0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो भोटेकोशी बाढी प्रभावितहरूको खोजी उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम

पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको जानकारी दिएको बताउनुभयो। प्रधानमन्त्री शाहले यो घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेका विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा, नुवाकोट र धादिङमा मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो। नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर जारी रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल अस्थायी आवास र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको बताउनुहुँदै डीएनए लगायतका अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत तथा संचार सेवा सञ्चालन गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी गराउनुहुँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा सञ्चार सेवा उपलब्ध भइसकेको जानकारी दिनुभयो। नुवाकोटमा 85, धादिङमा 98 र रसुवामा 40% विद्युत सेवा पुनस्थापना भएको पनि प्रधानमन्त्रीले बताउनुभयो। बाढीले भोटेकोशी र त्रिशुली करिडोरका जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र 388 मेगावाट क्षमताको निर्माणाधीन 4 आयोजना क्षतिग्रस्त भएको र मर्मतका लागि ठूलो लगानी लाग्ने देखिएको पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र त्यसको मर्मतको कार्य अघि बढाइएको प्रधानमन्त्रीले बताउनुभयो। भदौ 10 गते बेलुकासम्ममा खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 घाइते र अलपत्र परेका व्यक्तिहरूको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँले पछिल्ला उडान बारेको जानकारी दिनुभएको हो। त्यस्तै पहिलो दिन नै प्रभावित क्षेत्रका 3,500 सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गरिएको र 8 ट्रक राहत सामग्री सम्बन्धित क्षेत्रमा पहिलो दिन नै पुर्याइएको प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपद पूर्वानुमानभन्दा बाहिरको भएको हुनाले खोजी तथा उद्धारमा समस्या देखिएको उल्लेख गर्नुभयो। विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार कार्यका लागि भारत, चीन र कोरिया सहितका विभिन्न देशका विज्ञसहितको टोली परिचालन भएको पनि जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले हिलो र लेदोका कारण सुरुमा एस्काभेटर र हेलिकप्टर लगायतका उद्धार उपकरण नै लैजान समस्या भएको र केही ढिलाइ भए पनि विचलित नभइकन काम भइरहेको र काम गरिरहेकाहरूलाई प्रोत्साहन मिल्ने गरी सहयोग गर्न सबैमा आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री शाहले हाल प्रधानमन्त्री विपद राहत कोषमा 6,88,00,000 भन्दा बढी रकम मौजदात रहेको र 61,41,000 अमेरिकी डलर भन्दा बढी रकम प्राप्त भइसकेको सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट सहयोग निरन्तर प्राप्त भइरहेको जानकारी पनि गराउनुभयो। रसुवाको भोटेकोशी हुँदै त्रिशुलीसम्म आएको विनाशकारी बाढीका कारण मृत्यु भएका मध्ये 1,222 शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। रसुवामा 127, नुवाकोटमा 155, धादिङमा 60, चितवनमा 348, गोर्खामा 68, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 194 र भारतमा भेटिएको 14 गरी 1,222 शव फेला परेको गृह मन्त्रालयले जानकारी दिएको छ। 95 शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। फेला परेका शवहरूको पहिचान गरी डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 181 महिला, 263 पुरुष र 438 नखुलेको गरी 882 शव व्यवस्थापन अर्थात् माटो मुनि राख्ने काम गरिएको पनि गृह मन्त्रालयले जनाएको छ। पहिचान नभएको 953 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति विशेष प्रस्ताव पारित भएको छ। बैठकमा गहिरो दुःखसहित विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख टोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनैतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार, घाइतेको उपचार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तनका कारण मुलुकले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनुपर्ने उल्लेख गर्नुभयो। त्यसअघि बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले सङ्कटका बेला भएका कमी कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षाका लागि सरकार अघि बढ्नुपर्ने बताउनुभयो। नेपाली काँग्रेस संसदीय दलका नेता एवं प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय सुरुङभित्र फँसेका नागरिकको उद्धार भएकाले हरसम्भव उपायहरू अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेता आङदाम्बेले विपदमा आफूहरू सधैँ सरकारको साथमा रहेको पनि उल्लेख गर्नुभयो। एमाले संसदीय दलका नेता रामबहादुर थापाले सङ्कटको सामना गर्न सबै राजनैतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोजी, उद्धार र घाइतेको उपचार सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी साधनको चाप बढेर गएको छ। सामान्य अवस्थामा दैनिक 3 घण्टा लाग्ने हेटौँडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गर्नुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारेको छलफलमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्ने पनि प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। पर्यटन क्षेत्रका प्रतिनिधिहरूले हालसम्म बाढी प्रभावित 289 पर्यटकको उद्धार भएको, सम्पर्कविहीन पर्यटकको खोजी, उद्धार र पुनस्थापनाको प्रगति विवरण पर्यटन बोर्ड विभाग र मन्त्रालयका वेबसाइट मार्फत नियमित रूपमा सार्वजनिक भइरहेको त्यसक्रममा जानकारी गराउनु भएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराज श्रेष्ठले भोटेकोशी बाढीमा सम्पर्कविहीनहरूको खोजीमा सरकार लागि परेको बताउनु भएको छ। चिलिमे जलविद्युत परियोजनामा कार्यरत कर्मचारीका परिवारहरूसँग हिजो भएको भेटमा मन्त्री श्रेष्ठले विपत्ताको खोजी र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित भएको, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध प्रोत्साहन साधन परिचालन गरी अन्तर्राष्ट्रिय सहयोग समेत लिइएको उल्लेख गर्नुभएको छ। सरकार आफ्ना नागरिक र राष्ट्र सेवकका परिवारसँग रहेको उल्लेख गर्नुहुँदै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमसँग हिजो नेपालका लागि बेलायतका राजदूत रफ फेनले भेटवार्ता गर्नुभएको छ। जलस्रोत तथा जल विज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशुलीसहित आसपासका नदीमा पानीको सतह बढ्ने र आकस्मिक बाढीको सम्भावना रहने उल्लेख गरेको छ। त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित भएका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावकहरू हराइरहेको, विद्यालयको संरचना, सडक र पुलमा क्षति पुगेकाले विद्यालय सञ्चालन गर्न कठिन भएको जिल्ला स्थित विभिन्न विद्यालयले जनाएका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि कर्मचारी सञ्चय कोषले 2,50,00,000 रुपियाँ सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिएको छ। गुल्मीका 6 स्थानीय तहले भोटेकोशी बाढी पीडितको राहतका लागि 63,00,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेका छन्। रसुवाका बाढी पीडितलाई नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले 32,00,000 रुपियाँ सहयोग गरेको छ। मकवानपुरको भीमफेदी गाउँपालिकाले बाढी पीडितका लागि 5,00,000 रुपियाँ सहयोग गरेको छ। त्यस्तै डोल्पाका विभिन्न 3 स्थानीय तहले 5,50,000 रुपियाँ सहयोग गरेका छन्। त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएपछि काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका फेरि सार्वजनिक गरिएको छ। नेपाल प्रहरी अस्पतालले भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकको शव पहिचानका लागि डिएनए प्रोफाइलिङ सुरु गरिएको जानकारी दिएको छ। बाढीका कारण फेला नपरि हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न प्रहरी अस्पतालले डिएनए प्रोफाइलिङ सुरु गरेको जानकारी दिएको छ। अख्तियार, दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरवा रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित 5 जना विरुद्ध मुद्दा दायर गरेको छ। उनीहरू विरुद्ध रूपन्देहीको साबिक भुजौली 9 खमा रहेको सरकारी जग्गाहरू व्यक्तिको नाममा दर्ता कायम गरी भ्रष्टाचार गरेको कसुरमा 4,53,41,000 रुपियाँ
कायम गरी सजाय हुन माग दाबीले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन नायब सुब्बा लक्ष्मण प्रसाद नेउपाने र अजित कुमार सहनी, तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर, जग्गाधनी पर्वतराज कान्त मिश्र विरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। धारिलो अख्तियार प्रयोग गरी लुटपाट गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 16 बालाजुका राजन अर्याल, सोलुखुम्बका आयुष राई र प्रहरी का अनुसार काठमाडौँ महानगरपालिका 14 विशाल लामा रहेका छन्। जापान सरकारले भुटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको जनाएको छ। नेपालका लागि जापानका राजदूत मायदा तोरुले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको थियो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 18 गते बिहिबार, भाद्र कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार सेप्टेम्बर 3 तारिक सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रममा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। जलवायु परिवर्तनले जोखिम बढ्दो, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनु भएको छ। रसुवा बाढीका सम्बन्धमा सरकारले गरेका काम कार्यवाही र भावी योजनाबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी भएको बताउनुभयो। विपदपछिको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको हो। प्रतिनिधि सभामा सम्बोधनका क्रममा उहाँले भन्नुभयो, यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु पर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनै पर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी समस्या हो, यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो। प्रधानमन्त्री शाहले भोटेकोशी बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। उहाँले विपदमा परेर घरबार विहीन भएका नागरिकलाई तत्काल अस्थायी र दीर्घकालीन पुनर्स्थापनामा सरकार लागिरहेको बताउनुभयो। विपद पीडित कोही कतै नछुट्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। प्रभावित विद्युत आयोजनाका सुरुङमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीले खोज तथा उद्धार जारी राखेको उहाँले बताउनुभयो। प्रभावित क्षेत्रका विद्युत आयोजनाका सुरुङको खोज तथा उद्धारलाई प्राथमिकीकरण गरेर भइरहेको पनि उहाँले बताउनुभयो। घटना भएलगत्तै प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेको पनि उहाँले बताउनुभयो। 11,993 जनाको उद्धार उपशीर्षकमा गोर्खापत्र लेख्छ। प्रधानमन्त्री शाहका अनुसार हिजो दिउँसोसम्म 11,993 जनाको उद्धार गरिएको छ। 3,916 जना सम्पर्क विहीन रहेको पनि उहाँले बताउनुभयो। उद्धारपछि अस्पतालमा 292 जना भर्ना भएकोमा 182 जना डिस्चार्ज भइसकेको पनि उहाँको भनाई छ। विशेष प्रस्ताव पारित उपशीर्षक छ गोर्खापत्रको अग्रपृष्ठमा नै। भोटेकोशी हिमबाढीका कारण भएको नागरिकको मृत्यु तथा जनधनको क्षतिमा प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। सभामुख डोल प्रसाद अरियालले राख्नु भएको विशेष प्रस्ताव हिजोको बैठकले पारित गरेको हो। यसअघि 2072 विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिमा पनि तत्कालीन संविधान सभा व्यवस्थापिका संसदले विशेष प्रस्ताव पारित गरेको थियो। तत्कालीन व्यवस्थापिकाले पुनर्वास र पुननिर्माण सम्बन्धमा संकल्प प्रस्ताव पारित गरेको थियो। नेपालले गर्यो क्षतिपूर्ति माग, अर्को उपशीर्षक छ। विश्व मञ्चमा जलवायु न्यायका लागि नेपालले पाइला बलियो बनाउँदै अघि बढेको छ। धेरै पटक हिमताल विस्फोटनसँगै हिमबाढीको विनाश नेपालले भोगिसकेको छ। जलवायु न्यायका लागि नेपालको यात्राको बलियो उदाहरण भोटेकोशी हिमबाढीबाट भएको क्षति तथा नोक्सानी सम्बोधनका लागि कोष फन्ड फर रेस्पोन्स टु लस एन्ड ड्यामेजमा गरिएको आपतकालीन क्षतिपूर्तिको माग हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी हिमबाढी विपदलाई जलवायु न्यायका रूपमा तत्काल सम्बोधन गर्न दावी गरेको औल्याउनुभयो। वैश्विक तापक्रम वृद्धि र जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि यो खालको विपद भोग्नु परेको उहाँको तर्क छ। जलवायु परिवर्तनले जोखिम बढ्दो, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो।
बाढीले सम्पर्क विच्छेद, रसुवाको भूगोल, अन्नपूर्णले मुख्य समाचार छापेको छ। भोटेकोशीमा आएको भीषण बाढीले मुख्य सड़क, पुल र संचार संरचना बगाएपछि सिङ्गो रसुवाको भूगोल पूर्ण रूपमा सम्पर्क विच्छेद छ। 2000 भन्दा बढी नागरिक बेपत्ता बनाएको यो महाविपत्तिमा स्थल मार्ग ठप्प भएपछि रसुवाको उद्धार र राहत अझै कष्टपूर्ण रहेको छ। बाढीले सम्पर्क विच्छेद, रसुवाको भूगोल अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। लाङटाङ जलविद्युतको सुरुङमा श्रमिकहरू फसेको ठाउँ पहिचान, आज उद्धार टोलीभित्र छिर्ने, नयाँ पत्रिकाको मुख्य समाचार हो यो। सरकारले परियोजनाका सञ्चालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएको छ। पेनस्ट्रक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पुवाल बनाइएकामा आज उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्तक विजय मोहन भट्टराईले बताउनुभयो। बाढी गएको आठौं दिन अर्थात मंगलबारदेखि परियोजनाका प्राविधिकको सहयोगमा सेनाले उद्धार अघि बढाएको थियो। हिजो पुवाल बनाउँदा भित्रबाट केही गन्ध आएकाले श्रमिकहरू फसेको ठाउँ पहिचान भएको निष्कर्षमा पुगिएको भट्टराईले बताउनुभयो। सरकारले सुरुमै परियोजनाका प्राविधिकलाई साथ नलिँदा ढिला गरी हुने उद्धारको नतिजा कस्तो आउँछ भन्न नसकिने उहाँको भनाइ छ। सेनाले सुरुमै हामीसँग सहकार्य गर्नुपर्ने थियो, किनकि सुरुङ कस्तो थियो र कसरी उद्धार गर्न सकिन्छ भन्ने सैद्धान्तिक तथा प्राविधिक ज्ञान हाम्रा प्राविधिकसँग थियो, उहाँले भन्नुभयो। ढिला गरी हामीलाई उद्धारमा सहभागी गराएपछि हिजो श्रमिकहरू फसेको क्षेत्र पत्ता लगाउन सफल भएका छौं। अब आज भित्र छिरेपछि यकिन अवस्था के छ थाहा होला, उहाँको भनाइ छ। लाङटाङ जलविद्युतको सुरुङमा श्रमिकहरू फसेको ठाउँ पहिचान, आज उद्धार टोली भित्र छिर्ने, नयाँ पत्रिकाको मुख्य खबर हो यो। नागरिक बचाउने प्रहरी नै बिलाए शीर्षकमा गोरखापत्रको अग्रपृष्ठमा समाचार छ। माथिबाट ठूलो बाढी आइरहेको छ, छिटो माथिल्लो भागको सुरक्षित स्थानतर्फ जानुहोस्, छिटो सुरक्षित स्थानतर्फ जानुहोस्। भोटेकोशीको बाढीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीहरू नै बाढीको भेलमा विलय भए। नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवलदार दिपेन्द्र विष्टको ज्यान गएको छ। उहाँहरूको सब फेला परिसकेको छ। सोही टोलीका प्रहरी सहायक हवलदार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ। त्यो दिनको घटना बताउनु हुँदै रिजाल भन्नुहुन्छ, अचानक बाढीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित स्थानमा जान माइकिङ गर्दै दौडिरहेका थियौं, त्यही बेला हामीलाई नै बाढीले चपेटामा पार्यो। रिजालले आफ्नो मोटरसाइकल त्यही छाडेर माथि जंगलतर्फ दौडिएको र 10 सेकेन्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो। उहाँलाई यति बेला आफ्नो ज्यान जोगिएको खुशी भन्दा सहकर्मी गुमाएको पीड़ा ठूलो छ। आँखै अगाडि मानिस, घर र सहकर्मी बाढीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। यसै क्रममा 25 प्रहरी अझै सम्पर्कविहीन नै रहेका छन्। नागरिक बचाउने प्रहरी नै बिलाए, गोरखापत्रले अग्रपृष्ठमा खबर छापेको छ। भोटेकोशी हिमबाढी, किसानका गुमे, हजारौं पशु चौपाया, गोरखापत्रकै अग्रपृष्ठको समाचार हो यो। यही भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितवन र धादिङ स्थित नदी किनारका बासिन्दाले सामान्य बाढी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले
घर, गोठ, खेतबारी, सडक, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवार मध्ये धेरैका लागि सबैभन्दा ठूलो पीडा घर भत्किनु मात्र थिएन, बरु वर्षौंको मेहनतले हुर्काएका पशु चौपाया गुमाउनु थियो। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु गुमाउनु पर्यो। सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ। भोटेकोशी हिमबाढी किसानका घुमे हजारौं पशु चौपाया गोरखापत्रको अग्र पृष्ठमा खबर छ। राहत सामग्रीको काठमाडौँमा थुप्रो, यो खबर हो नयाँ पत्रिकाको अग्र पृष्ठको। देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदामभरि भराउ भएका छन्। अभाव भएपछि रसुवा प्रशासनले माग्यो राहत, उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। बाढी पीडितका लागि राहत अभाव भएको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँग राहत सामग्री माग गरेको छ। 5,000 बोरा चामल, 500 बोरा चिउरा, 200 बोरा लत्ता कपडा, 100 बोरा चिनी, 100 बोरा नुन, 500 कार्टुन तेल लगायत सामग्री माग गरेको हो। रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा 183 बाढी पीडित राखिएको छ, तर स्टोरमा राहत नभएपछि काठमाडौँसँग माग गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। नुवाकोटमा भने हिजो राहत सामग्री पुगेकाले अभाव भएको ठाउँमा वितरण भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले राहत नभएको शिविरमा आवश्यकता हेरेर वितरण गरिएको बताउनुभयो। हामी कहाँ पुग्दो छ, नपुगेको काठमाडौँबाट माग गरिरहेका छौँ, आइरहेको पनि छ, कतिपय स्थानमा नपुगेको भनेर माग भयो भने पुर्याउँछौँ, उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय सहयोग विमानस्थल भन्सारमा अर्को उपशीर्षक छ नयाँ पत्रिकाको अग्रपृष्ठमै। बाढीपछि पुनर्स्थापना तथा पीडितको अस्थायी बसोबास र खानपानका लागि विभिन्न देशहरूले राहत सामग्री उपलब्ध गराएका छन्। ती राहत सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा राखिएको छ। त्यहाँको एउटा ठूलो हलमा सामानहरू राखिएको विज्ञान प्रविधि मन्त्री महावीर पुनले बताउनुभयो। बाढी पीडितका लागि विभिन्न संस्थाले पनि सहयोग गरेको औषधि तथा स्वास्थ्य सामग्री टेकु स्थित स्वास्थ्य सेवा विभागमा राखिएको छ। हैजा, झाडापाखाला र विभिन्न सरुवा रोगसँग सम्बन्धित औषधिदेखि स्वास्थ्य शिविर सञ्चालनका लागि चाहिने सामानसम्म प्राप्त भएका छन्। घाइतेको उपचारदेखि सब व्यवस्थापनमा लाग्ने सामानहरू प्राप्त भएको छ। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, जोखिमको बेला चाहिने जति स्वास्थ्य सामग्री हामीसँग छ, तर कुन स्वास्थ्य सामग्री कति परिमाणमा छ भन्ने यकिन नगरिएको उहाँले बताउनुभयो। राहत सामग्रीको काठमाडौँमा थुप्रो नयाँ पत्रिकाको मुख्य समाचार हो यो। भारतबाट राहतको पाँचौं खेप आइपुग्यो, चीनबाट बेली ब्रिज आउँदै, नयाँ पत्रिकाले नै भित्री पृष्ठमा खबर छापेको छ। भारतबाट भूकम्प प्रभावितका लागि राहत सामग्रीको पाँचौं खेप हिजो आइपुगेको छ। भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरण सहित 11 सदस्यीय उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि आइपुगेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव गेहेन्द्रराज भण्डारीलाई पाँचौं खेपको राहत हस्तान्तरण गर्नुभएको छ। भारतबाट राहतको पाँचौं खेप आइपुग्यो, चीनबाट बेली ब्रिज आउँदै, नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग, अन्नपूर्णले अर्थ पृष्ठमा खबर छापेको छ। इप्पानबाट राहत कोषमा 13 करोड 1 रुपियाँ, त्यसै गरी ओम आदि फाउन्डेसनको सहयोग 21 लाख रहेको छ। वैदेशिक रोजगार व्यवसायी संघद्वारा 1.5 करोड हस्तान्तरण गरिएको छ। सूर्य ज्योति लाइफको सहयोग 1 करोड रहेको छ। सानीमा रिलायन्सको
72,00,000 राहत उपलब्ध भएको छ। बाढी पीड़ितका लागि मंगला अमात्यको 1,08,00,000, त्यसै गरी विशाल ग्रुपको उद्धार कोषमा 3,51,00,000, सिप्रेटको सहयोग 10,00,000 रहेको छ। सलिकोद्वारा 1,51,00,000 प्रदान, त्यसै गरी सुनकोशी गाउँपालिकाका कर्मचारीको सहयोग 13,00,000 रहेको छ। सन नेपाल लाइफ इन्सुरेन्सद्वारा 60,00,000 प्रदान गरिएको छ, त्यसै गरी वीरगंज उद्योग वाणिज्य संघले 15,00,000 राहत उपलब्ध गराएको छ। बाढी पीड़ितको सहयोगमा नेरुडे मिरमिरेको 28,00,000 योगदान रह्यो। त्यसै गरी सहकारी ब्याङ्कद्वारा बाढी प्रभावित सहकारीलाई 20,00,000 सहयोग उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। रसुवा बाढीको बीमा दाबी, 50 अर्ब नाग्ने आकलन, कारोबारको अग्रपृष्ठको खबर हो यो। रसुवाको भोटेकोसी हुँदै 10 भदौमा आएको आकस्मिक बाढीले क्षति पुगेका सम्पत्तिहरूको बीमा रकम दाबी हुने क्रम बढेको छ। सम्पत्ति गुमाएका र शहरी क्षेत्रमा भएका व्यवसायीहरूले मात्रै अहिलेसम्म दाबी गरेको पाइएको बीमा कम्पनीहरूले बताएका छन्। सोही कारण अपेक्षा गरिएका भन्दा कम मात्रै प्रारम्भिक रूपमा बीमा दाबी भुक्तानी माग गरिएको छ। बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बीमा कम्पनीहरूमा 25 अर्ब 87 करोड 35 लाख रुपियाँ दाबी भुक्तानी परिसकेको छ र यो रकम बढ्दै जाने देखिएको छ। रसुवा बाढीको बीमा दाबी, 50 अर्ब नाग्ने आकलन, कारोबारको अग्रपृष्ठको समाचार हो यो। रसुवा र तातोपानी अवरुद्ध भएपछि कोरोला नाका व्यस्त, नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर बनाएको छ। रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका कोरोला व्यस्त हुने भएको छ। ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एक मात्रै विकल्प कोरोला नाकामा कन्टेनरहरू डाइभर्ट हुन थालेका छन्। रसुवा र तातोपानी अवरुद्ध भएपछि कोरोला नाका व्यस्त, नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर बनाएको छ। भोटेकोसी बाढी हानि नोक्सानी कोषबाट मात्र स्रोत सुनिश्चितता नहुने गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। भदौ 10 गतेको भोटेकोसीको बाढीका कारण भएको क्षतिको भरण पूरणका लागि नेपालले अन्तर्राष्ट्रिय वित्त संयन्त्र हानि नोक्सानी कोषबाट मात्र पर्याप्त स्रोत सुनिश्चित नहुने देखिएको छ। संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी प्रारूप महासन्धि अनुसार स्थापित सो कोषबाट आंशिक रूपमा क्षतिपूर्ति पाए पनि अहिलेको प्रकोप सिर्जित आर्थिक तथा गैर आर्थिक क्षतिको सम्बोधन गर्न अन्य स्रोत जुटाउनु पर्ने देखिएको हो। भोटेकोसी बाढी हानि नोक्सानी कोषबाट मात्र स्रोत सुनिश्चितता नहुने गोर्खापत्रले अर्थ पृष्ठमा खबर छापेको छ। 250 विद्यार्थी बेपत्ता, 10,000 को पढाई ठप्प, अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। बाढीबाट प्रभावित विद्यार्थीलाई पढाउने तयारी, नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। बाढीका कारण अभिभावक गुमाएका, विद्यालय भवन भत्किएर पढाइ छुट्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ। शिक्षा मन्त्रालयले प्रदेश, स्थानीय तह र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावक संघको समन्वयमा विद्यार्थीलाई पठन पाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो। बाढीबाट प्रभावित विद्यार्थीलाई पढाउने तयारी, नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। र अलैँचीको उत्पादन 50% बढ्ने आकलन शीर्षकको समाचार नयाँ पत्रिकाले अर्थपृष्ठमा छापेको छ। भैरवा भन्सारबाट 33 अर्बको आयात, 3.5 अर्बको निर्यात शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। रूपन्देहीको बेलहिया नाकाबाट चालु आर्थिक वर्ष 2083-84 साउनमा 33 अर्ब 74 करोड 83 लाख रुपियाँ बराबरका वस्तु आयात भएका छन्। सो अवधिमा 3.59 करोड 60 लाख रुपियाँका वस्तु निर्यात भएका हुन्। भैरवा भन्सारबाट 33 अर्बको आयात, 3.5 अर्बको निर्यात, कारोबारले भित्री पृष्ठमा समाचार छापेको छ। सस्तियो तरकारी शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर बनाएको छ। सामान्यतः पृथ्वी राजमार्ग ठप्प हुँदा काठमाडौँ उपत्यकामा तरकारीको हाहाकार मचिने गर्थ्यो। भोटेकोसीमा आएको हिमबाढीका कारण हाल राजमार्ग ठप्प हुँदा दृश्य फेरिएको छ। पृथ्वी राजमार्ग बन्द हुँदा समेत तरकारी जन्य वस्तु आपूर्तिको चक्र खलबलिएको छैन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अधिकांश तरकारीको मूल्य विगतका वर्षको यस अवधिको तुलनामा केही सस्तो भएको छ। सस्तियो तरकारी गोर्खापत्रको अर्थपृष्ठको समाचार हो यो। यसै गरी गोर्खापत्रले नै भित्री पृष्ठमा बाढीका कारण तरकारी अभाव शीर्षकको खबर छापेको छ। भोटेकोसी, नुवाकोट, रसुवा लगायत पहाडी क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोका कारण मध्य प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको छ। बाढीका कारण तरकारी अभाव गोरखापत्रको भित्री पृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *14#डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका मध्ये हालसम्म 1,222 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। त्यहाँ उद्धार राहतको कार्य पनि जारी छ। खास गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनसम्म यो बाढीले ठूलो संख्याका मानिसलाई प्रभावित पारेको छ। 11,993 जनाको हिजो दिउँसोसम्म उद्धार भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभालाई जानकारी दिनुभएको छ। 3,916 जना अहिले पनि सम्पर्क विहीन रहेको भनी सम्बन्धित परिवारले दिएको जानकारीका आधारमा सरकारले यो विवरण तयार पारेको छ। उद्धारपछि विभिन्न अस्पतालहरूमा 292 जना भर्ना गरिएकोमा 182 जना उपचारपछि घर फर्किसकेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा बाढी प्रभावितका लागि हिजोसम्म 7,88,57,217 रुपियाँ जम्मा भइसकेको छ। खास गरी राहत र उद्धारको कार्य अहिले पनि जारी छ। प्रधानमन्त्री शाहले हिजो राहत र उद्धारको कार्य आवश्यकता रहेसम्म जारी रहने जानकारी दिनुभएको छ। त्यसै गरी अस्थायी बसोबास र त्यसपछि पुनर्स्थापनाको कार्य अघि बढाइने सरकारले जनाएको छ। बाढीबाट सबैभन्दा प्रभावित भएको मध्येको एउटा जिल्ला नुवाकोटमा उद्धार, राहत र अस्थायी बसोबास लगायतका विषयमा भइरहेको प्रयासबारे अन्तरसंवादमा कुराकानी गर्न नुवाकोट स्थित प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सिडिओ साहब, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब खास गरी त्यहाँ अहिले भइरहेका कार्यहरू चाहिँ के हुन् सिडिओ साहब?
1: अहिले अब खास गरी त्यही नियमित जस्तै कार्य नै हो। त्यसमा चाहिँ मुख्य हामीले दिएको प्राथमिकता भनेको रेस्क्यु हो। मानिसहरू अलपत्र परेको र त्यस्तो विपदमा परेकोहरूलाई सुरक्षित स्थानमा ल्याउने, त्यो नम्बर अहिले घट्दै गएको छ। र यसपछि अब हामीले अर्को प्राथमिकता भनेको यो टनेलहरू, खास गरी यो हाइड्रो पावरहरूको टनेलभित्र रहेको मानिसहरू रहेको अनुमानको आधारमा त्यसलाई चाहिँ अब राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरू र हामीसँग भएका सबै स्रोत साधनहरूको प्रयोग गरेर परिचालन गरेर त्यसलाई प्राथमिकताका साथ हामीले खोज तथा उद्धारको कार्यलाई कन्टिन्यू हामीले गरिरहेका छौँ। र तेस्रोमा चाहिँ अब अहिले आएर राहत वितरणको काम पनि सँगसँगै हामीले उत्तिकै प्राथमिकता दिएर गरिरहेका छौँ। र यसमा चाहिँ खास गरी राहत वितरणको लागि अझ प्रभावकारी होस् र हामीसँग पर्याप्त राहत पनि आइसकेको हुनाले त्यसलाई समयमै पुगोस् र कहीँ पनि कमी नहोस् भन्ने हिसाबले सशस्त्र प्रहरीलाई उसकै आदेश अनुसार सञ्चालन हुने गरी हेलिकप्टरहरूको व्यवस्था गरेका छौँ र उसले जहाँबाट राहतको लागि आवश्यकता हुन्छ त्यहाँ उसले पुर्याउँछ। यस्तै सब म्यानेजमेन्ट गर्नको निम्ति नेपाल प्रहरीलाई त्यो जिम्मा तोकेर उसकै आदेश अनुसार सञ्चालन हुने गरी हेलीको व्यवस्था गरेर उसले सब कलेक्सनको काम गरिरहेको छ। त्यस्तै अब नेपाली सेनाले खास गरी त्यही टनेलमा को कामलाई चाहिँ त्यहाँ आवश्यक पर्ने एक्सपर्टहरूलाई लग्ने र त्यसलाई चाहिने आवश्यक औजारहरू इक्विपमेन्टहरू के छ त्यहाँ मात्रै फोकस गर्ने, त्यहाँ विज्ञहरूलाई त्यहाँ लाने र त्यहाँ टनेलको कामहरू गर्ने गरी यसरी 3 सुरक्षा निकायहरूलाई डेडिकेटेड रूपमा नै यो हेलीको प्रबन्ध गरेर यो खोज उद्धार तथा राहत र लास व्यवस्थापनको कामहरू अहिले तीव्र गतिमा भइरहेको अवस्था छ।
0: सिडिओ साहब, जस्तो अब यो बाढीले जुन क्षेत्रलाई बढीभन्दा बढी प्रभावित पारेको छ त्यहाँ कतिपय ठाउँमा त अब बस्ती नै उजाडिएको अवस्था पनि छ, राहत वितरणको सन्दर्भमा चाहिँ जो मानिसहरू बाँचेका छन् उनीहरूलाई उनीहरूको व्यवस्थापनको कुरा र राहत वितरणको कुरा अहिले कसरी त्यो सञ्चालन भइरहेको छ र कतिपय सन्दर्भमा चाहिँ अब स्थानीय तह लगायतसँग समन्वय भएन भन्ने खालका कुराहरू पनि आइरहेको हिसाबले अब जिल्ला स्थित प्रशासनले यसको नेतृत्व गरेको छ, केन्द्र यहाँहरू नै हो, त्यो कसरी चाहिँ भएको छ व्यवस्थित रूपमा?
1: राहत वितरणको सन्दर्भमा अब स्थानीय तहको समन्वय भएन भन्ने कुराहरू यो यसमा सत्यता छैन। किनभने हामीले राहत वितरण गर्नको निम्ति राहत जब आउन सुरु गर्यो तत्कालदेखि नै जिल्ला प्रशासनको नेतृत्वमा प्रदेशका प्रतिनिधिहरू र पालिकाका प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू भएका टिमहरू हामीले फर्मेसन गरेका थियौँ र त्यो राहत जहाँबाट पनि आउँछ त्यो राहत आउने बित्तिकै त्यो एउटा हामीसँग सफ्टवेयर पनि छ, त्यसमा चाहिँ इन्ट्री गर्ने र वडा अध्यक्षले खास गरी प्रत्येक पालिकाका जो प्रभावित वडा छन् उहाँको वडा अध्यक्षहरूको माग अनुसार र स्वयं त्यो अलपत्र परेका व्यक्तिहरू छन् भने त्यो अलपत्र परेका व्यक्तिहरूको सूचनाका आधारमा त्यो संयन्त्रले तत्काल चाहिँ राहत पुर्याउने काम गरिरहेको छ। र अहिले पनि हामीले कुनै पनि वडा अध्यक्षले अथवा पालिकाले जनप्रतिनिधिहरूले मागेको बखत तत्काल राहत उपलब्ध गराउने गरी त्यो संयन्त्रले काम गरिएको छ र यसमा चाहिँ हामीले यता नुवाकोटपट्टि 3 ठाउँमा र रसुवाको लागि 2 ठाउँमा गरेर 5 राहत वितरण गर्ने हामीले संयन्त्रहरू तिनै तहका सरकारहरू संलग्न भएका प्रतिनिधिहरू रहेको संयन्त्र मार्फत त्यो राहत वितरण हुन्छ र खास गरी वडाध्यक्ष अब पालिका प्रमुखहरूले नभए पनि उहाँ पनि हामी सँगसँगै हुनुहुन्छ पालिका प्रमुख र उहाँ हरेक मिटिङमा हाम्रो सबै उसमा र प्रदेशका अब यहाँका प्रदेश स्तर कार्यालयका प्रमुखहरूलाई विभिन्न हामीले सेक्टरमा विभाजन गरेका छौँ। उहाँले जस्तो कसैले हेल्थ सेक्टर हुनुहुन्छ प्रदेशको डाक्टरको नेतृत्वमा र प्रदेशकै कर्मचारीको नेतृत्वमा होल्डिङ सेन्टरको व्यवस्थापनको कामहरू भइरहेको अवस्था छ र यातायातको पाटो पनि प्रदेशकै सरकार अन्तर्गतको छ। त्यस्तै पालिकाहरूले पनि होल्डिङ सेन्टरमा बसोबास गर्ने मान्छेहरूलाई आवश्यक पर्ने लजिस्टिक लगायत खाद्यान्नहरूको उहाँहरूको डिमान्ड हुन्छ त्यो अनुसार हामी तत्काल त्यहाँ पुर्याउने गरेका छौँ र अहिले आएर खाद्यान्न लगायतका लजिस्टिकको माग चाहिँ लगभग आएको अवस्था छैन हिजोबाट र त्यसो हुँदा मैले चाहिँ रसुवा जिल्ला र यस जिल्लाका पालिकाहरूलाई तपाईँहरूलाई राहत कहाँ पठाउनुपर्छ कति पठाउनुपर्छ कुन ठाउँमा पठाउनुपर्छ भन्ने कुराहरू चाहिँ जतिसक्दो छिटो दिनुहोस् हामीसँग राहत तन्न छ यहाँ र त्यसलाई चाहिँ उपलब्ध गराउन हामी तयार छौँ भनेर पत्राचार पनि मैले हिजो बिहान फर्स्ट आउनु पठाइसकेको अवस्था छ। त्यसो हुँदा स्थानीय तह प्रदेश र सङ्घ सबैको छ र त्यसको साथसाथै विपद जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर त्यहाँ विभिन्न राजनीति दलका प्रतिनिधि राजनीति दल र प्रतिनिधिहरू हुन्छ जनप्रतिनिधि हुन्छ र तिनै तहका कर्मचारीहरू हुनुहुन्छ र यो संयन्त्र मार्फत पनि त्यहाँबाट औँल्याइएका राहतका कुरा लगायत अब यो खोज तथा उद्धारका काम अनि त्यस्तै गरेर निर्माणको मर्मत सडक लगायतका मर्मत गर्ने कामहरू पनि अब समन्वयात्मक रूपमा आवश्यकता आधारमा प्राथमिकता आधारमा त्यसरी गर्ने गरेको अवस्था छ।
0: भनेको चाहिँ अब राहतको चाहिँ तत्कालीन राहतको सन्दर्भमा चाहिँ समस्याहरू बाँकी रहेनन्।
1: राहतको समस्या छैन अहिले पनि हामीलाई कसैले तपाईँलाई अथवा कसैलाई भन्छ भने हामी जुनसुकै बेला पनि राहत हामीसँग तन्नै छ यहाँ धेरै आइरहेको छ अझै आउने क्रम पनि छ र त्यसो हुँदा हामीसँग 3-4 ठाउँमा धेरै नै राहत छ र त्यो राहतलाई हामी जतिसक्दो छिटो सम्बन्धित ठाउँमा पुर्याउन चाहन्छौँ। त्यही भएर मैले अघि पनि भने कि तपाईँलाई कति राहत चाहिन्छ तत्काल भन्नुहोस् हामी तत्काल पठाइदिन्छौँ भनेर यहाँका अफेक्टेड पालिकाहरू र रसुवा जिल्लामा यहाँका प्रमुख जिल्ला अधिकारीलाई भनेको छु र यहाँका पालिका प्रमुख र त्यहाँको चाहिँ प्रतिनिधिहरू पनि र राजनीतिक पार्टीहरूलाई पनि अझ त्यसलाई सहजीकरण गर्नको निम्ति मान्यता प्राप्त राजनीतिक पार्टीका प्रतिनिधिहरू रहेको संयन्त्र पनि हामीले बनाएको छौँ र उहाँहरूले चाहिँ र कहीँ त्यस्तो आवश्यक छ भने तपाईँहरूले पहिचान गरेर जानकारी दियो होला अध्यक्षज्यूले जानकारी दिनुभयो भने हामी तत्काल त्यहाँ राहत पुर्याउने गरी अघि पनि मैले भने सशस्त्र प्रहरीले त्यसको जिम्मा लिएको छ। स्थल मार्गबाट जानेमा हामीले गाडीबाट पठाइन्छौँ र हवाई मार्गबाट जानुपर्नेमा हेरी मार्फत हामीले जुनसुकै बेला पनि पठाउन सक्ने गरी हाम्रो तयारी अवस्थामा छ अन्यथा फेरि हाम्रो राहत चाहिँ सर्ने अवस्था पनि हुनसक्छ र त्यसलाई जतिसक्दो छिटो पुर्याउने गरी हामीले चाहिँ त्यो अपेक्षाका साथ सबै निकायहरूलाई सक्रिय गराई र उहाँहरूसँग डिमान्ड गर्नको लागि अनुरोध पनि गरिसकेका छौँ।
0: अब सिरु साहब खास गरी यस्तो समस्याको बेलामा अस्थायी आवासमा जहाँ मानिसहरू बसेका छन् होल्डिङ सेन्टरको सन्दर्भ यहाँले उल्लेख गर्नुभयो नुवाकोटतिरको 3 र रसुवातिरको 2 अब त्यो नुवाकोटमै छ रसुवाको भूमिका त्यहाँका समस्याका कारणले अब त्यसमा चाहिँ प्रधानमन्त्रीले अस्ति पनि भन्नुभएको थियो कि त्यहाँको बसोबास अस्थायी बसोबास चाहिँ सुरक्षित होस् सफा होस् मापदण्ड पूर्ण मापदण्ड पालना गरिएको होस् र बालबालिका खास गरी जसले अभिभावक यो बाढीमा गुमाएका छन् अथवा सम्पर्कविहीन भएका अभिभावकहरूका बालबालिकाहरू छन् उनीहरूको व्यवस्थापनको अवस्था कस्तो छ कसरी यसलाई मिलाइएको छ श्री साहब?
1: हामीसँग टोटल चाहिँ 24 छ यो होल्डिङ सेन्टर र त्यसमा चाहिँ 2981 बस्नु भएको छ हिजो साँझसम्मको अपडेट हो लास्ट अपडेट हो। अब यसलाई व्यवस्थापन गर्नको निम्ति हामीले होल्डिङ सेन्टरको लागि यो खास गरी सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी कार्यालय छ त्यो आवास हेर्छ त्यसले र त्यसले उसको नेतृत्वमा त्यसको होल्डिङ सेन्टरलाई आवश्यक पर्ने पूर्वाधारहरूले निर्माण गर्ने र त्यहाँ चाहिँ अब त्यो अघि यहाँले भने जस्तै बच्चाहरू हुनसक्छ वृद्ध हुनुहुन्छ सुत्केरीहरू हुन्छ विभिन्न दीर्घ रोगीहरू हुन्छ त्यो पाटो चाहिँ स्वास्थ्य प्रदेश अन्तर्गतको स्वास्थ्य जनस्वास्थ्य कार्यालयको प्रमुखको नेतृत्वमा यदि बाहिरबाट कोही अब डक्टर साहबहरू आउनुहुन्छ अथवा मेडिसिनहरू औषधिहरू आउँछ अथवा कुनै इक्विपमेन्ट आउँछ भने उहाँको सम्पर्कमा रहेर त्यसको परिचालित हुने गरी स्वास्थ्यको पाटो हामीले गरेका छौँ र त्यसमा चाहिँ नेपाल आर्मी सशस्त्र प्रहरीका यो चिकित्सकहरू पनि त्यसमा संलग्न भएर काम गरिरहनु भएको छ र त्यस्तै त्यहाँ अब राशन लगायतका आवश्यक पर्ने कुनै कुराहरू छन् भने त्यहाँ वडाध्यक्षहरू त्यसमा संलग्न भएर त्यसरी काम गरिरहनुमा छ र सुरक्षाको पाटो चाहिँ सुरक्षाकर्मीले हेरेको छ। अब यो चाहिँ यसलाई जहिलेसुकै होल्डिङ सेन्टरमा राखेर त सम्भव हुने कुरा त छैन, यसलाई सुरुमा अस्थायी एउटा बसोबासको व्यवस्था गर्नुपर्ने हुन्छ र पछि चाहिँ स्थायी बसोबास गर्नुपर्ने हुन्छ। यसको लागि अब नेपाल सरकारको एउटा कार्यविधि पनि छ र त्यो कार्यविधि अनुसार नै परिचालित हुनुपर्ने अवस्था छ र त्यसको लागि हामीले सम्पूर्ण पालिकाहरूलाई तपाईँहरूको प्रत्येक वडामा कति पपुलेसन छ, जनसङ्ख्या छ, त्यसको डेटाहरू कलेक्सन गर्नुहोस्। किनभने वडामा वडाध्यक्ष लगभग प्रत्येक घरको बारेमा जानकारी हुन्छ र त्यसपछि कसलाई कहाँ राख्नुपर्ने हुन्छ। अब अलिकति ठुलै सङ्ख्यामा चाहिँ मान्छेहरू प्रभावित भएको र त्यहाँबाट अन्यत्र ठाउँमा स्थानान्तरण गर्नुपर्ने, त्यहाँबाट रिलोकेट गर्नुपर्ने भएको हुनाले त्यो एउटा चाहिँ मोटामोटी त्यस्तै एउटा डाटाहरू कलेक्सन गर्ने, त्यसपछि कहाँ हो त उहाँलाई राख्ने, उपयुक्त खालको यस्तो विपदले असर नगर्ने खालको सुरक्षित सार्वजनिक स्थानको पहिचान गर्ने र त्यो पहिचान गरेको ठाउँमा थाई रूपमा बसोबास गर्ने गरी अगाडि बढिरहेको छ र यो विषयमा मलाई लाग्छ केन्द्रबाट पनि भौतिक पूर्वाधार मन्त्रालय र हाम्रो राष्ट्रिय यो विपद जोखिम तथा न्यूनीकरण प्राधिकरण, गृह मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय सबैले केन्द्रबाट यो दीर्घकालीन बसोबास र अस्थायी बसोबासको सन्दर्भमा त्यहाँबाट पनि काम भइरहेको छ। मैले सुने अनुसार आज चाहिँ सङ्घीय मामिला मन्त्रीज्यू पनि यहाँ त्यही विषयमा छलफलको लागि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अझ कङ्क्रिट रूपमा त्यसलाई गर्ने गरी आज आउँदै हुनेछ र त्यो बैठकमा अझ यसको बारेमा थप जानकारी हुन सक्छ।
0: अब अन्तिम जिज्ञासा सिरु साहब, जस्तो जीवितै उद्धार गर्न सकिने अब सम्भावनाहरू करिब करिब सकिएको सन्दर्भ यहाँले अघि उल्लेख गर्नुभयो, सब सङ्कलनको विषय र चाहिँ हस्तान्तरणको विषय, पहिचानको विषय, अब स्थानीय वडा तहसम्म पनि यहाँहरूको समन्वय भएको, राजनीतिक दलको संयन्त्र भएको भनेर यहाँले भन्नुभयो, अब त्यो अवस्था चाहिँ कस्तो छ? अब सब सङ्कलनको अवस्था अन्तिमतिर पुगेको छ कि अथवा त्यसमा अझै हामी काम गरिरहेछौँ कि के छ?
1: होइन, मैले त्यो उनी के अरे सबैको अब आशै मेटेको पनि होइन, कोही कोही ठाउँमा 12-15 दिन पनि यस्तो केसमा चाहिँ मानिसहरू जीवितै भएको पनि हुनसक्छ भन्ने केही घटनाहरू विगतका हाम्रो नेपालका र बाहिरका पनि केही दृष्टान्त भएको हुनाले अझै पनि सरकारले चाहिँ आश चाहिँ मारेको अवस्था चाहिँ होइन र त्यही हिसाबले खोज तथा उद्धारलाई नेपाली सेनाको कामलाई त्यहाँ मात्रै डेडिकेट गर्ने गरी गइरहेको पनि अवस्था छ। जहाँसम्म यो लासको व्यवस्थापनको कुराहरू छ, यसको चाहिँ अब यो बिस्तारै नदीहरू अलिकति घट्दै गएको अवस्थामा र अहिलेसम्म त लेदो छ त्यो नदीमा र त्यो पानी अलि संलग्नै गएको अवस्थामा र त्यो लासहरू देखा पर्ने पनि हुनसक्छ र त्यही मात्रामा हिजो अस्ति ठुलो सङ्ख्यामा लासहरू पनि फेला परेको थियो। र अब अझ अर्को स्टेप चाहिँ के छ भने यो जहाँ जुन घरहरू अफेक्टेड भएको छ, जहाँ त्यो घरै पुरेको छ, 3-4 तलासम्म त्यो फ्लडहरू गइरहेको छ, त्यहाँभित्र मानिसहरू पक्कै हुनुहुन्छ, हो त्यहाँको लासहरू व्यवस्थापन गर्नुपर्ने काम चाहिँ बाँकी नै छ। किनभने त्यहाँ अहिले चाहिँ यो रोडको एक्सेस पुगिसकेको छैन, अब करिब करिब कुनै कुनै ठाउँमा पुगेको छ तर प्रत्येक घर घर चाहिँ अहिले जान सक्ने अवस्था अहिले पनि छैन रोडको कारणले गर्दा। र त्यहाँ चाहिँ त्यो घरहरूमा त्यहाँ खोजबिन गर्दाखेरिमा, त्यहाँ उद्धारको कामहरू गर्दाखेरिमा पक्कै पनि त्यहाँ लासहरू प्राप्त हुन सक्ने अवस्था छ। त्यसो हुँदा त्यो लास अब लामो समयसम्म भइसकेको हुनाले त्यो एउटा सल्नी गल्नी अवस्था पनि हुने, त्यहाँबाट अलि त्यो स्मेलहरू पनि साह्रै नराम्रो आउने भएको हुनाले त्यो खोज तथा उद्धारमा लाग्ने जो जनशक्ति छ उसलाई पनि साह्रै गाह्रो हुने, त्यहाँबाट फेरि त्यसलाई भनौँ न त्यहाँबाट उठाएर हेली मार्फत सम्बन्धित ठाउँमा ल्याउनु पर्ने र त्यसलाई चाहिँ व्यवस्थापन गर्ने सन्दर्भमा यो चुनौतीपूर्ण छ। यो ठुलो सङ्ख्याको भएको हुन सक्ने भएको हुनाले र त्यसले गर्दाखेरिमा यो एउटा चुनौती छ, त्यसलाई कहाँ राख्ने भन्ने एउटा व्यवस्थित छ र त्यो एउटा कार्यविधि छ हामी र त्यो अनुसार हामीले उसलाई चाहिँ एउटा उसको पहिचान भएर त्यसलाई चाहिँ आफ्नो कल्चर अनुसार, आफ्नो संस्कार अनुसार त्यो सम्बन्धित व्यक्तिले त्यो आइडेन्टिफाई भएको अवस्थामा सजिलै चाहिँ प्राप्त गर्न सकुन् भन्ने अभिप्रायले पनि सरकारले जुन एउटा कार्यविधि बनाएको छ त्यसलाई फलो गर्दै व्यवस्थापन गर्नुपर्ने अवस्था छ। त्यो अनुसार काम पनि भइराखेको छ र तर त्यो लासहरू सङ्कलन गरेर ल्याउने काम चाहिँ अझै बाँकी छ र यो लामो समय भएको कारणले त्यो ल्याउन एउटा चाहिँ चुनौती छ, किनभने त्यो हेलीबाटै ल्याउनु पर्ने अवस्था छ अहिलेसम्म, र भोलि सडकहरू पुगिसक्यो भने त अलिक सजिलो होला, तर सडक चाहिँ सबै ठाउँमा पुग्न अलिक केही समय लाग्ने र सबै हेली मार्फत गर्नुपर्ने भएको हुनाले एउटा चाहिँ यो चुनौतीको चाहिँ देखिएको छ।
0: शिर साहब, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद यहाँलाई।
0: उहाँ हुनुहुन्थ्यो नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, खास गरी उद्धार, राहत, अस्थायी बसोबास तथा पुनस्थापना लगायतका विषयमा अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै। अन्तर्सम्वादमै कुराकानी गर्नका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार अहिले प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। शिर साहब, स्वागत छ हजुर यहाँलाई। हजुर, अब रसुवामा चाहिँ अहिले यो खोज, उद्धार, राहत लगायतका कार्य कुन चरणमा प्रवेश गरेको छ, कसरी यहाँहरूले काम गरिरहनु भएको छ?
2: विपद घटेको घटना 10 गतेबाट आज हिजो 17 गतेसम्म हामी अनवरत रूपमा अब पहिलो चरणमा खोज तथा उद्धारमै केन्द्रित भयो, सँगसँगै राहत कार्यक्रमलाई पनि अगाडि बढाइयो, सँगसँगै राहतको कार्यक्रमहरूलाई पनि सँगसँगै बढाइयो, र यो क्रम चाहिँ आज पनि जारी नै हुनेछ।
0: अब खास गरी अहिले अहिले चाहिँ अब के हुन्छ, आज हुने कामहरू चाहिँ के छन् त? अब
2: आज पनि हामी आवश्यकताका आधारमा स्थानीय तह, वडा र पालिकाहरूबाट आएको तत्काल गर्नुपर्ने उद्धार तथा राहतका आधारमा हामी चाहिँ थप राहतका सामग्रीहरू पठाउने र उद्धार गर्नुपर्ने महिला, बिरामी लगायतका र फेला परेका मानिसहरूलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा उहाँहरूलाई उद्धार गर्ने कार्यक्रम छ। र सँगसँगै टनेलमा हामी नेपाली सेनाले रेस्क्यु अभियान पनि सँगसँगै टनेल क्षेत्रमा हाइडोका टनेलहरूमा काम गरिरहेको छ।
0: हजुर, अब यो जस्तो खास गरी रसुवाको पछिल्लो कामहरूको बारे कुरा गर्दाखेरि जलविद्युतका टनेलहरूको उद्धारको विषय नै महत्त्वपूर्ण छ। ठुलो सङ्ख्याका मानिसहरू जो चाहिँ प्रभावितहरूका आफन्तहरू हुन् उनीहरूले पनि आशा गरिरहेका छन् जीवितै आफ्ना आफन्तको उद्धार गरियोस् भनेर, र सरकारले पनि त्यसमा सम्भावना सकिएको छैन, सम्भावना जीवितै छ, हामी प्रयास गरिरहेछौँ भनेको छ। अब आजसम्मको स्थितिमा चाहिँ त्यो कतिको प्रगति भएको छ श्री साहब, त्यसको चाहिँ सबै समय? हजुर,
2: टनेलमा नेपाली सेनाको प्राविधिकले सुरुकै दिनदेखि यहाँको स्थानीय र माथिबाट केन्द्रबाट आएको टेक्निकल टिमले काम गरिरहेछ। काम गर्दाखेरि अब हजुरलाई थाहै छ, टनेलको फरक पहिले सामान्य अवस्थाको भन्दा फरक खालको बाढी छ, र बाढीले त्यही खालको डेब्रिज लगेर टनेल थुनिदिया छ। टनेलको भित्री सतहसम्म कतिपय टनेलमा 200-300 मिटरसम्म भित्र पस्दा पनि पुरै छेकिएको अवस्था छ, र प्रयास जारी छ। टनेलका आसपासबाट भागेर बचेका मान्छेहरूको उद्धार भइसकेको छ भने भित्री अवस्थामा भित्रीहरू रहेका मानिसहरूको उद्धारका लागि चाहिँ टनेल खन्ने, सुरुङबाट सुरुङलाई फोड्ने कामहरू सेनाले गरिरहेको छ।
0: अब खास गरी रसुवा त पर्यटकीय हिसाबले र व्यावसायिक हिसाबले महत्त्वपूर्ण नाका हो हाम्रो। अब जति मानिसहरू त्यहाँ चाहिँ फँसेका थिए, खास गरी देशभित्रका र विदेशीहरू, अब त्यसको सब सङ्कलनको विषय पनि महत्त्वपूर्ण छ, किनभने त्यसको केन्द्र पनि रसुवा नै भएको हिसाबले अब सब सङ्कलनको काम चाहिँ कहाँसम्म पुगेको छ, अथवा चाहिँ त्यहाँबाट धेरै पानी चाहिँ तलतिर त्रिशुली हुँदै नारायणी हुँदै उता भारतसम्म गण्डकसम्म पुगिसकेको हुनाले सब सङ्कलनको त्यहाँको अवस्था कम भएको हो कि अथवा के छ अवस्था?
2: सबको सङ्कलनको काम पनि सँगसँगै भइराखेकै छ। अहिलेसम्म खास गरी रसगढी नाकाबाटै सब सङ्कलन गर्ने कार्य प्रारम्भ भएको छ, जहाँ देखिएको छ ती ठाउँहरूमाबाट उत्खनन गर्ने कामहरू भएको छ। हालसम्म 127 सबहरू प्राप्त भएका छन्, उत्खनन भएका छन्। तीमध्ये 6 शनाखत भएको छ भने 121 शनाखत हुन सकेन, र 30 त्यसमध्ये नुवाकोट 116 पठाइएको छ, र 5 सब चाहिँ अहिले हाम्रो समय छ।
0: हजुर, अब कतिपय मानिसहरू चाहिँ पारी गएर पनि जोगिएको र उनीहरू चाहिँ उनीहरूलाई ल्याउन फिर्ता ल्याउने सन्दर्भमा चाहिँ अब हाम्रो सडक यातायात नभएका कारणले उनीहरू अब चिनिया बाटो भएर तिब्बतको बाटो भएरै आउने भनिएको छ, त्यसबारे के जानकारी छ? अब उतातिर तिब्बततिर परेको क्षतिका सन्दर्भमा पुनर्निर्माणको कार्य पनि चिनले अघि बढाइरहेको छ, अब हाम्रो सडकहरूको अवस्था कस्तो छ? हामीले ठुला त्यो स्याप्रोबेसी मैलुङ लगायतका ठुला सडकहरू त अब हामीलाई त्यो टाइम लाग्ला, त त्यहाँ भित्री सडकहरू जुन बस्तीहरूसँग जोडिएका सडकहरूको सन्दर्भमा अहिले अस्थायी रूपमा सञ्चालनको अथवा वैकल्पिक व्यवस्थापनको कामहरू के कसरी भएको छ?
2: नुवाकोट हुँदै अब वैकल्पिक सडक रसालाई जोडिएको छ, सँगसँगै अर्को हिजो पनि एउटा अर्को वैकल्पिक सडक खुलेको छ। ती सडकहरूबाट एकतर्फी साना गाडीहरू रसुवा प्रवेश गर्न सक्ने अवस्थामा पुगेको छ भने अब चाइनासँगको सीमा व्यापारिक भनिहाल्नु भयो हजुरले पर्यटकीय व्यापारी व्यापारिक नाका भएको सन्दर्भमा अब धेरै मानिसहरू चाहिँ नाकाबाट पारि गइसकेको अवस्थामा

0: उहाँले आफ्नो परराष्ट्र मन्त्रालय लगायतलाई गृह मन्त्रालयले त्यहाँबाट विवरणहरू प्राप्त गर्नको लागि उपलब्ध गराउनलाई हामीले चाहिँ प्रयास गरिरहेका छौँ।
1: सिर्जा यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी नरेन्द्र परियार। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै त्यसअघि हामीले नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भुप्रसाद रिग्मीसँग कुराकानी गर्यौँ। खास गरी आज नौ दिन पनि बाढीपछिको उद्धार, राहत, पुनस्थापना, सब सङ्कलन, सब व्यवस्थापन लगायतका कार्य सरकारले जारी राखेको छ र यो कार्य अझै केही समय निरन्तर रूपमा चल्ने प्रधानमन्त्रीले हिजो संसदलाई जानकारी गराउनु भएको छ। यिनै विषयमा अन्तरसंवादमा केन्द्रित भयौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रिग्मी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
7: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
6: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
7: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट भोटेकोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोलप्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोज उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको भनाई। भोटेकोशी बाढीमा परेका मध्ये हालसम्म 1,222 जनाको शव फेला, 11,993 जनाको उद्धार र 4,216 जना अझै सम्पर्कविहीन। बाढी सम्बन्धी आचार संहिता विपरीतका सामग्री प्रकाशन प्रसारण गर्नेलाई प्रेस काउन्सिलद्वारा कारवाही। र इरानसँगको युद्ध लामो समयसम्म नचल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।

0: चलाउँदै पाउनुहोस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा भुटेकोशी बाढी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनु हुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भुटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यसै क्षेत्रको ठूलो विपत्ति भएको बताउनुभयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो।
4: यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ सङ्कल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
3: नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल, अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो।
4: रसुवाको भुटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। हामीले काठमाडौँबाट विशेषज्ञ सहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ। हाल नुवाकोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2653 जना प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ।
3: प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिनुहुँदै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सकिने बताउनुभयो।
4: पहिचान हुन नसकेको सब कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
3: बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत तथा सञ्चार सेवा सुचारू गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएको बताउनुभयो। यसै गरी नुवाकोटमा 85%, धादिङमा 98% र रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको जानकारी प्रधानमन्त्री शाहले दिनुभयो। बाढीले भोटेकोशी र त्रिशुली करिडोरका जलविद्युत आयोजना र सौर्य परियोजना मा ठूलो क्षति पुर्याएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र 388 मेगावाट क्षमताको निर्माणाधीन 4 आयोजना क्षतिग्रस्त भएको र मर्मतका लागि ठूलो लगानी लाग्ने देखिएको बताउनुभयो। बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र त्यसको मर्मत कार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो।
4: प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी त्रिशुली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी बेत्रावती रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। साथै पृथ्वी राजमार्गको कृष्णभीर परेवा भीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। बाढीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। बाढीका कारण क्षतिग्रस्त मुगलिन नारायणघाट सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
3: भदौ 10 बेलुकासम्ममा खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 घाइते तथा अल्पत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै पहिलो दिन नै प्रभावित क्षेत्रका 3,500 सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुका साथै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपद पूर्वानुमान भन्दा बाहिरको भएको हुनाले खोजी तथा उद्धारमा समस्या देखिएको जानकारी गराउनु हुँदै विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार कार्यका लागि भारतीय चिनिया र कोरियन विज्ञहरू सहितको टोली परिचालन भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हिलो र लेदोका कारण सुरुङमा हेलिकप्टर लगायतका उद्धार उपकरण लैजान नै समस्या भएकाले केही ढिलाइ भए पनि विचलित नभइकन काम गरिरहेको र काम गरिरहेकाहरूलाई प्रोत्साहन मिल्ने गरी सहयोग गर्न सबैमा आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले हाल प्रधानमन्त्री विपद राहत कोषमा 6,88,00,000 रुपियाँ भन्दा बढी रकम जम्मा भएको र अहिले 61,41,000 अमेरिकी डलर भन्दा बढी रकम प्राप्त भएको सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन, संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख टोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार तथा घाइतेको उपचार र पुनस्थापनाको प्रबन्ध मिलाउन समेत निर्देशन दिनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले प्रष्ट र बलियो आवाज उठाउनु पर्ने बताउनुभयो।
0: जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनु पर्दछ। यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु। रसुवा विपदले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ। हामीले अब विपद पछिको व्यवस्थापन मात्र होइन पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नु पर्दछ। प्रभावित परिवार र समुदाय गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र 3 तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु।
3: हिजोको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले संकटका बेला भएका कमी कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। उपनेता पराजुलीले आवश्यकता अनुसार विश्वविद्यालयका अनुसन्धानकर्ता, निजी क्षेत्र, नागरिक समाज र मित्र राष्ट्रहरूमा उपलब्ध विशेषज्ञ र प्रविधि तत्काल परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो। यस्तै बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरुङभित्र फँसेका नागरिकको उद्धार भएकाले यसमा हर सम्भव उपायहरू अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेता आङ देम्बेले विपदमा आफूहरू सधैँ सरकारको साथमा रहेको उल्लेख गर्नुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सङ्कटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू नेताहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेता थापाले सामूहिक शक्तिबाट मात्रै विपदको सामना गर्न सकिने भएकाले सबैका सुझावलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनु भयो। बाढी प्रभावितको खोज तथा उद्धारमा सेनाले धेरै जोखिम उठाएर काम गरेको उल्लेख गर्नुहुँदै संयोजक प्रचण्डले सबै तहका सरकारहरू बीचको समन्वयमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान खोज्न असम्भव हुने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज उद्धार र घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा संसदीय दलका नेता ज्ञान बहादुर साईले विपदमा आरोप प्रत्यारोप नभई बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। विपदको समयमा ज्यानको प्रवाह नगरी खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीको सेवा सुविधा बढाउन पनि उहाँले माग गर्नुभयो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,222 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 127, नुवाकोटमा 155, धादिङमा 60 जना, चितवनमा 348, गोर्खामा 68, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको 14 गरी 1,222 जनाको शव फेला परेको हो। 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 181 महिला, 263 पुरुष र 438 नकुलेको गरी जम्मा 882 शव व्यवस्थापन गरी माटोमुनि सुरक्षित राखिएको छ। साथै पहिचान नभएको 953 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि हिजो साँझसम्म 11,993 जनाको उद्धार गरिएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अगाडि बढाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 7,912, नेपाली सेनाका 9,199 र सशस्त्र प्रहरी बल नेपालका 4,203 सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार र खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढीमा परि हालसम्म मृत्यु हुनेको संख्या 1,222 पुगेको प्राधिकरणले जानकारी गराएको छ। निजी क्षेत्रबाट पनि हालसम्म 29 हवाई उडान मार्फत उद्धार र राहत कार्यमा सहयोग भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्र प्रहरी बल नेपालका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 14, अध्यागमन कार्यालयका 3 र रसुवाबाट करिब 865 जना सम्पर्कविहीन रहेका को विवरणमा उल्लेख गरिएको छ। भोटेकोसी र त्रिशुली नदीमा बाढीमा परेर 213 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्याङ्क देखिएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङ गरी 23 विद्यालय प्रभावित भएका छन् भने 16 विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाएको छ। बाढीका कारण भोटेकोसी, त्रिशुली र नारायणी नदी वरपरका विद्यालयका हजारौं विद्यार्थीहरूको पठन पाठनमा अवरोध पुगेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
5: भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण हजारौं विद्यार्थीको पढाई प्रभावित भएको छ। बाढीले विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि कतिपय विद्यालय बन्द भएका छन् भने केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका विभिन्न विद्यालय बढी प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाको रसुवागढी, केरुङ नाका र टिम्बुरे आसपासका सामुदायिक तथा निजी गरी 15 विद्यालय अहिले बन्द अवस्थामा छन्। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङ,
6: पालिकामा रहेको 15 सामुदायिक विद्यालयहरू अहिले पठन पाठन सबैको बन्द छ। निजी विद्यालयहरू 4 गरेर लगभग हाम्रो 3,000 भन्दा बेसी विद्यार्थीहरू चाहिँ अहिले पठन पाठन बन्द छ। कुनै विद्यालयहरू बगाएको छ, कुनै विद्यालयहरूमा चाहिँ अब मान्छे त्रसित भएर चाहिँ केही समयले बन्द गरेछ आफ्नो आफन्तहरू गुमेको कारणले।
5: विद्यालय जाने समयमा बाढी आएकाले कतिपय विद्यार्थी बाटोमा हिँडिरहेका थिए भने केही बसबाट विद्यालय जाँदै थिए। कक्षा 12 पढाइ हुने विद्यालयमा त बिहानी कक्षा सञ्चालन भइरहेको थियो। केही विद्यालयले कक्षा 8 र 10 लागि अतिरिक्त कक्षा सञ्चालन गरेकाले बाढी आउँदा विद्यार्थीहरू कक्षामै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। नुवाकोट विदुर नगरपालिकाको बेत्रावतीमा रहेको उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस समेत बाढीले बगाएको नगरपालिकाले जनाएको छ। त्यसो त बाढीले कति विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित भए भन्ने तथ्याङ्क आउन सकेको छैन। विदुर स्थित त्रिशुली नदी आसपासका त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, चेतना आवासीय माध्यमिक विद्यालय र रामचन्द्र आवासीय माध्यमिक विद्यालय भवनमा बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ। त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले भने समयमै बाढीको सूचना पाएपछि आफ्ना सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाउन सफल भएको थियो। तर एकजना शिक्षक र एकजना विद्यालय कर्मचारी भने बाढीमा बेपत्ता भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाडीका अनुसार सुविधा सम्पन्न विद्यालय भवन बाढीले बगरमा परिणत गरिदिएको छ। प्रधानाध्यापक दुवाडी त्यस दिन तत्काल सूचना पुर्याउन सक्दा विद्यार्थीहरू जोगाउन सकिएको स्मरण गर्दै विद्यालय सञ्चालनका विकल्प बारे यसो भन्नुहुन्छ।
7: सानो विद्यार्थी लिन गएको एउटा बसलाई चाहिँ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन, तिमी माथि नै बस है भनेर भने, अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालिरहेको छ, उसले चाहिँ एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिरे। मैले उसलाई पनि प्लस टूको बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर, ऊ जस्ट त्रिशुलीमा 2 पुल छ 500 वरपर, ऊ नयाँ पुल तर्दै गर्दा पुरानो पुल चाहिँ कोलाप्स हुन्थ्यो। बालीले 1643 विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ, तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्टिभिटी भएपछि सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेको छु।
5: नुवाकोटकै पृथ्वी माध्यमिक विद्यालयमा कक्षा 10 अध्ययनरत एकजना विद्यार्थी मानवी नेउपानेको अभिभावक आफ्नो छोरी बाढीको सूचना पाएपछि जङ्गलतर्फ भागेर ज्यान जोगाउन सफल भएको सम्झनुहुन्छ।
8: बाढी आउनु पूर्व विद्यालयले बाढी आइरहेको जानकारी गरायो। एउटा मासतिर हाम्रो नुवाकोट सातपाले दरबार जाने बाटोको जङ्गलको आसपासमा हिँडेर जान सक्नेहरूलाई हिँडेर, नसक्नेहरूलाई विद्यालयले बसमा ओसारेर चाहिँ ध्यान जोगाए सबैजनाले, उहाँको किताब कपी सबै विद्यालयमा।
5: भोटेकोशी बाढीले धादिङका विद्यालयहरूमा पनि क्षति पुगेको छ भने कतिपय विद्यालयहरूमा त्रासका कारण पठन पाठन हुन सकेको छैन। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका गरी 23 विद्यालय प्रभावित भएको जनाइएको छ भने 16 विद्यालयमा क्षति पुगेको छ। 9 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 213 विद्यार्थी सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले विद्यालयका भवन मात्रै बगाएनन्, हजारौं विद्यार्थीका सपना र भविष्य जोडिएको पढाइ समेत रोकिदिएको छ। किताब कापी बोकेर विद्यालय जानुपर्ने थुप्रै विद्यार्थी बेपत्ता छन् भने धेरैले अभिभावक गुमाएका छन्। जसोतसो भागेर ज्यान जोगाएका विद्यार्थी त्रास बोकेर सुरक्षित ठाउँको खोजीमा छन्। बाढीले विद्यालय बगाए पनि प्रभावित हजारौं बालबालिकाको सुन्दर सपना र भविष्य बग्न नदिन सबैको ध्यान जानु जरुरी छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो यशोदा अधिकारी। भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनस्थापनाका लागि कञ्चनपुरबाट 1 बराबरको सहयोग प्रदान गरिएको छ। जिल्लाको सुग्ला फाटा नगरपालिकाले 7 कोषमा जम्मा गरेको नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनुभयो। भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि धनुषाको मिथिल्ला नगरपालिकाले 41 लाख सहयोग गरेको छ। विपदको घडीमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि कर्मचारी शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग सङ्कलन गरिएको नगर प्रमुख महेन्द्र महतोले जानकारी दिनुभयो। तनहुँ उद्योग वाणिज्य सङ्घले बाढी प्रभावितको उद्धार राहत र पुनस्थापनाका लागि 156,156 आर्थिक सहयोग गरेको छ। झापाको कञ्चन कवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 29,06,100 रुपियाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ। मकवानपुरको हेटौँडाका 5 शैक्षिक संस्थाले 32,05,000 सहयोग गरेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बाँकेका विभिन्न सङ्घ संस्थाले पनि सहयोग गरेका छन्। नेपाल पत्रकार महासङ्घ बाँके शाखाले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि 51,000 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। नेपालगञ्ज स्थित जय बागेश्वरी माध्यमिक विद्यालयले पीडितको उद्धार तथा राहतका लागि 1,00,000 रुपियाँ सहयोग गरेको छ। गुल्मीका 6 स्थानीय तहले भोटेकोशी बाढी पीडितको राहतका लागि 63,00,000 रुपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिल गरेका छन्। जिल्लाको रुरु क्षेत्र गाउँपालिकाले 26,75,000, चन्द्रकोट गाउँपालिकाले 14,00,000, रेसुङ्गा नगरपालिकाले 10,00,000, गुल्मी दरबार गाउँपालिकाले 5,00,000, मदाने गाउँपालिकाले 4,05,000 र मालिक गाउँपालिकाले 3,00,000 सहयोग गरेका हुन्। यस्तै रसुवाबाडी पीडितलाई नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले 32,00,000 रुपियाँ सहयोग प्रदान गर्ने भएको छ। मकवानपुरको भीमभेदी गाउँपालिकाले भोटेकोशी बाढी पीडितलाई राहत उद्धार तथा पुनस्थापनाका लागि 5,00,000 रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ। यसै गरी रसुवाबाडी प्रभावितलाई डोल्पाका 3 स्थानीय तहले उद्धार राहत तथा पुनस्थापनाका लागि 5,50,000 आर्थिक सहयोग गरेका छन्। जापान सरकारले भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ। नेपालका लागि जापानका राजदूत मायादा तोरुले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। सहायता सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड, पाल लगायत रहेको जापानी दूतावासले जनाएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री बीच टेलिफोन वार्ता भएको थियो। भोटेकुसी बाढी सम्बन्धी आचार संहिता विपरीतका सामग्री विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ। काउन्सिलले त्यस्ता सामग्री हटाउन सम्बन्धित सञ्चार माध्यमलाई निर्देशनसहित सचेत गराएको छ। काउन्सिलले बाढी सम्बन्धी कुल 24 सामग्री अनुगमन गरेको थियो। तीमध्ये 14 दर्ता भएका सञ्चार माध्यम र 10 दर्ता नभएका सामाजिक सञ्जालबाट प्रेषित सामग्री रहेका थिए। अनुगमन गरिएका 24 21 सामग्री पत्रकार आचार संहिता प्रतिकूल रहेको काउन्सिलले जनाएको छ। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकको शव पहिचानका लागि डिएनए प्रोफाइलिङ सुरु गरेको छ। बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न प्रहरी अस्पतालले डिएनए प्रोफाइल गरेको सुरु गरेको हो। डिएनए प्रोफाइलिङका लागि सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र 2 फोटो लिएर अस्पताल आएर आफ्नो नमुना दिन सक्ने र संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा पठाइने प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले बताउनुभयो। भोटेकोशी बाढीपछि फेला परेका शवहरूको पहिचान गर्न निकै कठिनाई भएको छ। शवहरू पहिचान गर्न नसकिने अवस्थामा भएकाले आफन्तहरूको कपडा, गहना, ट्याटु तथा शरीरमा रहेका अन्य चिन्हको सहारा लिन पनि थालिएको छ। बाढीपछि विभिन्न जिल्लामा संकलन गरिएका 102 शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएकोमा पहिचान हुन नसकेका 78 शवको अस्थायी व्यवस्थापन समेत गरिएको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
9: विनाशकारी बाढीपछि फेला परेका शवहरूको पहिचान प्रक्रिया जटिल बन्दै गएको छ। रसुवा बाढीबाट विभिन्न जिल्लामा संकलन गरिएका 102 शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो। तीमध्ये धेरै शव क्षेत्र विच्छेद अवस्थामा रहेका कारण पहिचान गर्न कठिनाई भएको छ। आफन्तहरूले कपडा, गहना, ट्याटु तथा शरीरका अन्य संकेतका आधारमा आफ्ना परिवारका सदस्यको शव पहिचान गरिरहेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि 1000 भन्दा बढी आफन्तहरू पुग्नु भएको थियो। नुवाकोटका राजकुमार तामाङले 5 वर्षीय छोरा प्रिन्स तामाङको शव स्कुलको टाई र मालाका आधारमा चिन्नु भएको थियो।
10: त्यो फोटोमा मलाई पनि अहिले होइन कि भन्ने लाग्थ्यो। भाइहरूले ओरिजिनल फोटोमा यहाँनिर कोठी छ, मोस्ट पनि मिल्दोजुल्दो छ भने सबैको टाई मिल्यो।
9: विनाशकारी बाढीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका पहिचान हुन नसकेका 78 शवहरूको अस्थायी व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपेक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका 16 दीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। व्यवस्थापन गरिएका शवहरूलाई छुट्टा छुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यकता परेमा आफन्तजनलाई शव पहिचान गर्न तथा डिएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ।
11: पोखरामा पोस्टमार्टम तथा शव व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शवहरू पठाइएको थियो, जसमा 102 मध्ये पूर्वी नवलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो। सम्पूर्ण शवहरू हामीले 8 दिनसम्म शनाखतको लागि पोस्टमार्टम प्रक्रियाको लागि राख्यौं। अब सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ। 102 शव मध्ये 19 पहिचान भइसकेको अवस्था छ।
9: जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म शव राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो।
12: के आफन्तहरू आएर शवहरू हेर्ने पहिचान गर्ने काम भएको छ। लामो समय शवहरू राख्दाखेरि शवहरू बिग्रने व्यवस्थापनमा अप्ठ्यारो भएको हुनाले
9: पोखरामा ल्याइएका बाढीमा परि ज्यान गुमाएका 102 मध्ये हालसम्म 19 मात्र शव शनाखत भएको छ। पहिचान हुन नसकेका मध्ये केहीलाई आफन्तले आफ्नो हुन सक्ने भन्दै दावी गरेकाले रोकिएको छ भने एक शव विदेशी नागरिकको हुन सक्ने आशंकामा अस्पतालले शवगृहमा सुरक्षित राखिएको छ।
3: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो गौरव त्रिपाठी। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भोटेकोसी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोसी बाढीमा सम्पर्कविहीनको खोजीमा सरकार लागि परेको बताउनु भएको छ। जलस्रोत तथा जल विज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी त्रिशुली सहितका आसपासका नदीमा पानीको सतह बढ्न सक्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग नेपालका लागि बेलायतका राजदूत र फेनले भेटवार्ता गर्नुभएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य सहित 5 विरुद्ध हिजो मुद्दा दायर गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारीको चाप बढ्न थालेको छ। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गाको नाप जाँच सुरु गरेको छ। लुम्बिनी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा बाँके जिल्ला विनियोजन भएका 116 पूर्वाधार विकासका योजना सम्पन्न भएका छन्। धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले हिजो 3 पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः सुरु भएको युद्ध धेरै लामो समयसम्म नचल्ने बताउनु भएको छ। यद्यपि उहाँले अमेरिकाले इरानमाथि जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने चेतावनी पनि दिनुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र पहाड़ी भूभागको 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:28 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट भोटेकोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोलप्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोज उद्धार र राहतका सम्बन्धमा सरकारलाई सदनलाई जानकारी। जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको भनाई। भोटेकोशी बाढीमा परेका मध्ये हालसम्म 1,222 जनाको शव फेला, 11,993 जनाको उद्धार र 4,216 जना अझै सम्पर्कविहीन। बाढी सम्बन्धी आचार संहिता विपरीतका सामग्री प्रकाशन प्रसारण गर्नेलाई प्रेस काउन्सिलद्वारा कारवाही। र इरानसँगको युद्ध लामो समय नचल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
13: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
14: नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। म मनुका कुँवर। यो कार्यक्रम रेडियो नेपालबाट हरेक हप्ताको बिहिबार बिहान 7 समाचारपछि सुन्दै आइरहनु भएको छ। श्रोतावृन्द, गत भदौ 10 आएको रसुवा भोटेकोशीको भयानक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। घरबार विहीन भएका पीडितहरूको पीडा त छँदैछ। यो विपदमा आफ्नो रोजगारीको सिलसिलामा त्यहाँ खटिनुभएका र जीवनको जीविकोपार्जनका लागि सङ्घर्षरत धेरै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू पनि बाढीको चपेटामा पर्नु भएको छ। बाढी प्रभावित पालिकाका स्थानीयवासीसँगै त्यहाँ सञ्चालनमा रहेका जलविद्युत, पर्यटन, यातायात व्यवसाय, होटल लगायत औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरिरहनुभएका आन्तरिक तथा बाह्य श्रमिक प्रभावित हुनुभएको छ। मृत्यु हुने सङ्ख्यामा श्रमिकहरू पनि हुनुहुन्छ। कतिले भागेर ज्यान जोगाउनु भयो भने कतिलाई पछि उद्धार पनि गरियो अनि गर्ने क्रम जारी छ। विपदको यो घडीमा प्रभावित सम्पूर्ण तथा श्रमिक महानुभावहरू र उहाँका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। विपदले फेरि ती ठाउँका पुनर्निर्माण र पुरानै तर सुरक्षित बसोबासको लागि पनि अघि बढ्नुपर्ने अवस्था सिर्जना गरेको छ। यो विषम परिस्थितिमा आन्तरिक रोजगारका थप क्षेत्रहरू सिर्जना गर्नुपर्ने आवश्यकता थपिएको छ। सरकारले अबको श्रमिक जनशक्तिलाई दक्ष उत्पादन गरी बाढीपछिको पुनर्निर्माणमा लगाई स्वदेशमै रोजगार बनाउने र सुरक्षित वातावरण बनाउने विश्वास दिलाउन सक्नुपर्छ। युवा श्रम तथा रोजगार मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा तत्काल राहत, पुनर्निर्माण र रोजगारीका अवसरहरू सिर्जना गर्न अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क, अन्तर्राष्ट्रिय आप्रवासन संगठन लगायतका प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदारहरूका प्रतिनिधिहरूसँग छलफल पनि गरिरहेको छ। विपद प्रभावित क्षेत्रका श्रमिक, युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू र प्रभावित समुदायहरूलाई तत्काल रोजगारका अवसरहरूसँग जोडी द्रुत रोजगार सहायता कार्यक्रम ऱ्यापिड इम्प्लोयमेन्ट सपोर्ट प्रोग्राम सञ्चालन गर्ने, प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक पर्ने तत्कालीन तथा दीर्घकालीन सिप विकासका तालिमहरू सञ्चालन गर्ने, प्रभावित परिवारका लागि अल्पकालीन रोजगारी सिर्जना गर्दै जीविकोपार्जनलाई थप सुरक्षित, उत्पादक र उत्थानशील बनाउन पुराना कार्यक्रम र अनुभवहरूलाई थप सुदृढ बनाउने लगायतका विषयमा छलफल हुन थालेको छ। आशा गरौं सरकारसँगै ठूला विकास साझेदारहरू गम्भीर हुनेछन्। गत हप्ता भदौ 11 गतेको यो कार्यक्रम आन्तरिक रोजगार सिर्जना नियमन व्यवसायजन्य सुरक्षा लगायतका विषयमा युवा श्रम तथा रोजगार मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेसँग गरिएको कुराकानीमा केन्द्रित थियो। भदौ 10 बाढी र त्यसपछिको आपतकालीन परिस्थितिमा भइरहेको खोजी उद्धार र राहतका कार्यक्रमहरूको प्रयासका सन्दर्भमा रेडियो नेपालले निरन्तर प्रत्यक्ष प्रसारण गरिरहेको छ। सोही कारण गत हप्ता प्रसारण हुन नसकेको छलफल आज हामी सुनाउँदैछौ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक पाण्डेसँग गरिएको कुराकानी। हजुर, कार्यक्रममा यहाँलाई स्वागत छ।
15: धन्यवाद।
14: नेपालमा पनि विदेशी नागरिकहरू श्रम गर्नको लागि इजाजत लिएर काम गर्ने गर्नुहुन्छ। चालु आर्थिक वर्षको पहिलो महिना बितिरहँदा यो आर्थिक वर्ष श्रम इजाजत लिने विदेशी नागरिक हुनुहुन्छ कि हुनुहुन्न?
15: हुनुहुन्छ। मैले गत आर्थिक वर्ष 82-83 भन्न चाहन्छु। गत आर्थिक वर्ष 82-83 गैर नेपाली नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृति नयाँ 805 दिइयो भने कार्यरत रहिरहेका 1498 नवीकरण गरिएको छ। यसरी हेर्दा करिब 2300 जति चाहिँ नि कार्यरत देखिन्छ। यो वर्ष पनि यो श्रावण महिनामा मात्रै नयाँ श्रम स्वीकृति 89 दिएको छ भने नवीकरण चाहिँ नि 137 यो साउन महिनामा मात्रै गरेको छ। यो चाहिँ नि एक वर्षको लागि सहमति दिन्छ। यो सम्बन्धित मन्त्रालयको सिफारिसमा अध्यावन विभागबाट एक वर्षको लागि कार्य सहमति प्राप्त भएपछि हामीले पनि एक वर्षलाई नै श्रम स्वीकृति दिन्छौँ विदेशी नागरिकको लागि। हाम्रो कानुनले त पहिलोपटक अध्यक्ष प्राविधिक छ भने 3 र अरू अध्यक्षलाई 2 भन्ने छ। हाम्रो नियमावलीले एउटा विदेशी नागरिक नेपालमा जम्मा जम्मी 12 बस्न सक्ने अवस्था छ। यदि यहाँ अत्यावश्यक भएमा विदेशी नागरिकलाई नेपालमा रोजगारी दिँदाखेरि कतिपय हाम्रो द्विपक्षीय सम्झौता अनुसार सरकारी परियोजनाहरूमा आएको हुन्छ, त्योमा सम्झौता पत्रमै उल्लेख भएको हुन्छ कुन पदको लागि कति वर्षको लागि भन्ने उल्लेख भएको हुन्छ। उल्लेख नभएको अवस्थामा उसले दक्ष प्राविधिकले नेपाली नागरिकलाई प्रतिस्थापन गर्ने गरी गरेको हुन्छ र कतिपय अवस्थामा नेपाली नागरिक दक्ष नभइसकेको कारणले म्याद थप्दै गएर सम्बन्धित मन्त्रालयकै सिफारिसमा नेपालमा 12 काम गर्न पाउने अवस्था छ अहिले।
14: हजुर, यहाँ इजाजत लिएका श्रमिकको कामको प्रकृति हेर्दा चाहिँ कस्तो कामको लागि आएको पाउनुहुन्छ?
15: कतिपय हाम्रो छिमेकी राष्ट्र चिनिया सरकारको कम्पनीहरूमा कार्यरत, हाइड्रो पावरहरूमा, सडकहरूमा, ठुल्ठुला पूर्वाधारका कार्यक्रममा अलिक बढी सङ्ख्या देखिन्छ भने अन्य जस्तै विश्वविद्यालयहरूमा शिक्षकको रूपमा, त्यस्तै गरी अब होटेल व्यवसायहरूमा र केही ब्याङ्किङ क्षेत्रमा पनि विदेशी नागरिकले श्रम स्वीकृति लिएर काम गरेको देखिन्छ।
14: विभागको एउटा प्रमुख काम भनेको स्वदेशका विभिन्न उद्योग, कल कारखाना, निर्माण स्थल त्यस्तै प्रतिष्ठानहरूमा श्रमिकको सुरक्षा र स्वास्थ्यको पनि हो। हाल नेपालका कार्यस्थलहरूमा दुर्घटना र स्वास्थ्य जोखिम न्यूनीकरण गर्न विभागले कस्तो नियमन र अनुगमन गरिरहेको छ नि?
15: अब हामीले यो प्रतिष्ठानहरूको श्रम निरीक्षण गर्छौँ, त्यो एउटा फर्मेटै छ। त्यो फर्मेटभित्रका बुदाहरूमा प्राथमिक सामग्री फर्स्ट एडको व्यवस्था छ कि छैन, यो ओएसएच पोलिसी छ कि छैन, त्यहाँ चाहिँ नि त्यो ओएसएच समिति छ कि छैन, के प्रावधान गरेका छ, बोइलर इजाजत, बोइलरको इजाजत लिएको छ कि छैन लगायतका कुराहरू हामी अनुगमन गर्छौँ। गत वर्ष मात्रै हामीले यो श्रम प्रतिष्ठानहरू 38-30 प्रतिष्ठानहरूको अनुगमन गऱ्यौँ भने यो ओएसएचलाई मात्रै मध्यनजर राखेर पनि अनुगमन भएको छ र हाम्रो त्यो भैँसीपाटीको ओएसएस सेन्टरमा अकुपेसन सेफ्टी सम्बन्धी विषयमा प्रशिक्षक तालिमहरू पनि दिएको, त्यसरी जनशक्ति तयार गरेको अवस्था नै छ र प्रतिष्ठान भन्नाले रोजगारदाताहरूका व्यवस्थापकहरूलाई तालिम दिएको अवस्था पनि छ। तथापि मैले अघि भनिसकेँ, हामी यो क्षेत्रमा अलिक कमजोर अवस्था छ, हामीले जति गर्नपर्ने त्यो महत्त्व नबुझेर अथवा त्यो किसिमले हामी ट्रेनिङ दिन सकिरहेको अवस्था छैन र हामी आफ्नो घर वरपर पनि देख्छौँ, कतिपय निर्माण काम भइरहेको हुन्छ त्यहाँ अथवा पेन्टिङको काम भइरहेको हुन्छ, उहाँहरूले त्यो सुरक्षाका उपायहरू नअपनाएको, हेलमेटहरू नलाएको अथवा त्यो पल्किने खालको कपडाहरू नलाएको, बुटहरू त्यस्तो नलाएको, त्यस्तो भने हामी भेटिएको छ। अलिकति यो क्षेत्रमा जति काम गर्न पर्ने हो, हाम्रो जनशक्ति हाम्रो स्रोत साधनले गर्दा हामी त्यति पुग्न सकेको छैनौँ, र निजी क्षेत्रले जुन प्रतिष्ठानहरूले अथवा ठेकेदार कम्पनीहरूले निर्माण कम्पनीहरूले यो विषयमा ध्यान दिनुपर्ने अवस्था छ।
14: नेपालको आन्तरिक श्रम बजारको एउटा प्रमुख मुद्दा र बारम्बार आइरहने कुरा भनेको श्रम अडिटको पनि हो। उद्योग तथा प्रतिष्ठानहरूले गर्नुपर्ने श्रम अडिटको अवस्था कस्तो छ? यसले आन्तरिक बजारमा श्रमिकको अवस्था सुधार्न कसरी सहयोग गरिरहेको छ नि?
15: हाम्रो यो श्रम ऐन 2074 सबै प्रतिष्ठानहरूले श्रम अडिट गरी आफैले गरी वा गराई पुष मसान्तभित्र प्रतिवेदन यो हाम्रो ILMIS सिस्टममा प्रविष्ट गर्नुपर्ने अथवा सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा बुझाउनु पर्ने प्रावधान छ। तथापि हाम्रो गत वर्ष यो आर्थिक वर्ष 82-83 डाटा हेर्ने हो नि, जम्मा 3779 प्रतिष्ठानबाट मात्रै लेबर अडिट प्रतिवेदन सङ्कलन गर्न सक्नु। यसलाई अब कानुनी व्यवस्था दायित्व एउटा बाध्यकारी व्यवस्था त हो, तर त्यो श्रम अडिट नबुझाएमा के गर्ने? त्यो निरीक्षणको क्रममा अब श्रम निरीक्षकलाई श्रम अडिट दिनपर्ने भन्ने छ, नदिएमा सानो कारवाही गर्न सक्ने अवस्था त छ, तर सबै प्रतिष्ठानहरूले यो चाहिँ गरिरहेको अवस्था छैन। तर हामी हाम्रो विभाग कार्यालयसँग सम्बन्धित यहाँ कुनै नवीकरण गर्न आउनु पर्ने अवस्था अथवा नयाँ दर्तालाई त परेन, नवीकरण गर्न आउनु पर्ने अथवा कुनै पनि सेवा लिन आउनु पर्ने अवस्थामा हामी चाहिँ श्रम अडिट रिपोर्ट माग्ने गरेका छौँ। यो पनि अब प्रतिष्ठानहरूले स्वयं बुझाउन पर्ने भएको कारणले उहाँहरूबाट प्राप्त जति हुनपर्ने त्यो भएको छैन। केही हेर्न पर्दा श्रमिकका हक अधिकारका कुराहरूमा हाम्रो श्रम ऐनको दफा 162 कुनै मर्का परेको विषयमा 6 महिनाभित्र उजुरी दिने भन्ने व्यवस्था छ, त्योमा पनि दफा 163 को उपदफा 1 भित्रका कुराहरू यो श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट निरूपण हुन्छ भने उपदफा 2 भएका व्यवस्थाहरू सम्बन्धित श्रम तथा रोजगार कार्यालयले नै हेर्ने हुन्छ। यो विभाग र कार्यालय भनेको एक किसिमले अर्धन्यायिक निकाय हो, यसले गरेको फैसलामा चित्त नबुझेमा श्रम अदालतमा यसको पुनरावेदन लाग्छ। यो विषय धेरैलाई जानकारी नभएको, कानुनी ज्ञान श्रम कानुनको ज्ञान नभएको अवस्थाले गर्दा पनि यो प्रभावकारी रूप कार्यान्वयन नभएको हुनसक्छ।
14: यसैमा जोड्दाखेरि जसले उजुरी हाल्नुहुन्छ अथवा जसलाई चित्त बुझ्दैन पुनरावेदन गर्नुहुन्छ, त्यसपछिका फैसलाहरूमा पनि त कार्यान्वयन भएको छ कि छैन भनेर फेरि यहाँहरूले पुनः अनुगमन गर्नुपर्ने अथवा त्यसलाई फलोअप गर्नुपर्ने पनि त हुनु होला।
15: यसलाई 2 किसिमले, एउटा हामी श्रम निरीक्षण गर्दा देखेका कुराहरू तत्कालै त्यहाँ सुधार्न निर्देशन दिन्छौँ, त्यो दिएका निर्देशनहरूको पालना भएकै भएन त्यो कोही 15 दिनभित्र जानकारी गराउनु भन्नेला, कोही 7 दिनभित्र भन्नेला, त्यसपछि फलोअप हुन्छ। कम्तीमा हाम्रो कार्यालय अथवा हाम्रो प्रतिनिधिले गएर त्यो प्रतिष्ठानको निरीक्षण भएको छ भने केही न केही सुधार हुन्छ नै, एक किसिमले फलोअप हुन्छ, घचघचिनुहुन्छ, ए मैले त पालना गर्नुपर्ने रहेछ भन्नुहुन्छ। हामी एक ठाउँमा हिमाली जिल्लामै पुगेका थियौँ, त्यहाँ एउटा व्यवसाय चलाएर त्यहीँको स्थानीय तहको प्रमुखले चलाउनु रहेछ, उहाँलाई हामी त्यो यो श्रम निरीक्षण फारम भर्दै गर्दा ए यस्तो व्यवस्था रहेछ, यो त हामीलाई थाहै थिएन, यदि अलि समय लिएर आएर पहिल्यै जानकारी भएको भए मैले त पालिकामा सबैलाई बोलाएर एउटा एवेरनेस क्लासै चलाउनु हुन्थ्यो भन्नुभयो। भनाइको मतलब कानुन छ, सबै व्यवस्था सबैलाई थाहा हुन्न। अर्को विषय उजुरी गरेका विषयहरूमा भएका फैसलाहरू कार्यान्वयन गर्ने निकाय हाम्रो श्रम तथा रोजगार कार्यालय हुन्छ, कतिपय अदालतबाट भएको निर्णयहरू त्यो कार्यान्वयन भएकै हुन्छ, ढिलासुस्ती हुन्छ, तत्कालै कतिपय प्रतिष्ठानहरू सम्पर्कमै आउनुहुन्न, पत्रचार हुन्छ, जवाफ हुँदैन, फेरि ताकेता गर्यो, अब तपाईँलाई किन कारवाही नगर्ने, तपाईँको खाता पाता जग्गा जमिन किन रोक्का नगर्ने भनेर पत्रचार भएपछि बल्ल उहाँहरू तातिनुहुन्छ, र कतिपय अवस्थामा त्यो विरुद्ध पनि उहाँहरू रिट लिएर फेरि अरू अदालतमा माथिल्लो अदालतमा जाने अवस्था हुन्छ। तर केही केही केसहरू ठुल्ठुला मुद्दा भएका केसहरू जस्तै एभरेस्ट ब्रुवरी, हिमाली यातायात लगायतका केही प्रतिष्ठानहरूमा कम्पनी बन्द भयो, श्रमिकहरूले लाखौँ पैसा नपाएको अवस्था छ, अब हामीले चाहिने उसको प्रतिष्ठानको जग्गा जमिन रोक्का राखेर असुल उपर गर्ने हो, तर त्यो प्रतिष्ठान ब्याङ्कले नै रोक्का राखेको, ब्याङ्कको ऋण नतिरिएको अथवा अरू कर कार्यालयमा कर नबुझाएको कारणले रोक्का राखेको अवस्था छ। त्योमा हाम्रो कार्यालयले मात्रै केही गर्न नसक्ने अवस्था छ। यसरी केही सीमित निर्णयहरू कार्यान्वयन नभएको होला। अघिल्लो आर्थिक वर्षमा यो चाहिँ नि श्रम विवादहरू 761 समाधान भएको अवस्था छ। त्यस्तै गरी यो मेलमिलाप तथा आदेश निर्देशनबाट पारिश्रमिक भुक्तानी गराइएको करिब करिब 32 करोड रकम चाहिँ नि भुक्तानी गराइएको छ। अनि यो प्रतिष्ठान र श्रमिकहरू बिच सहमति गराएको रकम करिब करिब 12.5 करोडको छ। यसरी हामी चाहिँ नि दुई पक्षलाई राखेर हाम्रो कानुनले नि के भन्छ भने रोजगारदाता र पहिला उजुरी परे तापनि पहिलो प्रायोरिटी हाम्रो दुवै पक्षलाई राखेर वार्ता गराउने, समझदारी गराउने। त्योमा पनि भएन भने कार्यालयले विभागले पहिला फैसला गर्छ, त्यो अनि फैसला कार्यान्वयन गराउँछ। त्योमा पनि दण्ड जरिवाना गर्ने विषयमा आपसी वार्ताबाट समझदारी गर्न मिल्दैन, दण्ड जरिवाना गर्ने विषयमा दण्ड जरिवानै गर्नपर्छ। अरू पारिश्रमिक नपाएका विषय, अन्य सुविधा नपाएका विषयमा सबभर प्रतिष्ठान र रोजगार प्रतिष्ठान हुनाले रोजगारदाता र श्रमिक बिच वार्ताबाट हामी समाधान गर्छौँ। जस्तै दण्ड जरिवानाका कुरा गर्दा, जस्तै बाल श्रम लगाएको अवस्था हामी फेला पारेर गत आर्थिक वर्षमा हाम्रो विभागले यो अधिकार छैन, श्रम तथा रोजगार कार्यालयले बाल श्रम निषेध सम्बन्धी ऐन अन्तर्गत कारवाही गरेर करिब 21 लाखको जरिवाना गरेको अवस्था पनि छ र बालबालिकालाई उद्धार गरेर सम्बन्धित अभिभावकलाई बुझाएको अथवा बाल आश्रय स्थलमा जिम्मा लगाएको अवस्थाहरू छन्।
16: अहिले न्यूनतम पारिश्रमिक कतिको प्रभावकारी रूपमा लागू हुन सकेको छ, कर कट्टीदेखि लिएर ब्याङ्कमै सिधै जाने अवस्था पनि छ, यहाँहरूले अनुगमन गरिरहँदा न्यूनतम पारिश्रमिक प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छ कि छैन?
15: यसलाई आंशिक रूपमा कार्यान्वयन भएको अवस्था छ। हामी कतिपय प्रतिष्ठानको निरीक्षण गर्न जाँदा न्यूनतम पारिश्रमिक नपाएको नि भेटिएको छ। अब कि उहाँले घन्टाको आधारले काममा लगाउनु पर्यो, अब हाम्रो श्रम कानुन अनुसार 8 घन्टा काम अथवा हप्ताको 48 घन्टा काम लगाइसकेपछि न्यूनतम पारिश्रमिक भनेको अहिले त्यो सुविधा सहित गर्दा 19,550 हुनु पर्यो, आधारभूत र अरू भत्ता गरेर कम्ती 19,550 हुनु पर्यो। त्यति पनि नपाएको अवस्थामा हामीले चाहिँ नि निर्देशन दिन्छौँ र त्यो निर्देशन पालना भएको पाउँछौँ। कसैले अब त्यो पालना नगरेको अवस्थामा कारवाही गरेको अवस्था पनि छ। तर यहाँ कस्तो छ नि, रोजगारदाता र रोजगारी पाउने बिचको समझदारीमा यो हुनपर्ने रोजगार सम्झौता हुन पर्यो, तर कतिपय अवस्थामा रोजगार सम्झौता नभइकन काम भइरहेको हुन्छ। कोही व्यक्तिले आएर मैले न्यूनतम पारिश्रमिक पाइनँ भनेर निवेदन दिनुहुन्छ, उसको खातामा जम्मा भएको पैसा न्यूनतम पारिश्रमिकभन्दा कम भएको हुन्छ। त्यस्तो अवस्था प्रमाणसहित आएपछि त हामी छानबिन गरेर दिलाएको भराकै छ। अघि मैले त्यो सङ्ख्या नै भने कति रकम भराइयो भन्ने कुरो म रकमै बताएँ, त्यो गराउन सकिन्छ। तर बाहिर गुनासो र सरसर्ती हेर्दा श्रम शोषण भएको कुरा, न्यूनतम पारिश्रमिक नपाएको कुराहरू व्यापकै हुन्छ। अनौपचारिक क्षेत्रमा काम गर्ने, म एउटा सुरेतमै हामी एउटा कार्यक्रम गर्दैथ्यौँ, करिब 25 भन्दा बढी महिला नै हुनुहुन्थ्यो, 5-6 जना पुरुष हुनुहुन्थ्यो। अनि मैले त्यहाँ सोधेँ, तपाईँहरूले यो पारिश्रमिक 19,550 भन्दा बढी पाउनेले हात उठाउनुहोस् त भनेको, कसैले नै हात उठाउनु होइन। अनि किन तपाईँहरू फेरि सबै हँसिलै हुनुहुन्छ, अनि कम पारिश्रमिक पाएको जस्तो फिल भएन नि त? अब के अनि यतिमै हामी खुसी पनि छौँ, तर अब के अनि हामी कतिपय रेड बेसमा काम गर्छौँ, अब हाम्रो रोजगारदाताले दिनै सक्दैन, हामी रोजगारी पाएछौँ, हामी यसैमा खुसी छौँ भन्ने नै हुन्छ। कतिपय हामी रेस्टुरेन्टहरू, होटेलमा अथवा पसलमा त्यहाँ काम गरिरहेका श्रमिक देख्दा सोध्छौँ, तपाईँले कति पाउनु छ पारिश्रमिक भनेर सोध्यो भने उहाँहरूले बोल्न चाहनुहुन्न। अनि हामी विशेष जति पाइएछ कि पाइएछैन भन्यो, अनि उहाँहरू हाँस दिनुहुन्छ। यदि तपाईँ 19,550 भन्दा बढी पाउन छैन भने तपाईँले चाहिँ नि त्यो दिलाउने काम हामी गर्न सक्छौँ, होइन सर मलाई ठिकै छ भन्ने जस्तो जवाब पाउँछौँ। किनभने बेरोजगारीको अवस्थाले गर्दा पनि अब सहमतिमा काम भएको हुन्छ। हाम्रो भनाइ 8 घन्टा हो भने कम्तीमा न्यूनतम पारिश्रमिक दिन पर्यो, होइन भने त्यो घन्टा बेसिसमा लगाउन पर्यो। अब हामीलाई अर्को गुनासो आउने पक्ष के थियो भने सरकारी निकायमै काम गर्ने, जस्तै बाल शिक्षा केन्द्र, बाल सिकाइ केन्द्रमा ईसिडी भनिन्छ, त्यहाँ काम गर्नेलाई अब सङ्घीय सरकारबाट 10,000 छ होला सायद अनुदान, हालसालै वृद्धि भएको छ। अनि विद्यालयका कर्मचारी, लेखाको कर्मचारी र अन्य कर्मचारीको तलब 19,550 भन्दा कम थियो, त्यो के भने सङ्घीय सरकारबाट दिएको अनुदान हो, अनि उहाँहरूले उजुरी गर्नु, हामी कहाँ उजुरी गर्न खोज्नुहुन्छ। अब त्यो त सङ्घीय सरकारले दिएको अनुदान हो, त्यो मात्र तपाईँको विद्यालयले थपेर दिन पर्यो अथवा स्थानीय तह अन्तर्गतको विद्यालय भएपछि बाँकी पैसा स्थानीय तहले थप्न पर्यो कि तपाईँलाई घन्टामा काम लगाउनु पर्यो। अनि उहाँहरू किन कहाँ हामी त त्यो फुल टाइम काम गर्नपर्छ भन्ने भयो। अब यस्ता समस्याहरू पनि छन्, त्यसले गर्दा यो हामी यो न्यूनतम पारिश्रमिक निर्धारण समितिमा बसेर म सदस्य पनि हो, त्यो यो गत वर्ष हामी निर्धारण गर्ने बेलामा यता श्रमिकतिरको ट्रेड युनियनहरूले अब बढाउनु पर्छ भन्नु, हाम्रो त कमिटीमै हुनुहुन्छ उहाँहरू, रोजगारदाताले फेरि के हुनुहुन्छ नि गत वर्षकै रेट कार्यान्वयन गर्न सकिया होइन, ठुला कम्पनीले सक्छन्, अनौपचारिक क्षेत्रका र साना घरेलु किसिमका स्वरोजगार किसिमका उद्योगहरूले त्यहाँ काम गर्ने कामदारहरूलाई दिनै सक्दैन, बढाएर मात्रै के गर्ने, लागू गर्नै सकिन्न भन्ने भयो। हामीले सरसर्ती हिसाब गर्दा त कम्तीमा 30,000 पाउनुपर्ने देखियो, तर रोजगारदाता नि त तयार हुनु पर्यो, न्यूनतम मापदण्ड त तोक्ने तर लागू गर्न पनि त सक्न पर्यो। अब हाम्रो त कतिपय इन्फर्मल सेक्टर छ, अब ज्यालादारी एउटा तोक्या छौँ, अनि ज्यालादारीको रेटमा पनि अब जिल्ला दर रेट पनि फेरि अर्को हुनसक्छ, फेरि स्थानीय तहले पनि हाम्रो जिल्ला दर रेट तोकेको हुन्छ। हाम्रो कानुनले के भन्छ नि कम्तीमा नेपाल सरकारले तोकेको यो न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी दर रेट तोक्न पर्यो भन्छौँ। उजुरी परेमा दिलाइ भराएको अवस्था छ, नत्र कतिपय श्रमिकलाई यो थाहा पनि छैन र रोजगारदातालाई पनि उसको आफ्नो क्षमताले दिन सक्ने नसक्ने एउटा ठाउँमा छ, उनीहरूलाई नि न्यूनतम पारिश्रमिक कम्तीमा 19,550 हो भन्ने साना प्रतिष्ठानहरू साना कम्पनी उसलाई थाहा नहुन सक्छ, तर अब मल्टिनेसनल कम्पनीहरू नेपालमा यो न्यूनतम पारिश्रमिकभन्दा सबभन्दा तल्लो कामदारहरूलाई पनि राम्रो तलब स्केलमा राखेको पाउँछौँ हामी अनुगमन गर्दा। जुन कम्पनीले रोजगार सम्झौता गर्छ त्यसले चाहिँ यो न्यूनतम पारिश्रमिकभन्दा कममा गरेकै हुँदैन, त्यो एसएसएफमा नि आबद्ध हुन्छ, रोजगार सम्झौता नगरिकन काम लगाएको मौखिक किसिमले काम लगाएकोमा एसएसएफमा आबद्धता नि पाइँदैन र न्यूनतम पारिश्रमिक दिएको नि पाइँदैन।
16: कस्ता नीतिगत सुधार गर्न सक्यो भने यस्ता बाधा अडचन यस्ता समस्याहरूलाई बिस्तारै निराकरण गर्न सकिएला?
15: माननीय मन्त्रीज्यूले पनि धेरै चासो राखेर यो श्रम ऐनमै फेरि संशोधन गर्नपर्छ भनेर नीतिगत कुरा गर्दा, मुख्य गुरु हामीलाई त्यो श्रम ऐनमा पनि अलिकति व्यवस्था बढी राख्ने कि, अब कतिपय ठाउँमा हाम्रो ऐनमा के छ नि निर्देशन दिन सक्ने भनेको छ तर पालना नभए के गर्ने त भन्ने त्यो छैन, खालि ऐनको दफा 163 भएका व्यवस्था र यता श्रम अदालतले गर्न सक्ने व्यवस्थाहरू छ, हामीले दियौँ निर्देशन पालना भयो भने के गर्ने ती पनि छैन, त्यसले गर्दा श्रम ऐनमा मुख्य संशोधनको गृह कार्यान्वयन भइसकेको छ, मन्त्रालयमा एउटा कमिटी बसेर होमवर्क भइरहेको छ, जति सक्यो चाँडो यो श्रम ऐनलाई संशोधन गर्न पर्यो भन्ने कुरा छ। अब अघि भन्न स्यालेरी सबैको स्यालेरी एकाउन्ट उसको एकाउन्टमा पठाउन पर्ने, तर अहिले कस्तो पनि सबैलाई त्यसरी एकाउन्टमा नपठाइएको अवस्था हुन्छ, ठुला कम्पनी प्रतिष्ठानहरूले पठाएको छ अरूले पठाएको छैन, तथापि उसको खातामा हालिदिएको पैसा स्क्रिनसटहरू हामीलाई पठाउने गर्नुहुन्छ, उजुरी दिनुहुन्छ। अहिले हेलो सरकारमा व्यापक उजुरी पर्छ, यो श्रम शोषण भयो, हामीले तलब मैले यति मात्रै पाएको छु, तलब पुरा पाएको छैन, मेरो नाम गोप्य राखिदिनु, यता आफ्नो नाम पनि गोप्य राख्ने, नम्बर पनि नदिने, उता कहाँ काम गरेको त्यो पनि नखुलाउने, अनि हामी कारवाही गर्न पनि नसक्ने त्यो पनि छ। त्यस्तै गरी ओभरटाइम धेरै काम गरायो हामीलाई पैसा दिएन भन्ने पनि, वित्तीय क्षेत्रमा हामी काम गरेका छौँ, सरकारले अब दुई दिन बिदा दियो, हामीलाई दुई दिन बिदा पनि छैन, बढी काम लगाएको छ भनेर सतै किसिमको उजुरी परिरहेको हुन्छ। यो कानुनी कारवाही गर्नलाई कानुन अनुसार हाम्रो श्रम ऐनको दफा 163 उपदफा 2 खमा छ, यो पारिश्रमिक सम्बन्धी व्यवस्था, त्यो गर्नलाई उजुरी पीडित पक्षले उजुरी दिनै पर्ने हुन्छ, त्यो नदेखि न्यायिक निर्णय गर्न सक्दैनौँ। त्यसले गर्दा समस्या छ, यसको लागि हामी सचेतनाका कार्यक्रमहरू हाम्रो कार्यालय विभाग मार्फत श्रमिक शिक्षा कार्यक्रमहरू सचेतनाका कार्यक्रमहरू र यो अनुगमनलाई बढाइरहेका छौँ र अब व्यापक यस्तै रेडियो कार्यक्रमबाट अहिले सुनिरहेका श्रोताहरूले अब जुन सुनिरहनु छ त्यो कुरो आफ्नो घर परिवार अथवा जानेकालाई यस्तो रहेछ नि त व्यवस्था, यो पीडित पक्षले चाहिँ नजिकको श्रम तथा रोजगार कार्यालयमा उजुरी गऱ्यो भने न्याय पाइँदो रहेछ भन्ने कुराको नि प्रचार प्रसार हुन पर्यो। यो चाहिँ यो हाम्रो कानुनी ज्ञान अथवा श्रम कानुनको बारेमा सचेतनाको अभावले पनि यो पुरा कार्यान्वयन गर्न सकिएको छैन भने रोजगारदाताका फेरि आफ्नै समस्या छन्। उहाँहरूले अब कि थोरै कामदार राखेर काम गराउनु पर्यो, रोजगारी फेरि घट्ने भयो, पुरा पारिश्रमिक दिन पर अहिले दुईजना लगाउन छ नि, यो कानुन कार्यान्वयन गर्नु पर्यो नि उहाँले एउटा हटाउनु पर्ने हुन्छ होला। यी धेरै समस्याहरू हुँदो रहेछ र कतिपय स्वरोजगार गर्नेहरूले नि काम केही त मान्छे लगाउनुहुन्छ। मैले मेरो यहाँ घरेलु कपडा उद्योग छ, मैले यो अल्लोहरूको गर्छु, अब मैले तयार गरेको अल्लो कपडा भन्दा सस्तोमा विदेशबाट रेडिमेड पाइन्छ अनि मेरो सामान पनि बिक्दैन, मैले चाहिँ त्यति पारिश्रमिक दिन नि सक्दिनँ भन्ने जस्ता गुनासाहरू पनि पाइन्छ फेरि रोजगारदातातर्फबाट नि। त्यसले गर्दा योमा अलिकति ज्ञान र कानुनी व्यवस्था यस्तो छ भनेर रोजगारदाताले अलिकति योमा यो पालना गर्नमा कम्तीमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक मैले दिने मेरो कर्तव्य हो भनेर त्यो बुझिन पर्ने हुन्छ।
16: अन्तिममा अब सुरक्षित र मर्यादित श्रमका लागि जो आन्तरिक रोजगारीमा हुनुहुन्छ, आन्तरिक श्रम बजारमा श्रम गरिरहनु भएको छ, उहाँहरूको लागि विभागको सन्देश
15: एउटा यो मर्यादित रोजगारी भन्ने महत्त्वपूर्ण कुरा रहेछ कि कामको सम्मान चाहिँ नि अब त्यही अहिले गुनासो त्यही त हुन्छ नि, हाम्रो कामको सम्मान भएन, हामी सानो ठुलो काम भन्ने होइन, सरकारी सेवामा हुने अथवा उच्च प्रतिष्ठा स्थानहरूमा काम गर्नेलाई मात्रै राम्रो मान्ने भन्ने होइन, श्रमिकले पाउनुपर्ने पारिश्रमिक पाउनुपर्छ, रोजगारदाताले दिनुपर्छ र श्रम कानुनको पालना गर्नुपर्छ, कानुनी व्यवस्था त थाहा

0: आफ्नो ह्युमन क्यापिटल हो, यो मानवीय स्रोत सम्पत्ति भन्ने सोचेर अथवा सेयरमै दिएर हुन्छ कि यो श्रमको श्रम कानुनले दिएको व्यवस्थाहरू दिएर त्यो श्रमिकबाट उत्पादन बढाउनु पऱ्यो कि उत्पादकत्व बढाउनु पऱ्यो, त्यसरी लिनु पऱ्यो। त्यसरी लियो भने यो असल श्रम सम्बन्ध स्थापित हुन्छ भन्ने चाहन मलाई लाग्छ। त्यसले गर्दा रोजगारदाता र श्रमिक बीच असल सम्बन्ध कायम गर्ने भनेको विद्यमान कानुनी व्यवस्थाको पालना हो। त्यसले गर्दा दुवै पक्षले योमा श्रमिकले पनि आफ्नो दायित्व आफ्नो काम आफूले आफ्नो उत्पादकत्व बढाउनु पऱ्यो भने रोजगारदाताले पनि अकुपेसनल सेफ्टीदेखि लिएर त्यो श्रमिकले पाउनुपर्ने पारिश्रमिकदेखि लिएर कानुनी अधिकारहरू पाउनु पऱ्यो। यो कस्तो रहेछ भने दुई पक्षलाई हामी सरकार पक्षले मध्यस्थता गर्ने रहेछ। यो कानुनै यो तीन पक्ष सहमतिबाट बन्नुपर्ने कानुनै हो। एक पक्षबाट मात्रै भयो भने अर्कोले कार्यान्वयन गर्न सक्दैन। त्यही भएर यो विषय श्रमिक रोजगारदाता र सरकार यो तिनवटाको असल सम्बन्ध कायम हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: अहिले हामीले सुन्यौं श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेसँग गरिएको कुराकानी। रसुवा भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा यति बेला उद्धार र पुनर्स्थापनाको काम जारी छ। यस्तो विपदको समयमा निरन्तर खटिरहने सुरक्षाकर्मी, संस्थागत आबद्धता भएका कर्मचारीहरू, श्रमिकहरू र अन्य कार्यस्थलमा काम गर्ने सबैको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ। आजका लागि रोजगारी र अवसर कार्यक्रमबाट म मनुका कुँवर बिदाउँदैछु। रोजगारी जुनसुकै होस्, तपाईँको जीवनको सुरक्षा पहिलो हो। कार्यस्थलमा रहँदा सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्। नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: यस बेला बिहानको 8 बज्ने लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र रमा वाग्ले सहित कार्यक्रम संचालक हरि गिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान 98.1 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आज हामी सुशासन र समृद्धि कार्यक्रमको विशेष प्रसारणमा छौ। भुटेकुसी बाढीले ल्याएको क्षति, यसको पुनर्स्थापना तथा राहतको पक्ष बारे आजको कार्यक्रममा हामीले विषय चर्चा राख्दैछौ। यही भदौ 10 गते बुधबार सुवाको भुटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। अहिलेसम्म कति क्षति गर्यो, कति मानिसको ज्यान गयो, कति बेपत्ता छन् ठ्याक्कै भन्न सक्ने अवस्था छैन। तर पनि पछिल्लो सरकारी तथ्याङ्क अनुसार रसुवा, नुवाकोट र धादिङ गरी बाढीले 3 जिल्लाका 6,000 बढी निजी घर बगेको अनुमान गरिएको छ। भुटेकोसी र त्रिशुली नदीमा आएको भदौ 10 को बाढीले करिब 6,000 निजी घर बगेको र निजी आवासलाई करिब 12 अर्ब रुपियाँ क्षति भएको र 45 सरकारी सार्वजनिक भवनमा पनि क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि यो अझै अध्ययनकै क्रममा रहेका कारण संख्या तलमाथि हुन सक्ने सरकारी संयन्त्रले जनाएको छ। बाढीका कारण करिब 2 खर्बको आर्थिक क्षति छ भने पहिचान भएका 1300 जना हराइरहेका छन् भने हजारौं मान्छे पहिचान नखुलेका बेपत्ता छन्। बाढीमा पर्नेको घर सम्पत्ति जे थियो त्यो 100% नै क्षति देखिन्छ। रसुवा र नुवाकोटमा त्रिशुलीको तटीय क्षेत्र तथा किनारमा बसोबास गर्ने करिब 6 लाख व्यक्तिहरूको घर खेत तथा पशु चौपाया तथा गोठ सबै गुमेको अवस्था छ भने बाँकी अरू गरेर झन्डै 10 लाख मानिस यस बाढीबाट प्रभावित देखिन्छन्। भुटेकोसी र त्रिशुलीको बाढीकै कारण करिब 10 अर्बको बिमा दावी हुने देखिन्छ। जो बाढीबाट प्रभावित छन् र बाँचेका छन् करिब 20,000 मानिसहरू विद्युत लाइन बगाएका कारण उज्यालो बत्तीबाट वञ्चित भएका छन्। रसुवा र नुवाकोटमा रहेका 13 वटा विद्युत गृह नोक्सानमा छन्। त्यसमध्ये 8 वटा सञ्चालनमा थिए भने 5 वटा विद्युत गृह सञ्चालन हुने क्रममा थिए। झन्डै 4,000 मेगावाट विद्युत बन्द देखिन्छ भने पासाङ लामु शेर्पा राजमार्ग पुरै क्षतिको चपेटामा परेको छ। बाँकी सहायक सड़कमा हिलो जमेको छ भने अन्य सड़कको पिच भत्किएको देखिन्छ। 5 वटा झुलुङ्गे पुल सहित 41 वटा कच्ची र पक्की पुल बगेका छन्। मानवीय क्षतिलाई हामी कल्पना पनि गर्न सक्दैनौ। सबैभन्दा बढी विद्युत गृह र घर व्यवसायमा पूर्ण क्षति देखिएको अवस्था छ। बाँकी गोठ चौपाया तथा खेती बाली पनि बाढीको चपेटामा परेको देखिन्छ अनि सरकारी भवनमा उत्तिकै क्षति देखिन्छ। यसले हाम्रो उदाउँदो अर्थतन्त्र दूरगामी असर कति पर्ने हो त्यो अहिलेै भन्न सक्ने अवस्था छैन। बाढी आए लगत्तै सरकारले आफ्ना सबै सुरक्षा निकाय परिचालन गरेर खोज तथा उद्धारको काम अझै गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल सहितले खोज तथा उद्धारमा बाढीले सबैभन्दा धेरै प्रभाव पारेको रसुवा, नुवाकोट र धादिङमा केन्द्रित भएर काम गरिरहेका छन्। नुवाकोटको सदरमुकाम स्थित विदुर नगरपालिका क्षेत्रमा बाढीको प्रभाव, क्षति, उद्धार तथा राहतको पछिल्लो अवस्था बारे अहिले हामीसँग विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ कुराकानीमा हुनुहुन्छ। भुटेकोसी नदीले ल्याएको यो पछिल्लो क्षतिका कारण धेरैको जनधन गुमेको छ, होइन, धेरै नोक्सानी पुर्याएको छ। यहाँलाई यो कार्यक्रममा स्वागत गर्दै बाढीले ल्याएको विनाशको पछिल्लो अवस्था के छ विदुर नगरपालिकाको, यहीँबाट सुरु गरौँ त।
1: एकदमै भयानक भयो, होइन, महाप्रलय सबैलाई थाहा छैन। अब यो हुने बित्तिकै हामी उद्धार कार्यमा सबभन्दा पहिला हामी उद्धार कार्यमा लाग्यौँ। उद्धार कार्यको चरणहरू गर्दा हामीले त्यसपछि राहत वितरणतर्फ पनि केन्द्रित भयौँ। त्यसपछि हामीले अहिले क्याजुअलिटीको व्यवस्थापन पनि सँगसँगै गरेको अवस्था छ। डे वानदेखि हामी पुरै खटेर हामी सबै जनप्रतिनिधिहरू लागेको अवस्था छ। विद्युत नगरपालिकामा यो अवस्थामा 13 वटा पालिका मध्ये करिब 8 वटा पालिका धेरैभन्दा धेरै क्षति भएको, ओडा धेरैभन्दा धेरै क्षति भएको,
0: हजुर,
1: र 2टा आंशिक क्षति भएर 13 वटा ओडामा 13 वटा ओडा मध्ये 10 वटा ओडा चाहिँ क्षति भएर करिब 1200 घरधुरी, होइन, क्षति भएको अवस्था छ। 4800 जना चाहिँ अहिले विस्थापित भएको अवस्था छ, होइन। हाम्रो विद्युत नगरपालिकामा 500 भन्दा बढी चाहिँ अब मृत्यु मिसिङ पनि त्यति भएको अवस्था छ। हामीले राहतलाई अहिले एकदमै संयन्त्र बनाएर वडा तहमै अध्यक्षको अध्यक्षतामा, होइन, त्यहाँका जनप्रतिनिधिहरू राखेर पनि अगाडि बढाएर राहत चाहिँ वितरणलाई एकदमै सिस्टमेटिक ढङ्गले गरेर अहिले राहत खाद्यान्नहरू चाहिँ पर्याप्त मात्रामा भएको देखिन्छ। कता कतिपय कता यता कता चाहिँ हल्ला गरेर, होइन, पुगेको छैन भन्ने छ। सङ्घ प्रदेश चाहिँ स्थानीय तह एकदमै समन्वयकारी भूमिका निर्वाह गरेर समन्वय गरेर नै सङ्घीय हेली मार्फत हरेक उद्धार होइन राहत वितरण जस्तो हाम्रो त्रिशुली पारीको 19 पुलहरू बगाइसकेपछि त्रिशुली पारीको हाम्रो 3 वडा होइन त्यसै गरी 6 वडा 12 वडा 7 8 9 वडा र 10 बेत्रावती एकदमै हाम्रो लिङ्क भन्दा बाहिर भने कनेक्सन टुटेको अवस्था छ।
0: मैले यसमा के थप्न खोजेँ भने जनधनको भारी रूपमा क्षति भएको चाहिँ छ होइन, हामीले आकलन पनि गरिएको छ, तथ्य ढङ्गबाट चाहिँ अहिले हामीले लगत संकलन गर्ने पर्याप्त अवस्था छ कि छैन होला?
1: होइन, लगत संकलन त्यही त अहिले मैले दिन चाहिँ यहाँ बसिरहेको छु, मिटिङ हामी आज पनि बस्यौँ, हिजो पनि बस्यौँ, अस्ति पनि बस्यो, होइन हाम्रो स्थानीय विपद व्यवस्थापन समितिको बैठक पनि बसिरहेको छ, सोयन्सा जिल्ला विपद व्यवस्थापन समितिको बैठक पनि बसिरहेको अवस्था छ। हामीले चाहिँ वडा तहमै निर्देशन गरिसकेका छ होइन, त्यो चाहिँ अब लगत संकलन गर्नुपर्ने छ होइन, कति क्षति भयो, परिवार होइन, संख्या, घर दुरी होइन, त्यही आधारमा हामीले भोलि पुनर्स्थापना होइन सम्म पुग्नु छ हाम्रो यो चरण होइन, पुनर्वास हुँदै पुनर्स्थापनासम्म पुग्नुपर्ने हुन्छ होइन। त्यस कारण स्थानीय तह हाम्रो वडा चाहिँ सदस्यहरूले चाहिँ स्थानीयवासीहरू जो छ नि सँगै होइन लगत लिएर चाहिँ अगाडि बढ्नु भनेको छ, त्यो लगत लिने काम जारी नै छ, छिटोभन्दा छिटो त्यो प्राप्त हुन्छ, हामी हिजो पनि निर्देश गरिसकेको अवस्था छ। त्यस कारणले यो लागतको काम लिने काम चाहिँ भइरहेछ, केही दिनभित्र 2-3 होइन त्यो अगाडि बढ्ने छ, र सङ्घले पनि हामीलाई वैकल्पिक जग्गाको लागि खोजीको लागि भनिरहनु भएको छ होइन, सङ्घ पनि हामीले लगभग त्यो चाहिँ तयार गर्दैछौँ, हामी वैकल्पिक व्यवस्था गर्छौँ। हामीले अहिले होल्डिङ सेन्टर 17 होल्डिङ सेन्टरमा करिब हाम्रो 2200-2300 चान्चुन चाहिँ हाम्रो विदुर नगरपालिका होइन, नुवाकोटको अन्य किस्पाङ गाउँपालिका पनि प्रभावित छ होइन, बेलकुट गढी पनि छ, अब त्यसै गरी हाम्रो पापेश्वर गाउँपालिका पनि केही सबैभन्दा बढी चाहिँ 40% भन्दा माथि चाहिँ विदुर नगरपालिका पनि छ, अनि अरू रसुवा छ, रसुवा चाहिँ अब पुनै रूपमा 50% जति चाहिँ रसुवामा
0: चाहिँ क्षति
1: पुगेको छ होइन। त्यस कारण हामीले लगत संकलन गर्दै अब यो पुनर्वासको एक एक फ्यामिलीलाई दिने गरेर त्यो चाहिँ काम अगाडि चरण चाहिँ हामी बढाउँदैछौँ एकदमै।
0: हजुर हजुर, यसैमा जस्तो यहाँले यो नुवाकोट जिल्ला स्थित विदुर नगरपालिकाको नेतृत्व सम्हाल्नु भएको छ, नगरपालिकाको प्रमुख हुनुहुन्छ होइन, अब विदुर नगरपालिका क्षेत्रभित्र अब धेरै मात्रामा विनाश ल्याएको छ, धेरैवटामा विनाश ल्याएको छ, खेतीजन्य भूमिहरू पनि बगर बनेको छ होइन, जनधनको भारी रूपमा क्षति पुगेको छ, व्यवसाय उद्योग होइन आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यक्तिहरू पनि त्योभित्र पर्नु भएको छ बाढीको चपेटामा होइन, यसमा जस्तो विदुर नगरपालिकामा बचेका कतिवटा वडाहरू छन् त अहिले?
1: अहिले विदुर नगरपालिकामा 2 वडा छ, त्यसपछि हाम्रो 2 वडा छ, त्यसपछि 6 आंशिक भएको छ, 12 बचेको छ, 13 बचेको छ, 11 वडा बचेको छ,
0: हजुर
1: 11, 12, 13 होइन, 6 चाहिँ आंशिक मात्रै हो होइन बचेको छ भने हाम्रो 2 बचेको छ,
0: 2 बचेको छ भनेपछि केही वडाहरू बचे, धेरै स्थानहरूमा चाहिँ विनाश ल्यायो होइन,
1: विनाश ल्यायो, त्यहाँ उर्वर भूमिहरू सबै भयो, अब त इतिहासमा मात्रै हाम्रो बजारहरू तटीय क्षेत्रमा भएको त्रिशुली बजार जुन छ नि, साङ्गु बजार भन्ने चिन्छ, जङ्गबहादुर
0: नुवाकोटले आफ्नै सभ्यता आफ्नै इतिहास बोकेको, यसको आफ्नै गरिमा पनि थियो, अब त्यो गरिमालाई हामीले फेरि अर्को विपदको घडीबाट पनि होइन इतिहास हामीले मेटाउने छैनौँ पक्कै पनि, विनाशलाई पनि हामीले चाहिँ कसरी हुन्छ टार्ने प्रयासमा सतत रूपमा लाग्नु पर्दछ, तपाईँ त जनप्रतिनिधि भएर त्यहाँको प्रमुख भूमिकामा पनि हुनुहुन्छ होइन, यसै क्रममा सडकको अवस्था कस्तो छ नियाली हेर्दाखेरि? जस्तो विदुर नगरपालिका क्षेत्रभित्र जाने सडकहरू धेरै जसो चाहिँ त बगाए होला होइन, त्यसलाई फेरि हामीले पुननिर्माण गर्न सक्ने सञ्चालनमा ल्याउन सक्ने अवस्था कस्तो भेटिन्छ?
1: अब अहिले त्यही अब हाम्रो बेत्रावती 10 वडा हो होइन, पुरै जुन उत्तर गया धाम भन्ने गरेका छौँ नि हामीले होइन, रसुवा र उसको सिमाना हो, त्यो पूर्ण रूपमा ध्वस्त भएको छ, अब त्यो बाटो चाहिँ निकास गर्नको लागि अब धेरै कठिन छ, धेरै समय लाग्छ जस्तो लाग्छ, र हाम्रो यो अब ढुङ्गे र त्रिशुली, अहिले मैले भने ढुङ्गे र त्रिशुलीसम्म अहिले ग्राउन्ड हाम्रो रेस्क्युको अपरेसन चलिरहेको छ, हामीले जेसिबी स्क्याबेटर है ट्रिपलहरू प्रयोग गरेर हामीले त्यो डेब्री चाहिँ हटाउनतिर लागिरहेछौँ होइन, अब यति चाहिँ अब चल्छ, देवीघाटमा पनि त्यस्तै छ, देवीघाट जुन जलका देवी धाम छ नि सङ्गम, सुन्दरतादीको सङ्गम, गोसाइकुण्डबाट आएको पानी, सूर्यकुण्डबाट आएको पानीको मेल हुने ठाउँ थियो होइन, त्यो पनि अब इतिहासै बन्ने जस्तो अवस्था छ होइन,
0: यो
1: एक दुई दुई दुई तिन ठाउँमा छ, बेतवती छ होइन, बेतवतीमा त्यो तिन ठाउँमा हामीले चाहिँ प्रयास चाहिँ जारी छ। हाम्रो सडक डिभिजन होइन पूर्वाधारले पनि काम अगाडि बढाइरहेछ, विभिन्न नगरपालिकाले हाम्रो पूर्ण रूपमा एफोर्ट लगाएर आफ्नो स्रोत साधन र हायर गरेर घर पनि अगाडि बढाइरहेको अवस्था छ होइन। अब त्यो ठाउँमा तत्त्व ठाउँमा चाहिँ अब फेरि बस्ती बसाल्न चाहिँ निकै कठिन जस्तो मलाई लाग्छ
0: होइन,
1: त्यो फेरि बस्ती बसाल्न चाहिँ अब फेरि कठिन जस्तो मलाई लाग्छ होइन। त्यस कारणले हामी त्यसलाई वैकल्पिक ठाउँ दिएर त्यस्तै पुरानो इतिहास झल्किने गरेर होइन एकीकृत बस्तीहरू निर्माण गरेर त्योतिर चाहिँ हामी लाग्छौँ, हामी त्यतातिर इतिहासलाई जगेर्ना गर्दै होइन त्यसको स्याम्पलिङ गर्ने खालको टाइपको चाहिँ मोडलमा हामी जानुपर्छ जस्तो मलाई लाग्छ।
0: अनि जस्तो गल्छीबाट जो पृथ्वी राजमार्गमा पर्ने गल्छीबाट विदुर पुग्नको लागि 26 किलोमिटरको सडक दूरी पार गर्नुपर्दछ, त्यो नि रसुवा पुग्ने मूल सडक हो होइन, त्यो सडक पूर्ण रूपमा कामै नलाग्ने अवस्था भएको हो कि हामीले केही मर्मत गर्न सक्यौँ भने नुवाकोटको विदुर नगरपालिकासम्म पनि हाम्रो चाहिँ गतिविधिहरू बढाउन सक्ने अवस्था रहन्छ?
1: सर्वप्रथम त हाम्रो पुलै लिएर गएको छ होइन, ठ्याक्कै कनेक्सनै टुट्याएको छ हाम्रो देवीघाट जुन छ नि अहिले मैले भने,
0: हजुर हजुर,
1: सबै गल्छी हुँदै हाम्रो बेलकोट गढी नगरपालिका हुँदै अनि त्यसपछि हाम्रो विदुर नगरपालिका जोड्ने एउटा पुल छ देवीघाटमा, त्यो पुल बगाएको अवस्था त्यहाँबाट हाम्रो त्यो कनेक्सन टुटिहाल्यो, गल्छीबाट आउने कनेक्सन त्यहाँनिर टुट्छ होइन। त्यसपछि बाटो पनि धेरै जस्तो भूभाग चाहिँ त्यो खोलाले लिएर गएको छ, बारीले लिएर गएको छ होइन, त्यसलाई पनि बनाउन अलिक समय लाग्छ, बाटो ट्र्याक खोल्नलाई भनौँ, त्यो सँगै ट्र्याक खोल्नलाई समय लाग्छ, पुल बन्नलाई अब कति समय लाग्ला होइन, बेल ब्रिजको पनि कल्पना गरिरहेको छौँ हामीले होइन, सम्भव भएछौँ बेल ब्रिज राख्यो भने बाटो अलिक क्लियर गर्यो भने केही समयमा बेल ब्रिज त राखिहाल्न सक्ने भयो होइन, तर स्पान चाहिँ बढी हुनु भएन, 70 मिटर भन्दा बढीको लेन्थको हाम्रो छ नि स्पान चाहिँ नभएको अवस्था चाहिँ छ, 70 मिटर बनाउन सक्यो भने सबै अरू बायाँ बायाँ होइन केही राखेर होइन, अब त्यो चाहिँ गर्न सक्ने जालीहरू राखेर फेर जाली राखेर अलिक तत्काल चलाउन सक्ने अवस्था भयो भने होइन, यो चाहिँ हाम्रो कनेक्सन चाहिँ हाम्रो उता राजमार्गसँग चाहिँ कनेक्सन हुन सक्ने अवस्था छ, अनि त्योभन्दा यता हाम्रो अहिले काम गरिरहेको छ अहिले हाम्रो जेसिबीहरूले
0: होइन,
1: त्यहाँ त डेब्री चाहेर बसिरहेको छ सबै खोलाको होइन, त्यो भयो नि केही समयमा हाम्रो त्यो के अरे गल्छी चाहिँ कनेक्सन हुन सक्छ, तर पुल आवश्यक छ होइन, बाटोहरू चाहिँ अब क्लियर गर्नु पनि हुन्छ।
0: यसैमा टोखादेखि एउटा सडक छ नि, त्यसले चाहिँ विदुर नगरपालिकाले नै जोडेको छ, यो सडकको अवस्था कस्तो भेट्नुभयो?
1: ठिक छ, यो अवस्था ठिक छ, यहाँ चाहिँ केही भएको छैन, यो उतापट्टि दुई नम्बर वडाको लिङ्क छ नि सँग जोडिन्छ त्यो बाटो होइन, त्यस कारण दुई नम्बर वडामा क्षति नभएको कारणले हाम्रो तपाईँको छरे टोखा हुँदै होइन, त्यसपछि आएर हाम्रो शिवपुरी गाउँपालिका हुँदै लिखु गाउँपालिका हुँदै त्यसपछि विदुर नगरपालिका वडा नम्बर दुई जोडिन्छ, यसको सिमाना भने बुझ्नुभयो यहाँले, त्यो दुई नम्बर जोडेर हामी बटार विदुर आउँछौँ होइन, त्यस कारण दुई नम्बरमा क्षति नभएको भएर यो अहिले चाहिँ पूर्ण रूपमा सञ्चालनमा छ।
0: अनि जस्तो हजुर हजुर, यहाँको नगरपालिका क्षेत्रभित्र होइन विदुर अनि बट्टार त्रिशुली पनि छन्, गङ्गटी छ, हात्तीगौँडा छ होइन, अनि ढुङ्गे बेत्रावती, बेत्रावतीमा त ठुलो क्षति आयो हामीले अब त कल्पनै गर्न सक्दैनौँ होइन, अनि अर्को चाहिँ अक्करे रायसिंह पनि छ, नुवाकोट दरबार क्षेत्र पनि छ, देवीघाटको देवीघाटलाई पनि सोतर पारेको छ होइन, यसमा चाहिँ जुन चाहिँ अर्को चाहिँ बगुवा र कोलनी पनि छ नि, यी सबै अब बाढीले चाहिँ क्षतिग्रस्त बनाएको स्थानहरू हुन् सबै?
1: यस्तो छ, यो तपाईँको बेत्रावतीहरू तपाईँले भन्नुभयो एकदम ठिक छ, सोले तुप्चे पनि एकदमै प्रभावित हो, वडा नम्बर 7
0: हो, तुप्चे पनि प्रभावित छ, हजुर,
1: तुप्चे सोले नि प्रभावित हो, त्यसरी नौको केही भूभागहरू होइन, आउँदार लगायतको भूभागहरू त्यो पनि एकदमै प्रभावित एरिया हो होइन,
0: हजुर हजुर,
1: कोलनी कोलनीमा खासै केही चाहिँ प्रभाव परेको छैन होइन, यसको प्रभाव छैन, त्यो कोलनी केही 9 नम्बरमा पर्छ होइन, 9 नम्बर धेरै जस्तो चाहिँ गयो, तर कोलनी चाहिँ अहिले जीवितै छ भनौँ, केही पनि भएन, तर यो के हो भने हाम्रो यो पुलहरू सबै बगाएको कारणले पारीपट्टि भयो यिनीहरू,
0: हजुर हजुर,
1: कोलनीहरू भनेको पारी भयो, त्यसले ढुङ्गे भनेको त्यो प्रभावित भयो, तपाईँले नाम दिइरहेको नुवाकोट दरबारलाई केही पनि भएको छैन,
0: हजुर हजुर, भनेपछि जान आउनको लागि चाहिँ हामी अब कठिन अवस्थामा छौँ होइन, सडक नखुलेसम्म, सडक विस्तार नगरेसम्म र त्यसलाई चाहिँ बाइपास नदिएसम्म अर्थात् डाइभर्सन नदिएसम्म हामी कुनै अवस्थामा एक ठाउँदेखि अर्को ठाउँमा जान सक्ने अवस्था रहन्न,
1: विशेष गरी हाम्रो पारी त अहिले कर्णालीको अवस्था ठ्याक्कै त्यही नै भएको छ, कोही वारपार गर्ने अवस्था छैन, पुल काहीँ पनि छैन होइन, कोलनी हाम्रो चाहिँ अब यो रायसिंह पनि यहाँले कुरा भयो नि, कोलनी हुँदै रायसिंह 8 नम्बर ओडा भयो होइन, यो हाम्रो धादिङ सामरी हुँदै धुवाकोट जोड्ने बाटो थियो होइन, मध्य पारी लोकमार्ग थियो, यो सबै अब चाहिँ हामी कनेक्सन टुटे अवस्था छ, यहाँ त पुल नभइकन कुनै सम्भावना छैन,
0: हजुर हजुर,
1: त्यस कारणले पुल पनि राख्नलाई भनेपछि अलिकति कठिनकै मोडमा छौँ, हामी कठिन मोडमै छौँ
0: हजुर। जुन चाहिँ अकल्पनीय बाढीलाई हामीले सामना गर्नु पर्यो होइन, हाम्रो कल्पना भन्दा बाहिरको विषय पनि हो, सधैँ तटीय क्षेत्रमा यतिसम्म बाढी आउँछ भनेर त्यही अनुसार चाहिँ घर निर्माण पनि गरिएको होला, खेती प्रणालीलाई पनि जोडिएको होला होइन, त्यही अनुसारको निर्माण कार्य पनि गरिएको होला, तर हामीले जुन सोचेका थियौँ त्यो सोचाइभन्दा धेरै फरक तरिकाको चाहिँ जुन खालको बाढी आयो नि, यसले जुन किसिमको क्षति पुर्याएको छ रसुवा, नुवाकोट र विशेष गरी धादिङ पनि होइन। अब यसबाट हामी अब जति परिवार हामीले गुमायौँ होइन, ती गुमाएका परिवारको खोजी कार्य पनि उत्तिकै रूपमा तीव्र बनाएर अगाडि बढाउनु पर्नेछ, पहिचान खुल्ने गरी हामीले काम गर्नुपर्नेछ होइन, कति बगर बनेका छन् बिचरा ती मृत आत्माहरू होइन, अब त्यो भनिसाध्य छैन, अब दुःखलाई धेरै कुराहरू गर्नुभन्दा पनि अबका दिनहरूमा हामीले ती बचेका परिवारहरूलाई, सडक छैन हामीसँग होइन, अब खाद्य वस्तु आपूर्ति दिनुपर्ने होला, ग्यास आपूर्ति दिनुपर्ने होला होइन, कसरी मिलाउनु भएको छ त नगरपालिकाको तर्फबाट?
1: अब यो महाप्रलय नै हो, म जन्मेदेखि अहिलेसम्मको मैले फिल गरे अनुसार यो जुन बाढी पहिरोले यति धेरै ठुलो चाहिँ यो चाहिँ क्षति होइन, मानवीय र भौतिक
0: क्षति
1: यति ठुलो भएको नेपालमा पहिलो पटक हो भन्ने मलाई लागेको छ। यो 10,000 भन्दा नि माथि हताहत भएका छन्। हेर्नुहोस् त, यो यहाँको यो चाहिँ कैलाश मानसरोवर जाने समय यो होइन,
0: हजुर हजुर, तीर्थयात्री पनि परे,
1: गोसाईकुण्ड गोसाईकुण्ड मेलाको समय होइन, यो आफैमा त्रिदेशीय मार्ग होइन, चिनबाट हाम्रो जुन छ व्यापारिक नाका नाका होइन, त्यहाँ आबद्ध व्यवसायहरू, त्यहाँ आबद्ध कर्मचारीहरू, त्यहाँ आबद्ध ड्राइभरहरू होइन, त्यसपछि हाइड्रो पावरहरू, यहाँ बगेका खोलाहरूमा विभिन्न खालको हाइड्रो पावरहरू सबै गरेर यो 10,000 भन्दा नि बढी अहिलेसम्मको इतिहासमा छैन यो नेपालमा, ख यो अकल्पनीय महाप्रलय आएको समय हो होइन।
0: अब ग्यास आपूर्तिको लागि र खाद्य वस्तु आपूर्तिको लागि घर त चलाउनु पर्यो होइन, अब जुन दुःखजिलो तरिकाले बस्नु भएको छ जो बचेका परिवारहरू होइन, उहाँहरूलाई पुनर्स्थापित गराउनु छ उहाँहरूलाई होइन, अब त्यसलाई विदुर नगरपालिकाले कसरी समन्वयकारी भूमिका खेलेको छ, नागरिकको तहबाट, नेतृत्वको तहबाट, संघीय प्रदेशको सरकारको तर्फबाट, हामीले त अब यतातर्फ लाग्नु पर्यो, थप क्षति हुन दिनु भएन र बचेकाहरूलाई पनि पुनर्स्थापित हुने राम्रो वातावरण दिलाउन सक्ने होइन, मनोविज्ञानले पनि असर गर्ने होला होइन, उहाँहरू चाहिँ बढी चिन्तित हुनुहुन्छ, परिवार गुमाउनु परेको अवस्था छ, यी सबैलाई हामीले एकीकृत ढङ्गबाट चाहिँ बसेर काम गर्नुपर्नेछ थप क्षति हुन नदिनका लागि, नगरपालिकाले कस्तो किसिमको समन्वयकारी भूमिका खेलेको छ र खेल्नुपर्नेछ?
1: एकदमै राम्रो प्रसङ्ग छ। अब जे हुनु भइसक्यो होइन, यो चाहिँ महाप्रलय विपत्ति आएको अवस्था छ, अब यसलाई कसरी व्यवस्थापन गर्दै लाने भन्ने नै छ, हाम्रो चरणहरू पार गर्दै अब अहिले हामीले चाहिँ पुनर्वासको चाहिँ अवस्था, किन होल्डिङ सेन्टरमा जुन खालको हामीले राखेका छौँ त्यो जति सुकै व्यवस्थापन गर्न खोज्दै गर्दा पनि 100% दिन सक्दैनौँ, यसले थप जटिलता हुन सक्छ, यसले चाहिँ हाम्रो शरीरमा स्वास्थ्य हिसाबले पनि यो राम्रो हुन सक्दैन होइन व्यवस्थापन, त्यस कारणले हामीले पुनर्वासका कुराहरू गरेका छौँ, जति पनि निकायहरू संस्थाहरू छ जसले सहयोग गर्न आउने भनिरहनु भएको छ, अब अहिले खाद्यान्न हामीलाई पर्याप्त भइसकेको छ होइन, त्यस कारण अब उहाँलाई क्लासिफाई गरेर हामीले चाहिँ वैकल्पिक ठाउँ दिएर पुनर्वास एउटा फ्यामिलीलाई एउटा प्रिफ्याब अथवा चाहिँ ट्रस्टको निर्माण गरेर एउटा परिवारलाई सबै लाग्ने होइन, किचन वेयरदेखि बस्न सुत्न होइन, अब ग्यास सिलिन्डर ग्यास स्टोभ सहितको र खाद्यान्न हामीले आपूर्ति गरेर एक परिवार हरेक परिवारलाई छुट्याएर राख्न पर्छ अब त्यो कुनै पनि हालतमा, यो चरणमा हामी पुगेका छौँ। त्यस कारणले स्थानीय तहले हाम्रो जग्गाको खोजी गर्ने होइन, प्रदेश र केन्द्रसँग सहकार्य गर्ने, अन्य सङ्घ संस्थालाई पनि सहकार्य गरेर यो चरणलाई चाहिँ एकदमै फास्ट ट्र्याकमा हामी जाँदैछौँ। अहिले त्यही विषयमा चलफल भइरहेछ, चाहिँ हाम्रो बैठक बसिरहेछ, वैकल्पिक स्थानहरूको खोजी भइरहेछ, हामीले नोट डाउन गरिरहेको अवस्था छ होइन, त्यस कारणले यता अगाडि बढाइरहेको छ। त्यसपछिको भने लङ टर्म भनेको हामी पुनर्स्थापना गर्नुपर्ने हुन्छ होइन, अब यो चाहिँ एउटा सानो एक तले होइन डेढ तले हामी चाहिँ भवन बनाइदिनु पर्ने हुनसक्छ होइन, सबैलाई त्यो वैकल्पिक ठाउँहरूमा एकीकृत बस्तीको हिसाबले होइन, त्यो चाहिँ अन्तिमसम्ममा हामी त्यो पुर्याउनु पर्छ भन्नेमा लागेको छ। हामीले सङ्घ सरकारले पनि समन्वय गरेको छ, प्रदेश सरकार पनि हामी सँगै छ, हामी जे गर्न पनि हामी तयार छौँ भन्ने हिसाबको उहाँहरूबाट हामीलाई सहयोग आइरहेको छ। तिनैवटा तह भनेको एउटा देश बन्ने हो होइन, एउटा राज्य नै तिनैवटा तहको होइन मिसनबाट आफ्नो जिम्मेवारी होइन आफ्नो टिओआरबाट बनेको राज्य हो, त्यस कारणले प्रदेश सङ्घले पनि गरिरहेको छ, सङ्घले अब अहिले तत्कालै हामी सामान ल्याउँछौँ भन्ने अवस्था पनि छ होइन अरू सङ्घ संस्था दायित्व दात्री निकायहरूले पनि हामी पुनर्वास गरिदिन्छौँ होइन, पुनर्वासको लागि चाहिँ व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरा छ होइन, त्यतातिर हामी अगाडि बढाएको छ। स्थानीय तह विशेष गरी हाम्रो भूगोल हाम्रो स्थानीय तहकै हो कि भूगोल
0: सबभन्दा ठुलो जिम्मेवारी तपाईँहरूमा आएको छ, यसमा
1: हाम्रोमा आइपुगेको छ। हामी सबै कुरो व्यवस्थापन गर्ने, रात व्यवस्थापन गर्ने होइन, त्यसपछि उहाँहरूलाई चाहिँ
0: डुप्लिकेसन हुनु भएन के, जुन चाहिँ अप्ठ्यारोमा परेको छ, अप्ठ्यारोमा परेको परिवारले नपाएकी नै होइन, पहिला पहिला भूकम्पको बेलामा कतिपय त्यस्तो अवस्था पनि सिर्जना भएको थियो कि जो चाहिँ राहत पाउने नपाएको कारणले गर्दाखेरि धेरै प्रश्नहरू उठेका थिए, धेरै गुनासोहरू आउने गर्दथे। अहिले यो अवस्था नुवाकोटको विदुर नगरपालिकामा चाहिँ राहत वितरण कस्तो भइरहेको पाउनुहुन्छ?
1: राहत वितरण यहाँ त धेरैभन्दा धेरै राहत आइसकेको अवस्था छ। हामी सकेसम्मको घर घरमा पुर्याइदिने खालको व्यवस्थापन होइन, जो पीडित छ होइन
0: हजुर,
1: उहाँलाई पुर्याउने हिसाबले नगरपालिकाले सक्दो आफ्नो प्रयास जारी गरेको छ, आफ्नो संयन्त्र प्रयोग गरेको छ, सोर्स प्रयोग गरेको छ। वडा अध्यक्षहरूलाई जिम्मेवार बनाएर होइन तपाईँहरूले सबै पोइन्ट गरेर घर घर पुग्न सक्ने, जुन हामीभन्दा चाहिँ बाटोको पहुँच टाढा हुनेहरूलाई होइन हाम्रो गाडीले नै व्यवस्थापन गर्ने, हामी जेसिबी टिपरहरू राखेर बाटो क्लियर गर्ने, किनभने अहिले बर्खाको पनि समय हो होइन, अलिक दुर्गम ठाउँहरूमा होइन त्यो खालको बाटो सहज छैन होइन, जस्तो खालको त्यस्तो गाडी जाँदैन, फोर व्हिल गाडी मात्रै चल्छ होइन, जस्तो केरा गाडी, सिंहाले, बेत्रावती होइन, बेत्रावती पुग्न हामी जोरखुटार हुँदै चाहिँ चोकती होइन अर्को गाउँपालिका हुँदै त्यहाँ प्रवेश गर्नुपर्ने अवस्था पनि हुन्छ होइन,
0: हजुर
1: त्यो खालको चाहिँ वातावरण हामीले तयार गरेर राहत वितरणमा एकदमै चाहिँ व्यवस्थापन हामी लागेको छौँ। सबैलाई चाहिँ हामीले भनेका छौँ, सबै लागिरहेको अवस्था छ। राहत चाहिँ अहिले अपुग भन्ने चाहिँ छैन, अब छिटपुट भइहाल्छ होइन, 100% गर्न सक्ने अवस्था छैन कहीँ पनि, त्यो काममा चाहिँ हामी एकदमै लागिरहेको छ। डुप्लिकेसन नहोस् भन्ने हिसाबले हामी डाटाको लागि पनि होइन अध्यक्षजीहरूलाई हामी जिम्मेवार बनाएका छौँ होइन, को पीडित छ होइन, को चाहिँ प्रभावित छ होइन, उहाँहरूलाई वितरण गर्ने भन्ने कुरामा हामी एकदमै त्यसमा सचेत भएर अगाडि बढेको अवस्था छ।
0: यहाँले जानकारी लिने क्रममा जस्तो हामीलाई पूर्व सूचना, जस्तो रसुवामा बाढी सुरु हुँदा बित्तिकै चाहिँ पूर्व सूचनाहरू जानकारी पनि दिइएको थियो नि, त्यो जानकारी र सूचनाहरू पर्याप्त रूपमा हामीले पालना गर्न नसकेको अवस्थाले गर्दा केही थप क्षति बेहोर्नु परेको हो कि होइन, हामीले पुरातन तरिकाले बाढी यति मात्रामा आउँछ तर हाम्रो घरलाई बगाउँदैन भन्ने हामी अलमलमा परेको कारणले गर्दाखेरि यतिका धेरै क्षति हामीले बेहोर्नु परेको मानवीय हिसाबले मैले भन्नु पर्दा
1: एकदमै अप्रत्याशित भयो अकस्मात भयो होइन, यो सूचना माथिबाट आउनलाई पनि केही ढिलाइ भयो होइन, हामीले सूचना प्राप्त गर्ने बित्तिकै आफ्ना तटीय क्षेत्रमा हुने रहनेहरू सबैलाई हामीले फोन मार्फत पनि सूचना गऱ्यौँ र हाम्रो भ्याएसम्म बलबुटासम्म हामीले माइकिङ पनि व्यवस्था गऱ्यौँ होइन, यो गऱ्यौँ यो, तर यति छिटो यो चाहिँ बुलेट ट्रेनको गति भनेर अहिले जुन
0: 55 किलोमिटर भनेको छ प्रति घन्टाको रफ्तारले,
1: ठुलो गतिमा आउला यस्तो भनेर कसैले कल्पना पनि गर्न सकेन,
0: अकल्पनीय
1: सोच भन्दा बाहिर थियो, बिल्कुलै बाहिर, त्यो हिसाबले हामीले सूचना गर्दा गर्दै पनि नभ्याएको अवस्था
0: हजुर। अनि यसैमा मैले के थप्न खोजेँ भने कतिपय चाहिँ परिवारका सदस्यहरू हराएको अवस्था छ, हामीले सबैलाई फेल पार्ने अवस्था रहँदैन किनकि बाढी ठुलो थियो होइन, त्यसको रफ्तार स्पिड होइन तीव्र वेग गतिमा भएको कारणले गर्दाखेरि अब बगेकाहरू कहाँ पुग्नुभयो होइन, त्यो परिवारहरू जो चाहिँ बस्न सक्ने अवस्थामा भएकाहरूलाई हामीले उद्धार गर्नुपर्ने अर्थात् उनीहरू सम्पर्कमा आउने सम्भावना कतिको छ?
1: अब अहिले त अब जो अब चाहिँ पढ्नुभयो उत्रिनुभयो अब हामीले त्यति आश पनि गर्न सक्ने अवस्था छैन, अब एउटै
0: 10 गते गयो आजसम्म चाहिँ 9 दिन भइसक्यो त होइन, 9 दिन भइसकेको यो अवस्थामा
1: आज चाहिँ हामीले लगभग मारेको अवस्था छौँ होइन, अब एउटै घरबाट यहाँले सुनिहाल्नुभयो बेत्रावती बजारमा एउटै घरमा 17-20 लास गएको अवस्था होइन, त्यो उद्धार गर्ने काम बेसी गर्ने काम भइरहेछ, अब जो बचेकाहरू हामी उद्धार गर्दै होल्डिङ सेन्टरमा राख्ने राखेको होइन, कोही अब आफन्तका गएको, कोही अब काठमाडौँ पनि गएकाहरू होइन हुनुहुन्छ, अब उद्धार अब रेस्क्यु हाम्रो क्याजुअलिटी रेस्क्युको काम भइरहेछ
0: होइन,
1: अब यो चाहिँ बगेर तपाईँको धादिङ होइन, अब त्यसरी चितवन अझै इन्डियाको त्यो भूमिसम्म पुग्यो भनेर कता होइन, त्यो पनि आइरहेछ,
0: कोही अङ्गभङ्ग भएर चाहिँ लास देखिएको अवस्था, अब त्यसको पहिचान खुलाउनु पनि गाह्रो छ होइन,
1: छुट्टिएको अवस्था, कतिपय गाडिएर बसिया छ, रगत चाहिँ आइरहेछ, त्यो झिक्न पनि कठिन छ,
0: सुन्दा हेर्दा बुझ्दाखेरि भयावह देखिन्छ कि अवस्था
1: भयावह एकदमै एकदमै भयावह महाप्रलय नै आयो बाढी पहिरोको अवस्थामा मैले भने नेपालमा पहिलो पटक एक्लै.
0: अनि यसैमा जस्तो हजुर चाहिँ त विदुर नगरपालिकाको नेतृत्व सम्हाल्नु भएको छ होइन, नगरपालिकाको प्रमुख होइन, मेयर भएर काम र जिम्मेवारी लिइरहँदाखेरि त्रिशुलीमा जति छन् नि जस्तो विदुर नगरपालिका क्षेत्रभित्र जुन चाहिँ बाढीले प्रभावित बनाए ती घरहरू पक्की घरहरू थिए, धेरै ठुल्ठुला पक्की घरहरू पनि थिए, ती घरहरूलाई बगाएको हो कि अथवा घरलाई पुरेको अवस्था पनि छ, भोलि हामीले चाहिँ त्यो त्यसलाई उत्खनन गरेर पनि घरलाई जोगाउन सक्ने अवस्था रहन्छ कि रहँदैन, के भेट्नु भएको छ, केही आकलन गर्नुभएको छ?
1: उत्खनन गरेर घर त कहाँ जोगिनु, कतिपय पुर्यो कतिपय बगाएरै लिएर गए घर
0: हजुर
1: होइन, कतिपय एक दुई तल्ला देखिए अवस्था पनि छ होइन, त्यस कारणले त त्यो कल्पना नै गर्न सक्दैन अब त्यसलाई जोगाउने भन्ने, त्यो कल्पना नै भन्दा बाहिर नै भयो, त्यो कुनै हालमा त्यो फेरि ठडिँदैन.
0: हजुर हजुर,
1: बगायो पुर्यो घरै लिएर गयो है, बगायो पुर्यो कतिपय, अब कतिपय अब एक दुई तल्ला मात्र देखिया छ, त्यो पूर्ण रूपमा अब प्रयोग विहीन नै छ, अब ठड्याउने भनेर त कल्पना पनि गर्न सकेन. जुन दुई तिन तल्लाहरू देखिएको घरमा भएका सामानहरू चाहिँ हामीले त्यही भएर देवीचहरूलाई पञ्चवनतिर लगाइरहेछौँ नि होइन, केही सामानहरू चाहिँ निकाल्न सक्ने अवस्था छ, यदि त्यहाँ लासहरू छ भने होइन शवहरू निकाल्न सक्ने अवस्था हुन्छ.
0: त्रिशुलीमा त्यो क्षेत्रमा जुन चाहिँ बाढी आएको छ, बाढीले चाहिँ धेरै होइन विद्युत गृहहरू बगाएको अवस्था, क्षति पुर्याएको अवस्था छ होइन, धेरै थिए त्यहाँ 13 विद्युत गृहहरू थिए, त्यसमध्ये 8 सञ्चालनमा थिए भने 5 सञ्चालनमा आउने क्रममा रहेका थिए होइन, अहिले विद्युत विहीन अवस्थामा छ अहिले यहाँको नगरपालिका?
1: अहिले अहिले अहिले हाम्रोमा 2 गरेर 35 मेगावटको त्रिशुली जल विद्युत देवघाट जल विद्युत थियो, 25 मेगावटको हाम्रो सोलर प्लान्ट थियो
0: हजुर,
1: त्यो पूर्ण रूपमा कल्यास भएको अवस्था,
0: पूर्ण रूपले भनेपछि अहिले बत्तीको लाइन सप्लाई पनि भेटाउनु भएको छैन, यसको मतलब हामीले तत्काल गर्न सक्ने अवस्था छैन,
1: पूर्ण रूपमा कल्यास भएको अवस्था थियो 10 गते होइन त्यो घटना घट्यो. अब हामीलाई लागेको यो चाहिँ 2-3 महिना बत्ती हामी विहीन हुन्छौँ, अन्धकारमा बस्नुपर्छ, टावर हुँदैन, हरेक समस्या हुन्छ भन्ने सोचेर मलाई काली लागिरहेको थियो कि होइन, त्यो दिन चाहिँ हामीले पुरै अन्धकारमै बितायौँ होइन, फेरि चाहिँ फेरि बढ्यो रे होइन, फेरि आयो रे, फेरि फुट्यो भन्ने खालको, अर्को फेरि त्यसपछि हामी त्रासदीपूर्ण जीवन बितायौँ हामीले, अहिलेसम्म पनि फेरि आउने फेरि फुट्यो भन्ने नै छ होइन, त्यस कारणले यति चाहिँ अहिले मैले देखेको छ एउटा यो पनि अप्रत्याशितै भयो, तर हाम्रो सदरमुकाम एरियामा चाहिँ भोलिपल्टै लाइन दियो हेर्नुहोस् त, यो चाहिँ बद्दार एरियामा भोलिपल्टै आयो लाइन
0: हजुर हजुर
1: होइन, यो चाहिँ एकदमै मेहनत
0: गर्नुभएको सहज बनाइदियो भनौँ न,
1: यो अकल्पनीय अप्रत्याशितै थियो, मैले कल्पना नि गरेको थिएन होइन, आएर हामीलाई सहज पनि भयो, टावर भयो, कन्ट्याक्ट गर्न सक्यो होइन, उद्धारको लागि सबै कुरा भयो, तर त्यो ठाउँमा थियो अहिले पारीहरू भएको थिएन, अहिले बिस्तारै बिस्तारै सबै ठाउँमा पोल गाड्दै वैकल्पिक मार्गबाट होइन वैकल्पिकबाट अहिले गरेर एनएलए एकदम राम्रो एकदमै फर्स्ट क्लास काम गरेछ अहिले एनएलए.
0: हजुर, अब राहत र पुनर्स्थापनाको काम चाहिँ हामीलाई अझ चुनौतीपूर्ण पनि छ होइन, र यसैमा जस्तो जति बस्नु भएको छ नि उहाँहरू कतिपय घाइते हुनुहुन्छ होला, कतिपय सुत्केरी अवस्थामा आउन सक्ने अवस्था थियो होला, कतिपय वृद्ध हुनुहुन्छ होला, कतिपय बालबच्चा हुनुहुन्छ होला, उहाँहरूको पुनर्स्थापनाको लागि र उहाँहरूलाई चाहिँ व्यवस्थापनका लागि चाहिँ पालिका कसरी लागेको छ र कति भेटाउनु भयो संख्याको रूपमा भन्नुपर्दा?
1: उहाँहरूको पुनर्वास पुनर्स्थापना गर्नुपर्ने हुन्छ, घाइतेहरूलाई अब अब अब यहाँ जो जो आउनुभयो त्यति धेरै घाइते चाहिँ भएन होइन, उद्धार सकुशल उद्धारहरू भयो, जो जो जीवित छ केही घाइतेहरू भए होइन उहाँहरूलाई उपचारको लागि काठमाडौँ होइन अब त्यसपछि आएर आर्मीको हस्पिटल होइन छाउनी लगायत हस्पिटलमा हामीले रिफर गरेर पठायौँ, अब अहिले त्यस्तो घाइतेहरू हाम्रो उसमा हल्डिङ सेन्टरहरूमा छैन, अब केही आमा बाबु विहीन बालिका छ होइन, अब त्यस्तै छ घाइते 61 जति करिब होइन सामान्य घाइतेहरू भएकाहरू होइन उहाँहरूलाई गऱ्यो हामीले, अब उद्धार चाहिँ अब करिब 31-32 चाहिँ उद्धार गर्यो सबै तर्फबाट उद्धार गऱ्यौँ, अब उहाँहरूलाई चाहिँ हामीले पुनर्वास पुनर्स्थापनालाई अघि भने जस्तै प्लानिङ गरेर अगाडि बढिरहेको अवस्था छ.
0: भनेपछि हामी खाद्य सङ्कटबाट चाहिँ गुज्रिनु पर्ने अवस्था छैन,
1: त्योबाट चाहिँ अहिले हामी त्यो चाहिँ समस्या हाम्रो अहिले तत्काललाई छैन, अहिले तत्काललाई छैन.
0: अनि यसैमा फेरि जस्तो त्यहाँ चाहिँ सुरक्षाकर्मीहरू पनि परिचालन हुनुभएको छ होइन, नेपाल प्रहरी सशस्त्र प्रहरी बल अनि त्यस्तै नेपाली सेना, उहाँहरू चाहिँ अहोरात्र खटिरहनु भएको छ होइन, त्यसमा पालिका सरकारले पनि सहयोग गरेको छ, यसमा राहत वितरणमा एकद्वार प्रणालीले खास मान्छेलाई राहत अपुग भएको हो कि भन्ने खालका संकेतका कुराहरू पनि मिलेका थिए, यसमा तपाईँ त त्यही स्थान स्थानमा बस्नुभएको छ, त्यही भूगोलमा त्यही नेतृत्व गर्नुभएको छ, यो बाहिर सुनिएको कुरा र वास्तविक कुरा के हो अलिकति छर्लङ्ग पारिदिनुहुन्थ्यो कि?
1: अब हामीले यो चाहिँ एकद्वार प्रणाली भनेर एउटा केन्द्रीय नीति बन्यो, सोही अनुसार पहिलो चरणमा होइन आर्मी ब्यारेजमा राख्यो, त्यसपछि त्यसलाई वितरण प्रणालीमा अगाडि बढायौँ होइन। पछि के भयो भने हामीले पत्र दिएर भए पनि उहाँहरूलाई यहाँ अब इनफ धेरै भयो नि त, धेरै सामानहरू भयो, त्यसपछि विद्युत नगरपालिकामा नि राख्यौँ, त्यसपछि जिल्ला समन्वय समितिमा पनि हामीले राखेर यो तीन ठाउँबाट चाहिँ हाम्रो वितरणलाई अगाडि बढायौँ हामीले होइन। अनि त्यसपछि आउने सङ्घ संस्थाहरूलाई पारी जुन छ नि हाम्रो त पुल पारी कनेक्सनै टुटेको थियो नि, त्यसपछि हाम्रो एउटा कलेरी घाट बल्छी भन्दा 50 मिटर ओह्र होइन ओह्र चाहिँ एउटा पुल बचेको छ जम्मा 19 पुल मध्ये होइन, त्यो पुलको माध्यमबाट पारी पारी भएर हाम्रो सिरखाली बुदसिंह घाट होइन छत्रे फाट चैनपुर गौरी बेसी होइन 12-3 त्यो भयो, 6 चैनपुर भयो, त्यसपछि आएर 9 कोलनी जुन छ नि यहाँले भन्दै हुन्थ्यो नि कोलनी होइन, त्यसपछि आएर 7 तुप्चे 16 हाम्रो त्यो बाटोबाट पनि हामीले त्यहीबाट तपाईँहरू जानुहोस् भनेर
0: होइन
1: गल्छीको गल्छीबाट त्यो पुल भएर चाहिँ जान सक्ने अवस्था भएपछि हामीले यहीँबाट पत्र पठाउने होइन सिधै तपाईँ पुर्याउनुहोस् भन्ने हिसाबले हामीले अरू सङ्घ संस्थालाई यहाँको सङ्घ संस्थालाई पनि हामीले पत्र दिएर ठाउँ ठाउँमा पुर्याउने भन्ने हिसाबले वान डोर हुँदै गर्दा पनि अलिक थप व्यवस्थापन छिटो छरितो होइन राहत पुग्ने हिसाबले हामीले त्यो वे पनि अप्नाएको छ सँगसँगै प्यारेलली।
0: यसैले पनि जस्तो सरकारले एकद्वार प्रणालीबाट चाहिँ राहत वितरण भनेर भनेको छ त्यो त्यसमा चाहिँ डुप्लिकेसन नहोस् र त्यसमा अलिकति होइन घुसपेट पनि नहोस् भन्ने अर्थले भनेको हो र आर्थिक संकलन पनि एकद्वार प्रणालीबाट गर्नुपर्दछ जसले गर्दाखेरि उठेको रकमहरूलाई हामीले सम्बन्धित ठाउँमा पुर्याउन र राहत वितरण गर्नलाई पनि सजिलो पर्नेछ भन्ने कुरा राम्रो रह्यो। तर कहिले काहीँ के हुन्छ भनेदेखि त्यसमा पनि केही अप्ठ्यारो भयो भने हामीले सहजीकरणका लागि चाहिँ टिम बनाएर जस्तो नगरपालिकाको तर्फबाट हामीसँग 10 व्यक्तिहरू यो टिममा रहनुहुनेछ, अधिकार प्राप्त व्यक्तिहरूलाई पनि सँगसँगै लिएर हिँड्यो भनेदेखि चाहिँ अलिक छिटो गराउन सकिन्थ्यो कि भन्ने खालको कुराहरू पनि उठ्दै गरेको थियो र के मैले यताबाट भन्न खोजेको
1: अहिले त्यो कुरा उठिसकेपछि हामीले त्यो सबै संयन्त्र बनाएर अहिले चाहिँ मुभ भएको अवस्था छ।
0: हजुर हजुर
1: मुभ भएको अवस्था छ, उहाँलाई जिम्मेवार बनाउने अहिले जो जोलाई पुगेको छैन मौका आउनुहोस् भनेर मैले चाहिँ नि विद्युत नगरपालिकामा आएर लिस्ट सहितको एउटा फोकल पर्सनलाई जिम्मा दिएर यहीँ गाडी प्रयोग गरेर पठाउने अहिले अहिले 2-3 चरण चाहिँ हामीले ट्रिप चाहिँ मैले पठाउन लागिरहेको छु, रेडी छ भनेपछि अब अहिले त्यस्तो खासै नपुगेको भन्ने अवस्था चाहिँ छैन देखिँदैन।
0: भनेपछि हामीले अब विद्युत नगरपालिका क्षेत्रभित्र जुन चाहिँ बाढीले हामीलाई छेद विच्छेद बनाएको छ र बच्चाका परिवारको लागि चाहिँ दैनिक उपभोग्य वस्तुको आपूर्ति अवस्था बत्ती नभएको कारणले गर्दा खाना बनाउने ग्यास तथा खाद्य वस्तुको उपलब्धता तथा सहजताका लागि हामीले त्यति अप्ठ्यारो तरिकाले सोच्नु पर्ने अवस्था छैन
1: छैन छैन छैन। अब अहिले हामी त खाद्यान्न ल्याउनेहरूलाई खाद्यान्न नल्याउनु बरु अरू सामानहरू ल्याउन सक्नुहुन्छ भने तपाईँले गम्बुटहरू होइन पिकाबेल होइन झुलहरू म्याटहरू होइन किचनवेयरका सामानहरू एउटा परिवारलाई हुने गरेर होइन कति 500 सेट 600 सेट कति ल्याउन सक्नुहुन्छ, ग्यास सिलिन्डर होइन ग्यास स्टोभ चाहिँ ल्याइदिनु होला भनेर अहिले हामीले त्यो खालको चाहिँ मोडलमा हामी गइसकेका छौँ अहिले
0: भएर। अब यहाँको नगरपालिका राजधानीसँग जोडिएको नगरपालिका पनि पर्यो, नजिकै पर्छ होइन किलोमिटरको हिसाबले दूरीको हिसाबले पनि नजिकै छ होइन
1: 2 घन्टामा 46 किलोमिटर हो यहाँको ठ्याक्कै चोक छ नि।
0: हजुर हजुर
1: रिङ रोड चाहिँ हाम्रो
0: जम्मा 46 किलोमिटरको दूरीमा सडक खण्डबाट जाँदाखेरि त्यति नजिकको भूगोलमा यो छालको क्षति हामीले बेहोर्नु परेको छ। मैले यसमा के जोड्न खोजिरहेको छु भनेदेखि बिस्तारै बिस्तारै हामी सुशासन र समृद्धिमा लम्किँदै लम्किँदै गरेको भनौँ न बामे सर्दै गरेको यो अवस्थामा यो खालको क्षति हामीले अपूरणीय हिसाबले बेहोर्नु परेको छ। अब तपाईँ एउटा विदुर नगरपालिकाको पालिका सरकार प्रमुख पनि हुनुहुन्छ, अब तपाईँको सोचमा पनि तपाईँको नयाँ योजना पनि पक्कै पनि केही कुरा आएको होला, सोचाइ केही कुरा बढेको होला। अब हामी यस्ता तटीय क्षेत्रहरूमा बस्दाखेरि हामीले चाहिँ पुनर्वास गराउँदाखेरि वा चाहिँ स्थायी रूपमै चाहिँ भनौँ न हाम्रा पूर्वाधारहरू निर्माण गर्दाखेरि के कुरालाई अब हामीले ख्याल गर्नुपर्ने हुन्छ, ती ठाउँहरूमा फेरि हामीले ठुला ठुला घर बनाएर बस्ने आधार रहन्छ कि रहँदैन, होइन भने कि हामी मोडालिटी नै चेन्ज गरेर अर्को ठाउँमा जानुपर्ने पो हो कि, यसलाई कसरी तय गर्दै हुनुहुन्छ, कसरी सोचाइ बनाउनु भएको छ, अहिलेको यो क्षेत्रले चाहिँ त हामीलाई केही कुरा सिकाएको पनि छ नि त।
1: अब हामीले होइन यस्ता असोचित ठाउँहरूमा चाहिँ अब बनाउँदाखेरि हामीले धेरै नीति बनाएर अब यस्तालाई पूर्ण रूपमा होइन त्यो चाहिँ बस्न अयोग्य भनेर घोषणा गर्छौँ होइन, त्यहाँ कुनै पनि बस्ती बस्न अयोग्य भनेर हामी घोषणा गरेर हामी एउटा मापदण्ड तयार गरेर एकदमै सुरक्षित ठाउँमा वैकल्पिक स्थानहरू हामीले प्रदान गर्यौँ। त्यहाँ अब एकीकृत बस्तीको अब हामीले लगानी गर्ने भनेको एकीकृत बस्ती भोलिको दिनमा पुनर्निर्माण गर्दै गर्दा एकीकृत बस्ती होइन त्यहीँ पानी ढल बिजुली बत्ती होइन त्यहाँ खेल मैदान होइन सबै त्यो जुन खालको ल्यान्ड पुलिङ गरेर हुन्छ होइन त्यो त्यो सोचमा चाहिँ हामी गरिरहेछौँ होइन। पोस्ट म्यानेजमेन्ट डिजास्टर भनेर हामीले प्रोजेक्टको फाइल तयार गर्ने भन्ने निर्णय गरेका छौँ।
0: यसमा त नीतिगत तहबाट र कानुनी रूपबाटै नै हामी अगाडि सरेर एकदमै आँखा चिम्लेर काम गर्नुपर्ने अवस्था छ कि अब पनि हामीले यहाँनिर फलानलाई क्षति पुर्याउँछ कि अथवा उसको जग्गालाई नछौँ होइन यहाँनिर सडक अन्दाखेरि फलानुको जग्गा पर्दो रहेछ अर्थात् ऊ झगडा गर्न आउँछ कि भन्ने यी चिन्तनहरूबाट हामी उन्मुक्ति पाउनु पर्यो र हामीले गरेको योजनाबद्ध विकासबाट हामी अगाडि सर्नुपर्ने अहिलेको हाम्रो यो सिकाइले पनि मिलेको छ के
1: एकदम स्योर स्योर। पहिला अब यो विकासकै क्रममा अब विनाश पनि सँगसँगै आउँछ भन्ने नै हो। पहिला हरेक चाहिँ घरमा बाटो पुर्याउन पनि यसरी मोडेर उसरी मोडेर होइन घरको आँगन छुवाउन पर्ने भन्ने जुन खालको त्यो दबावको कारणले पनि कतिपय क्षतिहरू भएको हामीले हेरिरहेछौँ होइन। पहिलो जाने समस्या चाहिँ त्यसरी बढ्या हो क्या यहाँले भन्नुभएको थियो। अब त्यसतिर अब कसैलाई चाहिँ होइन कसैलाई सहुलियत दिएर होइन एकजना दुईजनालाई पुरै बस्ती नै होइन पुरै मानव चाहिँ जोखिम बनाउने मानव बस्ती नै जोखिम बनाउनेतिरबाट हामी अब टाढा रहनुपर्छ। यो पूर्ण रूपमा यसलाई स्किप गर्नैपर्छ भन्ने छ है। यो मापदण्ड सहित सुरक्षित बसोबास एकीकृत बसोबासको योजना चाहिँ हामीले अगाडि बढाउनै पर्छ। हामी बढाउँछ
0: हामीले खेती प्रणालीलाई पनि त्यही अनुसार चाहिँ आधुनिक प्रणालीमा विकास गरी हामीसँग अब धेरै ठुलो भूगोल नभए पनि खेती प्रणालीका लागि होइन जति भूगोल छ त्यसलाई व्यवस्थित र योजनाबद्ध तरिकाले अगाडि बढ्न सक्यौँ भनेदेखि हामी अब फेरि दिनहरूमा पनि हामी रिभाइभ अर्थात् चाहिँ पुनर्स्थापित हुन सक्ने अवस्था रहन्छ होइन मेयर साहब। होइन भनेदेखि हामी उही पुरातन तरिकाले अब त फेरि 50 वर्ष पछि आउँदैन हामी बाँच्ने 50 वर्ष हो घर त बनाइ छान्नु पर्दछ ओडा आयो भने 2-4 रुपियाँ जरिमाना तिराउला होइन। होइन भनेदेखि के फरक पर्दैन भन्दा भन्दै हामी अहिले यो प्राकृतिक विपत्तिले त यो कुरालाई टेरेन नि त फेरि
1: त्यही भएर हामी चाहिँ सबै जोगिएर गर्नुपर्छ भन्ने
0: हजुर। म अब अन्त्यमा भन्छु बाढी पीडित तथा बाढीको अझै त्रासमा रहेका नागरिकहरूलाई के कसरी सामान्य अवस्थामा फर्काउन सकिएला अन्त्यमा भनिदिनुहोस् न।
1: अब यही हो अब राहतको प्रक्रियाहरू अगाडि बढिसकेको छ। अब भोलि हामीले गर्ने भनेको पुनर्वास हो होइन। पुनर्वासले हामीले चाहिँ हरेक परिवारलाई व्यवस्थापन गर्न सक्यो भने अहिले अलिकता राहत हुन्छ अनि पुनर्स्थापनाको कुरा छ अनि सबै नीति निर्माण कानुन ऐन अन्तर्गत उहाँलाई पूर्ण रूपमा व्यवस्थापन गर्ने स्थापित गर्नतिर हामी उन्मुख हुनेछौँ अनि त्यही मोडलमा हामी जानेछौँ। जनताले राहत पाएको अनुभूति गर्छन्।
0: यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानी र विदुर नगरपालिकाको बारेमा सम्पूर्ण जे जानकारी दिनुभयो यहाँलाई हाम्रो कार्यक्रममा सहभागिताका लागि धेरै धेरै धन्यवाद छ। अहिले हामीले यहाँहरूमाझ नुवाकोटको सदरमुकाम स्थित विद्युत नगरपालिका क्षेत्रमा बाढीको प्रभाव क्षति उद्धार तथा राहतको पछिल्लो अवस्था बारे अहिले हामीले विद्युत नगरपालिकाका प्रमुख राजन श्रेष्ठसँग कुरा गरेका थियौँ। भोटेकोसीको बाढीले हामीमाथि जुन वज्रपात भएको छ त्यो हाम्रो कल्पना भन्दा धेरै बाहिर छ। अब हामीले थप उच्च सतर्कता सहित खटिएका सुरक्षा कर्मीलाई सहयोग गरी स्थानीय रूपमा जो जो हुनुहुन्छ सबैले बाढीमा हराएकाको खोजी त्यस्तै घाइतेको उद्धार तथा बचेका परिवारका लागि आवश्यक राहत एवं पुनर्स्थापनाका लागि साथ र सहयोग गरी भत्केका हाम्रा मन अनि चहराइरहेको घाउमा मलहम पट्टी हुने गरी हामी सबै जुट्नु पर्ने आवश्यकता देखिएको छ। अबका दिनमा थप बाढीको जोखिमलाई मध्यनजर गरी सरकारी संयन्त्रबाट जारी तथा प्रसारण गरिएका सूचना तथा जानकारीलाई समेत ध्यान पुर्याई बाढी तथा पहिरोको जोखिमबाट बच्न अनि बचाउन सक्यौं भने थप क्षतिका विवरण हामीले सुन्नु पर्ने छैन। जो हराइरहेका छन् उनीहरूको खोजी कार्य त्यस्तै जो घाइते छन् उनीहरूलाई उद्धार सहितको उपचार र जसले परिवार घर गुमाएका छन् उनीहरूका लागि राहत र पुनर्स्थापनाका लागि हामी सबैले सहयोग गर्न समेत अनुरोध गर्दै आजलाई सुशासन र समृद्धि विशेष कार्यक्रमको यस प्रसारणबाट प्राविधिक साथी रमा वाग्ले सहित कार्यक्रमबाट म हरिगिरी पनि बिदा हुन्छौ। अबको बाटो थप क्षति हुन नदिनु संयमताका साथ थप राहत र उद्धारमा हामी सबै लाग्नु पनि हो। विपद र संकटको यो घडीमा हामी सबै एकाकार भई सहयोग गरौं यसैमा हाम्रो कर्तव्य बोध हुनेछ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ जेवी टुहरेको स्वर, रचना र सङ्गीतमा रहेको यो जागरण गीत।

जागरण गीत सुनाउने क्रममा अन्तिम जागरण गीत सुनाउँदैछौ। स्वर हो शकुन्तला प्रधान, सरिता र साथीहरूको भने रचना शकुन्तला प्रधान र संगीत भूपेन्द्र राईमाझीको। गीतपछि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ बिहान 9 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नभकौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट भोटेकोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोलप्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोज, उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको भनाई। र इरानसँगको युद्ध लामो समय नचल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनु हुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँचट्टानको हिम पहिरोबाट सिर्जित यसै क्षेत्रको ठूलो विपत्ति भएको बताउनु भयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनु भयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड़ भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनु भयो। यस्तै भदौ 10 गते बेलुकासम्म खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 जना घाइते तथा अल्पत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। पहिलो दिन नै प्रभावित क्षेत्रका 3500 जनालाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुका साथै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको

0: प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा रसुवाको भटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख डोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र घाइतेको उपचार तथा पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनुपर्ने बताउनुभयो। रसुवाको भटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,222 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 127, नुवाकोटमा 155, धादिङमा 60, चितवनमा 348, गोर्खामा 68, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको 14 गरी 1,222 जनाको शव फेला परेको हो। 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 181 महिला, 263 पुरुष र 438 नखुलेको गरी जम्मा 882 शव व्यवस्थापन गरी माटो मुनि सुरक्षित राखिएको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि हिजो साँझसम्म 11,993 जनाको उद्धार गरिएको छ। यस्तै 4,216 अझै सम्पर्कविहीन रहेका छन्। भोटेकोसी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनस्थापनाका लागि कञ्चनपुरबाट 1 करोड बराबरको सहयोग प्रदान गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयले 88 लाख सहयोग गरे को छ। शुक्ला फाटा नगरपालिकाले 7 लाख सहयोग गरेको छ। भोटेकोसी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले 41 लाख सहयोग गरेको छ। त्यसै गरी तनहु उद्योग वाणिज्य संघले 56,156 आर्थिक सहयोग उपलब्ध गराएको छ। झापाको कञ्चन कवल गाउँपालिकाले 29,06,100 रकम सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। मकमानपुर हेटौँडाका 5 शैक्षिक संस्थाले 32 लाख रुपियाँ सहयोग गरेका छन्। त्यसै गरी नेपालगञ्ज स्थित जय बागेश्वरी माध्यमिक विद्यालयले 1 लाख सहयोग गरेको छ। त्यसै गरी नेपाल पत्रकार महासङ्घ बाँके शाखाले 51,000 सहयोग प्रदान गरेको छ। त्यसै गरी भोटेकोसी बाढी प्रभावितका लागि पर्सामा राहत सङ्कलन केन्द्रको स्थापना भएको छ। गुल्मीका 6 स्थानीय तहले भोटेकोसी बाढी पीडितको राहतका लागि 63 लाख रुपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्। यस्तै रसुवा बाढी पीडितलाई नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले 32 लाख रुपियाँ सहयोग प्रदान गर्ने भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकाले 5 लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ। त्यसै गरी डोल्पाका 3 स्थानीय तहले 5,50,000 आर्थिक सहयोग गरेका छन्। जापान सरकारले भोटेकोसी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ। नेपालका लागि जापानका राजदूत माया दातोरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। भोटेकोसी बाढी सम्बन्धी आचार संहिता विपरीतका सामग्री सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण गरेको पाइएपछि नेपाल प्रेस काउन्सिलले कारवाही गरेको छ। काउन्सिलले त्यस्ता सामग्री हटाउन सम्बन्धित सञ्चार माध्यमलाई निर्देशन दिँदै सचेत समेत गराएको छ। नेपाल प्रहरी अस्पतालले रसुवाको भटेकोसी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए प्रोफाइलिङको कार्य हिजोदेखि सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भटेकोसी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भटेकोसी बाढीमा सम्पर्क ऋणको खोजीमा सरकार लागि परेको बताउनु भएको छ। जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भुटेकोशी त्रिशुली सहितका आसपासका नदीमा पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन हिजो एक सूचना जारी गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले हिजो भेटवार्ता गर्नुभएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित कालसम्मका लागि बन्द भएका छन्। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरवा रूपन्देहीका तत्कालीन प्रमुख सहित 5 जना विरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ। सामान्य अवस्थामा करिब 3 घण्टा लाग्ने हेटौँडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कमानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले हिजोदेखि जग्गा नाप जाँच सुरु गरेको छ। लुम्बिनी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा बाँके जिल्लामा विनियोजन भएका 116 पूर्वाधार विकास आयोजना सम्पन्न भएका छन्। धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका सोह्र बालाजुका राजन अर्याल, सोलुकुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका 14 विशाल लामा रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः सुरु भएको युद्ध धेरै लामो समयसम्म नचल्ने बताउनु भएको छ। यद्यपि उहाँले अमेरिकाले इरानमाथि जुनसुकै बेला पनि आक्रमण गर्न तयार रहेको चेतावनी समेत दिनुभएको छ। यसैबीच इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाले चाँडै नै इरानको युद्ध सम्बन्धी नयाँ रणनीति देख्ने पनि बताउनु भएको छ। मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट भोटेकोशी बाढी विपद सम्बन्धी विशेष प्रस्ताव पारित। राज्यका सबै संयन्त्र परिचालन गरी उद्धार र पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई सभामुख डोलप्रसाद अर्यालको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोज उद्धार र राहतका सम्बन्धमा सदनलाई जानकारी। जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको भनाई। र इरानसँगको युद्ध लामो समय नचल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहीबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। नदीको आफ्नै गति हुन्छ, प्रकृतिको आफ्नै नियम हुन्छ, तर जब नदी आफ्नो सीमाभन्दा बाहिर गएर बाढीमा परिणत हुन्छ तब त्यसले बस्ती, सडक, पुल र मानिसको जीवनमा ठूलो क्षति पुर्याउन सक्छ। यही वास्तविकताको एउटा पीडादायी उदाहरण हो भदौ 10 गते रसुवाको भोटेपुसीमा आएको भीषण बाढी। बाढीले हजारौँको ज्यान लिएको छ भने कैयौँ मानिसका सपना, परिवारका खुसी र भविष्यका योजनामाथि पनि गहिरो असर पारेको छ। अझ बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायका लागि यो निकै प्रलयकारी विपद हो। बाढी एक प्रकारको प्राकृतिक विपद हो। क्षति कति हुन्छ भन्ने कुरा हाम्रो तयारी, पूर्व सूचना, भौतिक संरचना, वातावरणीय अवस्था र नागरिक सचेतनासँग पनि जोडिएको हुन्छ। नदी तथा खोला किनारका अव्यवस्थित बस्ती, अव्यवस्थित सडक निर्माण, वन विनाश, नदीजन्य पदार्थको अत्यधिक दोहन तथा जोखिमयुक्त संरचनाले विपदको प्रभाव बढाउने गर्दछ। विपदबाट जोगाउने सरकारको मात्र जिम्मेवारी होइन, स्थानीय तह, समुदाय र प्रत्येक नागरिकको साझा जिम्मेवारी हो। विपद आइपरेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा हो आत्तिनुभन्दा सुरक्षित हुनु र खोज तथा उद्धारमा सक्रिय हुनु। यति बेला सामाजिक सञ्जालमा अपवाह फैलाउने सूचनाको बाढी पनि देखिन्छ। यस्ता सूचनामा कहिले पनि विश्वास गर्नु हुँदैन, बरु सम्बन्धित सरकारी निकायबाट प्राप्त आधिकारिक सूचनाहरू अरूलाई पनि जानकारी गराउनु हरेक नागरिकको कर्तव्य हो। विपदका बेला एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नु हाम्रो मानवीय र सामाजिक दायित्व हो।
3: जीवन आफैमा एउटा साधना हो। मानिसले जीवनमा भोगेका सुख, दुःख, सङ्घर्ष, असफलता र सफलताबाट निरन्तर सिक्दै अघि बढ्छ। यही सिकाइले उसको सोच, व्यवहार र चरित्र निर्माण गर्छ। जीवन साधना र सङ्घर्षले मानिसलाई कसरी अनुशासित, संयमित र जिम्मेवार बनाउँछ? व्यक्तिगत अनुशासन र असल चरित्रले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध कसरी बढाउँछ? यही सन्दर्भमा आजको नागरिक शिक्षामा साधना कर्ममा लाग्नुभएका महेशराज जोशीसँग कुराकानी गर्दैछौँ।
4: जोशीजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
5: नमस्कार, धन्यवाद हजुर।
4: तपाईँ यो ध्यान साधनाको तपाईँहरूको यात्रा, यसमा सम्बद्धता र तपाईँको आफ्नो परिचयबाटै कुराकानी सुरु गरौँ न। कहिलेदेखि तपाईँ यो साधनाको यात्रामा हुनुहुन्छ, किन हुनुहुन्छ लगायतका विषयमा केही पृष्ठभूमि सहित कुराकानी सुरु गरौँ।
5: प्रेरणा मलाई त्यो किसिमको चेत समयले ममा जगायो र जसको कारणले म यो एउटा साधकको परिचय त अब साधक त पूर्ण साधक बनिसकेँ जस्तो त म आफूलाई ठान्दिनँ। मैले सिक्नुपर्ने, मैले गर्नुपर्ने ध्यान र त्यो साधनाबाट आर्जन गर्नुपर्ने, आर्जित गर्नुपर्ने ज्ञानको अभाव धेरै नै जस्तो महसुस हुन्छ। अझै पनि धेरै चिज मैले सिक्न बाँकी छ, तर जे जति गरेँ, जे जति कोरेँ, त्यसको श्रेय यही समाजभित्र घटेका घटनाहरू, भएका गतिविधिहरू र भोगेका भोगाइहरू, अनुभवहरू कै आधारमा मैले चाहिँ यो मार्ग पहिल्याएँ वा अपनाएँ भन्दा उचित होला जस्तो लाग्छ।
4: म केही ज्ञान प्राप्तिको खोजीमा यो मार्गतिर लागिराखेका छु। म पूर्ण साधक त बनिसकेको छैन, तर एउटा राम्रो असल साधक कसरी बन्न सकिन्छ, एउटा असल साधकको परिचय के हो, त्यसभित्रका गुण वत्त्वहरू के हुन्, त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने एउटा खोज, एउटा चासो र चिन्तामै अभिभूत हुँदाखेरि तपाईँलाई लागेको चाहिँ के हो, एउटा मान्छेले प्राप्ति गर्नुपर्ने कुरा के हो र मान्छे किन अन्यत्रै बढी भट्किँदो रहेछ भन्ने तपाईँलाई लागेको छ, तपाईँको अनुभवको बुझाइ के हो अलिकति राखिदिनुहोस् न।
5: मैले समग्र साधनाबाट, ध्यानबाट, ज्ञान आर्जनका माध्यमहरूबाट मान्छेले प्राप्त गर्ने भनेको असल विचार हो, जुन विचारले नै यो समग्र संसारलाई चलायमान बनाउन मद्दत पुर्याउँछ भन्ने हो सोच नै हो सबै खोजहरूले, शिक्षाहरूका खोजले प्राप्त गराउने जस्तो मलाई लाग्छ। त्यसैले विचार सर्वोत्कृष्ट चिज हो, ध्यान नै असल विचारको, असल ज्ञानको स्रोत हो, आधार हो भन्ने मेरो बुझाइ हो। र समाजमा घटेका घटनाक्रमहरू, यी विसङ्गतिहरू, यी विकृतिहरू, यी सम्भावनाहरू, यी अवसरबाट वञ्चित हुने यो प्रक्रिया प्रणाली जो छन्, यिनैले मान्छेलाई अभिप्रेरित गरायो र विशेष मलाई त्यो अभिप्रेरित गरायो र यो मार्गमा डोर्याए जस्तो मलाई लाग्छ। त्यसैले मैले यो बाटो रोज्न चाहिँ उचित सम्झेँ मैले भन्ने मेरो बुझाइ। र म यससँग हजुरलाई के राख्दछु भने एउटा विचारसँग सम्बन्धित, यसबाट मैले जुन यो ध्यानको माध्यमबाट आफूले चाहिँ सङ्कलित गरेको चाहिँ जुन मेरा शब्दहरू छन् विचार, यी हजुरलाई म रचनाको माध्यमबाट सुनाउने अनुमति चाहन्छु।
4: छोटोमा
5: असल विचार शीर्षकमा छ। बुझेर राख्नु यति बात, हेर विचार

0: राख्छन् ती जसले विचार उच्च, बाहिरी संसार लाग्ने छ तुच्छ। जसमा छ विचारको नै त्यो ज्ञान, सम्झिलिनु हुन् तिनै महान। कर्तव्य न्याय करुणा सदाचार, यिनै हुन् सम्पूर्ण असल विचार। कल्याण कार्य कार्य जो गर्ला, यो भव सागर पारै त्यो तरला। नसोच कोही भई पशु तुल्य, बनाऊ विचारलाई अमूल्य। बिना सोच विचार मनुष्य कुन्छ, मनैबाट उत्पन्न विचार हुन्छ। विचारले जीव सुन्दर हुन्छ, विचारले नै गई चन्द्र छुन्छ। विचारबाट यहाँ अग्नि बल्छ, सुविचारले नै यो संसार चल्छ। सुविचारले नै यो संसार चल्छ।
1: एउटा असल र सुविचारहरू लिऊ, त्यसले समाजलाई सहज मार्गमा अगाडि बढाउन प्रेरित गर्न सक्छ। म त्यो ज्ञानको खोजीमा छु, त्यो तत्त्व बोधको पक्षमा छु। त्यहाँ पुग्नको लागि ध्यान र साधना सहयोगी हुँदो रहेछ भन्ने यहाँलाई लाग्यो, र त्यो खालका यस्ता सृजनाहरूका माध्यमबाट, आफ्ना भोगाइका माध्यमबाट तपाईँले समाजलाई दिन चाहनु भएको तत्त्व ज्ञान चाहिँ के हो? जस्तो हामीले त अलि उमेर ढल्किँदै गएपछि, अलिकति उमेरले केही समय पार गर्दै गएपछि हामी अलि बढी आध्यात्मिकताको लाइनमा, ध्यान साधना योगको लाइनमा अगाडि बढ्छौँ, तर त्योभन्दा अगाडि अझै केही सांसारिक अन्य क्रियाकर्महरू पनि गर्ने धेरै समय बाँकी हुँदा पनि तपाईँ निरन्तर ध्यानकै मात्रै मार्गमा तपाईँ अगाडि बढ्न के कुराले प्रेरित गर्यो र तपाईँले के पाएँ भन्ने चाहिँ तपाईँको निष्कर्ष हो अहिलेसम्मको?
0: सर्वप्रथम त व्यक्ति, परिवार, समाज, राष्ट्र, समग्र विश्व जगत, यो चराचर जगत, यो सब एक हो, यो अनेक होइन भन्ने एउटा अनुभूत हुन्छ त्यसले गराउँछ, र हो पनि त्यो नै सत्य। त्यो हो सत्यको खोज, हो ध्यानको मूल मर्म, मूल मार्ग। त्यसले खोजेर दिने भनेको, ज्ञानको आधार भनेको सत्य, शान्ति, मानवता, मानवहित, समाजमा चेतनाको विकासलाई वृद्धि गराउने बाटो, त्यो देखाउने मूल आधार नै ध्यान हो भन्ने यसको निष्कर्ष हुँदै जान्छ। जो सत्यको मार्गमा छन्, जो असल विचार रूपी मनहरू छन्, ती सबैले लिने, पाउने, आर्जन गर्ने ज्ञानको सार सम्भवतः यही हुन्छ भन्ने मेरो आफ्नो बुझाइको पनि एउटा सार हो यो। र जससँग जोडिएर अझ सजिलो बनाइदिनुको लागि एउटा मेरो सानो छोटो एउटा रचना फेरि यसमा म सुनाउने अनुमति चाहन्छु।
2: सत्ता र शक्तिका मात्रै हे पुजारीहरू, बस्दैनन् र यो लोकमा कोही मानिसहरू। ठुलो सानो भनी किन गर्छौ अपमान, सबैलाई बराबरी गरन सम्मान। खराब

0: प्राणीको अस्तित्व स्वीकारी लेऊ। सृष्टिकै नाश गरी तिमी के पाउँछौ भन, धर्म सम्झी बचाऊ सबै प्राणीको जीवन। दोष तिम्रो होइन, दोष हो त्यो अज्ञानको, सुधार्न त्यो मतिलाई ल्याऊ बाटो ध्यानको, सुधार्न त्यो मतिलाई ल्याऊ बाटो ध्यानको। सबैको आधार नै ध्यानमा सीमित छ, सम्पूर्ण चिज व्यथिति त्यसैबाट कमी हुन्छ। यो मान अपमान सम्मानका कुराहरू त्यसैमा निहित हुन्छ। असल ज्ञान जहाँबाट प्राप्त हुन्छ त्यसले सम्पूर्ण अज्ञान रूपी अन्धकारहरूलाई सबैलाई मेटाउँछ र उज्यालोको बाटोमा मार्गमा अग्रसर तुल्याउँछ। यही ध्यानले सिकाउने शिक्षा हो, दिने दीक्षा हो र यसैले व्यक्ति झाँक्छ, व्यक्तिलाई असल सोचतर्फ अग्रसर बनाउँछ, यसैले समाजलाई सुसज्जित सुसंस्कृत, यसैले संस्कारको रक्षा गर्छ, संस्कृतिको रक्षा जगेर्ना गर्छ, यसैले हाम्रो समाज समाज जस्तो बन्छ, सुदृढ बन्छ, सुसज्जित बन्छ, सामाजिक एकता कायम रहन्छ, भाइचारा कायम रहन्छ र समग्र यो जीवनको जगतको प्रकृतिको समेत संरक्षित सम्वर्धन गर्नमा यही सारले, यही सार तत्त्वले, असल सोचले, असल भावना रूपी यो मानवीय चेतले, यो चेतनाको स्तर वृद्धि हुनु सँगसँगै यसैले नै हामी सबैको अस्तित्व जोगाइराख्नमा मद्दत पुर्याउँछु भन्ने सार नै यसैबाट प्राप्त हुन्छ मेरो अनुभव।
1: हजुर, एकदमै यहाँले जुन असमानता छ, जुन खालका विभेदहरू छन्, जुन खालको अन्यायपूर्ण स्थिति समाजमा छ, समभावको विकास हुन सकेको छैन, यसले एक खालको वैराग्य, चिन्ता र द्वन्द्वको सृजना गरेको छ। यस्ता वैराग्य, चिन्ता र वैमनस्यताका यस्ता जे जति कारणहरू छन् ती कारणहरूलाई पनि समाधान गर्न सक्ने एउटा मार्ग हुनसक्छ योग र ध्यान साधना, यहाँले भन्नुभयो। कतिपयले यो वैराग्यका कारणले सृजित हुने एउटा अवस्था पनि हो भन्छन् भने कतिपयले यसलाई ध्यान साधनालाई वैराग्यको मुक्तिको यात्रा पनि भनेर भन्छन्। यो के रहेछ खास तपाईँको बुझाइमा, यो चाहिँ ध्यान साधना वैराग्य मुक्ति र प्राप्तिको बाटो चाहिँ के रहेछ? यहाँले यति कुराहरू त सुनाइराख्नु हो यो सन्दर्भमा।
0: प्राप्ति हो, असल ज्ञान हो, ध्यानबाट असल ज्ञान प्राप्त गर्नुलाई नै प्राप्ति मान्न हामीले सक्छौँ। मुक्ति अब हाम्रो धर्म अर्थ काम मोक्ष हामी भन्छौँ जसलाई, धर्म कर्म अर्थ मोक्ष जो भनिन्छ, हाम्रो यी चार बाटाहरू हामीले जो लिन्छौँ मानव जीवनका पाटाहरू समग्र मानव जीवन जगतका लागि जो अपरिहार्य छन्, यो सिद्धान्तमै प्रतिपादित हुन् विगत हाम्रो वैदिक सनातन कालदेखि नै चलिआएका, जसलाई पश्चिम समाजदेखि लिएर सारा विश्वले नै प्रमुख ज्ञानको मूल केन्द्र स्रोत जसलाई मानेको छ, तिनैबाट समेत परम्परागत रूपमा नै प्रमाणित प्राचीन रूपमै प्रमाणित हुँदै आएका चिजहरू हुन्। त्यसैले मुक्तिको मार्ग त्यही हो, सत्य हो, त्यही सत्यको बाटो त्यही यही साधनाले हामीलाई देखाउँछ। त्यसैले त्यसैलाई नै असल मुक्तिको मार्ग हामीले भन्ठान्नु त्यो उपयुक्त नै हुन्छ, त्यो अत्युक्ति हुँदैन। र यसको पनि पुनः फेरि हजुरलाई मेरो निवेदन के गर्न चाहन्छु त भन्दाखेरि पुनः यसको पनि जवाब म काव्यिक रूपमा नै रचनात्मक रूपमा नै दिन चाहन्छु। सत्य वचन यसको शीर्षक छ,
2: बन्नु आफू सदा असल र कहिल्यै नदिनु दोषैहरू, बोल्दा

0: ठुलो हुँ म भनी नहिँड्नु कहिले यो बात मनमा लिनु, ठुलो हुँ म भनी नहिँड्नु कहिले यो बात मनमा लिनु, लिए जन्म धरा विषय मनुजले सत्कर्म गर्नै भनी, सत्मार्गैमा हिँडिरहे भने खुसी होला नि ईश्वर पनि, सत्मार्गैमा हिँडिरहे भने खुसी होला नि ईश्वर पनि, अडेको छ शरीर नै यो जसरी मनुष्यको श्वासमा, चलेको छ त्यसै गरी यो दुनियाँ संसार विश्वासमा, प्राणी ती जति छन् यो लोकभरिमा लोपै नहोउन् कवै, ईश्वरैका स्वरूप यी संस्कृतिहरू जोगाई राख्नु सबै, जाला भस्म भई यो विश्व जगतै सारा अहंकारमा, गर्छु आज विनम्र भइकन यो बात बुझ्नु सबै सारमा, गर्छु आज विनम्र भइकन यो बात बुझुन् सबै सारमा, गरी कर्म असल हेमानिस तिमी सुधार लोकैकन, साक्षी भावली बहेर नदी झैँ समर्पितै भइकन, साक्षी भावली बहेर नदी झैँ समर्पितै भइकन, समग्रताको मुक्तिको आधारै साक्षी भाव हो, जे छ जे भइराखेको छ यथार्थ के हो सत्य के हो र समाजको आवश्यकता के हो मूल आवश्यकता के हो, बनावटी रूपमा चाहिँ नहिँड, रियालिटीमा होइन, देखावटीमा होइन, जे सच्चा हो सच्चाइ हो, सच्चाइको मार्ग परित्याग नगर, सच्चाइको मार्ग केले चाहिँ हामीले आफ्नो त्यो बोध गराउँछ, त आत्मबोध हामीलाई केले गराउन मद्दत गर्छ, ध्यानले, साधनाले, असल चेत रूपी मनले, त्यसको लागि हामीले एकान्त शान्त, एकान्त मतलब सबै एकान्त होइन, दत्तचित्त मन लिएर हामी त्यो साधनामा लाग्यौँ भने त्यसले हामीलाई पक्कै पनि त्यो ईश्वरीय ज्ञान, त्यो ऊर्जा, त्यो असल ज्ञानको ऊर्जा हामीलाई प्राप्त हुन्छ भन्ने मेरो त्यो विश्वास हो, यो ध्यानले बाट प्राप्त विश्वास हो जुन मेरो।
1: तपाईँ एउटा ज्ञानको खोजीमा सत्य प्राप्तिको यात्रामा एउटा पथिक बनेर साधना योगका माध्यमबाट तपाईँ अगाडि बढ्ने जुन अठोट गर्नुभयो, यो मार्गमा तपाईँ लाग्नु पूर्वका केही घटनाहरू अथवा तत्कालका ती सामाजिक केही परिवेशहरू, पारिवारिक केही अप्ठ्याराहरू, यसले तपाईँलाई यतातिर होम्न प्रेरित गरिराखेका केही प्रसङ्गहरू थिए अथवा त्यसका पछाडिका केही घटनाक्रमहरू पनि छन् कि, यो के छ अलिकति प्रसङ्ग सुनाइदिनुहोस् न, अलिकति ज्ञानको विमर्शमा पनि सहभागी हुँ भनेर रेडियो नेपालको केन्द्रीय स्टुडियोसम्म आउनुभयो, यहाँले आफ्ना रचनाहरू पनि हामीलाई सुनाउनु भयो र म केही कुराहरू राख्न चाहन्छु जो सुन्नुपर्ने विषयहरू पनि हुन सक्छन् कतिपयले भन्ने प्रसङ्गहरू पनि सुनाउँदै गर्दा तपाईँसँगको साक्षात्कार, तपाईँसँग संवाद गरौँ भन्ने हेतुले हामीले स्टुडियोमा छौँ, अलिकति यसका केही घटना परिघटनाहरू केही छन्?
0: एकदमै, त्यसै ती विविध समाजका नै, यसै समाजमा नै घटेका विविध ती घटनाक्रमहरूले सिकाएको अनुभवबाट नै यो मार्ग, पहिला त मैले यो मार्ग चुन्नमा ले आवश्यक सम्झेको हुँ र यो समाजभित्र नै सबै किसिमका हुन्छन्, जन्मदा बहुत सत्य भएर असल भएर जन्मिन्छ मान्छे, मर्दा पनि सत्यको बोध हुन्छ भन्ने कथन हाम्रो समाजमा जीवित छ र जुन सत्य नै हो, सत्य मात्रै सत्य हो, असत्य सबै झुटाहरू, त्यो झुटा नै हुन्छन्, झुटो टिक्दैन, सत्य बिग्दैन भन्छ, सत्य डिगोसम्म टिकिरहन्छ, झुटो सजिलै बिग्छ। तर समाजले के सिकाउँछ एउटा मान्छेलाई भन्दा, सङ्घर्ष, सङ्घर्षको दौरानमा जे अनुभव गर्छ त्यसैले मान्छेलाई कुन बाटो अँगाल्ने भन्ने त्यो चेत विकसित गराउँछ मान्छेलाई, के हुन्छ भने असल विचारहरू बिकाउभन्दा टिकाउ हुनुपर्छ भन्ने मान्यताहरूको बावजुद सबैमा असल सोच हुन्छ, असल चेतको साथ मान्छे समाजमा निस्किन्छ। तर सङ्घर्षको सवालमा यति धेरै सङ्घर्ष गर्न बाध्य हुन्छ कि उसले अनुभूत गर्नै नसकेको, उसको चेतले, चेतनाले ठम्याउन नसकेको सङ्घर्ष गर्न ऊ बाध्य हुन्छ, जसमा त्यो समझ हुँदैन मान्छेमा, किन हुँदैन उसले त्यो आफैभित्र प्रश्न गर्छ, समाजमा प्रश्नको जवाब नपाएपछि आफूभित्र प्रश्न खोज्न, उत्तर खोज्न बाध्य भयो। त्यसैले गर्दाखेरि यसको निष्कर्ष अरू धेरै म हजुरलाई कसरी भन्न सक्छु, सुनाउन सक्छु, तर म एउटा मेरो आफ्नो अनुभव चाहिँ के भन्छु भन्दा, समाजमा म खोजी हिँडेँ धेरै चिजहरू, जुन खोजेका अनुत्तरित प्रश्नहरू को मैले उत्तर कहीँ पनि भेटाउन सकिनँ, आजसम्म भेटाउन सकेको छैन, विगतमा त यो ध्यान साधनामा लागेको मलाई बिहान साँझ नै म यसमा नै, अब रात्रि म यसमै छु अहिले, त्यो बाहेक अर्को कुनै काममा छैन, र अहिले चाहिँ जो त्यो ध्यान साधनाको माध्यमबाट चाहिँ मैले सङ्कलित गरेका विचारहरू छन् त्यो समाजमा लगाउँ भन्ने अहिले चाहिँ के सोचका साथ हजुरहरू माध्यमको यो यो यो एउटा च्यानलको माध्यमबाट, रेडियो नेपाल यो सञ्चारको माध्यमबाट बाहिर जान खोज्दैछु, लाई पुर्याउन खोज्दैछु र हजुरलाई माध्यम बनाउन खोज्दैछु, र यसमा पनि म एउटा सानो सानो दुई तिन चार लाइनको रचना एउटा सुनाउँछु हजुरलाई। समाजको चिर अब हर्न बन्द गर, मेरो आफ्नो अनुभवबाट चाहिँ सृजित रचना भएको हुनाले, समाजको चिर अब हर्न बन्द गर, बन्दुकमा गोली भर्न बन्द गर, झै झगडा लफडाले पुगिँदैन कहीँ, छाड अब मान्छे मार्न मर्न बन्द गर, छाड अब मान्छे मार्न मर्न बन्द गर, स्वार्थकै कारण सबै घटे घटनाती, भयो अब ठुला कुरा गर्न बन्द गर, प्रेम भाव फैलाएर घृणा भावै त्यागी, खराबै कर्ममा अघि सर्न बन्द गर, खराबै कर्ममा अघि सर्न बन्द गर, मानवीय सागरैको गहिराई सम्झी, साना ती जङ्घारहरू तर्न बन्द गर, साना ती जङ्घारहरू तर्न बन्द गर, भनेको सानो चिजमा नरमाऊ, ठुलो छ संसार, जति ठुलो सोच बनाउँछौँ, विचारलाई बनाउन सक्छौँ, त्यति ठुलो संसार देखिन्छ यो हृदयरूपी संसार, हामीले हाम्रो सामान्य परिकल्पनाभन्दा व्यापक छ यो ब्रह्माण्ड, समग्र देख्न सक्ने र असल खोज, असल सोच र समग्र चिज हेर्ने हो भने, असल हेर्ने हो भने भित्र जाउँ, त्यो यो दुइटै दृष्टिले असल सृष्टि हेर्न चाहनुहुन्छ भने भित्र बस्छ भन्ने मेरो आफ्नो यो ध्यानको बुझाएको यो मर्म हो, यो ध्यानको चाहिँ यो गहिराईको भाव हो, यो भाव चाहिँ हजुरलाई म यसै मार्फत बताउँछु। र फेरि म यो धेरै तिखा टिप्पणी कसैप्रतिका चाहिँ अहिले घोषपेचका कुराहरू गर्न त्यति सम्झिन्न, जो मैले भोगेँ, भोग्नको लागि मैले समाजमा असल खराब धेरै खराबको पनि एकदमै तल्लो अवस्थासम्मको चाहिँ अनुभव मैले प्राप्त गरेँ, जहाँ नाजवाब भएँ, र जीवनको त्यो खराब अवस्था यदि कुनै हुनसक्छ भने त्यो खराब अवस्थाको अनुभूति पनि मैले गरेँ, र त्यस पछाडि मात्रै म यो बाटो समाज्न बाध्य भएको हुँ। मेरो अनुभव हजुरलाई मैले सत्य जुन कुरा मैले बताएन बयान गर्नुपर्छ हजुरले सोधिसकेपछि, र त्यो मार्गमा बाहेक अर्को मार्ग हुन सकेन, मेरो बाध्यताहरू होला, जीवनका अन्य जिम्मेवारीहरू छन्, नभएका होइनन्, केही अपेक्षाहरू छन्, बाल बच्चाहरू छन्, परिवारको छ, सबै चिजहरू छन्, बावजुद पनि यो के हो भने यही हो, सृष्टिको मूल आधार यो, तिनको पनि भोलिको त्यो, अब स्वर्गीय ज्ञानको आधार के हो भने सङ्कटको घडीमा धैर्य भइ बस्नु, थिर भइ बस्नु, र त्यसैले असल मार्गतिर जान प्रेरित गर्छ भन्ने त्यो चेतले पनि, त्यो ढिलो खुल्यो वा छिटो खुल्यो म जान्दिनँ, तर यो मार्गमा लाग्न अभिप्रेरित गरेर मैले आज यो मार्ग समाउन उचित सम्झेँ।
1: एउटा शान्तिको मार्ग, ज आनन्दको मार्ग, आनन्दित हुने एउटा संसारको रूपमा यसरी यहाँले यसलाई, यो चिजलाई बुझ्नुभयो र त्यतातर्फ आफूलाई क्रियाशील हुन मुनासिब ठान्नुभयो र यो क्षेत्रतिर तपाईँ लाग्दै हुनुहुन्छ। जस्तो एउटा असल सत्य पथमा लाग्नु, असल कुराहरूलाई अँगाल्नु भनेर सबै ध्यानी ज्ञानी तपस्वीहरू सबैले त्यही मार्गमा अग्रसर हुनका लागि प्रेरित गरिराखेका त्यस्ता सुवचनहरू, सुमार्गका कुराहरू पनि हामी सुन्न सक्छौँ। खासमा तपाईँ एउटा साधकको रूपमा कस्तो नागरिक चाहिँ असल नागरिक बन्न सक्छ, कस्तो समाज चाहिँ असल समाज हो भन्न लायक, कस्तो समाज त्यो राम्रो भएको समाज हामी कस्तो समाजलाई भन्न सकौँला, त्यो समाजभित्र के कस्ता चरित्र र गुणवत्ताहरू हुनु जरुरी होला, त्यो एउटा व्यक्तिभित्र, एउटा समाजभित्र, एउटा परिवारभित्र त्यो सार चाहिँ हामीले कसरी प्राप्त गर्न सक्छौँ, संक्षेपमा भन्नुपर्दाखेरि असलको एउटा चाहिँ परिचय के हुनसक्छ?
0: सर्वप्रथम त यो संसारमा हिंसाको, व्यथितिको, विसङ्गतिको, अरूको मानमर्दन गर्ने प्रवृत्तिको चाहिँ अन्त्य हुन आवश्यक छ, कुवचन बोल्ने संस्कृतिको अन्त्य हुन आवश्यक छ, समाजलाई भ्रमित पार्ने भ्रम र भयलाई समाजबाट दूर हटाउन आवश्यक छ, समाजबाट मात्रै होइन परिवारबाट, समाजबाट, राष्ट्रबाट, संसारबाट हटाउन जरुरी छ, त्यो हट्यो भने संसारै एकदमै असल अवस्थामा रहेको, सरल अवस्थामा रहेको, सहज अवस्थामा रहेको, जहाँ सुन्दर मनहरूले सुन्दरतापूर्वक खेलेर जीवन बाँच्न सक्छन्, व्यतीत गर्न सक्छन्, त्यो वातावरणको परिकल्पना गर्ने अवस्थामा हामी पुग्न सक्छौँ भन्ने एउटा विश्वास त्यहाँबाट पैदा हुन सक्छ, एउटा विश्वास एउटा हामी महसुस गर्न सक्छौँ। दोस्रो आधार भनेको समाजलाई दिग्भ्रमित होइन, असल सन्देश प्रवाह गर्नु, देशका राष्ट्रका सबभन्दा ठुलो सञ्चार सूचना र असल व्यक्तिहरू, गुणीजनहरू, विद्वान वर्गहरू जो आफूलाई कहलाउन रुचाउँछन्, जो विद्वत वर्ग हुन् समाजका, जो ध्यानी हुन्, ज्ञानी हुन्, विशेष गरी जो पढा लेखा हुन्, डिग्री भन्छन्, जसले हासिल गरेका ठुला डिग्रीधारीहरू, जो विद्वान कहलाउँछन् समाजमा, प्रतिष्ठित लब्ध प्रतिष्ठितहरू, सबैलाई म भन्दिनँ, के खराब विचारयुक्त छन् भने उनले ती विचारलाई सुधार गर्नुपर्छ, यदि समाजलाई सही सन्देश दिने हो, समाजलाई सही बाटोमा डोर्याउने हो भने, एउटा आवरणमा, खराब आवरणमा असलको चाहिँ त्यो ढोङ रचेर समाजमालाई दिग्भ्रमित पार्नेतिर जानुभयो भने समाजको कल्याण हुँदैन भन्ने मेरो आफ्नो त्यो बुझाइ रहेको नै छ। र यिनै हत्या, हिंसा, यिनै खराब बाटाहरू र अवसरबाट वञ्चित गराउने परिपाटी, तेरो र मेरो भन्ने भावना, मेरो तेरो के हो यो दुनियाँमा, केही पनि छैन, असल सबैको, हामी सबैको भन्ने, हाम्रा सबै, हामी सबैको भनौँ, संसारै राम्रो देखिन्छ, त्यो भाव सबैमा जागृत हुन जरुरी छ। यहाँ कसैको कसैको केही छैन, यो सत्ता सम्पत्ति हिजो कुन दिलादेखि चलिआएको, चिरस्थायी केही छैन, यहाँ न सत्ता छ, न शक्ति छ, न सम्पत्ति छ, केही छैन, सबै उमेर जन्म सँगसँगै मृत्यु अवश्यम्भावी भने जस्तै यो क्षण भएर जाने चिज हो, नष्ट भइजाने कुराहरू हुन्, त्यसैले जतिन्जेल छ सुन्दर जीवन बाँचौँ, सुन्दर सोच बोकौँ, असल मानिस बनौँ, असल मानिस पहिला मानिस बनौँ, त्यस पछाडि असल मार्गमा मान्छे बन्ने बाटोमा अग्रसर हौँ, समाजको भलो हुन्छ, व्यक्तिको भलो हुन्छ, सारा संसारको विश्व जगतकै भलो हुन्छ र प्रकृतिको समग्र समूल नाशबाट जोगाउँ। आज जुन किसिमको व्यतिथि भइराखेका छ, जो अल्लिनो भनिराखेका छन्, जुन यहीँ गर्मीको चाप हामी बेहोसिरहेका छौँ आजको दिनमा, यो पनि मान्छेको भित्रको एक किसिमको छटपटाहट हो, पीडाको अनुभूत गराउने एउटा माध्यम हो। हिँड्दै बाटोका गाडीहरू पग्लेर हिँडिरहेका छन्, दसौँ हजार बिसौँ हजार यो एउटा यही विश्व यही संसारको एउटा घर हो, युरोपतिर मान्छे मरेर हिँडे, आज बाढीले त्यतिकै क्षति गरिरहेका छ, त्यसैले धरतीले चित्त दुखाउँदा, आकाशले चित्त दुखाउँदा चाहिँ यो सबैको मानव जगतकै समूल सृष्टिकै नाशको बाटो नरोजौँ र त्यो नरोज्नको लागि मानव सभ्य मानिसले जो चेतना रूपी मानव छ, जो विवेकशील प्राणीको रूपमा कहलिन्छ, जानिएको छ, मानिएको छ, त्यसले विवेक गुमाउनु हुँदैन। विवेक पुर्यायो भने यो संस्कारको, यो संसारको भलाइ हुन्छ, संसार जोगिन्छ, को अस्तित्व कायम रहन्छ, दिगो विकासका लागि र देशको सस्टेनेबल चाहिँ एउटा हाम्रो दीर्घकालीन सोच बोकेर विकासको लागि यसको बृहत्तर हितका लागि चाहिँ सबैले एकरूप भएर, एकजुट भएर, असल सोच बनाएर, असल मन बनाएर अगाडि हिँडिदिँदा राम्रो भन्ने छ। र यसै सँगसँगै हजुरले सोधिसकेपछि यो अन्तिमतिर पनि छौँ कि जस्तो पनि लाग्छ, एउटा विश्व शान्तिको कामना सहितको चाहिँ एउटा कोरिएको सानो रचना छ, त्यो पनि फेरि वाचन गर्छु।

संग्राम क्रान्ति त्यो जाऊ सन्देशले पन्छी विश्व सामु यो शान्तिको जाऊ सन्देशले पन्छी विश्व सामु यो शान्तिको गरौँ।

0: भावना शुद्ध राखी त्यो सधैँ सतमार्गमा चलुन् असल विचारका सामु खराबै ती सबै ढलुन् असल विचारका सामु खराबै ती सबै ढलुन् सम्पूर्ण लोकमा अन्त्य होस् द्वन्द्व र क्रान्तिको सम्पूर्ण लोकमा अन्त्य होस् द्वन्द्व र क्रान्तिको
1: अन्त्यमा जोशीजी जस्तो यहाँको विचारमा नि जस्तो पछिल्लो युवा पुस्ता अझ बढी अधैर्य भइराखेको अलि जिम्मेवारीबाट विमुख भइराखेको अनुशासनहीनता बढ्दै गएको समाजमा एक खालको द्वन्द्वको स्थिति देखिएको पारिवारिक विखण्डनका घटनाक्रमहरू माया ममताको अलिकति कमजोर पर्न गएको यस्ता यावत दृश्य व्यवहारहरूले हाम्रो समाज कतै अराजकतातर्फ उन्मुख भइराखेको हो कि यहाँले भन्नुभयो यस्तै शान्ति सद्भाव र एकत्वको जो भावबाट विमुख हुँदै गएको हो कि भन्ने पनि बुझ्न सकिन्छ ठम्म्याउन सकिने स्थितिमा हामी पुग्न सक्छौँ। यी सबैका कारकहरू के हुन सक्छन् र यी यस्ता विकारहरूलाई कसरी समाजबाट हामीले फ्याँक्न सक्छौँ र एउटा असल अनुशासित जिम्मेवार नागरिक र समाजको रूपमा हाम्रो समाजलाई स्थापित गर्न सक्छौँ।
0: संसार तिनवटा अक्षरले बनेको छ, संसार र तिनवटा अक्षरभित्र सम्पूर्ण संसार हटाएको छ। दुईवटा शब्द एउटा बिचको आधा शुद्ध गर्दा त्यो शब्दभित्र संसारका सबै शब्द हटाएका छन्। हामीले शब्दभन्दा शब्दको अर्थ बुझ्न जरुरी छ। अर्थ के हो यो श्री समाजको अर्थ के हो, समाजको औचित्य के हो, मेरो जीवनको अर्थ के हो, जीवनको मूल्य के हो, के का लागि मेरो जन्म हो, कहाँबाट जिन्दगी जीवनको सुरुवात शुभारम्भ भएको हो र

0: सङ्गतमा लागौँ, त्यसबाट चाहिँ प्रेरणा हामीले लिन सक्यौँ भने पक्कै पनि समाज पनि समाज जस्तो बन्छ, राष्ट्र राष्ट्र जस्तो बन्छ, समग्र विश्वभरमा नै हाम्रो यो विचारहरूले स्थान पाउँछ, सम्मान पाउँछ, जसले सबै मानव जगतकै सृष्टिकै हित गर्छ। त्यसैले असल सोचौँ, असल खोजौँ, असल पाउँछौँ। खराब बाटो हिँड्यौँ त्यसैमा फेरि हामी खराबै अवस्थामा बिलाउँछौँ, हाम्रो अस्तित्व त्यहीँ नै मेटिनेछ। सृष्टि कस्तो देख्ने हाम्रो दृष्टिमा भर पर्ने कुराहरू हो। त्यसैले असल सोच, असल खोजौँ र अविश्वासले कहीँ पुर्याउँदैन। शङ्का त्यागौँ, अविश्वास त्यागौँ, घृणा त्यागौँ, हामीले लोभ त्यागौँ।
1: हस्, धेरै धेरै धन्यवाद यो समय र यो संवादको लागि। महेश राज जोशीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धेरै धेरै धन्यवाद मेरो विचार र यो समय उपलब्ध गराइदिनु भएकोमा, आवश्यक सम्झिनु भएकोमा हार्दिक हार्दिक धन्यवाद।
2: साधना केवल आध्यात्मिक अभ्यास मात्र होइन,
3: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा पटेकोशी बाढी प्रभावितको खोजी उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनु हुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको पहिरोबाट सिर्जित यसै क्षेत्रको ठूलो विपत्ति भएको बताउनु भयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत रहनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनु भयो। प्रतिनिधि सभाको हिजोको बैठकमा रसुवाको भटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख डोलप्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज उद्धार र घाइतेको उपचार तथा पुनस्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। रसुवाको भटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,222 जनाको शव परेको छ। भटेकोशी बाढीबाट प्रभावितको राहत उद्धार तथा पुनस्थापनाका लागि कञ्चनपुरबाट 1 करोड बराबरको सहयोग प्रदान गरिएको छ। त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालयले 88 लाख बराबरको रकम राहत कोषमा उपलब्ध गराएको छ। त्यसै गरी धनुषाको मिथिला नगरपालिकाले 41 लाख रुपियाँ सहयोग गरेको छ। त्यसै गरी तनहुँको उद्योग वाणिज्य सङ्घले बाढी प्रभावितको उद्धार राहत तथा पुनस्थापनाका लागि 1,56,156 आर्थिक सहयोग गरेको छ। झापाको कञ्चन कवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 29,06,100 रकम उपलब्ध गराएको छ। मकवानपुर हेटौँडाको 5 शैक्षिक संस्थाले मकवानपुर हेटौँडाका 5 शैक्षिक संस्थाले 32 लाख रुपियाँ आर्थिक सहयोग गरेका छन्। त्यसै गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बाँकेका विभिन्न सङ्घ संस्थाले पनि सहयोग गरेका छन्। गुल्मीका 6 स्थानीय तहले भटेकोशी बाढी पीडितको राहतका लागि 63 लाख रुपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्। यस्तै रसुवा बाढी पीडितलाई नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले 32 लाख रुपियाँ सहयोग प्रदान गरेको छ। त्यसै गरी मकवा

0: कानपुरको भीमफेदी गाउँपालिकाले भोटेकोशी बाढी पीडितलाई राहत उद्धार तथा पुनस्थापनाका लागि 5 लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। त्यसै गरी रसुवा बाढी प्रभावितलाई डोल्पाका 3 स्थानीय तहले उद्धार तथा राहत र पुनस्थापनाका लागि 5,50,000 आर्थिक सहयोग गरेका छन्। जापान सरकारले भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री हिजो उपलब्ध गराएको छ। भोटेकोशी बाढी सम्बन्धी आचार संहिता विपरीतका सामग्री विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका सपहिचानका लागि हिजोदेखि डिएनए प्रोफाइलिङ सुरु गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 50 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा सम्पर्कविहीनहरूको खोजीमा सरकार निरन्तर लागि परेको बताउनु भएको छ। जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी त्रिशुली सहित आसपासका नदीमा पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमसँग नेपालका लागि बेलायती राजदूत र फेनले भेटवार्ता गर्नुभएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द भएका छन्। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारीको चाप बढ्न थालेको छ। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले हिजोदेखि जग्गा नाप जाँच कार्य सुरु गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरवा रूपन्देहीका तत्कालीन प्रमुख सहित 5 जना विरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। लुम्बिनी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा बाँके जिल्लामा विनियोजन भएका 116 पूर्वाधारमध्ये विकासका 116 आयोजना सम्पन्न भएका छन्। धारिलो हतियार प्रयोग गरी लुटपाट गरेको अभियोगमा प्रहरीले काठमाडौँ महानगरपालिका 16 बालाजुका राजन अर्याल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका 14 विशाल लामालाई हिजो पक्राउ गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः सुरु भएको युद्ध धेरै लामो समयसम्म नचल्ने बताउनु भएको छ। यद्यपि उहाँले अमेरिकाले इरानमाथि जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ। यसैबीच इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाले चाँडै नै इरानको युद्ध सम्बन्धी नयाँ रणनीति देख्ने बताउनु भएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको। एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर यहाँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। श्रोताहरू, लोकगीत भन्नाले परम्परादेखि मौखिक रूपमा अभिव्यक्त हुँदै आएका लयात्मक एवं कोमल शब्दावलीयुक्त कलात्मक गीतलाई लोकगीत भनिन्छ। लोकगीतभित्र पनि विभिन्न विधाहरू छन्। यिनै विधाभित्रका लोकभाकाहरूले यहाँहरूलाई मनोरञ्जन गराउँदै आएका छौँ। यसैले चुडामणि बन्धु भन्नुहुन्छ, लोकगीत भनेको लोकजीवनको रागात्मक स्वत स्फूर्त लयात्मक अभिव्यक्ति हो। यसमा लोकजीवनको दुःख सुख, आँसु हाँसो, आशा निराशाका साथै लोकको चालचलन, विधि व्यवहार, आस्थालाई समेटेको हुन्छ र त लोकगीत सबैको गीत बनेको छ, जुन कुरालाई यो गीतले पनि प्रमाणित गर्दछ। स्वर हो झलकमान।

श्रोताहरू थकाइ मार्न भनौँ कि आराम गर्न, कदमको रुखको छायामा आफ्नो मायालुलाई बोलाएर उनीले मायालुलाई मायाजालमा पार्न सकेकी सकेनन्, तर रूपसी अनुहार परेकीलाई सालीको नाता लगाउँदै उनको तारिफ गर्न भने पछि नपरेकाहरू कहिलेसम्म मायालुलाई देखेर भुत्तुक्कै हुन्छन्। त्यो कुरा कलाकारलाई जिम्मा छाड्दै अब फेरि पनि लोकभाका स्वर हो कविता आलेको।

श्रोताहरू, मनका विरह वेदना भनौँ कि जीवनको दुखित क्षणलाई पनि लोक सङ्गीतले सुनौ सुनौ बनाउँछन्। कला र गलाको माध्यमबाट आफूमाथि परेको दैवको लाठीलाई कसलाई दोष दिएर के हुन्छ र त्यसैले वैशालु जोडीलाई कसले पो चुडी त लगिहाल्यो, शिरको सिन्दुर पुछी त गयो, एकबारको जिन्दगी मनमा विरह छ, घरमा सुन्ने छ, दैव तेरो लीला बुझिन सक्नु छ, यसैले सहनुको विकल्प के नै छ र भन्दै फेरि पनि अर्को लोकभाका यहाँहरू समक्ष राख्दैछौँ, नन्दकृष्ण जोशी र मधुबाबु थापाको स्वरमा।

श्रोताहरू, लोक सङ्गीत, लोक भाका हाम्रो पहिचान हो, हाम्रो चिनारी हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका लोक भाकाहरू भूगोल अनुसार, जात जाति अनुसार, भाषाभाषी अनुसार फरक फरक हुनसक्छ, तर ती गीतका भावहरूले, ती गीतका सङ्गीत र स्वरहरूले हाम्रो मनभित्रको भावना र चाहनालाई समेटेको हुन्छ। र त आज मादल बजेको किन, गाउँ घर दुनियाँ बिउझाउन, स्वर हो धर्मराज थापाको।

निले घरको माया परलान होइन, दुःख सुख झन्झटले भागी जान होइन। अरकैको भाग्यतिर लोभिएर होइन, इष्ट मित्र

जति नै सुने पनि सुनौ सुनौ लाग्ने लोकभाकाको जति नै चर्चा गरे पनि कमै नै हुन्छ। श्रोताहरू, लेखकको सानो सानो रानीचरी बेसीतिर झर्ने कुरा, अल्ला गाउँको लोकभाका पल्ला गाउँतिर सर्ने कुरा, परदेशीले आफ्नो गाउँघर छाडेको कुरा, माथि लेखमा रातो र सेतो गुराँस फुलेका कुरा, आफ्नो मायलुलाई छाडेर जानु परेका कुराहरू, मानिसको अन्तर्हृदयका कुराहरूलाई प्रकृतिसँग जोडेर मनोरञ्जन मात्र होइन चेतना र सन्देश पनि छ यो गीतमा। खनाएर सकिँदैन हृदयको रस, मेरो राजै यो देशलाई माया गरी बस। यसैले यस्ता गीतहरू सदाबहार हुन्छन् र त सुनौ सुनौ लाग्छन्। यसै क्रममा फेरि पनि अर्को लोकभाका हरिदेवी वैभाको स्वरमा।

श्रोताहरू, हाम्रो ठाउँ गाउँ जात जाति अनुसारको आफआफ्नै संस्कार संस्कृति चालचलनहरू छन्। यही नै हाम्रो मौलिक सम्पत्ति हो। पहिला पहिला धनकुटाको डाँडा डाँडामा मात्र होइन, यातायातको साधन नपुगेको कुनै पनि ठाउँमा तराईदेखि हिमालसम्म हुलाकी दाईहरू आफ्नो कर्ममा जुट्थे नै। आफ्नो कर्मक्षेत्रमा खटिएका हरेक लाउरी दाईहरू देहरादुनमा मात्र होइन विश्वको कुनै पनि कुनामा पुगेका हुन्छन्। त्यही कर्मक्षेत्रबाट जन्मघर फर्कँदा आफ्ना आफन्तीका लागि एक एकवटा सम्झनाको चिनो ल्याउने गर्दछन् र त यस्ता गीत बन्ने गर्दछन् नि। अब धनकुटाको डाँडाबाट सेती खोलातर्फ जाँदैछौँ। रामशरण नेपालीको स्वरमा केवल कार्यक्रम लोकलहरीमा तपाईँहरूको लागि।

श्रोताहरू आफ्नो मन परेको मायालुलाई आफ्ना कुराहरू सुनाउन फन फनी घुमेको सेती खोलामा माछा नभएर हो कि, भएर पनि जाल हान्न नसकेर हो? अर्कालाई एकरो माया नौ मुरी मात्र होइन, नौ लाख मुरी भए पनि कलमभित्रको मसी मात्र होइन, रगतले नाम लेखे पनि मन पराउनेले नपत्याएपछि समस्या त आउँछ नै, तर समस्या आफआफ्नै हुन्छन्। यसैले फेरि पनि यो मिठो लोकभाका राख्दैछौँ गोपाल एजन र मीरा राणाको स्वरमा।

श्रोताहरू, भोक लागे भात खाउँला, तिर्खा लागे मही खाउँला, थकाई लागे बसौँला, जाडो भए माड खाउँला, अनि जवानी लागे कान्छीको हात समाउला भनेर चेङ्माले भने पनि कान्छीले आफूले त अर्कैको हात समाइसकेको कुरा गरे पनि चेङ्बा अझै पनि डम्फुकको तालमा नचाएर देवी देवतालाई भाकेर फकाउन खोज्दैछन्। खोइ फकाउँछन् कि भगाउँछन्, सोधौँ है त यी कलाकार सरोज गोपाल र साथीहरूलाई।

श्रोताहरू, नक्कली र झिल्के मिलेपछि त भाग्ने नै भए, तर सोझो साझालाई भने गाल कसरी पर्यो त? हाम्रो समाजमा कहिले कहिले भनिन्छ नि, नखाएको विष पनि लाग्छ भनेर, तर यहाँ यसो होइन रहेछ। आफूलाई आफूले सोझो भनेर कहाँ हुन्छ र उमेर पुगेपछि झिल्केले भगाइसकेपछि आफ्नो गीतमा नाच्थिन् रे, आफू भनेपछि हुरुक्क हुन्थिन् रे, हाम्रो गीत सुन्थिन् रे भनेर कहाँ हुन्छ र आफूलाई जति मन परे पनि अब त सम्झने मात्र त हो नि। यसैले फेरि पनि मायाको कुरा राधा देवी र साथीहरूको स्वरमा।

श्रोताहरू, जमदारकी हिस्सी परेकी च्यान्टी छोरीलाई त्यसै लैजान सजिलो कहाँ होला र? कि त मोहनी लगाउनु पर्यो, कि त जमदार साहबसँग च्यान्टीको हात माग्नु पर्यो, तर त्यो कुरा त्यति सजिलो कहाँ छ र? अर्काकी छोरी मन परो भन्दैमा, जोडी मिल्छ रे भन्दैमा, मेरो जिन्दगी खत्तम छ रे भन्दैमा च्यान्टी त्यति सजिलै कहाँ फकिनेवाला छ र? त्यसैले बाबाको एउटी छोरीले नक्चरो दाईलाई के भन्छिन् त? तारा देवीको स्वरमा अब सुनौ है त।

श्रोताहरू, आफूलाई बाबाको एउटी छोरी भनेर दादालाई गाली गर्ने कारण के थियो त? साँच्चै नै गल्ती गरेर हो वा आफू राम्रो हुनका लागि? आखिर गीत न हो आफूलाई परेर हो वा अरूको देखेर? जब आकाशमा कालो बादल लागेपछि, पानी परे जसरी नै मारुनी देखेपछि, नाच्ने हाँस्ने गाउने कुरा यसरी गर्दैछन् ज्ञानु राणा र लालबहादुर खाती आफ्नो सुमधुर स्वरबाट।

श्रोताहरू मारुनीलाई रोदी आँगनमा छम छम नचाएर हँसाएर फसाउन खप्पिस हुन्छन् र त भन्छन् नि, जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाग्छ माया भन्ने जस्तै गाए जस्तै व्यवहारमा उतार्न चाहिँ अलि गाह्रो हुन्छ नै। तैपनि आँगनीमा नचाएर मनमा सदाएपछि साँचो मायाले बाँधेपछि भगाउँदा नि के फरक पर्छ र? त्यसैले के गरौँ के गरौँ कुरा मिले बिहे गरौँ भन्दैछन् जयनन्द लामा अबको पालोमा।

श्रोताहरू, सुनकोशीको महादेव थान पुगेर आफ्नो जीवन सङ्गी खोज्न पुगेका यी कलाकार विभिन्न देवी देवतालाई भाकेर यो वर्ष बिहे गर्न आँटेको, खोइ बिहे चाहिँ कहिले हुन्छ, आफूले खोजे जस्तो रोजे जस्तो कहाँ नै हुन्छ र समयले कहिले जुराउँछ, मानिसले सोचेर मात्र भएन, त्यसैले सुखी ज्यानलाई गुँदारी काम्लो, म दुखीलाई जहाँ बसो हुँ राम्रो। स्वर हो कल्याण शेरचन्द्र सावित्री शाहको।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोक भाकाहरू सुनाउने चाहँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग विदा माग्नु अगाडि यी कलाकारहरू पाण्डव सुनुवार, वासुदेव मुनाल, गङ्गा राणा र साथीहरूको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई विदा दिनुहोस्। नमस्ते।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा भोटेकोशी बाढी प्रभावितको खोजी उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाहीबारे जानकारी गराउनु हुँदै प्रधानमन्त्री शाहले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। प्रधानमन्त्री शाहले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। सरकारले सङ्कटको घडीमा जनतालाई हिम्मत र आड भरोसा दिनुपर्छ भन्ने दृढताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीको पीडा रसुवा नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो। नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीका कारण घरबार विहीन भएकाहरूको तत्काल अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख डोलप्रसाद अरियालले सबै तहका सरकार, राजनैतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज उद्धार, घाइतेको उपचार तथा पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुभयो। सभामुख अरियालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सृजित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले स्पष्ट र बलियो आवाज उठाउनुपर्ने बताउनुभयो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण 1,222 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 127 जना, नुवाकोटमा 155 जना, धादिङमा 60, चितवनमा 348, गोर्खामा 68, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझाएको 14 गरी 1,222 जनाको शव फेला परेको हो। 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 181 महिला, 263 पुरुष र 438 नखुलेको गरी जम्मा 882 शव व्यवस्थापन गरी माटोमुनि सुरक्षित राखिएको छ। साथै पहिचान नभएको 953 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

0: नेपाल ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भर्न सुरुवात गरेको छ। गत आइतबार धादिङको कृष्णभीरमा त्रिशुली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएपछि कर्पोरेसनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। सो राजमार्ग अवरुद्ध हुँदा कर्पोरेसनको धादिङ जुगे खोला स्थित एलपिजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेसनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्र्याउने प्रबन्ध मिलाएको हो। भोटेकोशी बाढी प्रभावित रसुवा नुवाकोट र धादिङमा आज दिउँसो मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको भए पनि रातिको समयमा एक दुई स्थानमा अधिक वर्षा हुन सक्ने सम्भावना रहेको बताउनुभयो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः सुरु भएको युद्ध धेरै लामो समयसम्म नचल्ने बताउनु भएको छ। यद्यपि उहाँले अमेरिकाले इरानमाथि जुनसुकै बेला पनि आक्रमण गर्न तयार रहेको चेतावनी दिनुभएको छ। यसैबीच इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाले चाँडै नै इरानको युद्ध सम्बन्धी नयाँ रणनीति देख्ने बताउनु भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसेन केरमान पोरका अनुसार अमेरिकी आक्रमणमा 18 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 महिला र 1 बालक समेत रहेका छन्। आक्रमणमा थप 142 जना घाइते भएका छन्। घाइतेमध्ये 61 महिला र 44 जना नाबालिग रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमा यहाँहरूका माझमा राख्नेछौँ रसुवा बाणी पछिको प्रत्यक्ष प्रसारण। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि कार्यक्रम सेरोफेरो सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 आधुनिक गीतहरू सुनाउनेछौँ भने 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब भने यहाँहरूका माझमा प्रत्यक्ष प्रसारणको लागि साथीहरू उपस्थित हुँदै हुनुहुन्छ। रसुवा बाढीपछिको अपडेटका बारेमा

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, यो आवाज हाम्रा सहकर्मी तारा होस्तीको, उहाँले नै लेख्नु भएर रुबिन गन्धर्वले गाउनुभएको एउटा सामाजिक सन्देशमा आधारित सङ्गीत सुन्दै हुनुहुन्थ्यो। रुबिन गन्धर्व आफैमा एउटा युवा कलाकार हुनुहुन्छ, रेडियो नेपालसँग आबद्ध एउटा गन्धर्व संस्कृति गन्धर्व गायनको मेलोमा उहाँले सारङ्गीसँग आफ्नो एउटा आफ्नै मौलिक शैलीको स्वर सजाउनुहुन्छ। रेडियो नेपालमा यस्तै सामाजिक सन्देशका रूपमा हामीले प्रसारण गर्ने हामी पिएसए भन्छौँ। त्यही पिएसए मार्फत हामीले 11 बजीपछिको यो समयमा तपाईँसँग जोडिएका छौँ। त्यसो त नियमित रूपमा यो समय हाम्रा सहकर्मी दिवाकर शर्मा मार्फत सुर सप्तक नामक साप्ताहिक कार्यक्रमको समय हो। हामी भोटे कोशी बाढीले उत्पन्न गरेको एउटा परिस्थितिको यो बिचमा रेडियो नेपालले आफ्नो समयका धेरै जसो कार्यक्रमहरूलाई त्यतैतर्फ लक्षित गरेको छ। हामी सरकारले अगाडि सारेका राहत उद्धार खोज पुनर्स्थापना जस्ता विषयहरूमा आधारित सामग्रीहरू यहाँहरूको माझमा पस्किरहेका छौँ। त्यही क्रमको यो चरणमा मसँग सहकर्मी
2: रमा
1: ढुङ्गाना हुनुहुन्छ। पहिलोचोटि हामी प्रसारणमा जोडिएका छौँ। रमा ढुङ्गाना बिहानी सेवामा रहेर श्रोताहरूलाई विभिन्न साङ्गीतिक कार्यक्रमहरू अथवा नियमित खालको हाम्रो प्रसारणमा जोडिने नाम हो। हामी धेरै पछि पहिलोचोटि यो प्रसारणमा छौँ। रमाजी, तपाईँ पहिलोचोटि यसरी कार्यक्रममा सँगै सहकार्यमा रहँदै गर्दाखेरि हामी दुई भाइ नै भन्न मन पराउँछु। तपाईँ हामीभन्दा पछिल्लो पुस्ताको हुनुहुन्छ। केही अपडेटहरू, पछिल्लो तथ्याङ्कहरू अथवा जानकारीमूलक केही सूचनाहरू लिएर उपस्थित हुनुहुन्छ, श्रोताहरूको लागि के ल्याउनु भएको छ?
2: हजुर, म केही सूचना जानकारीहरू लिएर आएको छु। दाइ, बाढी पीडितको लागि हामीले यो चामल चाउचाउहरू खानेकुराहरू चाहिँ प्रशस्त नै पुगिसक्यो भन्ने कुरा सुन्नमा आएको छ। हामी एकदमै सहयोगी मनका छौँ, होइन? हामीले जति सक्छौँ त्यति हामीले सहयोग गर्नुपर्छ र सहयोग गरिरहेका पनि छौँ। र यो सहयोग गर्ने सन्दर्भमा अहिले अत्यावश्यक सामान चाहिँ के चाहिएको छ त भन्दा सरसफाइसँग सम्बन्धित सामानहरू पनि चाहिएको छ, किनभने हामीले सरसफाइमा पनि ध्यान दिनुपर्छ। खानेकुरा मात्र होइन, खानेकुराहरू त प्रशस्त पुगिसकेको छ। अब सरसफाइमा के चाहियो त भन्दा, सबैजना एकै ठाउँमा बस्नुभएको छ नि त होल्डिङ सेन्टरमा, त्यो भएको हुनाले अब टोयलेट चर्बी सफा गर्नको लागि चाहिँ फिनाइल चाहियो, हर्पिक चाहियो, होइन? शौचालय सफा गर्ने ब्रस, कुचो, टोयलेट पेपर, टिस्यु पेपर, यस्ता सामानहरू चाहिएको छ। यस्ता सामानहरू चाहिँ उहाँहरूले सहयोग गर्न सक्नुहुन्छ, सहयोगी मन भएका मानिसहरूले। र त्यसै गरी व्यक्तिगत हामीलाई सफा पनि त हुन पऱ्यो नि त, होइन? हामीले हाम्रो शरीरहरू पनि सफा राख्नु पऱ्यो। सानो बच्चादेखि लिएर सुत्केरीहरू सबैजना हुनुहुन्छ अहिले बाढी पीडित, उहाँहरूलाई चाहिँ मध्यनजर गरेर बच्चाको लागि चाहिँ बेबी डाइपर, त्यसै गरी बेबी किट सेटहरू बच्चालाई नुहाइदिनु पर्यो। बच्चालाई पनि त नियमित नुहाइदिनु पर्छ। बच्चालाई नुहाउने साबुन सेन्सिटिभ हुन्छ, हामीले नै नुहाउने साबुनले त नुहाउन मिल्दैन बच्चालाई, त्यही भएर बच्चाले नुहाउने खालको साबुन, ह्यान्ड वास, अनि त्यसै गरी महिलाहरूको लागि चाहिँ सेनिटरी प्याडहरू, लता कपडाहरू, यस्ता सामानहरू चाहिँ चाहिएको छ। र त्यसै गरी पातलो र हल्का कपडा, होइन? मौसम अनुसार हामीले कपडाहरू पनि दिन सक्छौँ। र महिला र पुरुषहरूको लागि चाहिँ भित्री इनरवेयर, यो पनि आवश्यकता रहेको छ। विभिन्न उमेरसम्मको लागि, एउटै समय होइन, किनभने साना पनि छन्, ठुला पनि छन्, वृद्ध वृद्धा पनि छन् नि त। त्यो भएको भएर यस्ता सामानहरू चाहिँ हामीले डोनेट गर्न सक्छौँ दाइ। त्यसै गरी भान्साका सामग्रीहरू, हामीलाई भान्साको सामानहरू पनि त चाहियो, खाना पकाएर खानु पर्यो। अब हामीसँग त केही पनि छैन, होइन? बाढी पीडितहरूसँग त अब प्रेसर कुकरहरू, कराही, थाल, कचरा, यस्ता सामानहरू चाहिँ हामीले चाहिँ जति सक्छौँ हामीले सेवा गर्न सक्छौँ, सहयोग गर्न सक्छौँ।
1: राहत सामग्रीको उपलब्ध गराउने विषयमाथि धेरै निजी क्षेत्रबाट अथवा सरकारी तौरबाट धेरै दाताहरू इच्छुक हुनुहुन्छ। विशेष गरी दाल, चामल, तेल जस्ता खाद्यान्नका नियमित खाना खाइने विषयहरूमाथि हामीले हरेक चिजहरू मान्छेलाई चाहिन्छ। घरबार सबै सकिएको छ, उजाडिएको छ, जन्मथलो आफ्नो घर छोडेर पुनर् स्थापना केन्द्रमा व्यवस्था गरिएको छ। त्यो व्यवस्थापनमा रहेका नागरिकहरू सबै उमेर समूहका छन्। कोही गर्भवती होलान्, सुत्केरी होलान्, अथवा उमेरले पाएको उमेरका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, उहाँहरूको व्यवस्थापनको लागि यी चिजहरू चाहिन्छ भन्ने सन्दर्भ आयो। यो सँगै अरू पनि सरसफाइसँग जोडेर फेरि पनि अर्को एउटा कागज देख्दैछु म तपाईँसँग
2: दाई. यस्तै गरी अरू जानकारी पनि छ, जस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले चाहिँ स्वास्थ्य सुरक्षा सम्बन्धी जनचेतनामूलक सूचना प्रवाह गरिरहेको छ, र यो प्रवाह गरिरहँदा बाढी प्रभावित क्षेत्रहरूमा ज्वरो तथा झाडा पखाला जन्य रोगहरूको चाहिँ लाग्ने एकदमै प्रबल सम्भावना छ नि त. त्यो भएको भएर त्यसको अनुगमन गर्ने निगरानी प्रकोप प्रतिकार्य व्यवस्थापन विश्लेषण प्रणाली स्वरमा सञ्चालन चाहिँ ल्याइएको छ. र यसै गरी विपद पश्चात हामीलाई सरह रोगहरू लाग्न सक्छ होइन, त्यसको लागि चाहिँ निगरानी गर्न पर्यो. प्रतिकार्य योजना प्रभावकारी रूपमा लागू गर्न चाहिँ प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिराखेको छ, उहाँहरूले तालिम प्राप्त गरिरहनु भएको छ. र संक्रामक रोग तथा महामारीको प्रकोपबाट नागरिकलाई जोगाउन सेनाले प्रभावित क्षेत्रहरूलाई चाहिँ जीवाणु र प्रदूषण उन्मूलन गर्ने डिकनटाडी नेसन कार्य चाहिँ गरिरहेको छ.
1: हजुर, अवश्य पनि नेपाली सेनाको यो विपदको बेलामा अत्यन्त उद्धार कार्यदेखि लिएर सबै व्यवस्थापनको पाटोमा महत्त्वपूर्ण भूमिका रहेको छ. धेरै हेलिकप्टरहरू परिचालन गरेर हेलिकप्टर मार्फत घरबार नरहेका नागरिकहरूलाई विभिन्न जिल्लाहरूमा विभिन्न यो पुनर्स्थापना केन्द्रहरूमा राखिएको अवस्था छ. सरकारले यो घटना घटिसकेपछि भवितव्य आइलागिसके पछाडि विभिन्न 15 पालिकाहरूलाई सङ्कटग्रस्त पालिकाको रूपमा घोषणा गरेको हो. ती सङ्कटग्रस्त पालिकाहरूका नागरिकहरू पुनर्स्थापना केन्द्रमा हुनुहुन्छ, उहाँहरूको लागि राहतसँगै उहाँहरूको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण कुरा हो. त्यो विषयमाथि हामी चर्चा गर्दै जानेछौँ. यो बिचमा एउटा साङ्गीतिक विश्राम लिन्छौँ हामी. अघि मैले रुबिन गन्धर्वको सन्दर्भ जोड्दै थिएँ, त्यस्तै एउटा हामीले यति बेला सुन्दाखेरि धेरै कुराहरू सम्झिने खालको एउटा गन्धर्व गीत छ, जसमा भीमबहादुर गन्धर्व र हुमबहादुर गन्धर्व जोडिनु भएको छ. एकैछिन यो गीत सुनौँ.

0: के म नेपाली होइन र के मलाई माया छैन र बाजेले खाबो गाडीको डोरीको डोबो छैन र कलाकारहरू भीमबहादुर गन्धर्व र हुमबहादुर गन्धर्व हुमबहादुर गन्धर्वले सङ्कलन गर्नुभएको रेडियो नेपालमा धेरै पहिला रेकर्ड भएको गीत गन्धर्व सङ्गीत नेपाली लोक सङ्गीतको एउटा गौरवमय परम्परा हो. हामीले हरेक नेपाली बस्तीमा गन्धर्वहरूले सारङ्गी बाजा सँगसँगै इखालका जानकारीमूलक शिक्षामूलक विरहमूलक धेरै पक्षसँग जोडिएर सारङ्गीको बाजामा यी भाकाहरू सजाउने गर्छन्. यो भाकामा विदेशमा बसेको एउटा नेपालीको आफ्नो घरप्रतिको मायाको सन्दर्भ जोडिएको छ. विशेष गरी नेपालको पश्चिम पाल्पाको तानसेन नजिकैको सेरोफेरोमा एउटा गन्धर्व बस्ती छ. त्यही बस्तीबाट काठमाडौँसम्म विगतमा धेरै सङ्घर्ष गरेर धाएर कलाकार द्वै हुमबहादुर र भीमबहादुर गन्धर्वले यो गीत रेकर्ड गराउनु भएको हो. हामी गन्धर्व सङ्गीतसँग कुरा गर्दा रेडियो नेपालसँग जोडिएर एक खालको टिप्पणी गर्दाखेरि झलकमान गन्धर्वको सन्दर्भ बिर्स्यौँ भने त्यो अन्याय हुन्छ. निकै लामो समयसम्म झलकमान गन्धर्व रेडियो नेपालमा रहनुभयो. उहाँले नेपाली लोक सङ्गीतको लागि ठुलो योगदान दिनुभएको छ. एउटा कालजयी स्रष्टाको रूपमा झलकमान गन्धर्व हुनुहुन्छ. प्रसारणको यो विषय हामी किन पनि जोडिरहेका छौँ भने हाम्रो इतिहास हाम्रो परम्परासँग वर्तमान जोडिएको छ, वर्तमान दुखेको छ. विशेष गरी बाजेले खाँबो गाडेको डोरीको डोबो छैन र भन्ने शब्दसँग यति बेला एउटा संवेदना यो विपत्तिको बेलामा जस्तो बेत्रावती किनारको बस्ती सम्पूर्ण रूपमा उजाडिएको छ, बगेको छ. भोटेकोसीसँग धेरै बस्तीहरू डुबे बगे. बेत्रावती त्यो एउटा ऐतिहासिक स्थल हो जहाँ नेपाल र तिब्बतको बिचमा विगतमा युद्ध हुँदाखेरि सन्धि गरिएको क्षेत्र हो बेत्रावती. त्यो सन्धि गरिएको क्षेत्र नजिकै त्रिशुली नदीको बिचोबिच भागमा एउटा ज्यादै भीमकाय ढुङ्गा थियो. अस्तिको 10 गतेको यो बाढीले त्यो ढुङ्गालाई बगाएर धेरै तल लगेको छ. त्यो ढुङ्गालाई सन्धि ढुङ्गा भनिन्थ्यो. त्यो एउटा हाम्रो डोब थियो, इतिहास थियो, त्यो मेटिएको छ. सन्दर्भ इतिहाससँग जोडेर हेर्दाखेरि धेरै कुराहरू हामीले गौरव गर्ने खालका छन्. विगतको सङ्गीतले यही दर्शन बोल्छ. वर्तमानमा हामीले त्यो परम्परालाई मनन गर्नुपर्छ, बुझ्नुपर्छ र आफ्नो दायित्व बोध गर्नुपर्छ भन्ने सन्दर्भ हो. रमाजी हुनुहुन्छ मसँग, सहकर्मी रमाले पछिल्ला उद्धार प्रयासमाथिका सूचना जानकारीहरू श्रोताहरूलाई दिइरहनु भएको छ. यो बिचमा म फेरि रमाजीलाई जोड्छु एकछिन. के छ पछिल्लो?
1: हजुर दाइ, त्यसै गरी सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित 11,993 जना मानिसहरूलाई चाहिँ उद्धार गरिसकेको अवस्था छ. तर पनि 3,916 जना चाहिँ अझै पनि सम्पर्कविहीन हुनुहुन्छ. उद्धार गरेर विभिन्न अस्पतालहरूमा भर्ना गरिएका 292 जना घाइतेहरूमध्ये केही बेर अघिसम्म चाहिँ अहिलेसम्म 182 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ. र बाँकी घाइतेहरूको पनि स्वास्थ्यमा सुधार ल्याउनको लागि चाहिँ स्वास्थ्य कर्मीहरू लागिरहनु भएको छ, खटिरहनु भएको छ. र यो सँगसँगै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोष, प्रधानमन्त्री राहत कोष मार्फत चाहिँ बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ. र यसमा सहयोग आउने क्रम बढ्दैछ. हिजोभन्दा आजभन्दा भोलि अझै बढ्दिरहेको छ. र हालसम्म कोषमा कति रकम जम्मा भयो त भन्दा 7,88,57,217 रुपियाँ जम्मा भइसकेको छ. जसमध्ये हिजो मात्रै उक्त कोषबाट चाहिँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1,00,000,000 रुपियाँ चाहिँ निकासा गरिएको छ. निकासा गरेको रकमहरूमध्येबाट 6,75,00,000 रुपियाँ रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँ गरी 15 पालिकामा चाहिँ पठाइसकेको अवस्था छ दाइ. र यसै गरी यो कोषमा चाहिँ 6,88,57,217 रुपियाँ अझै पनि मौजात छ. र अझै यो क्रम चाहिँ थपिँदैछ. अब भरे फेरि यसको ताजा अपडेट चाहिँ आउँछ
0: अवश्य पनि. हामीले यति बेला सबै नेपाली नागरिकहरूको एउटा दायित्व पनि बन्छ कि हामीले यो बेलामा सबैको सहकार्य, सद्भाव अथवा सामूहिक प्रयास मार्फत जो विपत्तिमा छन्, जो पीडामा छन्, जो जसको सबै थोक गुमेको छ, घरबार छैन, बस्ने बास छैन, उनीहरू एउटा पुनर्वासको स्थितिमा छन्, पुनर्स्थापना गरिएको ठाउँमा गएर बस्नुपर्ने स्थिति छ, कतिपय पारिवारिक सदस्यहरू गुमेको अवस्था छ। यो यो बेलामा सबै नागरिकको दायित्व बन्छ कि हामीले सबै मिलेर सहयोग गरौँ, आफूले सकेको दान गरौँ भन्ने सन्दर्भ पनि हो। यो बिचमा हामी प्रसारणलाई निरन्तरता दिन्छौँ, एकैछिन हामी विश्राम लिन्छौँ, त्यसपछिको चरणमा एउटा कुराकानी जोड्ने कोसिसमा छौँ सङ्गीतको सन्दर्भसँग जोडिएर साङ्गीतिक क्षेत्रमा लागेका कलाकारहरूको भूमिका अथवा उहाँहरूले के गर्दै हुनुहुन्छ जस्ता विषय जोडेर एकजना सङ्गीतकर्मीसँगको कुराकानी लिएर एकैछिनपछि आउनेछौँ। एकैछिनको लागि यो विश्राम।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।

0: रेडियो नेपालबाट हामी विशेष प्रसारणमा छौँ। भोटेकोसी बाढीले उत्पन्न गरेको एउटा भवितव्यमूलक घटना आइलागेपछि आज आठौँ दिनको दिन विभिन्न राहत उद्धार खोजका कार्यहरू प्राथमिकतापूर्वक अघि बढिरहेका छन्। हामीले सुरुवातको दिनदेखि नै हाम्रा नियमित प्रसारणका अलावा विभिन्न व्यक्तित्वहरूसँगको कुराकानी अथवा उद्धार प्रयासमाथिका प्रसङ्ग सुहाउँदा सामग्रीहरूलाई प्राथमिकता दिएर प्रसारणमा जुटिरहेका छौँ। यो बिचमा हामीसँग साङ्गीतिक क्षेत्रको सन्दर्भ जोड्नको लागि अथवा कलाकारहरू आफ्नो कलाकारिताको माध्यमबाट विपदको बेलामा विगतदेखि नै योगदान पुर्याउँदै आएका एउटा पक्ष हुन्, त्यसलाई उनीहरूले धेरै योगदान दिएका छन्। त्यही सन्दर्भ जोडेर रेडियो नेपालसँग विगत लामो समयसम्म जोडिनुभएका एकजना वरिष्ठ सङ्गीतकर्मी पनि हुनुहुन्छ, सङ्गीतकार हुनुहुन्छ, भूपेन्द्र रायमाझी। यो तपाईँ हाम्रो लागि नौलो नाम होइन, यति बेला भूमिकाको हिसाबले उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत नाट्य विभागमा सदस्य सचिवका रूपमा क्रियाशील हुनुहुन्छ। भूपेन्द्र रायमाझी हामीसँग टेलिफोन सम्पर्कमा आउनुभएको छ। भूपेन्द्रजी नमस्कार।
1: नमस्कार विमलजी, नमस्कार।
0: तपाईँ नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको रूपमा क्रियाशील हुनुहुन्छ, लामो समय नेपालमा सङ्गीतकर्मीको रूपमा, सङ्गीतकारको रूपमा रहनुभयो, धेरै गीतहरू सिर्जना गर्नुभयो। यति बेला यो विपदको परिस्थितिका बिचमा पनि कलाकारहरूको पनि एउटा भूमिका हुन्छ। पछिल्लो समय विपदलाई सम्बोधन गर्ने गरी कला मार्फत केही गर्ने तयारीमा हुनुहुन्छ, के छ तपाईँको अहिलेको गतिविधि?
1: अब हाम्रो धर्म भनेकै गीत सङ्गीत नाट्य विधाबाट हामीले चाहिँ देशको भनौँ यो हामीले अहिले कन्ट्रिब्युसन गर्ने हो। र यस सन्दर्भमा जब यो विपदको घडी आयो त्यसपछि नि हाम्रो दिमागमा केही कुरा चलेको छ। अहिले हामीले चाहिँ साङ्गीतिक रूपमा एउटा गाना हामीहरूले तयार गरेको छौँ होइन, त्यसबाट चाहिँ धेरै कुराहरू चाहिँ अब एउटा भनौँ न एउटा अहिलेको बेलामा दुखेको घाउमा एउटा मलम लगाउने काम हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ। र यसै सन्दर्भमा अब यो गीतको सिर्जनाको क्रममा छौँ हामी, अहिले पनि म रेकर्डिङकै क्रममा छु होइन। विभिन्न कलाकारले यसलाई आफ्नो स्वर दिएर यो गानाबाट चाहिँ एउटा सन्देश प्रवाह गर्दै हुनुहुन्छ होइन, यस्तो छ।
0: हजुर, अब अवश्य पनि कलाकारिता मार्फत दिइने सन्देश एउटा संवेदनासँग जोडिएको विषय पनि भएको कारणले गर्दाखेरि मलमपट्टी लगाउने यो बेलामा हृदयसँग सङ्गीतलाई जोडेर आत्तिएका मान्छेहरूलाई धैर्यतामा रहनुको लागि सङ्गीतले मलमको काम पनि गर्ने गर्दछ। विगतमा यहाँले पनि धेरै ती खालका हृदय स्पर्शी गीतहरूमा सङ्गीत भर्नुभएको अवस्था छ। अहिले तपाईँ जुन संस्थामा आबद्ध हुनुहुन्छ सदस्य सचिवको रूपमा प्रज्ञा प्रतिष्ठानमा रहँदै गर्दाखेरि त्यो संस्थाको पनि प्रभावकारी भूमिकाको खाँचो समाजले खोजेको होला, संस्थागत हिसाबले पनि के योगदान गर्ने उद्देश्यमा अथवा सोचमा हुनुहुन्छ?
1: अब संस्थागत हिसाबले भन्दाखेरि हामीले यो देशभरि नै छरिरहेका हाम्रो सङ्गीत विधाका नाट्य विधाका कलाकर्मी साथीहरूलाई, रङ्गमञ्चका साथीहरूलाई हामीले प्रोत्साहन गर्ने र टेवा दिने, उनीहरूको सम्बोधन गर्ने, जागरण गराउने होइन, यो हाम्रो उद्देश्य हो। यसै अनुरूप अब जुन अहिले बाढी पीडित एरिया छ होइन, अब त्यस भेगका हामी रहेका कलाकारहरू, नाट्यकर्मीहरू, रङ्गकर्मीहरू कति कति हुनुहुन्छ होइन, हामीले पहिलो प्राथमिकता उहाँहरूलाई अहिले यो मलमपट्टि लगाउँदै के अरे उहाँहरूकोलाई चाहिँ फोकस गरेर केही कार्यक्रम हाम्रो ल्याउने हामी तर्जुमा गर्दैछौँ। र अहिले चाहिँ हामीले एउटा सुरुमा एउटा गीतबाट नै हामीले यो थालिन गरिसकेका छौँ। अब यसको रेकर्डिङ क्रम छ, झन्डै 10-12 कलाकारहरूले सहभागिता जनाएर यो एउटा गीतलाई चाहिँ आफ्नो आवाज दिएर देशभरिको रहेको जुन यो दुःखद पीडामा चाहिँ एउटा सम्पूर्ण एउटा सन्देश, एउटा आह्वान गीत हामीले बनाइरहेको छौँ।
0: आह्वान गीत भनेको धैर्यतामा बस्नुहोस्, यो समय गइसक्यो, अब हामीले बाँकी रहेको समयमा धैर्यतामा रहेर बिग्रेको कुराहरूलाई सपार्न सकिने कुराहरूलाई सपार्नेतिर लाग्नुपर्छ भन्ने आह्वान तपाईँहरूले सङ्गीत मार्फत गर्नुहुन्छ भन्ने हामीले अनुमान गर्छौँ, आशा गर्छौँ। सँगै अलिकति तपाईँको लामो अनुभवको आधारमा रेड नेपालसँग जोडिएर धेरै वर्ष यहाँ सङ्गीत सिर्जनामा रहँदै गर्दाखेरि पनि भूकम्प, विगतमा आएको कोरोना भाइरसको प्रकोप, त्योभन्दा अगाडिका पनि धेरै प्राकृतिक मानव निर्मित विपत्तिका क्षणहरूमा तपाईँ सक्रिय भएको अवस्था छ। अलिकति अनुभवको आधारमा यस्तो बेलामा के खालको चाहिँ आह्वान गर्न चाहनुहुन्छ एउटा कलाकार कर्मीको हिसाबले?
1: एउटा कलाकर्मीको हिसाबले म के भन्न चाहन्छु भने यो बेलामा हामीले एकदम सम्पूर्ण हामीले नेपालीहरूले सबैले हामीले धैर्य धारण गर्नुपर्छ होइन, यो दुःखद परिस्थितिलाई मिलेर सामना गर्नुपर्छ, अनि विपत्तिसँग हामी लड्नुपर्छ होइन। यतिखेर चाहिँ हामीले कसैको त्रुटिहरू देखाएर कसैलाई तल सानो पारेर त्यो एउटा साम्प्रदायिकता पनि ल्याउनु हुँदैन होइन। बेलामा कति अब भनौँ न हाम्रो कति अब हरूको सिउँदो पुछेको छ, कसैको आमा गुमाएका छन् होइन, कसैले अब भनौँ न घर आएका छन् भनौँ डुबेको छ, यो प्रकृतिले हामीलाई झेल गरेको छ होइन। यस सन्दर्भमा चाहिँ हाम्रो मेन उद्देश्य नै कस्तो भने एउटा सम्पूर्ण एउटा एक साथ बढौँ होइन, भावनाले जुटौँ, हामी कामले जुटौँ होइन, यो सन्देश हामी दिन चाहन्छौँ।
0: तपाईँसँग अनुभवको हिसाबले लामो अनुभव छ, कतिपय विगतका यस्ता तपाईँले अनुभवहरू सुनाउन सक्नुहुन्छ ताकि तपाईँले सिर्जना गरेको तपाईँको सिर्जनाले समाजमा पारेको प्रभाव अथवा त्यो तपाईँको सिर्जना सुनिसकेपछि सङ्गीतको पनि यत्तिको प्रभावकारिता हुन्छ भन्ने ढङ्गका केही अनुभवहरू छन् त्यस्ता विगतमा रेडियो नेपालमा धेरै यो सामाजिक सन्देश झल्किने खालका जिङ्गलहरू तपाईँले भर्नुभएको छ, तिनमा सङ्गीत दिनुभएको छ, त्यस्तै गरी यो विपत्तिको लागि चाहिँ सुहाउने खालका ती सन्देशहरूले पारेका प्रभावको विषयमा तपाईँका केही अनुभवहरू छन्?
1: छन्, त्यस्ता धेरै कुराहरू छन्। हामीले विगतमा जो माओवादीको द्वन्द्वकालमा पनि हामीले सन्देश दिएका थियौँ होइन, बन्द गरेर हतियार हिँड्छ, रगतको खोलो चाहिँदैन, गोलीको माला बारुदको गन्ध यो देशमा सुहाउँदैन भनेर होइन, एउटा नेपालीले अर्को नेपालीलाई जितेको जित होइन, यस्तो सन्देशहरू तपाईँले हामीले रेकर्ड गरायौँ, टेलिभिजनले प्रसारण गऱ्यौँ, हामीले त्यसमा आफ्नो व्यक्तिगत नाम पनि नराखिकन एउटा राष्ट्रको लागि एउटा चाहिँ सन्देश दिने हिसाबले गरौँ, र दुःखको बेला भूकम्प बेलामा पनि हामीले त्यस्तै बनाएको छौँ, अहिले भूकम्पमा साथ दिउँ, भूकम्पको बेलामा चाहिँ विपत्तिलाई चाहिँ लडौँ यसरी भनेर त्यो पनि बनायौँ हामीले, यसको एकदम सकारात्मक इम्प्याक्ट छ। त्यसले गर्दाखेरि अहिले पनि यो म एउटा पदीय दायित्वमा मात्रै नभएर एउटा सर्जक भएको कारणले गर्दाखेरि मेरो चाहिँ अब यो सङ्गीत मेरो बनिहाल्यो, तर यसमा चाहिँ अहिले हामीले जुन गीत बनाएको छौँ यसमा चाहिँ हाम्रो अहिलेको यो सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति ब्रजेश खनालजीले कलम चलाउनु भएको छ, उहाँको गीतमा शब्दमा मैले सङ्गीत भरेको छु, र विभिन्न अब राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले यसमा स्वराङ्कन गर्दै हुनुहुन्छ।
0: हजुर, अब यहीँनिर भूपेन्द्रजी, जस्तो तपाईँ लामो समय रेडियोमा रहनुभयो र नेपालमा सङ्गीतकर्मीको रूपमा रहिसकेपछि अहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनुहुन्छ, हामीले राज्यका विभिन्न खालका निकायहरू छन्, संयन्त्रहरू छन्, प्रज्ञा प्रतिष्ठान, नाचघर, रेडियो नेपाल, नेपाल टेलिभिजन, हामी अहिले एउटै व्यवस्थापनमा छौँ, सरकारी संयन्त्रहरू बिचको समन्वयको पाटोमा कस्तो खालको आवश्यकता देख्नुहुन्छ? हामी फरक फरक ढङ्गले लामो समयदेखि क्रियाशील छौँ तर अन्तर संयन्त्रको बिचमा समन्वयको खाँचो पनि हो कि भन्ने खालको महसुस यस्तो बेलामा हुन्छ। हामीले सबै खालका सरकारी संस्कृतिको क्षेत्रमा, सङ्गीतको क्षेत्रमा, साहित्यको क्षेत्रमा काम गर्ने यी संयन्त्रहरूको सामूहिक प्रयास यो बेलामा जोड्न सकिने केही ठाउँ देख्नुहुन्छ?
1: हामी देख्दछौँ, अब जस्तो विगतमा के भयो त्यता नजाउँ होइन, तर हामी सम्पूर्ण कलाकर्मीहरूको चाहे नाथको कुरा गर्नुहुन्छ, चाहे नेपाल प्रज्ञा प्रतिष्ठानको कुरा गर्नुहुन्छ, ललितकारको कुरा गर्नुहुन्छ, नेपाल सङ्गीत नाट्यको कुरा गर्नुहुन्छ, चलचित्र विकास बोर्डको कुरा गर्नुहुन्छ होइन, विभिन्न अब रेडियो एफएमहरू भनौँ यो सङ्गीतमा लागेको, नाट्य विधामा लागेको, थिएटरको कुरा सबैले हामीले चाहिँ सामञ्जस्य भएर त्यसलाई चाहिँ एक रूप, हाम्रो उद्देश्य राखेर त के भने नेपाली गीत सङ्गीत र नाट्यको क्षेत्रमा हामीले अभूतपूर्ण एउटा चाहिँ अब एउटा प्रयास गरेर त्यसलाई चाहिँ एउटा उचाइमा पुर्याउने हो, शिखरमा पुर्याउने हो, त्यसकारण यस यो उद्देश्य प्राप्तिका हामीले एक आपसमा चाहिँ सहकार्य गर्नैपर्छ, सहकार्य कार्य बिना त कहिले पनि कुनै पनि काम सम्भव हुँदैन, एक्लोले त एक्लो बृहस्पति भनिन्छ होइन, त्यसलाई गरेको काम कतिको त्रुटिपूर्ण हुन्छ, यसमा हामी पहल गर्छौँ, पहल गरिरहेछौँ र यसमा अगाडि बढ्ने हाम्रो अठोट छ। विमलजी,
0: तपाईँहरूको त्यो अठोट हामीले पनि महसुस गर्ने गरी प्रभावकारी बनोस्, सार्थक बनोस् शुभकामना भन्छौँ। यो विपत्तिको बेलामा तपाईँ सङ्गीत कर्ममै व्यस्त रहेको कुरा भन्दै हुनुहुन्थ्यो, त्यो कर्ममा तपाईँलाई सफलता अझै मिल्दै जाओस्। तपाईँले नै सङ्गीत गर्नुभएको एउटा ऐतिहासिक कालजयी गीत छ, स्वर्गीय स्वर सम्राट नारायण गोपालले गाउनुभएको, चलचित्रबाट निकालिएको गीत हो यो, दीर्घसिंह बमको रचना, तपाईँको सङ्गीत, यो चलचित्रको नाम मैले यतिखेर
1: चोट
0: नेपाली चलचित्र चोटबाट यो गीतसँगका सम्झना संक्षेपमा सुनाउनुहुन्छ सम्पर्कको बेलामा अलिकति जाँदा जाँदै
1: यो यसमा अब यो गीतको पछाडिको धेरै स्टोरीहरू छन् होइन तर एउटा छोटो कुरा म के भन्न चाहन्छु भने नारायण गोपालसँग धेरै समयसम्म विभिन्न सांस्कृतिक कार्यक्रममा र रेकर्डिङमा म प्रत्यक्ष रूपमा सहभागी भएको कारणले गर्दाखेरि त्यो उहाँ बिमारी अवस्थामा पनि उहाँले त्यो गीत मैले लगेर सुनाइसकेपछि उहाँले तुरुन्त उठेर हार्मोनियम पक्रेर गुनगुनाउनु भयो र पेमला भाउजूले के भन्नुभयो भने ओ भूपेन्द्र यो त मिराकल भयो दाईले त हार्मोनियम नसक्यो 3 महिना अलमोस्ट भइसक्यो भन्नुभयो भनेपछि मन दाईले चाहिँ मलाई प्रेरित गर्न त्यो गाना मन परेर होइन त्यसको भावनामा आफै डुब्नु भएर उहाँको औँलाहरू हार्मोनियममा सल्बलाए होइन त्यसपछि उहाँले एउटा यो गीत चाहिँ रेडियो नेपालमै आएर हामीले रेकर्ड गऱ्यौँ जो अहिले कालजयी गीत बनेको छ होइन झन्डै 40 वर्ष अगाडिको कुरो हो यो है भन्दाखेरि के भन्छ उहाँले जाने बेलामा नारायण गोपाल अस्त भए पनि यो गीत सङ्गीत क्षेत्रमा मलाई एउटा ठुलो आशीर्वाद दिएर जानुभएको छ र त्यसको म सधैँ ऋणी रहनेछु र सधैँ सम्झना गर्नेछु नारायण गोपाल।
0: ज्यादै मिठो सम्झना। रोगले थलिएर अत्यन्त शिथिल भएको बेलामा पनि गीतको लय र भावना त्यसको मर्मले उहाँलाई एक ढङ्गको ऊर्जा दियो र उठेर उहाँले गुनगुनाउन थाल्नुभयो। तसर्थ पनि यो विपत्तिको बेलामा हामीले धैर्यता गुमाएर एक ढङ्गले निराश भएको बेलामा सङ्गीतसँग जोडिँदाखेरि पनि त्यसले पनि सङ्गीतको शक्तिले पनि अलिकति ऊर्जा दिन्छ भन्ने सन्दर्भ जोड्नको लागि हामी तपाईँसँग जोडियौँ। अहिलेको लागि धन्यवाद भन्छौँ भूपेन्द्रजी।
1: थ्याङ्क यू भेरी मच।
0: सङ्गीतकार भूपेन्द्र रायमाजी हुनुहुन्थ्यो, उहाँले नै सङ्गीत गर्नुभएको यो गीत मार्फत एकैछिन सांगीतिक विश्राम लिन्छौँ, त्यसपछि यो प्रसारणमा फेरि पनि जुट्नेछौँ।

0: भूपेन्द्र रायमाझीको सङ्गीत, स्वर सम्राट नारायण गोपालको स्वर, अनि यो गीतमा रचना डाक्टर दीर्घसिंह बमको थियो। यो गीतभन्दा अगाडि हामीले सङ्गीत र विपदको सन्दर्भ जोडेर यही गीतका सङ्गीतकार स्रष्टा भूपेन्द्र रायमाझीसँग कुरा गऱ्यौँ। उहाँले कुराकानीको क्रममा नारायण गोपालले बिरामीले थलिएर बसेको बेलामा उहाँकै घरमा पुगेर यो गीतको लय सुनाउँदै गर्दाखेरि सुतेको मान्छे उठेर हार्मोनियममा आएर यो गीत गुनगुनाउन थालेको, अर्थात् सङ्गीतले ऊर्जा थपिदिएको सन्दर्भ, सङ्गीत सिर्जना गर्ने ताकाको सम्झना स्वरूप हामीसँग सेयर गर्दै हुनुहुन्थ्यो। हामी रेडियो नेपालको यो विशेष प्रसारणमा छौँ, केन्द्रीय प्रसारण अन्तर्गतको नियमित रूपमा तपाईँहरूले साप्ताहिक कार्यक्रम सुर सप्तक सुन्ने समय हो। सहकर्मी दिवाकर शर्माले सुर सप्तक सङ्गीत नै सम्बन्धी सामग्रीहरू समेटेर तयार पार्ने कार्यक्रम हो। आज दिवाकरजीको सट्टामा हामी यो विपदसँग जोडिएर आएका छौँ। मसँग सहकर्मी रमा हुनुहुन्छ, रमा ढुङ्गाना। पछिल्लो समयमा फेरि केही प्राप्त पछिल्ला सूचना खबरहरू छन् रमाजीको हातमा। रमाजी
1: हजुर दाई, भर्खरै प्राप्त सूचना जानकारी अनुसार चाहिँ रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना भनेर चाहिँ एउटा सूचना प्राप्त भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले चाहिँ ती क्षेत्रमा भारी वर्षाको सम्भावना भनेका छन् र हामीलाई चाहिँ आज दिउँसो ती जिल्लामा मध्यसम्म वर्षा हुने र वर्षाको सम्भावना न्यून रहेको, भारी वर्षाको सम्भावना चाहिँ न्यून रहेको जानकारी दिनुभएको छ। यद्यपि रातिको समयमा चाहिँ एक दुई स्थानमा एकदमै भारी वर्षा हुन सक्ने सम्भावना उहाँले भन्नुभएको छ। तसर्थ हामीले एकदमै सचेत भएर बस्न जरुरी छ। जति बेला कुनै पनि बेला विपद आउन सक्छ, होइन, हामीले एउटा विपद फेस गरिसकेका छौँ, त्यो भएर हामी एकदमै अलर्ट भएर बस्न जरुरी छ। यो सँगसँगै हामी काहीँ यात्रा गर्दैछौँ भने हामीले चाहिँ यात्रा गर्नुभन्दा अगाडि एकचोटि त्यो ती राजमार्गहरू के छन् त, खुल्ला छन् कि छैनन्, त्यो बुझेर मात्र यात्रा गर्न जरुरत छ। यो सँगसँगै चाहिँ अविरत वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले मुख्य राजमार्गहरू चाहिँ सवारी आवागमनमा चाहिँ एकदमै प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 6:35 बजे सार्वजनिक गरेको विवरण अनुसार चाहिँ राजधानी जोड्ने मुख्य नाकादेखि पहाडी जिल्लाका सडकहरूमा चाहिँ अवरोध देखिएको छ। त्यसै गरी काठमाडौँ धादिङ जोड्ने चन्द्रगिरी नगरपालिका दुई चिसापानीमा पहिरो खसेको कारण अहिले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। त्यही भएर हामी काहीँ कतै निस्किनुभन्दा अगाडि हामीले चाहिँ नजिकैको ट्राफिक प्रहरी कार्यालय अथवा यातायात व्यवसायीहरूसँग सम्पर्क गरेर बाटो के छ अवस्था बुझेर मात्र चाहिँ हामीले यात्रा गर्न जरुरत छ। होइन भने हामीले फेरि दुःख पाउँछौँ, होइन, नबुझिकन या बाटो कस्तो छ भन्ने थाहा नलिकन, जानकारी नलिकन गयौँ भने चाहिँ हामीले दुःख पाउने सम्भावना छ। र अत्यन्तै अति आवश्यक कामको लागि मात्र हामी बाहिर निस्कौँ, होइन भने यतिकै के रहेछ त जाम न त हेरौँ भनेर चाहिँ हामीले अहिले हिँड्ने बेला चाहिँ छैन,
0: सामान्य अवस्था होइन। त्यसै पनि यो मनसुनको समय हो, मनसुन क्रियाशील रहनको लागि अझै पनि केही समय बाँकी छ। हामी भदौको आज 18 गतेको अवस्थामा छौँ, असोजको लगभग 14-15 गतिसम्म मनसुन क्रियाशील रहने भन्ने खालको पूर्वानुमान मौसम विज्ञान विभागले गरिरहेको अवस्था छ। त्यसमाथि यो धेरै ठुलो पानी नपरिरहेको अवस्थामा विशेष गरी यति बेलाको विपत्ति कसरी आयो भन्ने विषय आज 8 दिन आइसक्दाखेरि धेरै पक्षबाट यसको वैज्ञानिक ढङ्गका अनुसन्धानहरू भइरहेका छन्। कतिपय सन्दर्भमा हिजो हामीले एकजना यो मौसम परिवर्तनको विषयमा जानकार व्यक्तित्वसँग यही समयमा कुराकानी गर्दाखेरि उहाँले के भन्नुभएको थियो भने नेपालमा जति हिमालहरू छन्, हिमालसँग जोडिएर बनेका हिमालले उत्पत्ति गरेका नदीहरूको तटीय क्षेत्र यो अर्थमा जोखिमयुक्त छ, जोखिमपूर्ण छ, कि पछिल्लो समय मौसम परिवर्तनको एउटा क्रम छ, वर्षेनी 1.4 को हिसाबले तापक्रम वृद्धि भइरहेको अवस्था छ। तापक्रम वर्षेनी वृद्धि हुँदै जाँदाखेरि तातो वर्षहरू हामीले झेल्दैछौँ, प्रत्येक पछिल्ला वर्षहरू सन् 2024 वर्षभरिकै अहिलेसम्मकै इतिहासकै सबैभन्दा तातो वर्ष थियो भन्ने जानकारी पनि हामीलाई प्राप्त भएको थियो। तसर्थ तापक्रम वृद्धिको असर हिमाल पग्लिन्छ, हिमाल पग्लिएर यी खालका हिम पहिरोहरू आउने अथवा त्यो पहिरो नदीमा खसिसकेपछि त्यसले ठुलो बाढीको रूप लिने र त्यसको असर नदीको तटको जुन मानव बस्ती छ त्यसमा असर पर्ने खालको अवस्था छ। त्यही असर यो पछिल्लो भौतिक कोशीको प्रकोप पनि हो भन्ने खालको टिप्पणीहरू आएका छन्। अनुसन्धानहरूले त्यतातर्फ विषयलाई अगाडि सारेका छन्। तसर्थ पनि आगामी दिन हाम्रा लागि चुनौतीपूर्ण छन्। यी घटनाहरूबाट, यी भवितव्यहरूबाट पाठ सिकेर नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरू पूर्व तयारीमा बस्नुपर्ने अवस्था रहेको छ। यिनै सन्दर्भहरू थिए, हामी यिनै सन्दर्भहरूमाथिका विविध पक्षहरू चर्चा गरेर रेड नेपालको नियमित प्रसारणलाई निरन्तरता दिन्छौँ र कतिपय सन्दर्भमा विशेष खालका सामग्रीहरू पनि लिएर आउँछौँ। यही क्रममा 11 बजेको समाचारपछि हामी रह्यौँ। हामीसँग प्रविधि संयोजनमा पराग पोखरेल हुनुहुन्थ्यो, त्यसै गरी सहकर्मीहरू शान्ति राणा र भानुभक्त खड्का पनि हामीसँगै हुनुहुन्छ। यो प्रसारणको क्रमलाई हामी एकैछिन अब बिटमार्छौँ। 12 बजेको समाचारको समय हुन्छ। त्योभन्दा अगाडि सहकर्मी प्रागजीले केही सामाजिक सन्देश रूपी जिङ्गलहरू बुझाउनुहुन्छ। आजको लागि रमाजी बिदा मागौँ।
1: हजुर, आजको लागि पक्कै पनि समय पनि भइसकेको छ, हामीले समाचार सम्प्रेषण पनि गर्नु पर्यो, होइन?
0: हजुर हजुर, हुन्छ त। आजको लागि यो विशेष प्रसारणबाट विमल गेवाली
1: र रमा ढुङ्गाना
0: श्रोताहरूसँग बिदा हुन्छ। नमस्कार।
1: नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1252 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 127 जना, नुवाकोटमा 177 जना, धादिङमा 60 जना, चितवनमा 355 जना, गोर्खामा 69 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 218 जना र नवलपरासी पश्चिममा 190 जना र भारतमा भेटिएको 18 गरी 1252 जनाको शव फेला परेको हो। 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 213 महिला, 314 पुरुष र 370 नखुलेको गरी जम्मा 897 शव व्यवस्थापन गरिएको छ। साथै पहिचान नभएको 959 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढीले मोटरसाइकल सहित बगाएका दुई युवाको शव 3 दिनपछि रूपन्देहीमा भेटिएको छ। 3 दिनदेखि सम्पर्कविहीन पाल्पाका दुई युवा रूपन्देहीको सैना मैनामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले बताउनुभयो। रैनादेवी छहरा 7 जोगदमारका 32 वर्षीय विपिन पोखरेल र सोही ठाउँका 23 वर्षीय प्रवीण पुन सत्यवतीतर्फ जाने क्रममा मोटरसाइकल सहित खोलामा खसेको प्रहरीले जनाएको छ। लु 21P9876 नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका बेला भदौ 15 गते बेलुकीदेखि दुई युवा बेपत्ता भएका थिए। दुवैजना घर नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीमा

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते, रेडियो नेपालबाट सेरोफेरो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आजको यात्रामा तपाईँहरूलाई स्वागत छ। रसुवामा भदौ 10 गते आएको विनाशकारी भोटेको सिबाडीका कारण देश यति बेला दुःखमा छ, पीडामा छ। नेपालीहरूको मन रोइरहेको छ र आँखा ओभाउन सकेका छैनन्। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीले धेरै परिवारको घर, रोजगारी, जीवनभरको कमाई, लगानी, सम्पत्ति र आफन्त गुमाउनु भएको छ उहाँहरूले। सरकारले खोज, उद्धार र आपतकालीन राहतलाई निरन्तरता दिइरहेको छ, तर दुर्गम क्षेत्रमा रहेका पीडितसम्म राहत सामग्री पुग्यो कि पुगेन, वास्तविक आवश्यकताको पहिचान भयो कि भएन र राहत वितरण पारदर्शी उत्तिकै महत्वपूर्ण कुरा पनि हुन्। गृह मन्त्रालयले पनि आर्थिक सहयोग प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष मार्फत आह्वान गरिरहेको छ। रेडियो नेपाल निरन्तर तपाईँहरूको साथमा छ। हरेक अपडेटहरू हामीले तपाईँहरूलाई गराउँदै आएका छौँ, हरेक विज्ञहरूसँग तपाईँहरूलाई हामीले साथ दिँदै आएका छौँ। अहिले उद्धारको चरणसँगै अर्को महत्वपूर्ण प्रश्न हाम्रो अगाडि छ, पीडितसम्म राहत पुर्याउने र उनीहरूलाई सुरक्षित र सम्मानजनक जीवन अब कसरी दिने। राहत भनेको केवल चामल, दाल, कम्बल र कपडा मात्रै होइन, महिलाका लागि महिनावारी स्वच्छता सामग्री, सुरक्षित शौचालय, स्नान गर्ने ठाउँ, बालबालिकाका लागि सुरक्षित स्थान, गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि विशेष सहयोग पनि राहतकै हिस्सा हुन्। विशेष गरी अस्थायी आश्रय स्थलमा बसिरहेका महिलाको सुरक्षा गम्भीर विषय बनेको छ। एउटै ठाउँमा धेरै मानिसहरू बस्दा महिलाका लागि पर्याप्त गोपनीयता नहुन पनि सक्छ। रातको समयमा शौचालय जानुपर्ने अवस्था, प्रकाशको अभाव, धेरै ठाउँमा बिजुली बत्ती छैन पनि भनिएको छ। त्यसै गरी अपरिचित व्यक्तिसँगको भिडभाड र बालबालिकाको सुरक्षा जस्ता विषयमा विशेष ध्यान दिन पनि जरुरी छ। त्यसैले राहत स्थलमा महिला र पुरुषका लागि छुट्टा छुट्टै सुरक्षित स्थान, पर्याप्त उज्यालो प्रकाश, सुरक्षित र छुट्टा छुट्टै शौचालय, नहुने ठाउँमा गोपनीयता, महिनावारी सामग्री तथा आवश्यक औषधि र समस्या परेमा गुनासो तथा सहायता लिन सकिने व्यवस्था पनि अहिलेको महत्वपूर्ण आवश्यकता हो। अर्को महत्वपूर्ण कुरा के छ भने, राहत लिन पनि पीडितले आफ्नो पीडा पटक पटक प्रमाणित गरिरहनु पर्ने अवस्था नआओस्। स्थानीय सरकार

सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय गरेर वास्तविक प्रभावित परिवारको पहिचान गरी आवश्यकताका आधारमा राहत पुर्याउनु पनि अहिलेको महत्वपूर्ण विषय हो। आज हामी सेरोफेरोमा यसै विषयमा रहेर तपाईँहरूसँग कुराकानी गर्नेछौँ। राहत कहाँ छ, पुगेको छ कि छैन, सबै पीडितहरूले पाउनु भएको छ कि छैन, यस्तै कुरामा हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ। विपदमा तपाईँ हाम्रो भूमिका आजको हाम्रो विषय रहेको छ। रसुवाका बाढी पीडितलाई तपाईँ हामीले आफ्नो ठाउँबाट के सहयोग गर्न सक्छौँ? पैसा सामान मात्रै सहयोग होइन, तपाईँको समय, तपाईँको सिप, तपाईँको श्रम, सानो पहलले पनि ठूलो सहयोग हुनसक्छ। यस्तो महाविपदको बेलामा सरकारले मात्रै यो कुरा गर्न सक्ने कुरा होइन, समाज र हामी आम नागरिकको पनि यस्तो विपदका बेलामा आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने अहिलेको महत्त्वपूर्ण विषय पनि हो। तपाईँ हामीले आफ्नो ठाउँबाट के भूमिका निर्वाह गर्न सक्छौँ? जस्तो कुनै मनोपरामर्शदाता हुनुहोला, उहाँले त्यो ठाउँमा गएर जहाँ चाहिँ नि सेल्टर राखिएको छ त्यो ठाउँमा गएर मनोपरामर्श दिन सक्नुहुन्छ। उनीहरूलाई कसरी चाहिँ नि हामीले अब हिल गर्ने, कसरी उनीहरूलाई यो पीडाबाट उठाउने, त्यो कुरा गर्न सक्छौँ। यदि तपाईँ चोयाको काम गर्नुहुन्छ, डोको सोको बनाउनुहुन्छ, बाँसको घर बनाउन सक्नुहुन्छ भने यस्तो बेलामा हामीले अस्थायी बसोबासका लागि त्यो तपाईँको सिप त्यहाँ तपाईँले दिन सक्नुहुन्छ। तपाईँ इट्टाको गारा लगाउन जान्नुहुन्छ भने तपाईँले त्यो आफ्नो सिप त्यहाँ गएर दिन सक्नुहुन्छ। हरेक नेपालीले, एक नेपालीलाई पर्दाखेरि अर्को नेपालीले त पक्कै पनि हामीले सहयोग गर्नुपर्छ र देशैभरिबाट गरि पनि रहनु भएको छ। हरेक कर्मचारीहरूको सरकारले आफ्नै तौरले तलब कति दिनको भनेर त्यो पनि लिएको हुन्छ, लगेको छ। आफ्नो आफ्नो तर्फबाट हरेक नेपालीले गरेकै छन्। विदेशी समुदायहरू, हरेक सेलिब्रिटीहरू आएका छन्, गरेका छन्, सहयोग गरेका छन्, आवाज उठाइरहेका छन् नेपालको बारेमा। र यो अहिलेको महत्त्वपूर्ण कुरा, अहिले हामी उठ्नु छ, उठाउनु छ, सबैले हातेमालो गर्नु छ। देश दुखिरहेको छ, हरेक नेपालीको मन दुखेको छ, धेरैले आफ्ना प्रियजनहरू गुमाउनु भएको छ यो बाढीमा। तर अब हामी सबै मिलेर एकजुट भई बाढी पीडितहरूका घाउमा मलम लगाउनु छ, उहाँहरूलाई पुनस्थापित गराउनु छ, उठाउनु छ, मिलेर काँधमा काँध मिलाएर हामीले साथ दिनु छ। यसै सेरोफेरोमा आज हामी हाम्रा श्रोताहरूको धारणालाई सुन्नेछौँ। फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36। तपाईँले आफ्नो तर्फबाट के कस्तो सहयोग गर्नुभएको छ, के सहयोग गर्न सक्नुहुन्छ? मैले अघि पनि भनिसकेँ, सामान, पैसा, धन सम्पत्ति, भौतिक सहयोग मात्रै होइन, तपाईँको आफ्नो मन, तपाईँले आफूले गर्न सक्ने, तपाईँले सानो एउटा भिडियो हाल्दाखेरि पनि हामीले सहयोग गर्न सक्छौँ। कमसेकम पीडितहरूलाई पीडा हुने खालका भिडियोहरू हामीले पोस्ट नगरेर पनि सहयोग गर्न सक्छौँ। सहयोग गर्नको लागि त्यहीँ भिडभाड गर्नु पर्छ, रसुवामै पुग्नुपर्छ, त्यहाँ भिडमा अझ भिड गरेर हामीले चाहिँ नि राहत वितरणमा असहयोग हुने भन्दा पनि यहीँबाट हामीले आफ्नो तर्फबाट गर्न सक्ने नराम्रा भिडियोहरूलाई, नराम्रा क्लिप्सहरूलाई अझ बन्द गराउनका लागि के सहयोग गर्न सक्छौँ आफ्नो तर्फबाट? त्यस्ता चिजहरू पोस्ट नगरौँ। बालबालिकाका भिडियोहरूलाई कमसेकम अलिकति उनीहरूको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै पोस्ट गरौँ, अनुमति लिएर मात्रै पोस्ट गरौँ। र अरूलाई अफवाह फैलाउने खालका, अरूलाई दुःख हुने खालका, पीडा हुने खालका, एक त उहाँहरू पीडामा हुनुहुन्छ, त्यसैले पीडामा मलम लाउनुको सट्टा चाहिने ओहो यस्तो भएछ, किन यस्तो तपाईँको घरमा दुःख परेछ, तपाईँकै परिवार यस्तो भएछ, तपाईँकै यस्तो भएछ, हाम्रो समाजमा त्यो चलन पनि छ, त्यो पनि नगरौँ। हामीले सहयोग गर्ने हो, साथ दिने हो, हामी छौँ, तपाईँ नातिनुहोस् भन्ने हो। त्यसैले गर्दाखेरि तपाईँका हरेक शब्दहरूले पनि तपाईँले सहयोग गर्न सक्नुहुन्छ, तपाईँले बोल्ने बोलीले पनि सहयोग गर्न सक्नुहुन्छ। हामी यसै सेरोफेरोमा कुराकानी गर्नेछौँ। अहिलेका लागि एउटा मिठो गीत हामी राख्दैछौँ तारा देवीको स्वरमा, र यो गीतपछि तपाईँहरूसँग हामी कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो। फोन गर्ने नम्बर 42117 21 42117 36।

0: हजुर, तारादेवीको स्वरमा रहेको यो मिठो गीत पछि तपाईँहरूलाई स्वागत छ रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामी रसुवा बाढीकै बारेमा हाम्रा श्रोताहरूसँग कुराकानी गर्नेछौँ। विपदको समयमा छ यति बेला देश दुखिरहेको छ, हरेक नेपालीको मन दुखिरहेको छ, आँखाहरू उभाउन सकेका छैनन्, धेरैले आफ्ना प्रियजनहरूलाई गुमाउनु भएको छ। यस्तो बेलामा हामी सबैको साथ सहयोग एकदमै जरुरी छ, एकअर्काको साथ सहयोग गर्न जरुरी छ। जसरी हामीले भुइँचालोको बेलामा सबैलाई साथ दियौँ, तर भुइँचालोको बेलामा धेरै ठाउँमा म पनि गएको थिएँ राहत वितरणको क्रममा, तर राहत वितरणमा एकदमै कठिनाई हुन्छ, मलाई थाहा छ, त्यो बेलामा मैले देखेको छु। कतिले पाउनुहुन्न, कतिले चाहिँ लगिराख्नुहुन्छ, त्यस्तो पनि हुँदो रहेछ। त्यसैले त्यहाँ अलिकति जसको शक्ति उसको भक्ति भन्ने टाइपको त्यो पनि त्यहाँ अलि चल्दो रहेछ। राहत वितरण गर्दाखेरि हामी एउटै घरका हौँ तर छुट्टी भिन्दा भइसक्यौँ भनेर एउटै घरका चार पाँचजना लाइन बसेर चार पाँचवटा बोरा चामल एउटै घरमा जाने, त्यस्तो पनि हुँदो रहेछ। कमसेकम सबैलाई यस्तो अप्ठ्यारोको बेलामा चाहिँ सबैले बाँडी चुडी लिउँ। सरकारले अपिल गरेको छ 10 दिनको लागि सबै पुग्ने, हरेक घर एउटा परिवारलाई पुग्ने प्याकेटहरू बनाएर ल्याउनु होला भनेर सहयोगको अपिल पनि गरेको छ सरकारले। धेरै ठाउँबाट धेरै नेपालीहरूले कपडा लत्ता कपडाहरू भाँडाहरू आवश्यक पर्ने, बालबालिकाका लागि खाद्य सामग्रीहरू, त्यसै गरी महिलाहरूका लागि महिनावारी हुँदाका सामानहरू, रातिको टर्च लाइटहरूदेखि लिएर धेरै दिनुभएको छ, धेरै सहयोग गर्नुभएको छ। धेरै नेपाली मनहरूले देश विदेशबाट सहयोग आइरहेका छन्। सक्नेले पैसा, नसक्नेले मन, कसैले आफ्नो समय, कसैले त्यसमा चाहिने सामग्री राहत सामग्रीहरू सङ्कलनमा समय दिइरहनु भएको छ। यसका लागि विशेष गरी राहत उद्धारमा लागेका हाम्रा विभिन्न सङ्घ संस्थाहरू, हाम्रो मुख्य त हाम्रो सुरक्षा निकाय, सुरक्षाकर्मीहरू, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, सबैले यस्तो आफ्नो दिलो ज्यान लगाएर आफ्नो ज्यानको बाजी राखेर उहाँहरूले सहयोग गर्नुभयो, उद्धार गर्नुभयो। त्यसका लागि रेडियो नेपाल सम्पूर्ण सुरक्षाकर्मीहरूप्रति नतमस्तक छ, उहाँहरूलाई नमन गर्छ। र हामी सबै यस्तो बेलामा एकजुट हुन जरुरी पनि छ। हाम्रो फोन नम्बर 42117 21 42117 36। आज हामी श्रोताहरूसँग कुराकानी गर्नेछौँ। हामीलाई फोन गर्न सक्नुहुनेछ। विपदमा तपाईँ हाम्रो भूमिका, हामीले अस्ति धेरै हाम्रा विज्ञहरूसँग पनि कुराकानी गऱ्यौँ, यो बाटोको बारेमा कुराकानी गऱ्यौँ, भूगर्भविदहरूसँग कुरा गऱ्यौँ, मनोपरामर्शदाताहरूसँग कुरा गऱ्यौँ, त्यहाँका प्रमुख जिल्ला अधिकारीसँग कुरा गऱ्यौँ, त्यहाँका स्थानीय निकायका प्रतिनिधिहरूसँग कुराकानी गऱ्यौँ, हरेकसँग हरेक खालका विषय विज्ञमा हामीले तपाईँहरूलाई जानकारी गरायौँ। तर हाम्रा श्रोताहरूको चाहिँ के छ चाहना, उहाँहरूले कसरी सहयोग गरिरहनु भएको छ त यो विपदको बेलामा, देश दुखिरहेको बेलामा अर्को नेपालीले कसरी सहयोग गरिरहेको छ त, यो महत्त्वपूर्ण कुरा छ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। हेलो
1: हेलो, हजुर नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धनकुटाबाट रामप्रसाद मिरौला बोल्दैछु। हजुर
0: रामप्रसाद जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर यहाँलाई पनि धन्यवाद है त। हजुर
0: सन्चै हुनुहुन्छ होला?
1: सन्चै छु, सदरमुकाम धनकुटातिर छु आज।
0: हजुर धनकुटातिरको वातावरण त ठिक छ नि, मौसम
1: एकदम शीतल शीतल छ, चिसो चिसो नै छ, त्यति घाम लागेको अवस्था छैन अब भरे।
0: हजुर मेरो मैले मौसमको कुरा गर्नुको मतलब चाहिँ नि बाढी पहिरो
1: त्यस्तो केही छैन, छैन, सुरक्षित नै ठाउँ हो, किनभने पाहाडले छेकिएको अलिक समथर ठाउँ, त्यस्तो गइहाल्ने स्थिति हामी रहेको बसेको ठाउँमा चाहिँ त्यस्तो डराउनु पर्ने अवस्था छैन अहिलेसम्म चाहिँ।
0: हजुर सबै नेपाली सुरक्षित रहन सकौँ, मुख्य कुरा त्यही नै हो, होइन? अब रसुवामा यस्तो भयो, यस्तो दुःख परेको छ देशमा यति बेला, र हामी सबैको दायित्व पनि छ, कर्तव्य पनि छ, आफ्नो ठाउँबाट पैसा धन सम्पत्ति नै दिनुपर्छ भन्ने पनि छैन, आफूले जानेको सिप श्रम पनि दिन सक्छौँ हामीले, होइन?
1: शोभा भाइले अब त्यसको अलावा पनि अब राज्यको तहबाट पनि आम कर्मचारी साथीहरूको सबैको पाउने पारिश्रमिक सेवा सुविधाबाट काटिने कुरा त्यो झनै राम्रो पनि हो। त्यसबाहेक अर्को अलावा अब कहीँ कतैबाट अब निजी पनि उठाएर अथवा साथ सहयोग गरेर गर्छु भन्दा झनै पाइने, त्यो पनि एकदमै योगदानकै कुरा भयो। त्यसबाहेक अब लत्ता कपडा सकिन्छ, जे जस्तो आफ्नो आर्थिक अनुसार सकेको जति पनि सहयोग गर्न सकियो भने झनै राम्रो, गरिराख्नु भएको भन्ने बुझिन्छ। यसमा पनि अब साधुवाद भन्न चाहन्छु, जे नहुने कुरा भइदियो नेपाललाई अत्यन्तै, अब यो भन्दा भन्दै पनि अब कतिपय कुराहरू सुनिराखिएको थियो, ज्योतिषहरूले पनि भन्दै हुनुहुन्थ्यो तलाउ फुर्छ, हिमतालहरू फुर्दैन अरे भन्ने कुराहरू पनि सुनिएको थियो अगाडि, त्यो कुरालाई पनि अलिक पत्याइएन कि जस्तो, साँच्चै त्यो साबित पनि भइदियो भन्ने लाग्छ। तसर्थ जहाँ जे जस्तो अवस्था भए तापनि सुरक्षित रहँ र जुन पर्न गएको जुन दुःखमा डुब्नु भएको प्रतिदेव भापुरे श्रद्धाञ्जली भनौँ भन्ने जस्तो लाग्छ दिदी।
0: हजुर, पक्कै पनि यहाँको भनाइ हामीले सबैले सुनेकै छौँ होइन, सबैको सबैको भाव एउटै छ, हामी सबै नेपालीको भाव एउटै छ कि हामीले जे जस्तो सक्छौँ सहयोग गरौँ होइन, एउटा नेपालीले अर्को नेपालीलाई उठाउँ यो दुःखको बेलामा चाहिँ नि हाम्रो सधैँ साथ सहयोग रहेको पनि छ।
1: हजुर हजुर, होइन हामीले हिजोदेखि नै साथ सहयोग गर्दै आएको नेपाली भएर त्यसरी नै चिनिएका पनि हौँ र आजसम्म अझै पनि नेपाली यसरी नै चिनिनुपर्छ भन्ने जस्तो मलाई लाग्छ। मनन गर्नुपर्ने कुरा यही नै हो किनकि अत्यन्तै हामी दुखी छौँ, पीडामा छौँ। यो दुखी दुखीको समय यो यति बेला यो दुःखको घडी घुमिरहेको भन्दा फरक कुनै पनि ठाउँ रहेन जस्तो लाग्छ। जति पनि होस्टेलमा हैसियत सुरक्षा कर्मीका अन्य साथीहरू खटिरहनु भएको, अहोरात र खट्नु भएको, उहाँहरूको योगदान सराहनीय छ। बरु हामी यति टाढा छौँ, हामीले केही गरेको अवस्था होइन, तथापि हामी सबै जित्नुपर्छ भन्छु है त।
0: हजुर, धेरै धेरै धन्यवाद रामप्रसाद जी यहाँको विचारका लागि। रामप्रसाद निरौला हुनुहुन्थ्यो धनकुटाबाट, हामीसँग कार्यक्रममा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँको विचार पनि हामी सुन्छौँ। को हुनुहुन्छ? हेलो,
2: हजुर नमस्कार, सेवारो
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म एकदमै पूर्वबाट एकदमै नियमित श्रोता हो, म प्रदेश नम्बरबाट।
0: हजुर, शुभ नाम यहाँको?
2: म सान्दोकाङ देम्बे।
0: सान्दोका जी सन्चै हुनुहुन्छ होला?
2: अँ, सन्चै छु, आरामै छु, कार्यक्रम सुनिराखेको छु।
0: हजुर,
2: अनि अहिलेको विषय सम्बन्धी कार्यक्रमहरू अनि
0: हाम्रो हिजो अस्तिका कार्यक्रमहरू सुन्नुभयो होला होइन, हरेक दिन हामीले लाइभ गरेर चाहिँ सबै
2: एकदम रेडियो नेपाल एकदमै अग्रिम
0: जानकारी गराइराखेका थियौँ हामीले
2: घटना घटेदेखि यता।
0: हजुर,
2: अस्तिको त्यो घटना घटेको भोलिपल्टैबाट यो कार्यक्रम चाहिँ लिएर आउनुहुन्छ कि भनेर मैले धेरै अनुमान काटेको थिएँ। अनुमान त ठिकै थियो र अब त्यहाँ अझै ठुल्ठुलो विज्ञ मान्छेहरू एकदमै त्यो सम्बन्धी बाढी पहिरो सम्बन्धित ज्ञान विज्ञ एकदम ज्ञान लिनेहरूको एकदमै कुराहरू राख्नुभएको थियो, म त्यसमा धेरै खुसी थिएँ। त्यो सुनिराखेको छु कार्यक्रममा, एकदमै नियमित श्रोता, एकदमै कार्यक्रम त सुनि नै राखेको छु।
0: हजुर हजुर, के भन्न चाहनुहुन्छ? यति बेला अब पुरै देश शोकमा छ होइन?
2: के भन्न चाहन्छु भने देश शोकमा छ, यतिखेर शोक परेको बेला देश पूर्व रुँदा पश्चिमले सोह्यो, पश्चिम रुँदा पूर्वले, उत्तर मधेस रुँदा पहाडले भने जस्तो हाम्रो आधुनिक एक हाम्रो गीत पनि छ, हाम्रो राष्ट्रिय स्वदेश गान पनि छ होइन।
0: हजुर,
2: के भने जस्तो अब हामीले अब अघि तपाईँले नै भन्नुभयो अब विभिन्न साथ सहयोगको लागि चाहिँ आफ्नो आत्माबाट दान पनि दुई किसिमको हुन्छ, भित्री आत्मा र बाहिर दिनुपर्ने दान। अब त्यसको लागि साथ सहयोग नै एकदमै मेरो तर्फबाट चाहिँ भित्री आत्माबाट नै क्युआरबाट अस्ति नै पैसा जम्मा गरिसकेको छ, लाखौँ करोडौँ त नभनौँ, आफ्नो जे जस्तो सहयोग छ त्यो चाहिँ मैले क्युआरबाट कहाँ जम्मा गर्नुपर्ने के गर्नुपर्ने त्यो जम्मा हुने ठाउँमै जम्मा भइसकेको छ भन्ने नि सन्देश दिन चाहन्छु। र एउटा कुरो अब हामी म त बारम्बार चाहिँ सेरोफेरो कुरा सुनिरहने पहिलादेखि नै आवाज उठाइरहने मान्छे हो। तपाईँ हामी नेपालीले चाहिँ पैसा कमाएपछि लगानी गर्नको लागि युरोप अमेरिका गइन्छ, कमाएर ल्याइन्छ होइन, कमाएर ल्याएपछि त्यो सम्पत्ति चाहिँ कहाँ प्रयोग गर्ने कसरी प्रयोग गर्ने भनेर चाहिँ हामीले जानेका छौँ। तपाईँले त्यो फेसन बजारमा एकछिन फेसन कपडा फेसन सो आएको जस्तो चाहिँ पैसा कमाएर ल्याउने अनि त्यसपछि तपाईँको पाहाडले चाहिँ तराईतिर गएर जग्गा किन्ने, घर ठुल्ठुलो घर घडेरी किन्ने होइन, अनि त्यहाँ चाहिँ देखासिखी गर्ने तरिकाले गर्दाखेरि त्यो हाम्रो भोटे केसीले बगाएको किनारतिर जति बनाएको घरहरू मैले देखेँ, चार तले पाँच तले भन्दा माथिकै घरहरू मात्रै देखेँ। त्यो अब त्यो पैसा चाहिँ अब त्यो कमाएर राखेको घरहरू अथवा त्यो जति सम्पत्तिहरू थियो त्यो बिल्डिङ घरहरू त्यो पक्कै पनि नेपालमा बसेर नेपालभित्रै कमाएको सम्पत्तिले बनाएको घरहरू होइन जस्तो लाग्छ मेरो विचारमा। कुनै युरोपियन कन्ट्रीतिर गएर अलिक कोरियातिर गएर पैसा हुने ठाउँबाट कमाएर ल्याएकै सम्पत्तिहरू हुनसक्छ। अलिकति हामी नेपालीले घर जग्गा जोड्दाखेरि गाडी मोटर किन्दाखेरि पनि समय सन्दर्भ नेपालको हावापानी सुहाउँदो तरिकाले चाहिँ हामीले खेतीपाती गर्नु पर्यो, नेपालको सुहाउँदो हावापानी प्राकृतिकले सुहाउँदो खालको चाहिँ हाम्रो घरहरू घडेरीहरू अनि बाटोघाटोहरू पुल पलेसाहरू पनि बनाउनु पऱ्यो। कुनै ठाउँमा चाहिँ त्यो पुल पनि तपाईँको नचाहिँदो ठाउँमा लाउने, त्यो बाढी पहिरो आउँदाखेरि होचो ठाउँमा लगाएर बाढी पहिरो आउँदा बगाएर लाने होइन, धेरै सम्पत्तिहरू पनि क्षति भएको भएको देखिन्छ। त्यस्तो ठाउँमा चाहिँ नबनाऊ होइन, अलिक पहिला नै सतर्क भएर घर जग्गाहरू पुल पलेसोहरू जति पनि सार्वजनिक नेपाल सरकारबाट छुटिएर रकम छुटिएको पैसाले बनाएको घर घर घरेडीहरू बाटोघाटोहरू चाहिँ सही सदुपयोग हुने ठाउँमा मात्रै गरौँ। यसरी अहिलेको भोटे कोसीले बगाएर लगेको जस्तो चाहिँ सम्पत्तिहरू धेरै सम्पत्तिहरू चाहिँ नष्ट नहुने ठाउँमा चाहिँ नमनाऊ भन्ने सन्देशमा चाहन्छु। अबको नयाँ युवाहरूलाई नयाँ पिँढीहरूलाई आउने जति पनि धन सम्पत्ति खर्च गर्नेहरूलाई भन्न चाहन्छु है त।
0: हजुर, धेरै धेरै धन्यवाद। सान्दु काङ देम्बे हुनुहुन्थ्यो पाँच थरबाट। हामीले घर बनाउँदाखेरि हरेक कुराहरू भौगोलिक अवस्थितिदेखि लिएर खोला किनारमा बस्ती नबनाऊ भनेर उहाँको सन्देश रहेको थियो। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो 42117 2142736 तपाईँहरूले यो नम्बरमा फोन गरेर आफ्नो विचार राख्न सक्नुहुनेछ। विपदमा तपाईँ हाम्रो भूमिका आजको हाम्रो विषय रहेको छ। बाढी पीडितहरूलाई तपाईँ हामीले आफ्नो ठाउँबाट के सहयोग गर्न सक्छौँ? पैसा सामान मात्रै सहयोग होइन, तपाईँको समय, तपाईँको सिप, तपाईँको श्रम वा सानो पहलले पनि ठुलो सहयोग हुनसक्छ भन्ने हामीलाई लाग्छ। तपाईँले आफ्नो तर्फबाट सहयोग गर्न सक्नुहुनेछ। र यो बाढी रसुवा बाढीपछि धेरै प्रश्नहरू यति बेला सिर्जित भएका छन्। जलवायु परिवर्तनका कारण विश्वका शक्तिशाली र धेरै उत्सर्जन गर्ने देशहरूले सृजना गरेको सङ्कटको मूल्य नेपाल जस्ता कम उत्सर्जन गर्ने देशले चुकाउनु परेको अहिलेको गम्भीर प्रश्न पनि हो। हामीले त्यो चुकायौँ भन्ने अहिले प्रश्न उठिरहेको छ। र नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गर्छ, तर हिमाली मुलुक भएकै कारण जलवायु परिवर्तनका असरप्रति नेपाल अत्यन्त संवेदनशील छ। हिमनदीमा परिवर्तन, तापक्रम वृद्धि, हिम पहिरो, बाढी पहिरो र अन्य चरम मौसमी घटनाको जोखिम पनि बढ्दै गएको देखिन्छ। र यो नै हाम्रो अन्तिम, यो रसुवा बाढी अन्तिम हो भन्न हामीले सक्दैनौँ, किनभने हाम्रो हिमतालहरू हाम्रो नेपालको उत्तरी क्षेत्रमा धेरै नै छन्। र भनिन्छ तिब्बततिर पनि यस्ता जो अस्ति फुट्यो तिब्बतको त्यो ताल, एउटा ग्लेसियर फुटेर त्यो आयो भनिन्छ, त्यस्ता तालहरू धेरै छन् हाम्रो त्यहाँ माथि भनेर पनि भनिन्छ। त्यसैले गर्दाखेरि हामी अबका दिनमा कसरी सचेत रहने भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
3: हेलो दिदी नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म पखरावाला हर्का छन्त्याल।
0: हर्काजी, आजको विषय सुन्नुभयो तपाईँले?
3: हजुर सुनेको छु। यो म के भन्न चाहन्छु भने, यो बाढी पहिरो बेलामा अलिक होसियार गरेर बस्नु होला डन। अब फेरि पनि माथि धेरै तालो जस्तो छ उतातिर, त्यसमा त्यो फेरि पुन कहिले नै यो प्रधानमन्त्रीले यो के अरे चिनको राष्ट्रपतिलाई फोन गरेर यहाँ अलि एक एक एक 10 दिन अगाडि नै सूचना दिनु होला है भनेर खबर गर्नु होला। त्यसो कारण बाजपति बाजी पहिरो आए पनि जनधनको खेली उठेर घर त फेरि बनाइने बनाइन्छ। जन गयो भने धन जनधनको खेली भयो भने त्यो फर्केर आउने हो। त्यस कारणले एकदम पहिले नै होस गरेर एक 10 दिन 15 दिन अगाडि नै फोन गरेर त्यहाँ के कसो छ सूचना दिनु होला भनेर खबर गर्नु पऱ्यो प्रधानमन्त्रीले। अनि त्यो गरे भयो। अब हामी त माथिबाट 10-15 दिनपछि यसो आउँथ्यो अरे जनता, यदि अब बाढी पहिरो नआउने ठाउँमा गाई भैँसी जे जे हुन्छ त्यो सबै लगेर अर्कै ठाउँमा गएर बस्नु होला भन्ने सूचना गर्नु पऱ्यो। अनि त्यत्रो त्यत्रो जनधनको क्षति हुने थिएन, पहिले नै सूचना गरे भए त्यो चिन सरकारले पनि त्यो सूचना दिन सकेन। अनि नेपाल सरकारले पनि अब फोन गरेर यो के कसो छ बुझ्नु पनि चाहेन। अनि त्यस कारणले धेरै जनताको खेति भएको छ, जति जनताको खेति निर्देश भएको छ उहाँहरूको हात मेरो त अब आधी सरकार दिन चाहन्छु। अनि यो निशुल्क उपचार गर्नु होला। अनि हाम्रो जति पनि सबैले कसैलाई पनि नछुटाइकन सबैलाई बराबर गरेर बाँधिनु। यो पार्टी विपक्षको बेला पार्टी छुट्याइने त मेरो पार्टी त अर्को पार्टी भन्ने छुट्याइने भएन, सबै सबै बराबर गरेर एक बराबर गरेर बाँधिदिनु होला भन्न चाहन्छु। मलाई सबैलाई मेरो तर्फबाट मृत्यु भएको त्यसलाई हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु। जति पनि निशुल्क गायन बनाउँछ उहाँ अर्को जुन पाएँ उहाँले फेरि पनि त्यस्तै ठाउँमा घर नबनाउनु भिरको जब खोला तिर्नु घर कहिले बनाउनु हुँदैन। खोला हाम्रो एक दिनमा पनि धेरै खोला मिचेर घर बनाएको छ त्यस्तो एक दिन त्यो बेनीबाट पनि कस्तो यस्तै हुन्छ मलाई जस्तो लाग्छ मलाई। त्यस कारण यो खोला तिर्को भिरको जब कसैले पनि घर नबनाउनु होला सोचे त धेरै पैसा खर्च गरेर बनाउँछ खोला तिर्न भिरको जान बनाउँछु अनि हावा हिउँद मासमा ठिक ठिक हुन्छ बर्खामा छ खोला परेर बाटी पहिला बौडाएर आउँछ कसैले थाहा हुँदैन त्यस्तो घटना भयो भने झन् मुस्किल हुन्छ। त्यस कारणले राम्रोसँग होसियारसँग केयरफुलसँग बस्नु भनेर भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद हर्कसन्त्यालजी हुनुहुन्थ्यो पोखराबाट हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ उहाँको विचार पनि हामी सुन्छौँ कहाँबाट को हुनुहुन्छ। हेलो
4: जी नमस्कार।
0: नमस्कार राम पुकारजी कार्यक्रममा स्वागत छ यहाँलाई।
4: बहुत बहुत धन्यवाद।
0: आजको विषय सुन्नु भएको छ हजुरले?
4: मैले जहिले पनि सुन्छु तपाईँको 10 सेकेन्डमा नेपाली ढुङ्स आउनुभयो त्यही दिन मैले सुने बडा राम्रो लाग्यो। तर बेलुका समाचार सुन्दा चाहिँ त्यति दुःख त लाग्यो आएसम्म त्यति दुःखी थिएन जुन दुःख लाग्यो मलाई।
0: हो नि हामीले नमस्ते नेपाल सुरु गरेर यहाँ सकेर कोठामा जाँदा त यस्तो भयो भनेर न्युज हेऱ्यौँ। त्यो बेलामा न्युज देखेनौँ हामीले तर ठ्याक्कै कार्यक्रम सकिएपछि त त्यस्तो दुःखद खबर सुनियो। रसुवामा एकदमै अनियन्त्रित रूपमा अत्यधिक बाढी आयो होइन, जसले चाहिँ एकदमै धेरै जनधनको क्षति गरेको छ। त्यसको क्षतिपूर्ति हुन सक्दैन, त्यति धेरै क्षति भएको छ
4: होइन,
0: त्यसको क्षतिपूर्ति कहिले पनि हुन सक्दैन किनभने धेरैले आफ्ना प्रियजनहरू गुमाउनु भएको छ, आफ्नो जीवनभरिको लगानी गुमाउनु भएको छ, बगर भएको छ यसलाई त्यो ठाउँ होइन। आफ्नाहरू गुमाउनु र आफ्नो जीवनभरिको लगानीलाई एउटा बगरको रूपमा देख्दाखेरि उहाँहरूको मानसिक स्थिति कस्तो होला र यस्तो बेलामा हामीले चाहिँ कसरी साथ सहयोग दिन सक्छौँ। अब उहाँहरूलाई भौतिक रूपमा उठाउनु या चाहिँ रसुवा बाढी पीडितहरूलाई पुनस्थापनाका लागि उद्धार राहत र भौतिक पुनस्थापना मात्रै पर्याप्त हुँदैन कि, त्यो सँगै उहाँहरू विपद प्रभावितहरूको चाहिँ मानसिक र भावनात्मक पुनस्थापनालाई पनि हामीले पूर्ण रूपमा लिन जरुरी छ होइन। किनभने उहाँहरू मानसिक रूपमा विक्षिप्त हुनुभएको छ, भावनात्मक रूपमा विक्षिप्त हुनुभएको छ। कसैले आमा बुवा गुमाउनु भएको छ, कसैले आफ्ना सन्तान गुमाउनु भएको छ होइन। त्यसैले गर्दाखेरि उहाँहरूको भावनालाई पनि हामीले पुनस्थापना गर्न जरुरी छ, उहाँहरूको मानसिक स्थितिलाई पनि हामीले पुनस्थापना गर्न जरुरी छ क्या यो बेलामा। हजुर हजुर चाहिँ के भन्नुहुन्छ यो बेलामा हामीले कसरी सहयोग गर्न सक्छौँ?
4: जतिजना हाम्रो सेना प्रहरी राजसेवक आम जनता सरकार मिलेर छच बिछच भएको लासलाई एकत्रित गर्नुभयो, उहाँहरूले ज्ञान जोगाउनु भयो, धेरैजनाहरूलाई राहत पुर्याएर स्वास्थ्य सम्बन्धी जनचेतना पनि दिइराख्नु भएछ उहाँले। अब जे भयो घट्यो, अब न घट्नको लागि नदी खोला किनारमा जुन घर छ जहाँ बासेको छ हाम्रो नेपालमा, नेपालमा धेरै ताल तलैयाहरू हुन्, अब गर्मीको कारणले बरफ पहाड बरफ पिघलिरहेको छ, सबैजनाले बुझेकै कुरा हो। यो 2024 सालदेखि नै यसको घटना घटिरहेको छ, हामी सबैले जानेको नै छौँलाई। सुरक्षित बास बस्नको लागि समयमा सचेत गराई अब घटना नघटोस्, हाम्रो देशको जनताको बर्बाद नहोस्। बर्बाद भयो अब महामारी फैलिने बेला पनि आइसकेको छ। म आफ्नो मनले विचारले सबैजनाको आफ्नो आफ्नो घरमा तातो पानी भएर तातो गरेर 20 मिनट उमालेर पनि खानको लागि अनुरोध छु। आठ भोलि कृष्ण आफ्नो छ, कृष्ण भगवान्ले सबैको आत्मामा बास बसेर सबैको आत्मामा शान्ति आओस्, हृदय मजबुत होस्, मानसिक जनचेतना राम्रो होस्, सामाजिक राजनैतिक आर्थिकमा सुधार होस्। म यही श्री कृष्ण भगवान्सँग अनुरोध गरेको छु, प्रार्थना गरेको छु, कामना गरेको छु।
0: थ्याङ्क यू, धेरै धेरै धन्यवाद तपाईँलाई पनि। रामपुका रायजी रौतहरबाट हुनुहुन्थ्यो हामीसँग, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। र अहिलेका लागि भने एउटा हामी गीती सौगात राख्न चाहन्छौँ र त्यसपछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। र हामीलाई सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरोमा।

0: रसुवामा भदौ 10 गते जुन बाढी आयो, यो जलवायु परिवर्तनका कारण भन्ने कुराहरू अहिले आइरहेका छन्। जसले सङ्कट कम सिर्जना गर्यो उसैले सङ्कटको ठूलो मूल्य चुकाइरहेको छ। अब नेपालको आवाज राहतको मात्र होइन जलवायु न्यायको पनि हुनुपर्छ भन्ने कुरा आइरहेका छन्। किनभने जति जति नेपालले विभिन्न खालका प्राकृतिक विपत्तिहरूको सामना गर्नु परेको छ, जुन जलवायु सङ्कटको लागि नेपालमा जति भइरहेका छन् जलवायु सङ्कटका कुराहरू, त्यो नेपाल जिम्मेवार छैन। यसका लागि ठुला राष्ट्रहरू जिम्मेवार छन् जसले धेरै कार्बन उत्सर्जन गर्छन्। जसले ऐतिहासिक रूपमा धेरै कार्बन उत्सर्जन गरेका छन् उनीहरूले जलवायु सङ्कटबाट सबैभन्दा बढी प्रभावित तर न्यून उत्सर्जन गर्ने देशहरूलाई अनुकूलन, पूर्व सूचना प्रणाली, सुरक्षित पूर्वाधार, पुनर्निर्माण र लस एन्ड ड्यामेजका लागि पर्याप्त आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय बहस पनि यति बेला चलेको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रक्रियामै जलवायुजन्य लस एन्ड ड्यामेजमा सम्बोधन गर्न वित्त प्रविधि र क्षमता अभिवृद्धिको सहयोगको आवश्यकता स्वीकार पनि गरिएको छ। जुन जलवायु परिवर्तनका कारण अहिले नेपालमा मात्रै होइन विश्वभरि विभिन्न खालका जलवायु परिवर्तनका सङ्कटहरू देखिएका पनि छन्। बाढी, पहिरो, कतै आँधी, कतै विभिन्न खालका तुफानहरू पनि गइरहेका छन्। तर नेपालले जुन किसिमको हरेक वर्ष दैवी प्रकोपहरू, विपत्तिहरूको जुन सामना गर्नु परेको छ, यसका लागि नेपाल जिम्मेवार छैन र यसमा ठुला राष्ट्रहरू जिम्मेवार छन् र उनीहरूले यसमा न्याय गर्नुपर्छ, जलवायु न्याय हुनुपर्छ भन्ने कुराहरू पनि आइरहेका छन्। हामी पनि यही कुरा भन्न चाहन्छौँ र यति बेला कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, हाम्रो फोनमा आफ्नो विचार राख्नको लागि उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, म धरानबाट जीवा भट्टराई।
0: जीवाजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: म त त्यही 10 गतेको बिहानदेखि नै तपाईँहरूको कार्यक्रम अरू कार्यक्रम रद्द गरे, त्यो भोटे कोसीको जुन घटना छ त्यसलाई लिएर तपाईँहरूले जुन गर्नुभयो सहयोग रेडियो नेपालको तर्फबाट धेरै खुसी आएको कुरा छ, धेरै हृदयस्पर्शी कुरा छ। त्यो दिनदेखि आजसम्म म कान थापेको थापेँ, बरु फेसबुक कम हेर्छु र अरू सञ्चार माध्यमहरू कम हेर्छु, तपाईँहरूकै प्रोग्राम चाहिँ मैले सुनेको छु। तर एउटा दुःख लाग्दो कुरा के भने
0: हजुर बोलेको बुझिएको छैन, काटिएर आयो, अहिले ठिक छ, अलि बाहिर निस्किनु।
1: ए
0: हजुर,
1: अलि बोली बुझिएको छैन,
0: अहिले ठिक छ, बेला बेलामा अघि काटिएको थियो।
1: हो, अब यहाँ हृदयस्पर्शी कुरा के छ भन्नुहुन्छ भने नेपाली सेना, नेपालका सम्पूर्ण प्रशासनिक जति व्यवस्थाहरू सबै त्यहाँ जिउ ज्यान दिएर लागि परेर सहयोग गरिरहनु भएको छ। देश विदेशबाट आर्थिक सहयोग आइरहेछ, सामानको सहयोग आइराखेको छ, रात दिन सुतेका छैनन् कर्मचारीहरू, शिक्षकहरू। त्यहाँको हृदय विदारक घटना हेरेर कहिले काहीँ फेसबुक हेर्दाखेरि इन्डियासम्म पुगेर जुन लासहरू पुगेको छ, त्यो यो घटना त सायद मेरो जिन्दगीमा यो पहिलोपल्ट होला ठुल्ठुला भूकम्पहरू हेऱ्यो, तर यो चाहिँ साह्रै नयाँ किसिमको प्रकृति, साह्रै नै दुःख दियो यसपालि नेपालीहरूलाई। र सबभन्दा नराम्रो कुरा मलाई के लाग्यो भने यस्तो हृदयस्पर्शी हृदय विदारक घटनामा लागि परेका जुन सरकारी संयन्त्रहरू छन्, मन्त्रीहरू छन्, स्वयंसेवकहरू छन्, कार्यकर्ताहरू छन्, र उनीहरूको यो देखेर पनि अलिकति यो अम्ला देखाएर अम्ल्याउनेहरूलाई अलिकति चित्त बुझेको छैन। अहिले पनि तपाईँको चाहिँ नि घरिघरि ती ठुल्ठुला नेता बनाउँदाहरूले यो दोष लगाउने, दोषारोपण गर्ने, आलोचना गर्ने यिनीहरूले बानी छोडेको छैन। यिनीहरूलाई त जनताले फाल्यो त, अब यिनीहरूले आश गरे हुन्छ, आश गर्छन्, यिनीहरूले आश गर्नु बेकार छ। अब गेरु वस्त्र लाएर काचित्र गए हुन्छ, अब यस्ताहरूलाई त अब अर्को चुनाव आउँदाखेरि कुन हालत हुन्छ स्थानीय चुनावमा, त्यतिखेर भोक्ला यिनीहरूले। त्यसै कारणले अब धरान उपमहानगरपालिकाको तर्फबाट पनि अब त्यहाँ सहयोगहरू त्यहाँको लागि जुटिराखेको होला, यहाँका जनताहरू पनि जुटिराख्नु भएको छ। र अब अरू कुरा भन्दा पनि त्यहाँ जुन शिक्षक हुनुहुन्थ्यो उहाँले चाहिँ नि त्यो प्रिन्सिपलले त्यत्र विद्यार्थीहरूको ज्यान बचाउनु भयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अब बोला बोलै भित्रबाट एकदम भाव विवल हुन्छ क्या, बोल्न सकिनँ म, यतैमै मेरो कुरा टुङ्ग्याउँदछु।
0: हजुर, धेरै धेरै धन्यवाद जीवा भट्टराईजी। पक्कै पनि सबैको मन रोएको छ, हामी हेर्न सक्ने अवस्थामा छैनौँ, त्यसैले सोसियल मिडियाहरूमा यस्तो हृदय विदारक भिडियोहरू देखिन्छन्, त्यसैले त्यस्ता हृदय विदारक भिडियोहरू कृपया पोस्ट नगरिदिनु होला, किनभने आफ्ना गुमाउनेहरूलाई त्यो पटक पटक हेर्दाखेरि उहाँहरूलाई एकदमै नराम्रो लाग्छ, राम्रो लाग्दैन। आफू जन्मेको हुर्केको जीवनभरि लगानी गरेको आफ्नो ठाउँ आफ्नो गाउँ आफ्नो माटो गुमाउनुको पीडा, एउटा खण्डहरमा परिणत बालुवामा परिणत हुँदाखेरिको पीडा कस्तो हुन्छ भन्ने कुरा त्यो हामीले अनुमान गर्नुपर्छ, र त्यस्ता भिडियोहरू कृपया पटक पटक नहालिदिनु होला भन्न पनि हामी चाहन्छौँ। सामाजिक सञ्जालले पनि यस्ता कुराहरूमा धेरै असर गरेको पनि देखिन्छ, सहयोग गरौँ। यस बेलामा हामीले एक्लै अर्कालाई औँलो उठाउने भन्दा पनि कसरी सहयोग गऱ्यौँ भन्ने महत्त्वपूर्ण कुरा हुन्छ, र समयले त्यो कुरालाई पनि त्यो कुराको पनि उत्तर खोज्छ कुनै दिन। आज औँला उठाइरहँदाखेरि तिमीले के गर्यौ त भन्ने कुराहरू पनि औँलाहरू पनि उठ्न सक्छन्। त्यसैले गर्दाखेरि अरूलाई के गर्यौ भन्नुभन्दा आफूले मैले के गरेँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। र जीवा भट्टराईजीले भन्नुभयो धरान उपमहानगरपालिकाले पनि के गर्यो होला भनेर, र हाम्रा देशैभरिका महानगरपालिका उपमहानगरपालिका स्थानीय सरकार सङ्घीय सरकार त छँदैछ, प्रदेश सरकार लगायत सबै क्षेत्रबाट चाहिँ नि सहयोग के कस्तो सहयोग हामीले गर्न सक्छौँ, सबैले सहयोग गरेर त्यहाँ उद्धार गर्न जरुरी छ, मलम लगाउन जरुरी छ। उहाँहरूलाई मैले अघि पनि भने रसुवा बाढी पीडितको पुनस्थापनाका लागि उद्धार राहत र भौतिक पुनर्निर्माण मात्रै पर्याप्त हुँदैन है, त्यो सँगै विपद प्रभावितको मानसिक र भावना पुनस्थापनालाई पनि हामीले महत्त्वपूर्ण रूपमा लिनुपर्छ, उहाँहरूलाई त्यो रूपमा पनि हामीले उठाउनुपर्छ, मानसिक र भावनात्मक पुनस्थापनालाई महत्त्व दिँदै उहाँहरूलाई उठाउनुपर्छ भनेर अघि भनेको थिएँ। त्यो कुरा फेरि पनि जोड्न चाहन्छु, सबैले आफ्नो आफ्नो तर्फबाट सकेको सहयोग गर्नुभएको छ, अत्यावश्यक कुराहरूको सहयोग गर्नुहोला, आफूले सकेको सहयोग गर्ने हो। र आश्रय स्थलमा महिला र बालबालिका कति सुरक्षित छन् र राहतपछि उनीहरूको घर रोजगारी र सामान्य जीवनलाई अब कसरी फर्काउने भन्ने कुरा पनि महत्त्वपूर्ण छ, यसमा पनि सरकारको राज्यको ध्यान जाला, किनकि विपदको समयमा हामीले मानिसको ज्यान मात्र जोगाउने होइन उसको सम्मान सुरक्षा र भविष्य पनि जोगाउनुपर्छ। र डब्लुएचओका अनुसार बाढी प्रभावित क्षेत्रमा बालबालिका र परिवारहरूका लागि रोग कुपोषण हिंसा तथा शोषणको जोखिम बढ्न सक्छ है भनेर भनिएको छ, त्यसैले आश्रय स्थलको व्यवस्थापनमा खाना र बस्ने ठाउँ मात्र होइन सुरक्षा र संरक्षणलाई पनि हामीले प्राथमिकता दिनुपर्ने देखिन्छ। राहत हातमा पुग्नु मात्र पर्याप्त छैन, राहतसँगै सुरक्षा सम्मान र आशा पनि पीडितको जीवनमा पुगोस् भन्ने हामी चाहन्छौँ। राहतको नाममा अनावश्यक वा प्रयोग गर्न नसकिने सामग्रीहरू पठाउनुको सट्टा पीडितलाई वास्तवमै के चाहिन्छ तपाईँ हामीले आफै अनुभव गर्न सक्छौँ। हामीलाई दैनिक जीवनमा के कुराहरू चाहिन्छन्, हामीलाई खाने पानी चाहिन्छ, हामीलाई औषधि खानु छ भने सिटामोल चाहिएला, ज्वरो आउन सक्छ भने, कसैलाई घाँटी दुख्ला, कसैलाई तातो पानी खानुपर्छ भने थर्मस चाहिएला, राति अँध्यारोमा बत्ती छैन त्यहाँ कति ठाउँमा, त्यो ठाउँमा लाइट टर्च लाइट चाहिएला होइन, कतिलाई अब साना बालबालिका छन् भने उनीहरूलाई खाने दुध लिटो के हुनसक्छ, हामीले आफूलाई के चाहिन्छ दैनिक जीवनमा त्यो बुझेर चाहिँ हामीले सामानहरू बनाऊ र पठाउन सक्छौँ र त्यसरी सहयोग गर्न सक्छौँ। सामाजिक सञ्जालमा बाढीको भिडियो वा दुःखद तस्बिर सेयर गर्नुभएका हामीले प्रत्यक्ष रूपमा गर्न सक्ने अरू धेरै कामहरू पनि छन्, हामी गएर सहयोग गर्न सक्छौँ, कसैको घर बनाइदिन सक्छौँ, कसैको घर सफा गरिदिन सक्छौँ। यदि तपाईँ डक्टर हुनुहुन्छ भने निःशुल्क रूपमा तपाईँले सेवा दिन सक्नुहुन्छ, तपाईँ नर्स हुनुहुन्छ भने तपाईँ गएर एक हप्ता दस दिन तपाईँले आफ्नो सेवा दिन सक्नुहुन्छ, त्यो पनि ठुलो धर्म, त्योभन्दा ठुलो धर्म अरू केही हुन सक्दैन। यदि तपाईँ ब्लड डोनेसन गर्न सक्नुहुन्छ भने यति बेला ब्लडको पनि आवश्यकता पर्ला, त्यो ब्लड डोनेसन पनि गर्न सक्नुहुन्छ। तपाईँ तपाईँसँग अरू के सिप छ, कसैले त्यो बाढी 72 सालको भुइँचालको कुरा म सम्झिन्छु, कतिले कलाकारहरूले गीत गाएर पनि उहाँहरूलाई त्यो समयमा त्यो पीडाबाट बाहिर निकाल्ने कोसिस गर्नुभएको थियो, नाच गान गीत बजाएर पनि हामीले उनीहरूलाई उद्धार गर्न सक्छौँ, उनीहरूलाई खुसी दिन सक्छौँ। कसरी उनीहरूलाई अब खुसी बनाउने त, कसरी उनीहरूलाई त्यो दुःख पीडाबाट हामीले बाहिर निकाल्ने त, त्यो महत्त्वपूर्ण कुरा हो कि अबको दिनमा हामीले त्यो गर्न जरुरी हुन्छ जस्तो लाग्छ मलाई। त्यसै गरी विद्यार्थी युवा समूह महिला समूह छ, हाम्रो देशैभरि कति धेरै महिला समूह हुनुहुन्छ, त्यो महिला समूहहरूले पनि सहयोग गर्न सक्नुहुन्छ। व्यवसायी तथा विभिन्न सङ्घ संस्थाले आफ्नो ठाउँबाट सहयोग अभियान चलाउन सक्नुहुन्छ। तपाईँ आफै रसुवा पुगेर सहयोग गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने पनि आफ्नो ठाउँबाट सुरक्षित रहेर सहयोग गर्न पनि सकिन्छ। त्यहीँ पुग्नुपर्छ, त्यहीँ भिडभाड गर्नुपर्छ, त्यहीँ बस्ने खाने व्यवस्था सजिलो छैन, अहिले सहज छैन, बाटो सहज छैन, ती पुग्नुपर्छ भन्ने छैन। त्यसैले गर्दाखेरि तपाईँहरूले आफ्नो ठाउँबाट जे सहयोग गर्न सक्नुहुन्छ गर्न सक्नुहुन्छ। राहत रकम वा सामग्री पठाउँदा आधिकारिक र विश्वसनीय माध्यम छनौट गर्नु पनि महत्त्वपूर्ण छ यति बेला। र विपदको समयमा सहयोग गर्दा पीडितको आत्मसम्मान र गोपनीयतालाई पनि सम्मान गर्नुपर्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ। आज हामी कार्यक्रम सेरोफेरोबाट यही भन्न चाहन्छौँ, हामी सबैको दायित्व छ यो विपदको घडीमा, विपदमा तपाईँ हाम्रो भूमिका अझ महत्त्वपूर्ण हुन्छ। राज्यले गर्न सक्ने कुराहरू गर्ने कुराहरू आफ्नो ठाउँबाट धेरै छन्, त्यो बाहेक आम नागरिकहरूले हामी तपाईँ हामीले गर्ने दायित्व पनि धेरै छन्। हामीले पनि आफ्नो आफ्नो तर्फबाट सकेको सहयोग गर्न सक्छौँ र गरौँ भन्न चाहन्छौँ हामी, किनभने देश दुखी रहेको छ, हरेक नेपालीको मन दुखी रहेको छ। यही भन्दै आजका लागि हामी कार्यक्रम सेरोफेरोबाट बिदा हुने सङ्केत हामीलाई स्टुडियोको घडीले गरिसकेको छ। तपाईँहरूले 1 बजे सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने कार्यक्रम सेरोफेरोबाट टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नभकाउ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
7: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
6: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
7: याद राख्

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। नेपाल सरकार मन्त्री परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकमा रसुवा स्थित भोटेको सीमा आएको बाढी र पारेको प्रभाव लगायतको विषयमा छलफल हुनेछ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीको कारण हालसम्म 1252 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, चितवनमा 355, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 190 जना र भारतमा भेटिएको 18 गरी 1252 जनाको शव फेला परेको हो। 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानको लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 213 महिला, 314 पुरुष र 370 नखुलेको गरी जम्मा 897 वटा शव व्यवस्थापन गरिएको छ। साथै पहिचान नभएको 959 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यको लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढीले मोटरसाइकल सहित बगाएका 2 युवाको शव 3 दिनपछि रूपन्देहीमा भेटिएको छ। 3 दिनदेखि सम्पर्कविहीन पाल्पाका 2 युवा रूपन्देहीको सैना मैनामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटोलका डिएसपी निशान्त श्रीवास्तवले बताउनुभयो। रैनादेवी छहरा 7, जोगदमारका 32 वर्षीय विपिन पोखरेल र सोही ठाउँका 23 वर्षीय प्रवीण पुन सत्यवती तर्फ जाने क्रममा मोटरसाइकल सहित खोलामा खसेको प्रहरीले जनाएको छ। भोटेकोशी र त्रिशुलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी त्रिशुली नदी तथा आसपासका ससाना नदीमा जलसतह उल्लेखी बढ्ने सम्भावना रहेको जानकारी दिनुभयो। यसै गरी थाप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहु, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा पर्वत, डोल्पामा आसपासका ससाना नदीमा पनि बहाव उल्लेखी बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवा स्थित भोटेकोशी बाढीको कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिनुभयो। यही भदौ 10 गते भोटेकोशीमा आएको बाढीमा परि लाङटाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका 45 जना सैनिक हराइरहेका छन्। कृषि वन तथा पर्यावरण मंत्री गीता चौधरीले यही भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढीले जलवायु संकटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले आज तिमुर लेस्तेको डेलीमा आयोजना भइरहेको अति कम विकसित देशको मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै चीनसँगको उत्तरी सिमानामा रहेको रसुवाको भोटेकोशी नदी क्षेत्रमा गएको विनाशकारी हिमचट्टान सहितको बाढी पहिरोको कारण अकल्पनीय जनधनको क्षति भएको बताउनुभयो। मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित अति कम विकसित मुलुक एलडीसीलाई जलवायु न्यायको लागि एकजुट भएर आवाज उठाउन आह्वान समेत गर्नुभयो। साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भर्न सुरुवात गरेको छ। गत आइतबार धादिङको कृष्णभीरमा त्रिशुली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएपछि कर्पोरेसनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्नो एसटिसी सिलिन्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। सो राजमार्ग अवरुद्ध हुँदा कर्पोरेसनको धादिङ जुगे खोला स्थित एलपिजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेसनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थापना स्थानमा रहेका मनोजसहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली

0: सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्र्याउने प्रबन्ध मिलाएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो एक बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः शुरू भएको युद्ध धेरै लामो समयसम्म नचल्ने बताउनु भएको छ। यद्यपि उहाँले अमेरिकाले इरानमाथि जुनसुकी बेला पनि आक्रमण गर्न तयार रहेको चेतावनी दिनुभयो। यसैबीच इरानका सुरक्षा गार्डका मोहसिन रेजाईले अमेरिकाले चाँडै नै इरानको युद्ध सम्बन्धी नयाँ रणनीति देख्ने बताउनु भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसेन किर मानपुरका अनुसार अमेरिकी आक्रमणमा 18 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 महिला र 1 बालक समेत रहेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
3: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश नौपाने। आजको कृषि संवादमा हामी गत भदौ 10 गते गएको बाढीबाट नुवाकोटको कृषि क्षेत्रमा परेको प्रभाव, कृषक खेती प्रणाली र किसान समुदायमा पर्न गएको क्षति तथा बाढीपछि भइरहेको उद्धार लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटका कृषि अधिकृत एवं सूचना अधिकारी मित्रलाल पौडेल। यहाँलाई कृषि संवादमा स्वागत छ।
4: धन्यवाद सर।
3: यहाँ बाढी जब आयो 10 गते,
4: हजुर,
3: त्यतिखेर नुवाकोटमै हुनुहुन्थ्यो?
4: हजुर, हामी नुवाकोटमै थियौँ,
3: आफ्नो नियमित काममै हुनुहुन्थ्यो।
4: हजुर,
3: अचानक बाढी आयो र आज रसुवा, नुवाकोट, धादिङ लगायतका धेरै जिल्लाको जनजीवन प्रभावित भएको छ। नुवाकोटको अवस्था के छ?
4: अब भदौ 10 गते आएको विनाशकारी बाढीले गर्दाखेरि रसुवा र नुवाकोट दुवै जिल्लामा चाहिँ ठुलो क्षति पुगेको छ। रसुवा जिल्लामा खास गरी गोसाइगुण्डा गाउँपालिका, कालिका गाउँपालिका र उत्तर गाउँपालिकामा क्षति बढी पुगेको छ भने नुवाकोटको सन्दर्भमा सुरुको रसुवासँगै जोडिएको गाउँपालिका किस्पाङ गाउँपालिका, त्यसपछि यता आएपछि विदो नगरपालिका, त्यसै गरी केही मात्रामा बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिका, त्यति एरियामा चाहिँ क्षति भएको छ भने धेरै क्षति भएको, जुन खेतीयोग्य हिसाबले हामी कृषिको हिसाबले कुरा गर्दाखेरि धेरै क्षति भएको एरिया भनेको हाम्रो उत्तरगढी गाउँपालिका र हाम्रो विदुर नगरपालिकामा चाहिँ बढी मात्रामा चाहिँ क्षति भएको छ
3: नुवाकोट
4: अन्यको तुलनामा।
3: पशु वस्तु, बाली नाली, त्यहाँको खेती प्रणाली अहिले चाहिँ कस्तो छ? त्यहाँको यो बाली नाली खेती,
4: अब अहिले जुन बाढी गइरहेको अवस्थामा जति पनि खेतहरूमा खेती गर्यो त्यो सबैमा अहिले चाहिँ हाम्रो यो वर्षे धान खेती भइरहेको थियो, सबै त्यो अब रिभर बेसिन भएको हुनाले त्यहाँ अब तरकारीभन्दा पनि बेसी मात्रामा चाहिँ यो सिजनमा चाहिँ धान खेती चाहिँ भइरहेको अवस्था थियो भने त्यसको अलि जुन हाम्रो डाँडा पाहाको छेउछेउमा केही मात्रामा चाहिँ गाईबस्तु पालन, कुखुरा पालनहरू पनि भइरहेको थिए र जति हाम्रो चाहिँ पानीले भेटेको चाहिँ सम्पूर्ण क्षेत्र चाहिँ अब लेदोले, ढुङ्गाले अथवा बालुवाले पुरेर चाहिँ अहिले बगरको रूपमा चाहिँ परिणत भएको छ।
3: बढी असर गरेको क्षेत्र चाहिँ नि खेतीपाती बाली वस्तुमा हो कि यता चाहिँ पशु वस्तुमा हो, तपाईँहरूलाई के लाग्छ?
4: अब जति पनि घरहरू थिए अब त्यो केही बजारी एरियामा चाहिँ अब अलि पशु वस्तुको सङ्ख्या पक्कै पनि कम हुने भयो भने जुन अलि गाउँ एरिया छ, गाउँ एरियामा चाहिँ अब हरेकले घरमा एउटा गाई अथवा एउटा भैँसी पाल्ने चलन, सँगसँगै कुखुराहरू, बाख्रा पाल्ने चलन हो भने त्यो नुवाकोटमा अब केही भागमा चाहिँ अलिक कुखुरा पाल्ने, पशुपालन पनि राम्रो क्षेत्र भएको हुनाले कुखुरा, पशुहरू, बङ्गुरहरू पनि क्षति पुगेको अवस्था छ।
3: तपाईँहरू एक हिसाबले भन्ने हो भने बाढी आएको बेलामा त्यहाँ हुँदाहुँदै पनि एउटा बाँच्न सफल हुनुभएको छ, एक हिसाबले भन्ने हो भने यो एउटा पुनर्जन्म भन्दा पनि
4: हजुर एकदम
3: होइन। हाम्रो जति पनि कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित हाम्रा कार्यालयहरू,
4: हजुर,
3: कार्यालयमा काम गरिरहनुभएका सम्बन्धित कर्मचारीहरू, अलिकति यो मानवीय अवस्था चाहिँ के भयो?
4: नुवाकोटको सन्दर्भमा कुरा गर्दाखेरि हाम्रो क्षति भएका अफिसहरू भनेको नार्क अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्र, त्यो पूर्ण रूपमा क्षति भएको छ। त्यसै गरी त्यसपछि हाम्रो कृषि विकास कार्यालय, प्रदेश अन्तर्गतको कृषि विकास कार्यालय र हाम्रो यो सङ्घ अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, हामी एउटै बिल्डिङमा थियौँ, त्यो पूर्ण रूपमा क्षति भएको छ। हाम्रो नजिकै रहेको पशुसेवा कार्यालय, पशुसेवा कार्यालय चाहिँ अलिकति हाइटमा भएको हुनाले क्षति चाहिँ भएको छ, तर हाम्रो जस्तो पूर्ण रूपमा क्षति भएको छैन। भने अर्को चाहिँ प्रदेश अन्तर्गतको चाहिँ बागवानी विकास केन्द्र, त्रिशुली फार्म प्रायले सुन्ने गरेको, त्यो पूर्ण रूपमा चाहिँ क्षति भएको छ। मानवीय क्षति भएको, मानवीय चाहिँ कोही पनि क्षति भएको छैन। करिब करिब अब केही हाम्रो कर्मचारी सर म्याडमहरूले चाहिँ कसैले 20 मिनट अगाडि, कसैले 10 मिनट अगाडि थाहा पाउनु भएर चाहिँ निस्कन सफल हुनुभएको छ। अब हाम्रो के पनि भयो भन्दाखेरि हामी निस्किन सजिलो पनि थियो।
3: कसरी?
4: हाम्रो ठ्याक्कै हाम्रो चाहिँ सबै बाटोको चाहिँ छेउछेउमा चाहिँ अफिसर भएको हुनाले र बाटो माथि चाहिँ अलिक हाइट भएको हुनाले हामीलाई त्यहाँबाट चाहिँ 5-10 सेकेन्डमा चाहिँ खुत्तै अलिक अर्को ठाउँमा पुग्न हामीलाई सहज भएर चाहिँ सबैजना चाहिँ सकुशल हुने अवस्था आयो। यद्यपि त्यही अवस्थामा हाम्रो 100 मिटर 200 मिटर अलिक तेस्रो खालको चाहिँ हाम्रो भूगोल भएको भए हामी भाग्दा भाग्दै पानीले हामीलाई भेट्ने अवस्था हुन्थ्यो। त्यो एउटा भूगोलले गर्दा पनि हामीले थोरै भए पनि अलिक साथ दिएको छ।
3: त्यो दिन तपाईँ के गर्दै हुनुहुन्थ्यो? अलिकति तपाईँको आफ्नो व्यक्तिगत अनुभव?
4: मेरो पर्सनल कुरा गर्दाखेरि म त्यो दिन मात्रै हाम्रो चाहिँ त्रिशुली नुवाकोट गएको थिएँ। मेरो चाहिँ सासूआमा बिरामी भएर म केही दिन काठमाडौँ बसेको थिएँ र त्यही दिन बिहान मात्रै म 8:15 बजेतिर म कोठामा पुगेँ। कोठामा पुगिसके पछाडि अब लामै समय भयो, क्यान्टिनको दाई पनि आइसक्नु भएको थिएन अनि खाना पकाउनु पर्छ भनेर म खाना पकाएँ। खाना पकाइसके पछाडि खाना पकाएर म खाना थालेँ भने फेरि 9 बजे हाजिर गर्ने अब अलिक समयअनुसार चल्न नै पऱ्यो। अनि म 9 बजेभन्दा केही अगाडि नै म कार्यालय पुगेँ। कार्यालय खुलिसकेको थियो, हाम्रो कार्यालय सहयोगी दाई आइसक्नु भएको थियो। ए सर आउनुभयो भनेर उहाँले चाहिँ भन्नुभयो। दाई म आइपुगेँ भने मैले त्यसपछि म हाजिर गरेर अब अनि फेरि अब खाना खान जानु पऱ्यो भने म खाना खाँदै थिएँ जति बेला बाढी आएको थियो।
3: कार्यालय परिसरकै क्यान्टिनमा?
4: क्यान्टिनमा होइन, मेरो आफ्नै क्वार्टरमा। जुन मेरो क्वार्टर भनेको करिब करिब रेगुलर बग्ने खोलाभन्दा 50-60 मिटर नजिकै छ भनौँ न। एकदम सबभन्दा खोलाको नजिक भएको क्वार्टर चाहिँ एउटा क्वार्टरमा चाहिँ म पनि बस्थेँ। हाम्रो कृषि विकास कार्यालय कतै अरू 3 जना चाहिँ सर म्याडमहरू बस्नुहुन्थ्यो। हामी खाना खाइरहेका थियौँ।
3: छैन
4: अब हामी त सधैँभरि त्यो खोलाको चाहिँ आवाज सुन्दै बानी परिसकेको मान्छे हामीलाई त त्यो थाहा नै भएन होइन। अनि अब त्यति बेलासम्म कसैलाई पनि थाहा थिएन। अनि म खाना खाँदै थिएँ, माथि 2 चक्कर हेलिकप्टर 2 चक्कर लगाएँ, के भयो भन्ने भयो मलाई। अब खाना खाइरहेको मान्छे थालैसहित बाहिर आउने पनि त्यो अलि हाम्रो चाहिँ त्यो भएन। त्यो अनि त्यस्तो होला भन्ने कल्पना भएको आइन्थ्यो पनि होला, त्यो पनि भएन। अनि नभइसके पछाडि अनि म आरामले खाना खाएँ। खाना खाइसके पछाडि बाहिर निस्केँ। अब मेरो त ठ्याक्कै देब्रे साइडमा चाहिँ खोला थियो। खोला हेरेको खोला चाहिँ एकदम धेरै बढेको छ। जुन पोहोर पनि बाढी आएको थियो, पोहोर बाढी आएको हिसाबले अहिले खोला एकदम बढी आयो। ल खोला बढेछ भन्ने खाले मलाई पऱ्यो। परिसके पछाडि के हो त भने म त्यहाँ अझै 5-10 सेकेन्ड चाहिँ म त्यहीँ बसिरहेको छु। बसिसकेपछि मेरो त्यहाँ ठ्याक्कै क्वार्टरभन्दा अलि अगाडिपट्टि जुन त्यहाँ प्राइभेट जग्गाहरू पनि छ त्यहाँ, त्यसपछि ठुलो ढुङ्गो थियो, एउटा ठुलो ढुङ्गो थियो। त्यो ढुङ्गो क्रस गरेर लेदोहरू चाहिँ अब हाम्रो अफिस
3: आउँदै थियो
4: साइडतिर अथवा हाम्रो क्वार्टर साइडतिर आएको मैले देखेँ। अनि त्यो देख्ने बित्तिकै मलाई यस्तो क्लिक भयो कि यसले चाहिँ संसारै भ्याएको रहेछ भन्ने चाहिँ जुन हाम्रो पोहोरको बाढीले बाढी आउँदा हामीले अनुमान गरेका थियौँ। हाम्रो क्वार्टर लग्नको लागि चाहिँ पुरै बजारै ध्वस्त हुनुपर्छ भन्ने हामी अनुमान गरेका थियौँ त्यहाँ पोहोरको बाढीमा। अनि त्यो छिर्ने बित्तिकै यसले सबै संसारै भ्याएछ भन्ने भइसकेपछि एउटा कन्ट्याक्टको साधन चाहिँ मोबाइल चाहिँ सम्हाल्नुपर्छ भन्ने मेरो दिमागमा आयो। त्यो मोबाइलको चाहिँ साधन म 2 मोबाइल एउटा अफिसको एउटा मेरो पर्सनल थियो। त्यो 2 मोबाइल सम्हालेर म अफिससम्म दौडेर जाँदाखेरि मेरो क्वार्टरमा पानीले हानिसकेको थियो। भनेको विदिन 5 सेकेन्ड बढीमा हानिसकेको थियो। एक झड्कामा क्वार्टर कच्याक्क बनायो भने दोस्रो झड्कामा चाहिँ क्वार्टर उखालेर लगिदियो। अनि सबै साथीहरू चाहिँ माथि गइसक्नु भएको रहेछ डाँडातिर। म त एकछिन त्यहाँ 1-2 सेकेन्ड चाहिँ अफिसको छेउमा बसेर हेरेँ। पानी अफिसकै छेउसम्म आइसके पछाडि अनि म बिस्तारै अनि बाटो पारि गएर यसो डाँडामा जाने बित्तिकै मान्छे त पूर्ण रूपमा सेफ भइहाल्यो। र त्यसको विदिन 5 मिनटमा चाहिँ तपाईँको जुन ठुलो लेदर सहितको लगभग मैले यसो अनुमान गर्दाखेरि 50 फिट जतिको अल्को भनौँ न 2 तला अफिस भवनकै 2 तला छ भने खोलादेखिको हिसाबले हेऱ्यो भने 50-60 फिट
3: माथि
4: माथिको चाहिँ लेदो सहितको चाहिँ सुनामी भनौँ न त्यो आएर अफिस नै
3: कोल्याप्स
4: त्यो पुरै पुर्दियो भने अब त्यो वरिपरिका बजारहरू सबै घरहरू गाडी घोडाहरू त्यो आफ्नो प्रत्यक्ष आँखाले चाहिँ विभत्स अवस्था चाहिँ देखियो। तथापि अब हामी कर्मचारीहरू चाहिँ सकुशल निस्कन सफल भयौँ। यसलाई चाहिँ अब हामीले एउटा भाग्य नै हामीले चाहिँ मान्नुपर्ने अवस्था रहेको छ।
3: अब त्यो बाढी आएको दिनदेखि केही समय त यहाँ नुवाकोटमै बस्नुभयो?
4: केही दिन बस्न सकेन हामी। करिब करिब बाढी हामी लगभग 9:30-10 मात्रै बाढीले चाहिँ विध्वंस मचाइसकेको थियो। अब हामी त त्यसपछि त हामी ब्ल्याङ्क भयौँ। अब के गर्ने त अब केही पनि छैन होइन भनेर अब हामीले सर्वप्रथम चाहिँ मैले चाहिँ अब हाम्रो कार्यालय प्रमुखको त मोबाइल पनि उहाँले निकाल्नु भ्याउनु भएन छ होइन। अनि मैले चाहिँ सर्वप्रथम हाम्रो तालुक अब हाम्रो एनएमबी हेड अफिसमा त मैले चाहिँ हाम्रो डाइरेक्टर साहबलाई फोन गरेँ। हामी यसरी चाहिँ बाढी आयो सर, यस्तो विपद आयो, मान्छे चाहिँ सबै सकुशल छौँ सर, मान्छे चाहिँ त्यस्तो हतार भएको केही पनि अब अहिलेसम्म प्राप्त भएको छैन खबर गरेँ। त्यस पछाडि अब नेटवर्कको पनि समस्या भइदियो, अब केही पनि चल्दैन, फोनै लाग्दैन। त्यसपछि हामी आफ्ना साथीभाइ आफ्नो परिवारहरूसँग चाहिँ कन्ट्याक्ट गर्न सफल भयो। अब लगभग 12 बजेसम्म चाहिँ नेटवर्कको एकदम ठुलो समस्या थियो। त्यस पछाडि चाहिँ अलिक नेटवर्क समय आइसके पछाडि चाहिँ लगभग धेरै अब कसैको फोन आउने, कसैको चाहिँ अब आफूले गर्नुपर्नेहरूलाई चाहिँ गरिसके पछाडि अब कहाँ भयो भने नबस्ने अवस्था छैन। अब त्यस्तो हतातमा त अब त्यो हामी कहाँ काम गर्ने जिल्ला भनेर बस्ने सम्भावना नै भएन। अनि हामी लगभग दुई तिन बजेतिर हामी चाहिँ अब काठमाडौँतिर चाहिँ सबै हामी दुई तिनजना सरहरू चाहिँ मिलेर काठमाडौँ फर्क्यौँ।
3: अब यहाँ चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटको कृषि अधिकृत पनि हुनुहुन्छ
4: हजुर,
3: र त्यहाँ कार्यरत सूचना अधिकारी पनि हो यहाँ
4: हजुर हजुर।
3: यस हिसाबले अब चाहिँ यो जो महाविपत्ति आयो
4: हजुर,
3: जुन यो महामारी आयो
4: एकदम,
3: यसपछि नुवाकोटको यहाँको कार्यक्षेत्रको कृषि प्रणालीमा देखा पर्ने समस्याहरू के अनुमान गर्न सकिन्छ?
4: समस्या त तपाईँको अत्यन्त भयावह छ। जति पनि तल्लो बेल्ट रिभर बेसिनका चाहिँ राम्रा जग्गाहरू
3: खेतीयोग्य
4: जमिनहरू चाहिँ खेती भएका छन्। यद्यपि धेरै राम्रो राम्रो जग्गाहरू चाहिँ अब त्यो बाढीको त्यो त्रिशुलीको किनारमा थिएनन्, तथापि विदुर नगरपालिकाको वडा नम्बर 3 एकदम राम्रो एरिया थियो भने अब वडा नम्बर 10 जुन त्यो हाम्रो बेत्रावती तुप्चे सोले भन्ने एरिया छन् त्यहाँ अलि बढी क्षति भएको छ। त्यसै गरी अब रसुवा पनि हाम्रो कार्यक्षेत्रै भएको हुनाले अब हाम्रो प्रदेशको पनि दुइटै जिल्ला कार्यक्षेत्र थियो भने हाम्रो एनएमबीको पनि दुवै जिल्ला कार्यक्षेत्र भएको हुनाले उत्तर गया गाउँपालिका रसुवाको चाहिँ वडा नम्बर 5 अलि विशेष बढी चाहिँ क्षति भएको छ। त्यहाँ अलिक खेतीयोग्य जमिन पनि थियो, त्यो अलिकति बजारी एरिया पनि भएको पालिका पनि भएको हिसाबले त्यहाँ अलि बढी क्षति भएको छ। अब हामीले सर्वप्रथम त अहिलेको अवस्थामा हामीसित जाने बाटो पनि छैन, हामीसित साधन पनि छैन, अब सबै हतात हुनुभएको छ। कति कर्मचारीहरू कहाँ हुनुहुन्छ पालिकातिरका होइन सबैजना अत्यन्त हतात भएको हुनाले अलिक तत्कालै हामीले त्यो गर्न सम्भव पनि छैन। तथापि अब हामीले हाम्रो एउटा चाहिँ प्लानिङ त गर्नु पऱ्यो। प्लानिङ गर्ने सन्दर्भमा चाहिँ अब जति पनि अब पालिकाका अब हामी कृषिसँग सम्बन्धित कृषि पशुसँग सम्बन्धित हाम्रो प्राविधिकहरू हामी कन्ट्याक्ट गर्नेछौँ। कन्ट्याक्ट गरिसके पछाडि त्यहाँको सामान्य पहिला प्रारम्भिक हामी डाटा लिनेछौँ।
3: जस्तो अब उत्पन्न हुन सक्ने जस्तो महामारी कहिलेकाहीँ के हुन्छ भने यस्तो महाविपत्तिपछि फरक खालका महामारी पनि आउँछन्
4: एकदम।
3: जस्तो आज खेतीयोग्य जमिनको नष्ट भएको कुरा एउटा छ, तपाईँको पशु वस्तुको चाहिँ अवस्था होइन अब अज्ञात छ, कयौँ पशु वस्तुहरू यो बिचमा मरे भनौँ बाढीमा परेर, अनि त्यसपछि जस्तो आज मिल्क होलिडेको अवस्था होला
4: होइन,
3: जस्तो पशु वस्तुमाथि यत्रो समस्या आइलागेपछि बजारमा दुधको अभाव छ, अब उत्पन्न हुन सक्ने महामारी
4: पक्कै पनि अहिले अब हामी कृषिसँग सम्बन्धित भएको हुनाले त्यो त्रिशुलीले अब वारी र पारी बनाइदियो मुख्यतः भनेको बस्तीलाई वारी र पारी बनाइदिइसके पछाडि समस्या त अब खाद्यान्नकै भयो
3: मुख्यतः।
4: मान्छेले सामान्यतया चामल दाल तरकारी अब दुध त छोडिदिउँ, अझै दुध र मासु त छोडिदिउँ,
3: आजसम्म त्यहाँ भुकमरीको अवस्था छ, राहत पुगिरहेको अवस्था छैन
4: अहिलेसम्म पनि त्यहाँ। अब त्यो साधन नभइसकेपछि हेलिकप्टर मात्रै एउटा अन्तिम अस्त्रको रूपमा
3: खाद्यान्न चाहिँ ओसार पसार गरिरहेछ
4: गरिरहेछ भने हिजो मात्र चाहिँ सानो एउटा तुइन त्यही हाम्रो त्यहाँ त्रिशुलीमै सानो तुइन त्यहाँ अब हाम्रो सडकतिरका चाहिँ सर म्याडमहरूले चाहिँ एउटा तुइन चाहिँ बनाउनु भएको छ। त्यहाँबाट सामान्य चाहिँ अब सहजता चाहिँ सुरु हुन खोजेको भन्ने छ। तथापि अब हाम्रै खोला पारिपट्टि केही चाहिँ अब हाम्रो राम्रा राम्रा चाहिँ एकदम धेरै तपाईँको टमाटर खेती गर्ने अब तरकारी खेती गर्ने एरियाहरूको चाहिँ अहिले एकदम उत्पादन हुने समय हो नि त, उहाँहरूको उत्पादनले बजार पाउन सकेका छैन अथवा त्यो अब टमाटर मात्रै खाएर नि भएन, त्यो गाउँमा भएका चाहिँ अब दाल चामल मकै पिठोहरू त मान्छेले केही दिनसम्म खान्छ, त्यस पछाडि त अरू अन्य केही रहँदैन। त्यो हुनाले तत्काल मानिसलाई चाहिँ अहिले खानाको चाहिँ आवश्यकता बढी छ, र जति बाढीले बगाएका छन् उहाँहरूलाई तपाईँले बाँसको आवश्यकता छ। त्यो बाँस र तपाईँको खानाको घाँस र बाँसको चाहिँ सुनिश्चित भइसकेपछि अनि बल्ल त्यसपछि अनि अब खेती उनीहरूको जग्गा त सबै बगर भइसकेका छ, त्यहाँ तुरन्तै भोलि हामीले दुई दिनमा अथवा एक महिनामा हामीले त्यहाँ खेती गरेर केही गर्न सक्छौँ भन्ने नै छैन अहिले अवस्था। तथापि अब त्यो बगर आइसके पछाडि मान्छेले चाहिँ आफ्नो पुरानो थलो पत्ता लगाइसके पछाडि अब कसैले चाहिँ अस्थायी रूपमा चाहिँ के गर्न चाहनुहुन्छ भने त्यसमा चाहिँ अब हामी कृषिको तर्फबाट चाहिँ हामीले सहयोग गर्नुपर्ने चाहिँ आवश्यकता रहेको छ।
3: हामी संवादको अन्तमा छौँ। अन्तमा चाहिँ त्यहाँ जति पनि सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरू राहतको लागि जानुभएको छ
4: हजुर,
3: र राहत सामग्री वितरण गरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ प्रत्यक्ष त्यहाँको बाढीको आफ्नै आँखाले अवलोकन गरेको एकजना सरकारी अधिकारी हुनुको नाताले
4: हजुर,
3: उहाँहरू जस्तो उद्धारकर्ताहरू राहत वितरणकर्ताहरूलाई यहाँको सुझाव के हुन्छ?
4: अहिले पक्कै पनि तपाईँको हामीसित बाटोको चाहिँ समस्या छ। अब जति पनि उद्धारकर्ताहरू अब अहिले त विपद टुरिस्ट पनि भन्ने आइरहेछ, धेरैजना मान्छे हामी अस्ति जाँदा पनि धेरै मान्छे देख्यौँ, त्यो सबैको अन्तिम पोइन्ट भनेको हाम्रो अफिस मात्रै रहेको थियो, हाम्रो अफिससँग मात्रै, त्यहाँ उता बाटै थिएन। तथापि लेखौँ गाउँपालिका नुवाकोट एउटा गाउँपालिकाका चाहिँ गाउँका भोलिन्टियर साथीहरूले अथवा पालिकाको पहलमा चाहिँ अब जेसिबीहरू ट्रकहरू लगेर त्यहाँको चाहिँ हाम्रो करिब करिब 200-300 मिटर हिलो पन्चाउने, त्यहीँ बजार नजिकैका घरहरूबाट सामान निकाल्न सहयोग गर्ने गरेर त्यसै भोलिन्टियरले उहाँले सहयोग गर्नुभएको छ भने त्यहाँबाट
3: निरन्तरता दिनुपर्छ,
4: त्यसलाई कन्टिन्यू गरेर उहाँले चाहिँ जुन अब बेत्रावती जुन तपाईँको 24 लास एउटै घरबाट निकाल्यो भन्ने ठाउँ छ नि, त्यहाँसम्म चाहिँ बल्ल गाडी त्यो त्यसको इन्ट्री पोइन्टसम्म गाडी पुगेको छ अथवा मान्छे जान सक्ने भएको छ भने त्यहाँ अब कति हतार भएका छन्, त्यहाँ कति त्यहीँ अब हामीले बाटो खुलाउनु पर्ने छ।
3: पहिलो कुरा उद्धारमा ध्यान पुगोस्
4: पुगोस्,
3: त्यसपछि उद्धार भएकाहरूको चाहिने रोजीरोटी
4: उद्धार गरिसके पछाडि केही साथीहरूले चाहिँ अब त्यहाँ टेन्ट भनौँ न अब त्यो रातमा प्राप्त टेन्टहरू चाहिँ अब जुन ठाउँ बसेको छ अलि हाइटमा त्यहाँ त थोरै टेन्टहरू बनाएर मान्छेहरूलाई चाहिँ बस्ने बासको चाहिँ भर्खर सुरुवात एकदम प्रिलिमिनरी चाहिँ अवस्था चाहिँ सुरुवात भएको छ। र त्यसपछि अब त्यहाँ जति पनि अब खाद्यान्न राशनहरू चाहिँ सबै त्यो ब्यारेकमा त्यो बट्टर ब्यारेकमा चाहिँ थुप्रिएका छन्, त्यसलाई चाहिँ बिस्तारै परिचालन गर्ने चाहिँ अब हाम्रो प्रशासनको टोलीले पनि त्यो गरिरहेको छ भने अब हाम्रो सुरक्षाको निकायले पनि त्यसरी नै गरिरहेको छ। र मुख्य कुरा भनेको हामीसित बाटो र पारी र पारी जान सक्ने चाहिँ अवस्था नभएको हुनाले चाहिँ उचित रात वितरण चाहिँ अझै पनि भएको चाहिँ छैन।
3: हस्, यहाँले खास गरी नुवाकोटमा बाढीबाट भएको क्षति,
4: हजुर,
3: त्यो क्षतिबाट कृषि प्रणालीमा परेको प्रभाव र उद्धारकर्ताहरूले ध्यान दिनुपर्ने कुराहरू राख्नुभयो र आफ्नो महत्त्वपूर्ण समय कृषि सम्वादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
4: हस्, धन्यवाद।
3: आजको कृषि सम्वादमा हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटका कृषि अधिकृत एवं सूचना अधिकारी मित्रलाल पौडेल। आजलाई कृषि सम्वाद यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठ दाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा।
1: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौ। अबको करिब 2 बजेसम्म सुनाउँदैछौ केही आधुनिक गीतहरू। यति बेला सुनौ पूर्णिमा लामाको स्वरमा नूतन भूषालको रचना रहेको छ भने सुनिल मास्केको संगीत।

अहिले सुनायौँ दीप श्रेष्ठको स्वर, बिबी थापाको रचना, कृति नेपानीको सङ्गीत। अब सुनाउँदैछौँ यो गीत दावा के शेर्पाको स्वरमा, दावा के शेर्पाकै रचना रहेको छ भने बुद्ध राईको सङ्गीत।

अहिले तपाईँले रेडियो नेपालबाट आधुनिक गीतहरू सुनिरहनु भएको छ। यसै क्रममा भर्खरै सुन्नुभयो कृष्ण माथेमाको स्वरमा बलराम कोइरालाको रचना रहेको थियो भने सङ्गीत जिनु जोशीको। अब सुनाउँदैछौँ सञ्जीव धिमाल र निरा राणा भाटको स्वर, सुबित गुरागाईको रचना रहेको छ भने जेबी थुलुङको सङ्गीत।

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ नारायण ओलीको सुर, चेतन कार्कीको रचना, नारायण ओलीकै सङ्गीत रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केहीहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सर्वी डोलु किल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 स्वदेश गान सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको भागवती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान उदित नारायण झाको स्वरमा पुरुषोत्तम सापकोटाको रचना रहेको छ भने सिके रसाइलीको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो हाय नमस्कार कार्यक्रम सम्झना सन्देशको परिखाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि म रुक्मिणी पोखरेल। उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना। यो समयमा तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफन्तको साथमा हुनुहुन्छ या आफन्तको साथबाट टाढा हुनुहुन्छ, देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए पनि मनमा सम्झना सन्देश हुनसक्छ, त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना सन्देशमा। कार्यक्रम सम्झना सन्देशमा आउनको लागि 42 11 7 21 42 11 7 36 यी दुवै टेलिफोन तपाईँका लागि खुल्ला गरेका छौँ। कार्यक्रम सम्झना र सन्देशमा हामी उपस्थित भइरहँदाखेरि तपाईँका माझमा आजको विषय छोड्न चाहन्छु। रसुवा बाढी पछिको प्रत्यक्ष प्रसारण रेडियो नेपालले निरन्तर गरिरहेको छ र हाम्रा लाइभ कार्यक्रममा पनि यसै विषयलाई जोड्ने गरेका छौँ। आजको विषय भनेको यति बेला महाविपत्ति जुन देशले भोगेको छ, हामीले भोगेका छौँ, सबका मनहरू रहेको छ, सबको हृदयहरू एकदम छिया छिया भएको यो अवस्थामा हामीले हाम्रो साइडबाट के गर्न सकिन्छ भन्ने विषय तपाईँका माझमा राख्न चाहन्छु। सम्झना सन्देश छोटो रूपमा प्रस्तुत गरिदिनु होला र आफूले यति बेला यो विपत्तिको अवस्थालाई सामना गर्नको लागि हामी सब नेपाली एक भएर के गर्न सक्छौँ त, विशेष गरी मैले मेरो साइडबाट गर्न सक्ने के हुन्छ भन्ने कुरालाई चाहिँ जोड दिनु होला भन्न चाहेँ। किनकि अहिले पछिल्लो अवधिमा जुन जलवायु परिवर्तन छ, यो जलवायु परिवर्तनले नेपालले पनि एकदम बेला बेला नराम्रो घटना भोगिरहेको अवस्था छ। यद्यपि जलवायु परिवर्तन नेपालले गरेको कारण होइन, अन्य अन्य कारणले भइरहेको छ, तर पुरै परिवर्तन हुँदा, जलवायु हुँदाखेरि नेपालले भोग्नु परेको यो विपत्ति छँदैछ। विपत्ति दैवी प्रकोपको सामना गर्न हाम्रो देशले गर्न परिरहेको यो अवस्थामा यति बेला त भयावह रूपमा सामना गर्नुपर्ने अवस्था आयो, जहाँ सारा बस्तीहरू डुबे, सारा मानिसहरू बग्नुभयो, होइन, सारा घरबार विहीन, आफन्तविहीन हुन पुगेको अवस्था छ। यति बेला चाहिँ अब सबै दुःखमा शोकमा त भयौँ, तर पनि विपत्तिको सामना गर्न फेरि कहर छ, हामी सबैलाई गर्नै पर्ने हुन्छ, जस्तो अवस्था आए पनि भोग्नै पर्ने हुन्छ। भोगिसकेपछि अब हामीले गर्नुपर्ने दायित्व र जिम्मेवारी के रहन्छ त, आफ्नो देशको लागि, आफ्ना आफन्तको लागि, हामी मानवताको नाताले, हामी एक मानव प्राणी भएको नाताले हामीले के गर्न सक्छौँ त भन्ने कुरा आजको बसाइमा कार्यक्रम सम्झना सन्देश मार्फत तपाईँले आफूले गर्ने, आफ्नो साइडबाट गर्ने उपायका बारेमा केही जानकारी गराउँदै सम्झना सन्देश दिन सक्नुहुनेछ। त्यसको लागि तपाईँहरूलाई 42 11 7 21 42 11 7 36 आउन आग्रह गर्छु र सुरुवातमा यो साङ्गीतिकको सिल राख्छु। स्वदेश गान रहेको छ स्वरूपराज आचार्यको स्वरमा, तपाईँका टेलिफोन हामी रिसिभ गर्दै गर्नेछौँ।

0: हजुर 42 11 7 31 मा छौँ हामी, तपाईँ आउन सक्नुहुन्छ सम्झना सन्देशको साथमा। कोही आएको सङ्केत मलाई प्रविधि कन्ट्रोल रुमबाट हाम्रो लक्ष्मण सरले गराउँदै हुनुहुन्छ। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: हजुर रुक्मणीजी नमस्कार।
0: हजुर हजुर नमस्कार नमस्कार।
1: म ओमणि साउकर नवलपुरदेखि है त, आज पहिलो पहिलाको जस्तो खर भइन कि, देशमा विपद परेको भएर आज तपाईँसँग सिधै बोले कि।
0: हजुर ओमणिजी तपाईँ सन्चै हुनुहुन्छ नि?
1: एकदम आजको दिनसम्मलाई सबै कुरा ठिकै छ भनौँ है त रुक्मिणीजी।
0: हजुर नवलपरासीबाट तपाईँ हामीसँग हुनुहुन्छ।
1: नवलपुरबाट
0: हुनुहुन्छ ओमरजी। सुरुमा सुन्नुभयो आजको विषय मैले छोडिदिएको थिएँ।
1: म सुनिरहेको छु सुरुबाटै, आज कार्यक्रम आउँछ कि आउन्न, अब यस्तो विपदको घडी छ, अस्ति अस्ति त उतापट्टिको ऊ दिनुभएको थियो, सुनिरहेको थिएँ, अनि तपाईँले भनेको मैले सुनेकै छु के अरे। अब यो अस्ति तपाईँको जुन यो भोटे कोसीले अब कति ठाउँमा तपाईँको अब कतिको मृत्यु वरण गरायो, कतिको के छेद विच्छेद आदि इत्यादि सबै बनायो होला, गऱ्यो पनि। हाम्रो अब नारायण निर्माण किनारमा छ, म पनि देखेँ, अब कतिपय लासहरू हाम्रोतिर पनि छोपियो भनौँ, र त्यो दिवङ्गत त्यो आत्मालाई तपाईँको जाने भगवान्ले शान्ति मिलोस्, बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि जस्तो पनि भन्न चाहन्छु। अब का बाँकी दिनहरूमा अलिक सजग रहेर बस्नु होला पनि यही भन्न चाहन्छु है त रुक्मिणीजी।
0: हजुर अब छोटो रूपमा सम्झना सन्देश दिएर छुट्टीमा,
1: सर्वप्रथम त हजुरलाई मिठो सम्झना गरेँ, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ सम्पूर्णलाई मेरो तर्फबाट मिठो सम्झना साथी नमस्कार। अनि म केही साथीहरूको नाम भन्नु पर्दा, नरेन्द्र रिमाल, शार्दल महतो, सुमित लिम्बू, पम्फा गौतम कञ्चनपुर, विमला एम्फो, नगेन्द्र विजाल, जीवन सहयात्री, रामपुकार राई, गणेश श्रेष्ठ, रूपन्देही, गौतम बुद्ध जन्मस्थल भन्दै म हजुरको बसाइबाट बिदा हुन्छु। रुक्मिणीजी नमस्कार है त।
0: हस् त नमस्कार, बाई बाई। ओमरी सापकोटा हुनुहुन्छ हामीसँग नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। यो विषम परिस्थितिमा तपाईँहरूका फोन रिसिभ गर्ने गरिरहेका छौँ, र सोही विषयमा तपाईँसँग तपाईँले हामीले गर्न सक्ने के त भनेर पनि विषय छोडिरहेका छौँ। फेरि पनि म टेलिफोनतर्फ लाग्दैछु। हाम्रो साथमा को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हजुर नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: म महेश धामी बाजुराबाट।
0: बाजुराबाट महेश धामी बाजुरामा सुन्दै हुनुहुन्छ महेश जी हामीलाई?
2: हजुर मैले सुनिरहेको छु हजुर।
0: हजुर यति बेला बाजुराको कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
2: म बाजुराको एकदम विकट स्वामी कार्तिक।
0: हजुर जे भए पनि रेडियो नेपाल सुन्या छ मजाले। अब अहिलेको यो महाविपत्तिमा जुन सामना गर्नु परेको छ हामी सबले, होइन, यस्तो दैवी प्रकोपको सामना गर्नु परेको छ, यो बेलामा हामीले हाम्रो साइडबाट गर्न सक्ने योगदान के हुनसक्छ होला?
2: हामीले हाम्रो सहयोगबाट अब आफ्नो, अहिले त अब मिडियाहरूको होइन इन्टरनेटको जमाना छ, आफ्नो तर्फबाट होइन सकिन्छ भने आर्थिक सहयोग हो प्रमुख कुरा।
0: हजुर
2: त्यसपछि अब त्यो बाढीपीडित क्षेत्रमा अब खाने लाउने कुराहरू के छ, होइन, अब बिरामीहरू के छन्, उपचार के छ, त्यो सबैले होइन आफ्नो तर्फबाट, अनि सरकारको, विशेष गरी सरकारले हेर्नुपर्ने हो, सरकारको ध्यान जानुपर्ने हो। अब त्यहाँ डक्टरहरू पठाउनु पर्ने हो, खासै औषधि पठाउनु पर्ने हो, होइन, अब त्यहाँ बिरामीहरूलाई रगत आवश्यक भए कि त्यो पनि डोनेसन गर्नुपर्ने हो, अनि बस्ने बासको व्यवस्था के छ, होइन, बत्तीको व्यवस्था के छ, होइन, ग्यास बिजुली सारा कुरा अब त्यो सहज गर्नुपर्ने हो। म सरकारलाई त्यो ध्यान आकर्षण गराउन चाहन्छु।
0: हजुर हजुर अब सम्झना सन्देश धेरै लागौँ है त।
2: हजुर हजुर नयाँ सन्देश भनेको अब त्यहाँका मान्छेहरूलाई अब एकदम सतर्क रहन म आग्रह गर्छु। अहिले पनि त्यहाँ रसुवाबाट आएको भोटेकोसी बाढीको क्षेत्र नभइकन अन्य अन्य पनि कडालीको तिरतिर खोलाहरूतिर बस्ने सबै नेपाली दाजुभाइ दिदीबहिनी आमाबुवा सबैले एकदम सतर्क भएर बस्दिन म एकदम हार्दिक अनुरोध गर्दछु।
0: हजुर अब छुट्यौँ त।
2: हस्
0: बाई बाई। हामीसँग महेश धामी बाजुराबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। वास्तवमा उहाँले अर्को कुरा पनि जोड्नुभयो, जुन रसुवामा आएको बाढीबाट धेरै धन जन क्षति, होइन, धेरै मानिसहरू बेपत्ता हुनुभएको छ, धेरै मानिसको ज्यान गएको छ, यो त हामीले प्रत्यक्ष अहिले भोगेको कुरा। त्यस्तै जस्तै नदीहरूका किनारमा, जस्तै कर्णालीलाई जोड्नु भएको थियो उहाँले, कर्णाली नदी पनि असाध्यै ठुलो नदी हो, कर्णाली लगायत अन्य ठुल्ठुला नदीहरू छन् नेपालमा, हाम्रा नदीहरू जलाशयहरू छन्, तिनको आसपासमा, तिनको किनारमा, छेउछाउमा हाम्रा घर छन्, बस्ती बसेका छौँ भने योबाट धेरै पाठ सिक्नुपर्ने अवस्था आएको छ। त्यस्ता खालका बस्तीहरूमा नबस्दा नै राम्रो हुन्छ। र त्यसको अलावा त्यसको सट्टा के गर्न सकिन्छ त भने हामी चनाख हुनुपर्ने हाम्रो दायित्व पनि हुन्छ, किनकि सबभन्दा ठुलो कुरो हाम्रो ज्यान रह्यो भने सबै रहन्छ। हामी बाँच्यौँ भने हामी जे पनि गर्न सक्छौँ, थुप्रै काम गर्न सकिन्छ, थुप्रै प्रगति गर्न सकिन्छ, यो कुरालाई भुल्नु हुँदैन। त्यस कारण पनि त्यस्तामा बस्ती अझै पनि छौँ भने, अन्य खोलाको किनारमा छौँ भने, त्यहाँबाट हामीहरूले आफूलाई कुन ठाउँमा लग्दा ठिक हुन्छ त्यो कुरा ख्याल गर्नुपर्ने हुन्छ। म फेरि पनि टेलिफोनतर्फ लाग्छु। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
3: म शिवराज रिजाल हो।
0: हजुर
3: शिवराज रिजाल।
0: शिवराज रिजाल
3: हजुर, शिवराज रिजाल,
0: शिवराज
3: गोरीगञ्ज वडा नम्बर 3 हाल जडीबुटीमा आएर बसेको छु।
0: हजुर शिवराजजी अहिले जडीबुटीमा हुनुहुन्छ?
3: हजुर म एक महिना सवा महिना जस्तो भयो।
0: हजुर हजुर हजुर, यतै हुनुहुन्छ एक डेढ महिनादेखि होइन त?
3: हजुर हजुर
0: हजुर, हामीलाई सुन्दै पनि हुनुहुन्छ अहिले यहाँले?
3: हजुर, यो नसुनिकन त मेरो पेटै भर्दैन। म नेपाल रेडियो आजदेखि होइन, म जन्मेको 3-4 वर्षदेखि चाहिँ उमेरदेखि नै सुन्दैछु, अहिले 69 वर्ष भयो।
0: हजुर, भनेपछि हाम्रा नियमित कार्यक्रमहरू यहाँलाई सबै थाहा छ होइन, हामी प्रत्यक्ष प्रसारणमा जुटिरहेको, यो पनि सुन्नुभयो। अब यति बेला आजको विषय पनि त्यही नै छ, यो महाविपत्तिलाई हामीले सामना गर्नुपर्ने कहर छ जसरी भए पनि होइन। यो बेलामा हाम्रो साइडबाट के गर्न सक्छौँ? प्रत्येक व्यक्तिले, हामी एउटा व्यक्तिले हात थापेर थुप्रै हातहरू अगाडि बढ्छन्, के चाहिँ गर्न सकिन्छ भन्ने विषय छ आजको।
3: म चाहिँ यही भन्छु, एउटा प्राकृतिक आपत विपदबाट हाम्रो जनधनको नोक्सान भयो, हाम्रो नेपाली दाजुभाइहरू के सोचिराख्नु भएको थियो, कस्तो कल्पना गरिराख्नु भएको थियो, 81 बित्नुभयो। जो बित्नुभयो उहाँको चिर शान्तिको लागि भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न चाहन्छु। जो बिमारीको अवस्थामा घटनामा पर्नु भएको छ उहाँको शीघ्र स्वास्थ्यको लाभको कामना गर्न चाहन्छु। जो पीडित परिवारहरू हुनुहुन्छ, आफ्नो छोरा छोरी नाति पनाति बुढाबुढी भनेर कल्पना गरेर रुँदै हुनुहुन्छ, भगवान् पशुपतिनाथलाई भन्न चाहन्छु, भगवान् कम्तीमा उहाँहरूलाई एउटा सान्त्वना दिनुहोस्। मान्छे जन्मिँदो रहेछ, मर्नुपर्छ, को कहाँबाट मर्छ, को कसरी मर्छ, त्यो प्राकृतिक विपदामा जे जस्तो भयो अब सम्झिनुहोस्। अब मेरो पनि पालो छ, यस्तै रहेछ संसार, आउनु जानु सबैले पर्छ भन्ने होस्, मनले शान्ति पाउन्। अनि अर्को कुरो के गर्न चाहन्छु भने, हाम्रो नेपालमा 3 करोड जनसङ्ख्या छु भन्ने तथ्याङ्क छ, कसै कसैको कुरा त कहिले काहीँ सरकारले गर्नुपर्छ भन्नुहुन्छ, भाँडामा के कति पैसा छ सरकारलाई थाहा छ कि हामीले पनि बुझ्नुपर्छ। 3 करोड जनसङ्ख्यामा प्रति व्यक्ति हामीले 1 रुपियाँ दियौँ, अब 1 करोडले दिएनन् भने 2 करोडले देलान्, 2 करोडले दियो भने 5 रुपियाँ दियो भने 10 करोड रुपियाँ हुन्छ, यदि 50 रुपियाँ दियो भने 5 रुपियाँले 10 करोड हुन्छ भने 10 रुपियाँले 20 करोड हुन्छ, 20×5=100 हिसाबबाट जाँदाखेरि 50 रुपियाँले 1 अरब रुपियाँ हुन्छ कम्तीमा राष्ट्रको लागि। यस्तो आपत विपद परेको बेला हामीले 1 कप चिया खान दोकानमा 15-20-25 रुपियाँ बर्बाद गर्दैछौँ भने, एउटा सङ्कटको बेलामा सबैले सोचिदिउँ, मैले 100 रुपियाँ दिँदा के होला त, यदि 100 रुपियाँको दरले दिँदाखेरि देश राष्ट्रको लागि त्यत्रो ठुलो रकम जम्मा हुन्छ भने, बरु प्रत्येक महिनै पनि सरकारले यो पनि एउटा नियम लगाइदियो सहयोगको रूपमा, एउटा जस्तो अहिले प्रधानमन्त्री विपद एकदम अप्ठ्यारो जे जे परेको बेलामा पनि सहयोगको रूपमा प्रयोग गर्न पाउने रकममा हरेक महिना दिनुहोस् भनेर कसैले भन्छ भने म हामी तयारी पनि छौँ, दिन्छौँ। 1 करोडले नदेला भिन्दै कुरा हो, यसरी हामी सम्पूर्ण मिल्नुपर्छ। 10 को लाठी 1 को बोझ भने चाहिँ कसले गरिदिने त, विपद आएको छ विदेशले ल्याइदिएला भनेर भएन, मेरो घरको छेउको मान्छे लडेको छ, अब अप्ठ्यारो परेको छ भने पहिले मेरो कर्तव्य हो, त्यसकारण राष्ट्रको हिसाबबाट हामीहरूले पहिले सोच्नुपर्छ, भोलि भारतले देला, चिनले देला, अमेरिकाले देला नदेला हामीहरूलाई त्यो मतलब छैन, तर प्रत्येक महिना हामीहरू कम्तीमा 5 रुपियाँ 10 रुपियाँको दरले भए पनि एउटा जम्मा गर्ने कोष सरकारले खोलिदिउन्, प्रत्येक महिना हामी राष्ट्रका व्यक्तिहरूबाट राष्ट्रको लागि एउटा लगानी गरेर हामी आफ्नो स्वेच्छाले त्यहाँ पैसा प्रदान गर्न सकौँ, मेरो
0: स्वेच्छाले दिने त्यस्तो ठाउँ पनि होस्,
3: धन्यवाद दिन चाहन्छु, मेरो सरकारले यो चाहिँ चिज गरिदियोस्।
0: हजुर शिवराजजी,
3: कृष्णको जय जय होस्।
0: शिवराजजी
3: हजुर,
0: अब सम्झना सन्देश कसरी दिनुहुन्छ?
3: म सम्झना सन्देश भनेको नै मेरा नेपाली दाजुभाइ दिदी बहिनीहरू, भाइ भतिजा, भान्जा भान्जी, देश विदेशमा रहनुभएको सम्पूर्णलाई भन्न चाहन्छु, यस्तो समयमा कृपया हात खोलेर दिनुहोला, मन च्यापेर होइन, मन खुल्ला गरेर दिनुहोला, आपद विपद सबैलाई आउँदो रहेछ, हामी जन्मिएपछि मरुन जेलसम्मले एउटा रुसो भोल्टियरको भोल्टियरले भने चाहिँ समस्या सबैलाई आइरहेको छ, समस्या सबैलाई आउँछ, को यस्तो छ जन्मिएर सधैँ खुसी भएर हाँसेको छ, दुःख नभइकन सुखको अनुभव हुँदैन, सुख नभइकन दुःखको पनि अनुभव हुँदैन भने जस्तै हामी सबैले सहयोग गरौँ, सबैको हात अगाडि बढोस्, यस्तो समस्या भएको बेलामा धेरै कुराहरू भन्न चाहदिनँ।
0: हजुर छुट्यौँ है त,
3: धन्यवाद।
0: हस् त, हामीसँग हुनुहुन्थ्यो शिवराज रिजाल, हुनुहुन्थ्यो जडीबुटी काठमाडौँबाट, भक्तपुरबाट हाम्रो माझबाट गइसक्नु भएको छ। उहाँले भन्नुभएको कुरा के भने, यो बेलामा सबैले सहयोग गरौँ, सबै मिलेर सहयोग गर्दाखेरि सामना गर्न सहज हुन्छ भन्नुभएको छ। एक कप चिया किन नहोस्, त्यही चिया खाने कटाएर पनि हामीले सहयोग गर्न सक्छौँ भन्नुभएको छ। पक्कै पनि यस्ता थुप्रै सहयोगी मनहरू अगाडि बढिसकेको अवस्था हो, र पनि सहयोगी मनहरू अगाडि, सहयोगी हातहरू अगाडि बढिसक्दाखेरि, बढिरहँदा यो अवस्थामा केही राम्रा बाटाहरू अगाडि बढ्नेछन्। अब यो दुःखबाट अलिकति मलमपट्टि लाग्नेछ भन्ने पनि हामी कल्पना गरौँ, हामी भगवान्सँग प्रार्थना गरौँ, अब चाहिँ दुःख नदेऊ है नेपाललाई भनेर। फेरि पनि म टेलिफोनतर्फ लाग्दैछु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: जी, नमस्कार।
0: हजुर नमस्कार, नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
4: म दिपिलोतरबाट राम पुकार राय।
0: हजुर राम पुकार जी, सन्चै हुनुहुन्छ?
4: सन्चै छु, तर यो कुरा सुनेर तपाईँ पनि धेरै राम्रो कुरा उठाउनुभयो, दुःखद खबर जुन हाम्रो रसुवामा आयो, नुवाकोटमा आयो, त्रिशुली नदी, नारायणी नदी, भोटे कोशी नदीमा धेरै जान गनाको तस्वादै अनगिन्ती मान्छेको थाहा छैन, कहाँ जानु हो उहाँहरू, कता हराएको छ, कहाँ बेपत्ता भएको छ, हाम्रो देशको सेनाहरू, प्रहरीहरू, राजसेवकहरू, नेताहरू, जनसाधारण व्यक्तिहरू सबै मिलेर धेरै लाखको पनि लास ल्याएर जोगाउनु भयो, राम्रो ठाउँमा अहिलेसम्म राख्नुभएछ, डिएनए परीक्षण गराएर विदेशीहरूको पनि। अब मेरो विचारमा जे भयो भयो, अब घटना घट्नेवाला यो अचानक आयो भयो त्यही गयो, र अब हाम्रो देशमा यो नहोस्, किनभने हाम्रो देश पहाडी पहाडले भरेको हो, धेरै खोलाहरू, नालाहरू, ताल चलैयाहरू, बरफ पहाड छ, जलवायु परिवर्तन गर्मीको कारणले 2024 सालदेखि नै धेरै गर्मी भइरहेको छ, बरफ पिघलिरहेको छ, अब नदी किनारमा जो बास बसेका छ उहाँहरूलाई हाम्रो सरकारले सचेत गराएर, स्थानीय सरकार पनि छ उहाँहरूलाई पनि सचेत गराएर तपाईँको अब ज्यान राम्रो बाँचोस्, अब हाम्रो देशमा केही नहोस्, मे आफ्नो तलबाट तपाईँले पनि कुरा उठाउनु भयो, त्यो जान रहे सबै रहन्छ, आफू बचाउ अरूलाई बचाऊ, यही हाम्रो
0: हजुर भनाइ छ। हजुर अब सम्झना सन्देश भन्नुहुन्छ कसैलाई?
4: सम्झना सन्देश दिँदा हाम्रो दक्षिण कालीको शोक राम लामा हुनुहुन्छ, भक्तपुरको रामहरि दाहालजी हुनु, श्रीराम दाहालजी हुनुहुन्छ, यदि जतिखेर सुनिराख्नु भएछ भोलि कृष्ण आष्टमी हो, कृष्ण भगवान्को जन्मदिन हो, हाम्रो देशमा राम्रो होस्, अब जो भयो बित्यो, हाम्रो देश स्वर्ग होस्, सबैभन्दा विश्वमा नाम कमाउने हो, यो विश्वको ध्यान हाम्रो देशमा आओस्, हाम्रो देश एकदम राम्रो होस्, म कृष्ण भगवान्सँग यही प्रार्थना गरेको छु हजुर, कामना गरेको छु, उहाँको चरण कमलमा म सदर प्रणाम गर्छु हजुर।
0: हजुर छुट्टी है त अब हस् त राम पुकारेर आइ हुनुथ्यो हामीसँग रौतहरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। कार्यक्रम सम्झना सन्देशमा छौँ, सम्झना सन्देशमा 42 11 7 21 42 11 7 36 यो टेलिफोन नम्बर तपाईँका लागि दिइरहेका छौँ। फेरि पनि कोही हुनुहुन्छ उहाँलाई स्वागत गर्छु कार्यक्रममा। यदि तपाईँ आउँदै हुनुहुन्छ भने तपाईँलाई आज सम्झना सन्देशमा, किनकि यो विशेष परिस्थिति सिर्जना भएकै कारण आजको यो महाविपत्ति जुन भोग्न पर्यो, जसलाई सामना गर्न पर्यो, यो दैवी प्रकोपलाई सामना गरिराख्दाखेरि हामीले कसरी मलमपट्टि लाउन सक्छौँ त, हाम्रो साइडबाट हामीले के गर्न सक्छौँ भन्ने कुरालाई हामीले जोडिरहेका छौँ। त्यसको लागि आउन सक्नुहुन्छ 42 11 7 21 42 11 7 36 एकैछिन राख्छौँ यो स्वदेश गान, त्यसपछि भने तपाईँका माझमा हामीले टेलिफोन लिने प्रयास गर्नेछौँ। टेलिफोन आएको सङ्केत मलाई गर्दै हुनुहुन्छ प्रविधि कन्ट्रोल रुमबाट लक्ष्मणजीले, कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु उहाँलाई। हेलो हेलो हेलो कोही हुनुहुन्छ र उहाँको अलिकति टेलिफोन नबुझेको हो कि, हेलो हेलो
5: हजुर नमस्कार। हजुर
0: हजुर नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम तपाईँको? गङ्गा राणा। लागिहाल्यो है
5: हजुर।
0: कुन ठाउँबाट रे तपाईँ? धनकुटा। हजुर हजुर, फोन अलिकति नोइज छ तपाईँको आज, मैले अलि अलि सुरुमा पनि बुझ्न अलिअलि गाह्रो भयो। गङ्गाजी आजको विषय भनेको अहिलेको जुन महाविपत्ति हामीले भोगिरहेका छौँ नि, यस्तो दैवी प्रकोपको सामना गरिरहेका छौँ, यो बेलामा मेरो साइडबाट अर्थात् तपाईँको साइडबाट होइन, एउटा व्यक्तिले हामीले कसरी मलमपट्टि लगाउन सक्छौँ, के गर्दाखेरि के चाहिँ योगदान गर्न सक्छौँ भन्ने विषय राखेको छु।
5: मैले सक्नु त सकिन्छ, तर हाम्रो यो घर गाउँबाट यस एरियाबाट हामीले चाहिँ पैसा उठाएर अलिकति त्यो के वार गर्नु खोजेको, तर पैसा छ त नगर्नु भन्ने आशा थियो।
0: होइन नि त्यस्तो, त्यहाँ तपाईँले बुझ्नुभएको भएन होइन, गर्न गर्नको लागि पनि एकद्वार प्रणाली छ होइन, त्यो चाहिँ ब्याङ्कहरूको कहाँ के भनेर प्रधानमन्त्री दैविक राहत कोष छ, त्यसमा चाहिँ गर्नुपर्ने हुन्छ, जहाँ पाइतै चाहिँ गर्ने होइन है, फेरि त्यसमा त्यसमा पनि सचेत हुनुपर्छ, जो पाइतैलाई हाल्ने होइन, जहाँ पाइतै हाल्ने होइन होइन, त्यहाँ चाहिँ स्थानीय ओडा होला, अध्यक्ष हुनुहुन्छ होला, त्यहाँ जान्ने अलिकति बुद्धिजीवी कोही हुनुहुन्छ होला, उहाँहरूसँग सोधेर तपाईँले योगदान गर्न सक्नुहुन्छ, दिन सक्नुहुन्छ, त्यसको लागि रोकटोक छैन होइन। तर कतिपय यस्तो बेलामा हेर्नुहोस्, फेरि बस्नुपर्ने पनि अवस्था छ, यस्तो बेलामा त्यत्तिकै फ्रड गर्ने मान्छेहरू धेरै हुन्छ होइन, जसले यसमा हालिदिनुहोस् भन्छ, अनि त्यो हालिदिए बापत कहिलेकाहीँ त के हुन्छ भने त्यो खाता सञ्चालन भए बापत पनि अर्को गिरोह लागेर आफ्नो ब्याङ्कको पैसा पनि स्वाहा पारेको घटना पनि हुनसक्छ। त्यसमा चाहिँ हामी सचेत हुनुपर्छ, तर सम्बन्धित निकायले दिएकोमा चाहिँ हाल्न मिल्छ, त्यसको लागि बुझ्नु होला है, ओडामा गएर ओडा अध्यक्षदेखि लिएर त्यहाँका स्थानीय सरकारसँग बुझेर हाल्न सकिन्छ, त्यसमा दुविधा हुन परेन है। तपाईँको अब तपाईँको समूहबाट गाउँबाट हाल्न खोज्नुभएको रहेछ, अलिकति बुझेर बुझेर मात्रै अगाडि बढ्नु होला भन्न चाहे मैले।
5: हामीले के गरेको थियो भने दिदी,
0: हजुर
5: हामीले के गरेको थियो भने, हाम्रो ठुलो गाउँ छ नि त, अनि ठुलो गाउँबाट त्यहाँ हाम्रो वार्डबाट होइन, फाल्टो साथीहरूले 1,500,000 उठाउनु सुरु गरेको थियो।
0: हजुर
5: उठायो, मेरोमा नि आइपुग्यो।
0: हजुर
5: अनि मैले के एउटा सुनेको छु भने, यो क्युआर गर्दाखेरि पनि सम्बन्धित इकाइमा सम्पर्क राखेर कुन ठाउँमा कसरी के गरी पठाउनु पर्ने, त्यो खालको निर्णय गरेर मात्रै डिसिजन गरेर पठाउने, नत्र पनि नउठाउने भने भयो। अनि मैले हाम्रो वरिपरि प्रहरी साथीहरू, अब प्रशासनिक साथीहरू पनि छ नि, अनि मैले भने हाम्रोमा उठाएको करिब करिब 55,000 भरि उठाइसकेको थियो।
0: हजुर
5: अनि मैले 55,000 बढी उठाइसकेपछि साथी हो तपाईँले स्रोत गर्नुभएछ यस्तो बेलामा मलाई पठाइरहनुपर्छ हामी पनि यो हो हामी त्यो ठाउँमा गए पनि साथ हुन्छौँ दिन्छौँ हामीलाई कहिले उदाहरणता गरेर चामल तेल नुन भुट्यो चिउरा चाउचा अथवा पानी केही खुवाएर चाहिँ हुन्थ्यो र अलिकति हामीले पनि छौँ अलिकति उपाय गरेर त्यहाँ राख्छौँ भने हामीलाई त्यो राख्ने थियो त्यस्तै हामी यहाँ भएको छैन राम्रै छौँ हामी अनि हामीले पनि उठाएर त्यहाँ कसरी गर्ने भन्ने कुरालाई लु है होइन तपाईँहरू यहाँ कालेबुङमा जानुहोस् या वार्डमा जानुहोस् अनि मात्रै गर्नुहोस् नभए अहिले किन भने पछाडि पऱ्यो भने तपाईँलाई अप्ठ्यारो हुन्छ र अघिल्लो पनि जस्तै आफ्नो खाताको नम्बरको पनि पैसा छिप्दिएर अथवा
0: हजुर सामाजिक सञ्जालमा त्यस्ता कुरा पनि अगाडि बढेको छ त्यसको लागि तपाईँले जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालय जहाँ पनि बुझेर मात्रै अगाडि बढ्नुपर्ने गर्नु नबुझा मान्छेलाई त अब अनलाइनमा आफ्नो मोबाइल आउनु सक्छ यति नम्बर हालिदिनुहोस् भन्ने कोही आउला त्यो फ्रड हो होइन आधिकारिक सम्बन्धित निकायलाई बुझेर मात्रै गर्नु होला यति जानकारी गराए अब छुट्टिने बेला भयो छुट्ट्यौँ के सम्झना सन्देश भन्नु छ हस् त हस् ल छुट्टी है त गङ्गा राणा धनकुडाबाट हुनुहुन्थ्यो हाम्रो साथमा र उहाँले आफ्नो भनाइ राखेर हाम्रो माझबाट गइसक्नु भएको छ अब भने तपाईँका माझबाट हामी पनि छुट्टिने बेला भएको छ कार्यक्रम सम्झना सन्देशमा तपाईँका माझमा हामीहरू उपस्थित भयौँ र आज हामीलाई टेलिफोन गरेर आफ्ना ती भावनाहरू होइन राख्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जस जसको टेलिफोन लागेन तपाईँले प्रयासमा रहनुभयो टेलिफोन लागेन तपाईँहरूको अर्को हप्ता टेलिफोन लागोस् भन्ने कामना गर्न पनि चाहन्छु र रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि थ्याङ्क यू सो मच भन्दै म रुक्मिणी पोखरेल छुट्टिन्छु हवस् त नमस्कार जाँदा जाँदै यो स्वदेशगान तपाईँका माझमा राख्छु यो स्वदेशगान पछि केही सूचना सन्देश सुन्नुहुनेछ त्यसपछि ठिक 3 बजे 3 बजेको समाचार सुन्नुहुनेछ हवस् त

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
6: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
7: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
6: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ
7: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीबाट अहिलेसम्म 1252 जनाको मृत्यु भएको पुष्टि। भोटेकोशी बाढीमा बेपत्ता नागरिकका परिवारप्रति जवाबदेही हुन सांसदहरूको सरकारसँग माग र अमेरिका र इरानबीच तनाव कायमै।

जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा निरन्तर खोजी तथा उद्धारको काम भइरहेको र आज नेपाली सेनाको 9,300 जनाको उद्धार टोली सहित विभिन्न देशका प्राविधिकहरू परिचालन भइरहेको मन्त्रालयले जनाएको छ। विशेष गरी जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका व्यक्तिहरूको खोजीमा उद्धार टोली केन्द्रित रहेको उल्लेख गर्नुहुँदै मन्त्रालयका प्रवक्ता पौडेल छेत्रीले हाल चिलिमेको सुरुङमा नेपाली सेना र भारतीय प्राविधिक टोलीले काम गरिरहेको बताउनुभयो। त्यस्तै माथिल्लो त्रिशुली 3A को सुरुङमा नेपाली र चिनिया प्रविधि गरी 93 जना र माथिल्लो त्रिशुली यसलाई फेरि सुन्नु होला यस्तै माथिल्लो त्रिशुली 3A को सुरुङमा नेपाली र चिनिया प्राविधिक गरी 93 जना र माथिल्लो त्रिशुली 3B को सुरुमा 67 जना नेपाली सेना तथा 3 जना जलविद्युत आयोजनाका प्राविधिकहरूको टोली खटिएको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले भोटेकोशी बाढीका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका नागरिकहरूका आफन्तप्रति सरकारको जवाफदेहिता सुनिश्चित गर्न माग गर्नुभएको छ। बैठकमा सांसदहरूले बाढी प्रभावित क्षेत्रमा जलविद्युत आयोजनामा कार्यरत बेपत्ता व्यक्ति र पर्यटकहरूको खोजी र उद्धारलाई तीव्रता दिनुका साथै प्रभावित परिवारले उठाएका प्रश्नमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो। सांसदहरूले बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी सम्भावित महामारीको रोकथाम गर्नुपर्ने भन्दै घाइतेको समयमै उपचार र मृतकका परिवारजनलाई आवश्यक मनोसामाजिक परामर्शको व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो। त्यस्तै एउटै त्रिपालमुनि धेरैजनासँग सँगै बस्न बाध्य प्रभावित महिला किशोरी तथा बालबालिकाको गोपनीयता सुरक्षा र मर्यादा सुनिश्चित हुने गरी सुरक्षित आवासको व्यवस्था गर्न सांसदहरूले सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले बाढीबाट परिवार गुमाएका बालबालिकाको तत्काल पहिचान शिक्षाको निरन्तरता उचित व्यवस्थापन र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्ने प्रभावकारी रूपमा राहत वितरण गर्न अवरुद्ध मुख्य राजमार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक उद्धार उपकरणको व्यवस्थापन गर्न तथा सडक दुर्घटना न्यूनीकरण गर्न लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठक जारी छ। भोटेकोशी बाढीका क्रममा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले जीवित उद्धार गरेको छ। यो सँगै विभिन्न हाइड्रो कम्पनीका टनेलमा खोज तथा उद्धारलाई सेनाले जारी राखेको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुग्नु भएको थियो। उहाँले सुरुङका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिनुभयो। नेपाली सेनाद्वारा जारी अपडेटमा लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब 150 मिटरसम्म प्रवेश गरी 2 स्थानमा सानो सानो होल बनाई खोजी कार्य गरिरहेको र चिलिमे हाइड्रोमा पनि खोजी कार्य जारी रहेको जनाइएको छ। त्रिशुली 3A मा 93 जनाको संयुक्त उद्धार टोलीले 5 एस्काभेटरको प्रयोग गरी रातभर सुरुङको आउटलेटमा भरिएको लेदो र माटो हटाउने क्रममा रातको करिब 2 बजे आउटलेटको होललाई ठुलो बनाउन क्राउनलाई ब्लास्टिङ गरी सफा गर्ने काम भइरहेको छ। त्रिशुली 3B मा नेपाली सेनाको 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउन बब क्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने काम भइरहेको अपडेटमा जनाइएको छ। नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीद्वारा प्रभावित क्षेत्रमा 3 नेपाली सेनाका 9,300+ फौज प्रत्यक्ष रूपमा खटिए यसलाई फेरि सुन्नुहोला नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीद्वारा प्रभावित क्षेत्रमा नेपाली सेनाका 9,300+ फौज प्रत्यक्ष रूपमा खटी समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार सब व्यवस्थापनमा सहयोग अवरुद्ध सडक सुचारू एवं आपतकालीन उपचार कार्य गरिरहेको नेपाली सेनाको अपडेटमा उल्लेख छ। भोटेकोशी र त्रिशुलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा अझै वर्षाको सम्भावना रहेकोले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी त्रिशुली नदी तथा आसपासका ससाना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिनुभयो। भोटेकोशी बाढी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा आवत जावतका साथै उपत्यका भित्रिने खाद्यान्न खाना पकाउने एलपी ग्यास लगायत दैनिक उपभोग्य वस्तु ओसार पसारमा समस्या भएको छ।

0: संवाददाता सरिता खनालको यो रिपोर्ट।
1: भदौ 10 गते आएको भोटेकोसी बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 अन्तर्गत पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा सड़क कटानका कारण बाटो अवरुद्ध भएपछि काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास, पेट्रोलियम पदार्थ र अन्य खाद्यान्न आपूर्ति प्रभावित हुन थालेको छ। केही समय अगाडिदेखि नै एलपी ग्यास अभाव भइरहेको अवस्थामा सड़क अवरुद्ध भएपछि चाडबाड नजिकिँदै गर्दा थप समस्या पो पर्ने हो कि भन्ने चिन्ता नागरिकमा परेको छ। तर सड़क अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा ग्यास आउने ठूला बुलेटहरू आउन नसक्ने भएपछि काठमाडौँ बाहिरै सिलिन्डर भरेर उपत्यकामा ग्यास भित्र्याएर बिक्री वितरणको व्यवस्था मिलाइएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र पाल्पामा रहेका एलपी ग्यास उद्योगलाई आफूसँग पाएक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना बुलेट खाली गराई सिलिन्डर रिफिल गर्न लगाइएको र कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यास सिलिन्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। ठूलो सड़क अवरुद्ध हुँदा केही समस्या भएको भए पनि अन्य सड़कहरू प्रयोग गरेर खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थ ल्याउने गरी व्यवस्था मिलाइएको र काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रयास गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले जानकारी दिनुभयो।
2: मेन ठूलो बाटो डिस्टर्ब भएपछि हाम्रो लगभग 22 प्लान्ट चाहिँ धादिङ र नौबिसे खण्डमा थियो। ग्यासको बाहिरबाट ठूलो बुलेटमा ल्याउने र यहाँबाट सानो सिलिन्डरमा भरेर काठमाडौँ भ्यालीलाई हामी आपूर्ति गरिरहेको थियौँ। अब यताको बाटो बिग्रिएपछि हेटौडा, चितवन, नवलपरासी जहाँ जहाँ हाम्रो नजिकमा यहाँ प्लान्ट छ बाहिरबाट ल्याएको ग्यास त्यहाँ रिफिलिङ गर्ने, काठमाडौँको भएको सिलिन्डर त्यहाँ लाने र त्यहाँबाट भरेर यहाँ ल्याउने र कन्ज्युमरलाई म के भन्छु भने कम्तीमा आफूसँग यदि सिलिन्डर छ भने जो भर पाइरहेको छ भने त्यसलाई अहिले प्रायोरिटी छोडिदिनु र यहाँलाई स्योर गराउँछु कि यहाँहरूले मागेको जति सिलिन्डर हामी यो मेथडबाट यदि बाटोले साथ दिँदै गयो भने नर्मल सप्लाईतिर हामी छिटो ल्याइदिन सक्छौँ।
1: सडक अवरुद्ध भएपछि विभिन्न वैकल्पिक सड़कहरूको प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। त्रिभुवन राजपथ, कान्ति राजपथ लगायतका सड़कहरू प्रयोग गरेर अहिले उपत्यकामा खाद्यान्न तथा पेट्रोलियम पदार्थहरू ल्याउने गरी व्यवस्था मिलाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो।
3: ग्यास रिफिल गर्ने काम तराईमा लगेर गर्ने, ट्रकमा सिलिन्डरहरू ल्याउने गरी व्यवस्था मिलाइएको छ। त्यसो भएपछि बुलेटहरू ल्याउनु पर्ने अवस्था भएन। खाद्यान्नहरू र ग्यास ढुवानी गर्नको लागि एक सरो हेटौँडाबाट त्रिभुवन राजपथ भएर काठमाडौँ भ्याली भित्र नै फर्कने बेला कान्ति राजपथ भएर फर्कने गरी व्यवस्था मिलाइएको छ। बर्खाको समय पनि भएको हुनाले कतै कतै बाटो अवरुद्ध हुने, पहिरो जाने, त्यस्तो अवस्थामा सडक विभागले डोजरहरू सहितको टोली राखेर तुरन्त पन्छाउने गरी पनि व्यवस्था मिलाइएको अवस्था छ। खाद्यान्न अभाव हुने अथवा चिजहरू काठमाडौँमा नआउने हो कि चाडबाडमा गाह्रो हुने हो कि भन्ने हिसाबले चिन्ता लिनुपर्ने अवस्था छैन। उपभोक्ताहरूलाई अप्ठ्यारो पर्न हामी दिँदैनौँ।
1: पृथ्वी राजमार्ग अवरुद्ध हुँदा अन्य वैकल्पिक सड़कहरू प्रयोग गर्नु परेको र ती सड़क साँगुरो भएकाले एलपी ग्यास, अन्य पेट्रोलियम पदार्थ तथा खाद्यान्न लगायतका सामान ढुवानीमा समस्या भइरहेको छ। पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने र ढुवानीमा समस्या भए पनि उपभोक्तालाई खाद्यान्न तथा पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन नदिने गरी काम भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: साल ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भर्न सुरु गरेको छ। गत आइतबार धादिङको कृष्णभीरमा त्रिशुली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएपछि कर्पोरेसनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भरेर बोटलिङ गरी काठमाडौँ ल्याउने नीति लिएको हो। सो राजमार्ग अवरुद्ध हुँदा कर्पोरेसनको धादिङ जुगे खोला स्थित एलपिजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेसनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्र्याउने प्रबन्ध मिलाएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यही भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढीले जलवायु सङ्कटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले आज तिमोर लेस्तेको डिलीमा आयोजना भइरहेको अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै चीनसँगको उत्तरी सिमानामा रहेको रसुवाको भोटेकोसी नदी क्षेत्रमा गएको विनाशकारी हिमचट्टान सहितको बाढी पहिरोका कारण अकल्पनीय जनधनको क्षति भएको बताउनुभयो। मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनबाट सबभन्दा बढी प्रभावित अति कम विकसित मुलुकलाई जलवायु न्यायका लागि एकजुट भएर आवाज उठाउन आह्वान समेत गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
4: हेलो,
5: के गर्दैछौ?
4: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
5: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
4: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
5: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
4: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: अब रात तपाईँको नेपाल टेलिकम
0: राष्ट्रको संचार। अब बाँकी समाचार। बाढीले मोटरसाइकल सहित भगाएका 2 युवाको शव 3 दिनपछि रूपन्देहीमा भेटिएको छ। 3 दिनदेखि सम्पर्कविहीन पाल्पाका 2 युवा रूपन्देहीको सैना मैनामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटोलका डिएसपी निशान्त श्रीवास्तवले बताउनुभयो। रेना देवी छहरा 7 जोगद मार्गका 32 वर्षीय विपिन पोखरेल र सोही ठाउँका 23 वर्षीय प्रवीण पुन सत्यवतीतर्फ जाने क्रममा मोटरसाइकल सहित खोलामा खसेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत आयोजनाका सुरुङ तथा अन्य स्थानमा फँसेकाको तत्काल खोज उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो। समितिले बाढीबाट अवरुद्ध सडक सञ्जाल तत्काल पुनः सञ्चालन र क्षतिग्रस्त सडक तथा पुलको शीघ्र मर्मत अघि बढाउन समेत निर्देशन दिएको छ। नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिनुभयो। यही भदौ 10 गते भोटेकोशीमा आएको बाढीमा परि लाङटाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका 45 जना सैनिक हराइरहेका छन्। तिलगङ्गा आँखा प्रतिष्ठानले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,01,00,000 रुपियाँ जम्मा गरेको छ। प्रतिष्ठानका सम्पूर्ण कर्मचारीको तर्फबाट पनि 1 दिन बराबरको पारिश्रमिक जम्मा गरी 8,51,000 रुपियाँ कोषमा जम्मा गरिएको छ। साथै सोही अवसरमा प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था दि फ्रेड हलोज फाउन्डेसन अस्ट्रेलियाको तर्फबाट 21,81,000 रुपियाँ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक चाड गौरा पर्व सुरु भएको छ। बैतडीबाट लक्ष्मी दत्त पाण्डेको यो रिपोर्ट।
6: पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा शिव र पार्वतीको गाथा मिलाइने हुँदा यसलाई गीति पर्व समेत भनिएको हो। यस पर्वमा महिला र पुरुषले देवी देवताको गाथा मिलाएको ठाडोखेल तथा ढुस्को खेल्ने गर्दछन्। गौरा पर्वको ऐतिहासिक तथा धार्मिक महत्वका बारेमा जानकारी दिँदै पूर्व शिक्षक शिवदत्त जोशी।
7: गौरा महान पर्व हो, यो नारी पर्व हो भन्नुमा अतिशयोक्ति नहोला। हिमालयकी पुत्री सुनैनाका कोखबाट पैदा भएकी हाम्री आराध्या देवी गौरा हाम्री चेली बेटीमा आइत आउने भएकाले यो भाद्र सप्तमीमा शुभ साइतमा हामीलाई सुख शान्ति समृद्धि दिन आउँछिन्।
6: सामाजिक सद्भावको पर्व समेत भएकाले यस पर्वमा मनोरञ्जन लिने दिने गरिन्छ। थकाई मार्ने उद्देश्यले महिला र पुरुषले अलग अलग डेउडा खेल्ने गर्दछन्।

0: पञ्चमीका दिन मास गहत गहुँ केराउ र गुराउस गरी पञ्च बिरुडाले अष्टमीका दिन टाउको पुज्ने गरिन्छ। बाघ जस्तो बलियो हुनु, स्याल जस्तो चतुर हुनु, दुबो जस्तो मौला हुनु र काग जस्तो सन्देश भाग हुनु जस्ता आशीर्वाद दिएपछि गौरव पर्व सम्पन्न भएको मानिन्छ। सामूहिक एकता र सद्भाव सिकाउने गौरा पर्व नेपालको सुदूरपश्चिम प्रदेश तथा भारतको उत्तराखण्ड राज्यमा बडो धुमधामका साथ मनाउने गरिन्छ। लक्ष्मीदत्त पाण्डे, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, बैतडी।
1: सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः सुरु भएको युद्ध धेरै लामो समयसम्म नचल्ने बताउनु भएको छ। यसैबीच इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाले चाँडै नै इरानको युद्ध सम्बन्धी नयाँ रणनीति देख्ने चेतावनी दिनुभएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसेन केरमानपोरका अनुसार अमेरिकी आक्रमणमा 18 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 महिला र 1 बालक समेत रहेका छन्। आक्रमणमा थप 142 जना घाइते भएका मध्ये 61 महिला र 44 जना नाबालिग रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी बाढीबाट अहिलेसम्म 1252 जनाको मृत्यु भएको पुष्टि। भोटेकोशी बाढीमा बेपत्ता नागरिकका परिवारप्रति जवाबदेही हुन सांसदहरूको सरकारसँग माग र अमेरिका र इरानबीच तनाव कायमै। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। रसुवाग भोटेकुसी बाढीमा परेको ज्यान गुमाल 1252 जना ग्लास भेला परिरेलिक। नेपाल पुलिसका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, चितवनमा 355, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, तसो नवलपरासी पश्चिममा 190, तसो भारतमा भेटाल 18 जना गरेको 1252 जना ग्लास फेला पर्ल हो। भारतक सीमावर्ती ठाउँमा फेला पर्ल लास नवलपरासी पश्चिम जिल्लामा बुझाल र छि। जम्मा कर्ल मध्ये अग्निसम्म 95 लास आफन्तलाई बुझाल। केन्द्रीय पुलिस प्रवक्ता अभि नारायण काफले जानकारी दिलर छात्। फेला पर्ल लास चिनेले डिएनए नमुना जम्मा कर्लार सो चैलार प्रक्रिया पूरा गरेको। अग्निसम्म 213 महिला, 314 पुर्खर, तसु 370 नै खुल्ल गरेको। जम्मा 897 वटा लास माटि पाटार जोगाको व्यवस्थापन कर्ल र छिक। पहिचान नयक्ल 959 वटा लासक विवरण नेपाल पुलिसक वेबसाइटमा सुरा धर्ल र छिक। प्रधानमन्त्री बालेन्द्र शाहसँगै आज नेपाली कम्युनिष्ट पार्टी नेता वर्षमान पुने भेट गरिरहेलक। सिंहदरबारक प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा आख्ल भेटमा ओलखक बीचमा रसुवाक भोटेकोसी लरीमा आइल बाढी तसु उपाचे खोज उद्धार जाँच राहत दिलार सहितक विषयमा कुरोकानी अख्ल हो। यसनिगे ओलखक बीचमा बाढी प्रभावित अख्ल पूर्वाधारलाई कनिको फेरि चालालार बाजलार विषयमा पनि छलफल भइरहेलिक। यसै आगो प्रधानमन्त्री शाहसँगै उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङे पनि भेट गरेको बाढी सहितक विषयमा कुरोकानी हखलर लिख्छ। नेपाल सरकार मन्त्री परिषदक बैठक अख्नि बसिधर लिख। प्रधानमन्त्री तसु मन्त्री परिषदक कार्यालयमा अख्नि दिनखनि 3 बजे सो बैठक बस्ती कर्ला। सरकारक प्रवक्ता तसु शिक्षा अंश खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिलर छाट। बैठकमा रसुवाक भोटेकोसीमा आइल बाढी तसु पार्ल प्रभाव सहितक विषयमा केन्द्रित रहल जनाल र छिग। प्रतिनिधि सभा पूर्वाधार विकास समिति भोटेकोसी बाढी बाटे जलविद्युत आयोजनाक सुरुङ तसु अर्को ठाउँमा फसलारक चाँडो खोज उद्धार तसु जोगला ठाउँमा सार्लारले सेबीभन्दा आगु धरेको काम गरेर सरकारले निर्देशन दिलर छिक। समिति आज बस्ल बैठके नेपाल सरकार तसु स्थानीय तहक समन्वयमा उद्धारलाई चाँडो गरेले निर्देशन दिल हो। समिति बाढीबाटे बाट रोकन्जैल फेरि चारो बानाको चाल्यालाई तसु नासखल बाघ तसु पुल पनि चारो बानालाई सुरा निर्देशन दिल र छात। परराष्ट्र मन्त्री शिशिर खनाले काठमाडौँ कूटनीतिक समुदायले नेपालमा विपद निम्ताल भोटेकोसी बाढी घटनाबारे ब्रिफिङ गर्ल रहेछ। परराष्ट्र मन्त्रालयमा आज आयोजना गर्ल कूटनीतिक ब्रिफिङमा भिन्न भिन्न मुलुकक राजदूत, कूटनीतिक नियोगक मुख्य, तसु प्रतिनिधि, विश्व बैङ्क, तसु एसियाली विकास बैङ्क, तसु संयुक्त राष्ट्र सङ्घ सहित अन्तर्राष्ट्रिय संस्था प्रतिनिधिक उपस्थिति रहेको छ। मन्त्री खनाले रसुवाक भोटेकोसी लरीमा भदौ 10 गते आइल विनाशकारी बाढी निम्ताल विपदक पाछलो अवस्था, सरकारक खोज तसु उद्धार प्रयास, विदेशी मानुषक अवस्था तसु अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी कराती, सरकारक सेबीभन्दा पहिला काम बोल्ने, बाढी प्रभावित जीवन जोगालार खोज तसु उद्धार अंशु विदेशी मानुष जोगालार रहल बाजल रहेछ। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी हावापानी खतराकबाट सबैभन्दा बढी प्रभावित धेरै चुटेक विकास अग्ल मुलुकी हावापानी न्यायिक लागि सामूहिक रूपमा आवाज उठ्या पर्ला बाजिरेली। तिमोर लेस्टेक दिल्लीमा आयोजना गर्ल धेरै चुटेक विकास अग्ल देशक मन्त्री स्तरक बैठकलाई सम्बोधन गर्ती वही भदौ 10 गते रसुवाक भोटेकोसीमा आइल विनाशकारी बाढी पैरा हावापानी खतराकबाट निस्कल खतरामा गहिरो चेतावनी दिकु नै सोच्ल नै जनधन नासख्ल बाजिरेली। मन्त्री चौधरी नेपालले हावापानी फेरन्जैलबाट सेबीभन्दा बढी प्रभावित धेरै चुटेक विकास अख्ल मुलुक एलडिसीले हावापानी न्यायिक लागि एकजुट अखेको आवाज उठ्यालाई सुरा बोल्ल र छात। नेपाली सेना कर्तव्य मानलार सिलसिलामा रसुवाक भोटेकोसी बाढी कारण सम्पर्कमा नै रहल सैनिक परिवारक सँगै समन्वय कर्लार हेल्प डेस्क सहयोग कर्लार कोठा चाल्याले आनिरेलिक। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेते बाढीमा हेराधरल सैनिक परिवारक सँगै सम्पर्क भइसिद्धाला जानकारी दिलर छात्। यी भदौ 10 गते भोटेकोसीमा आइल बाढीमा परेको लाङटाङ राष्ट्रिय निकुञ्ज तसु उसे ठाउँमा रहल जलविद्युत आयोजना जोग्यालाई खटाल 45 जना सैनिक हेरा धर्ल र चट उलख खोजी भने लगातार भइधरल सेनै जनारेलिग। राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोसी तसु त्रिशुली लरीमा जैलबर्के विनाशकारी बाढीबाट प्रभावित ठाउँमा उद्धार राहत जाँच तसु फेरि बनालार कामलाई थप सोलारी बनाले तिनै तहक सरकारलाई अनुरोध गर्ल र छिक। आयोगक सहसचिव तसु प्रवक्ता डाक्टर टिकाराम पोखरेले
जारी कर विज्ञप्तिमा विपद पाछे उद्धार राहत तसु फेरि बनालार काम मानस अधिकार अनुसार चाल्या पर्लारमा जोरदिती रसुवा नुवाको धादिङ चितवन सहित जिल्लामा डिठाला टोली खटाको उद्धार काम घाइटेक जाँच तसु होल्डिङ सेन्टरमा रहल प्रभावित मानस अधिकारक अवस्थाबारे सुरुक दिथाला जनाल र छिक यसनिकै उद्धारमा खट्ला सुरक्षाकर्मी स्वास्थ्यकर्मी राष्ट्रसेवक कर्मचारी मनोसामाजिक परामर्शकर्ता राष्ट्रिय तसु अन्तर्राष्ट्रिय सङ्घ संस्था अंशु मानवीय सहयोगमा जुटलमा सर्वसाधारणलाई धन्यवाद व्यक्त गर्दै एनक काममा सरकारलाई सहयोग गरे बाढी पीडित उपर सामाजिक सञ्जालमा नै राम्रो टिका टिप्पणी नै गरेले तसु नै चैदो नै अख्ल कुरो फैलालार खालक सूचना तसु सञ्चारकबाट टाढो रहेले आयोगे अनुरोध गर्न रछात। पृथ्वी राजमार्गभित्र धादिङ जिल्ला कृष्णभीरमा पैरा पन्छालार काम आगो बढाधर लरछिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साले सुरुको जीवन बाट चालालारलाई आगु धरती पैरा पन्छालार काम चारचारो करिधरल जानकारी दिलो हो। पैराग दुई बाटे 18 काम गर्लार ल खटाकु बोट काटलार काम भइधरलिक पैरा पन्छालाई चैलार बानाकु मेसिन सुरा दुईपट्टि तयारी अवस्थामा धर्ल रचात मन्त्री लम्सालग अनुसार बोट काटलार काम अखैसात बानालार मेसिन खटाको पैरा पन्छालार काम सुरु करलार जनाल रछिक भने बाचाल्याले चैलार काम करलार मानुस तसु मेसिन खटाको कामलाई चारचारो करल रछिक। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भाटपाकालार ग्यास पाएले सजिलो बाना धरेले निजी ग्यास कम्पनीसँगै मिलेको काम गर्दै आफ्नै एसटिसी सिलिन्डरमा ग्यास भरेले सुरुवात गरिरहेलिक जैल आइतबार धादिङ कृष्णभीरमा त्रिशुली लरी कटान गरेको पृथ्वी राजमार्ग पुरा रोकन चैनेसो कर्पोरेसनले नयाँ विकल्प खोजी गर्दै निजी ग्यास कम्पनी ग्यास प्लान्टमा आफ्नै एसटिसी सिलिन्डरमा ग्यास भरिको काठमाडौँ आन्ला नीति लिल हो। उसे राजमार्ग रोकनजैते कर्पोरेसन धादिङ जुगे लरिक एलपिजी प्लान्टमा पनि असर परिरहेलिक भने आफ्नै प्लान्टमा ग्यासक बुलेट आनै नै पार्ला रख्नेछौ कर्पोरेसनले अर्को निजी ठाउँ मनोज सहित बाबा ग्यासक प्लान्टसँगै मिलेको काम गरेको खाली सिलिन्डरमा ग्यास भरिको वैकल्पिक बाटकबाटे उपत्यकाभित्रलार व्यवस्था मिलाल हो। भोटेकोसी तसु त्रिशुलीमा आज पनि आकस्मिक बाढी खतरा रचिक जल विज्ञान तसु जलस्रोत अनुसन्धान केन्द्र बाढी पैला कर्लार अनुमान महाशाखा बाढीविद सरस्वती बिष्टै भोटेकोसी उपरोक्त तटीय ठाउँमा पानी परिधरल तसु अझै पानी परे पार्ला रखेको रसुवा तसु नुवाको टक्ती बग्लार भोटेकोसी त्रिशुली लरी अंशु एर्सा ओर्साक चुटी चुटिना लरीमा पानी सतह धेरै बढे पार्लार जानकारी दिल रछात। यसनिकै पानी तसु मौसम विज्ञान विभागक मौसमविद सञ्जीव अधिकारी उसे ठाउँमा बर्क पानी परे पार्लार अवस्था भने चुटेक रहल जानकारी दिल रछात। मौसमविद अधिकारी अनुसार मनसुन हल्का सो पश्चिमपट्टि धेरै जाग्ला रखेको आइलार 3 मौसममा सुधार रखे पार्लार बाजल रहेस। आज राति कोशी बागमती गण्डकी प्रदेशक हिमाली तसु पहाडी भागक 1-2 ठाउँमा बर्के पानी परे पार्लार विभागीय जनाल रछि विभागीय पानी कारण लरी तसु एर्सा ओर्सा पानी सतह बढे पार्ला रखेको प्रभावित ठाउँ बासिन्दालाई सतर्क रहेले अनुरोध सुरा गर्ल रछि। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

धनवार भाषामा समाचार सुनिसकेपछि अहिले सुन्नुभयो गीत मैथिली भाषामा सन्तोष कुमार यादवको स्वर तथा सङ्कलन रहेको थियो यस गीतमा। अब सुनाउँदैछौँ ब्यासी भाषामा यो अर्को गीत गङ्गोत्री बोहराको स्वर तथा सङ्कलन रहेको छ।

भर्खरै यहाँलाई सुनायौँ भक्तबहादुर राई र शान्तमान राईको सुरमा रहेको राष्ट्रभाषाको गीत। यो गीतमा सङ्कलन रहेको थियो शान्तमान राईको, राई भाषाबाट लिएका थियौँ। अब सुनाउँछौँ एउमी भाषाबाट रहेको यो गीत छ, डोमा लामा र साथीहरूको सुरमा, कान्छा लामाको सङ्कलनमा

अहिले सुनायौँ ठकुर देवीको स्वर तथा सङ्कलनमा रहेको यो गीत झाँगड भाषामा। अब सुनाउँदैछौँ थारू भाषामा कुमार कोइराला र बिन्दु पोखरेलको स्वर रहेको छ यस गीतमा। सङ्कलन हो राजनारायण सेनको।

अहिले सुनायौँ भोजपुरी भाषामा यो गीत हुबलाल नेपालीको सुर तथा सङ्कलनमा। अब सुनाउँदैछौँ दराई भाषामा सन्त कुमार दराईको सुर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामै कार्यक्रम सार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी बाढीमा परिमृत्यु हुनेको संख्या हालसम्म 1252 जना पुगेको जनाएको छ। यस्तै बाढीमा परि अझै विभिन्न 34 देशका 590 जना विदेशी नागरिक सहित 4200 जना भन्दा बढी हराइरहेको मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएको छ। यस्तै बाढी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा निरन्तर खोजी तथा उद्धारको काम भइरहेको र आज नेपाली सेनाको 9,300 जनाको उद्धार टोलीसहित विभिन्न देशका प्राविधिकहरू परिचालन भइरहेको मन्त्रालयले जनाएको छ। विशेष गरी जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका व्यक्तिहरूको खोजीमा उद्धार टोली केन्द्रित रहेको उल्लेख गर्नुहुँदै मन्त्रालयका प्रवक्ता

0: सांसदहरूले बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी सम्भावित महामारीको रोकथाम गर्नुपर्ने भन्दै घाइतेको समयमै उपचार र मृतकका परिवारलाई आवश्यक मनोसामाजिक परामर्शको व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो। सांसदहरूले बाढीबाट परिवार गुमाएका बालबालिकाको तत्काल पहिचान, शिक्षाको निरन्तरता, उचित व्यवस्थापन र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्ने, प्रभावकारी रूपमा राहत वितरण गर्न, अवरुद्ध मुख्य राजमार्ग तत्काल सञ्चालनमा ल्याउन, आवश्यक उद्धार उपकरणको व्यवस्थापन गर्न तथा सडक दुर्घटना न्यूनीकरण गर्न लगायतका विभिन्न समसामयिक विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनुभयो। साल ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भर्न सुरुवात गरेको छ। गत आइतबार धादिङको कृष्णभीरमा त्रिशुली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएपछि कर्पोरेसनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भरेर काठमाडौँ ल्याउने नीति लिएको हो। भोटेकोसी बाढीका क्रममा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले जीवित उद्धार गरेको छ। यससँगै विभिन्न हाइड्रो कम्पनीका टनेलमा खोज तथा उद्धारलाई सेनाले जारी राखेको छ। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुग्नु भएको थियो। उहाँले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरकारवाला निकायहरू बीच समन्वय, प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिनुभयो। नेपाली सेनाद्वारा जारी उद्धार अपडेटमा लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब 150 मिटरसम्म प्रवेश गरी 2 स्थानमा सानो सानो होल बनाई खोजी कार्य गरिरहेको र चिलिमे हाइड्रोमा पनि खोजी कार्य जारी रहेको जनाइएको छ। त्रिशुली 3B नेपाली सेनाको 89 गैर सैनिक र 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एस्काभेटरबाट बाटो बनाउन बब क्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने काम भइरहेको अपडेटमा जनाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ 4 बजेको समाचार भयो एकछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको 6 महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तीमा 19 जना इरानी मारिएपछि अमेरिकी सेना इरानमा कुनै पनि समयमा आक्रमण गर्न तयार रहेको ट्रम्पले बताउनु भएको छ। तेहरानले भने कुवेत, जोर्डन, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकको स्वायत्त कुर्दिनिस्तान क्षेत्रसहित मध्य पूर्वमा विभिन्न अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेर आक्रमणको बदला लिएको छ। रेडियो नेपालबाट 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल येनक ग्रीष्मा शेर्पानी शेर्वी केकी साङ्गियोर सेन्डोनाङ र स्वाकी फोटिकोसी चाङबुला हौ सतग्ला सर्ने आरिङिन मोचुजोङ सग्ला मि मेरा तोङ चेक सैङे तङ अपचुङ्गा दिनकी नासा गलुङ्गा नासा गलुप तिमी नङला रसोला मेरा सही चिक तङ यिसु दिनकी फुङबुङ यौगिन तुब्राङ किने नुवाकुरला सही चिक तङ दिन्छु थोन दिन दादिङला मेरा ठुक्चु तङ सितोनला मेरा सही सुम तङ ङपचुङ्गा ङाकी फुङबुङ यौ सेनगुवा तुब्राङ किने गोर्खाला मेरा ठुक्चु रे गुकी फुङबुङ यौगिन तनहोला मेरा सुमजु स्वा ग्याकी फुङबु नौल परासिकी स्यारला मेरा सही ङि तङ चपगेकी फुङबु तङ नौल परासिकी नुप्ला मेरा सही चिक तङ गुप्चुकी फुङबुङ

0: लासे जम्बुलिङकी दासा नासक्ने रेडियो नेपाल ने तोङिन ओतुप शेरी केकी ल्यारिम शेरी डोलुकी ल्यारिम सेनाङ्गिन जुन ओतुप शरो अचुनुप इजुनुम ताङ छ्याङसाली तेरिला गमसोक्ला टासिदेले नरिकी जफुरी छेर्मु दगेराङ आरिङसाङ शेरी डोलुकी ल्यारिम तोङगुप्ला ङालेरिम जिन्क्योङमा आङसरिङ लामा शेर्पा ताङ लक्सेपा दल्गा दे स्टुडियोला वान वाय दि ल्यारिम नरि जफुरी छेर्मु सुजो जिताङ कामाच्याङाने जुन सुजो आसेक रेडियो नेपालकी मिडियम वेभकी एफएम ब्यान्ड त्यो गुप्चुगो अघे सैचिक ताङ सुम मेगार्स ने सेनाङ थुप्की सिसी रेडियो नेपालकी वेबसाइट www रेडियो नेपाल .gov.np रेडियो नेपालकी अनलाइन पोर्टल www रेडियो नेपाल .com ताङ रेडियो नेपालकी अफिसियल फेसबुक पेज नेमासाङ जम्बुलिङकी चुगै दासालाई जुनुसिनाङ लाइभ सेनाङ थोपकी तुग्राङ्क्याने शेरी के शेरती मोसिसरू फेसबुक पेज नेसाङ सेनाङ थोपकी लासे आरिङकी ल्यारिमला खाङरी सकुलताङ डेलो तुप छकपा नासोकला डेलो जाङने छाक्लेन नङिन फेउ औ लाक्पा राङदु शेर्पाला दे फेप्सुनुवाय खोङ नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन कि छोकमी नेपाल माउन्टेनियरिङ इन्स्ट्रक्टर एसोसिएसन कि गोमी टुङ्गिक तुग्राङ्क्याने सगरमाथा आरोही सङ्घ कि गोमी टुङ्छे ताङ चिखेप सोनपाला जुने छाक्लेन्दङिन फेउइन लसे आरिङकी ल्यारिमला खाङरी सकुलताङ डेलो तुपकोर नाछोक्ला इन्टरनेसनल माउन्टेन गाइड औ लाक्पाराङदु शेर्पताङक्यान अरोरा गिरुकी टरिक्यान वे आरिङकी ल्यारिम तिङ सक्सेक सेन्द्रो नाङसिने थ्याङ्गे त्यो तिरिला सपिन लसे त आरिङकी ल्यारिमकी डेन्पु औ लाक्पा राङदु शेर्पाला दे स्टुडियोला फेफसप सेरी डुलुकी ल्यारिमला औला टासिदेले
1: टासिदेले
0: तान्दा छाक्लेन बिजी बिजी रङ जुन होछु होइन लसे
1: लसे तसम ट्रेनिङ यो ग्रुप सामान छुट्टाइ
0: लसे औ तु छोरिङ मुने जुन दि खाङरी सखुल्ला माउन्टेन गाइड तुरङ्क्याने माउन्टेन इन्स्ट्रक्टर्स दुगन दक्पी खाङरी जे कुङ दि खाङरीला खाङरी सखुल्ला डलो जाङने छाक्लेन नङिन फेमोदु कि लस
1: लसे
0: खाङरी सखुल्ला ति चोकेने सक्सु नङिन ल ताङबोला ति
1: टङला ति तिबेला ल चुजि चोय वताने तमा तिबेला नि यु न त ट्रेकिङ मे हो के मिक्रो मे हो जे तमा गते ल यो लुखला न खाङ बने हटु ने लुखला गले हिन न ते आवाज छ मा ति ट्रेकिङ ला लाका ति ति वास मा तिङ ला ति ट्रेकिङ दि लाका जरो ठोक ला ति नमा ए दुगे दुगे लाका नि नि कि न तु के सम कङरी जे कुसुङ से कङरी ना सम दे शुरू तर तु क्या समा अल्लै लु अल्लै जुग लगे बल्ल बल्ल 2005 लात्राङ बल्ल बल्ल कङ्ग्रेस जेउ कि दि दावे चमलङमा जेउ कि चान्स तिङे सुङला लासे फाइभ ला लासे त्यहाँ क्या समा कङ्ग्रेस यहीँ डोसे लुङ त्यही कङ्ग्रेसलाई युज किरो सामान दौ यो म त्यही चालक त चलेती मेसे चलेती मेसे किन म त्यो चलेती मेसेमा म दुःख ट्रेनिङ किरो दासे त्यो कहिले मात्रै छोलि छोलि डोसे माउन्टेनियरिङ इन्स्ट्रक्टर एसोसिएसनतिर सुरु त्यही त्यहाँ सो ट्रेनिङ त्यो कि त्यही मतलब गोजु त नै जुङ्गी ट्रेनिङ दि त्यति ला अन्त त्यहाँ सो त्यहाँसम्म दि 2000 इङ्ग्लिस 2006 ला त्यही यहाँ कति इन्ट्रोडक्टरी ट्रेनिङ सुरु क्या कति घन्टा सुरु क्या सेमामा त्यो ट्रेनिङ दि कङ्सेप्टमा 2013 नै जो सुरु क्या 2017 सेक्ला त्यही नमा तान्दा नि कि लाउ टाइटल दि आई हेम जे गाइड्स अथवा इन्टरनेसनल माउन्टेन गाइड्स कति लाइसेन्स दि थप्छौँ धामा दुख्या थप्छ माथि ता रङ लाउ हेर्दा त्यहाँ लुङ रङ्स न हो नै हेर हेलुङ दुख्या लाएको छ नि हो मिति ला त्यो खाल्छ नसेन म त्यो घङ्रिङ जे क्या हेलुङ टङ्ग्रे जे होस्मा हेलुङ तमा फुर्सद हुन्छ भन्दै त्यति रङ्गे सेउ त्यो लाके लुङ्छु तमा ट्रेनिङ दिए लोपियो होला
0: ट्रेकिङ गाइड डबला तङ दुखाने खाङ्री जेकुला कङकङ सुक्सु कि हो कि कङकङ कि हो कि सिरु खोर्ला त त्यही तिङला त अरू अरू सुँगु तिर्सुङ गमला ती तु सोरी मुने जुन औ खाङ्री सखुल्ला छाक्ले नङिन फेउ त कि दि ती खाङ्री सखुल्ला खाङ्री जे कुरिम्बाला सेयर हो तुरङ क्याने जम्बुलिङ मिति रके त बङ्गी गर्नुहोस् नि त सेक्ला त दाङ मलक्सङ दि पाकिस्तान कि ब्रोडपिक खाङ्री जे रिम्बाला दि एमबी ती मेरा टुकताङ दासा एम्बा कि मेरा जी क्याने मेरा चितम्बा नासा गल्पिन्दु कि लास खाकी टोपला स्योर्ने तिकोर्ला ती तिकोर्ला सन् टिकै सुङ नङसिङला
1: त त्यति खास मलाई त्यही खो दाल्छ त टाकटुकी त्यही त्यही ब्रोड पिस जे पलान दिमे त चिकेसे तम्ने ज्यानो तामा खास जी टु जे हेसे माथि हेर हुन्छ नोभेलमा हेलुङ त्यहाँ दाल्छ त टाकटुक पलान जेसम्म ब्रोड पिस त जी टु सेरो त्यो चिप्ला चिप्ला हुँदो हिँड्नु कि दिदी हो ज्याने गर्छ चाहिँ ल्यावा हिँड्दै के खोरा पलान जो हिँड्छु चिकेसे न तामा त्यो टकबाट त्यहाँ नमा धेरै नाम झेप्सेमा दि खा जे पुज्यो नि भन्ने सुम्जो त्यही कङ्ग्रेस हो त्यो चाहिँ कालेर हिँड्ला चिल्ला ती कङ्ग्रेस खाँदैहरू पग्ले क्या दिन ती जमा त्यो सेक्ला लौँ टक भङ कि डक्पे नेपालीलाई 24 घन्टा सुरु छ नि त्यो सेक्ला त्यही खाते कांस रम्बू म्यागी तब गोमला निङ बाटे खाला तुक्रा छाँदे कि तब त्यो निङ बाटे खाला छाँदे मात्रै हेलौँ नुब्ला नुब्सी त्यही हेलौँ खर्किदिङ छा मरोदिङ दोकान छासम्म पर्किदि चिनी चाहिँ
2: लाग्छ
1: त्यही तमा दाको मिगल्सी अथवा हुर्तु घुवासी नमा तोरा त्यही खकी हाना छा छारुम छाउ चाहिँ सिसीमा नमा मारभोग्ला नि आइसलिङ हुँ कि तमा अतिथि रम्ने हुन्छ त्यसलाई त्यही खाएको टक्पासी
2: ला
1: अति खाएको टक्पा त्यो चुगै बेला डिसहरू त्यो लङ चेचे दाको लाका चाहिँ गल्छीमा कङ्ग्रेला गल्छीमा त्यो चेचे हाको चाहिँ नमा दुख्यासम्म तासम बेला त्यो लङ एभरेस्ट लङ खाजेपछि निमा नि सेक अथवा खाजे पनि देन घन्टा आँटुक छोयो त्यही सुङ मिसै
2: अनि
1: कङ्ग्रेस कनि सिङ त पिकलाई हिँड्छ न 6,000-7,000 किलोमिटर राम्रो छैन तासम्म अटुक हेर्ने देन खाजेपछि निमा नि चोइ सेक्टी मागल के माथि निमा नि झुक्ला त्यही दाम खासा भाजेपछि लङ टाटुक रम गल्छ त्यो त्यो लङ जामे के हेर्ने देन चाहिँ रम्बु गल्छ माथि हातमा म्याङ्गी ला ख्याक्सीमाथि हेलौँ हातमा म्याङ्गी तर तुक्सी हेलौँ त्यही त्यही गाउँ दादाको चाहिँ धासा चाहिँ साजा चाहिँ चुगै हो दासहरू हेर्नु नि कङ्ग्रेसलाई साजा माग्छ नमा चेन खाले हुँ
2: कि
1: तालक टाङ चेन न हुँ कि तमा त्यो तालक त्यही हेलौँ त इङ्ग्लिसलाई चाहिँ डिग्रीहरू हेर्नु त्यति त वरा त्यो चाहिँ काङ सेप सुम्छु नै सिप्छु स्याङ्गा कि त्यो काङ चाहिँ एङ्गल गि त्यो तलक त्यही अटुको धासा त्यसलाई त्यही कैसे झाँलौँ टक्पा हुँ धासा हिँड्छ
2: लाउँ
1: कति धासालाई डबालाई त्यही नमा चाहिँ खोसेकीको तमा दिदी नमा काउँ त तुक्याने त सेक्लाङ हाको त्यहाँ खोइ ढुन्डो मि चिथामासेर एकैचोटि तिखालङ हेलङ मि छिए नै तिक्या नेपाल टक्टु मिन झ्याउत्र कङ्ग्रेसलाई मिन झ्याउ तिखाले हो तुकी तमा त्यो सुटी तर शरीर नङ्लान्छ त्यो लासँग सिको
2: नोटो
1: मि लासे तमा ती नङ्लान्दे वर नेपालदेखि नमा मि यहाँ नमा मि ती कङ्ग्रेसलाई कसै त्यहाँ लाका च्याउ मि तो त्यो त्योहरू तुक्या गल्यो कि तमा त्यति नेपाल चाहिँ लागेर छेती सिकाउँ
2: तिगी सोसलेन्सी देख्पी नेपाल यम्बुद्र मेदा क्याने जम्बुलिङकी दि खाङ्री सफुल केला रङ ससे चोन गेर पुफे
1: लासे ओटिटे नमा दिलुङ कङ्ग्रेसलाई ता छैन ज्ञान दुख्या मि दङ्ती टङला 2014 यो एभरेस्ट लङ कतवटा त्यहाँ योमा खाजे टक्पा हो अनि मेरो चुप्सी त्यहाँ छोचिक रङ खाजे टक्पे होला हो पुगेँ त्यहाँ त्यहाँ चाहिँ मान्छे 2005 लुङ त्यहाँ यो नार्फु उन्नाइन डबला त्यो नयाँ काङ्सहरू त्यहाँ छ मेरो चप्किया दक मिकर हुङ ती बेला त्यो नेपाली त्यो टाक्टो कङ्ग्रेस उत्र मेदालाई स्टाफ रङ क्याम घुम्ने वा तुक्या गर्यो त्यो यहाँ मी तो त्यो बेला मि कसे दि नेपाललाई टक्पी नङला शून्य मि बङ्गमे बङ्गो खेल्यो त्यो त्यहाँ त्यसमा ती सेन गमला त्यो 2006 न एभरेस्टलाई नर्थ साइड नै डबला त्यो त्यहाँसँग टक्पी नङलाई लौँ मेरा यहाँ सुरु ओतो ओतो तिङलाई छ है
2: तमा
1: ती नङलाई लौँ मेरा रे नि यो म खेल नमा ओतो छ नि
2: दुखेन
1: जम जम मि दुखेन टक्पी नङलाई खाके टक्पी नङलाई सुरु थिए तमा काङ सेपा 2005 चाहिँ नार्फुलाई यो
2: काङ सेपा
1: नार्पुला ट्रेकिङ जे पिगी हो जाउँदैला त्यहाँ त्यहाँसम्म 2014 काङ सेपा एभरेस्टलाई चाहिँ तान्दा दिए 2026 सिकाउँ तान्दा दिए त्यो पाकिस्तानलाई अति यसलाई खास यहाँ तुक्या टङलाङ आलाम हुँदैछ नेपाली ब्याट लग्यो सिकाउँ त्यसलाई
2: तान्दि ती खाकी टक्पा त्यहाँमा सुङ्खेप गीतुला ती तिर्स नङ खाक्सन बुझी त खागे पु सुजु निसुजी नङला ती खाङ्रीलाई भ्याउ म्याम म्याङ होइन देख्पिङसिङ
1: खास चाहिँ अति नाङसेलाई छुजे निसुसी निजिङ नुबी हिँड तामा नुब्ला ती काङ खेसे चाहिँ खाते नुब्ला ती त्यो बापसहरू त्यो म जम म दाग्पिङ म साजा नै थिएन चाहिँ ट्रेन पुग्थ्यो साइज नङ्ना थियो भने चाहिँ तिन हुँदै योमा निमा सेर्सेमा योमा हुन्थ्यो टिप्परलाई त्यही नमा त्यही खा खा चाहिँ छार हुँदै ख्याङ्ने त्यहाँ तमा त्यो खेउला त्यही तमा त्यो खा मौका नै त्यही नुब्ला त्यही मौका नै ट्रेन भु जमिन नङ्ने ट्रेन भयो निर्मुङ्दै योमा हेलौँ निमेकी ट्रेन भुटेर टिप्पर कि त्यही खेलौँ यो मितिकीसँग छुए माझे क्या मौका नै त्यहाँ छुए माझेसम्म टिप्पल त्यही म रक पुग्दा काङ सेपा चिनी रक पुग्छ कि खतरो खतरो हुन्छ कि ल तमा यो खाला काङबा कम्बा नि सुम योप्सेन काङ मेचेर चाहिँ त्यो काङ्गै कि तङ्गेला कम्बा चाहिँ योप्से हेलौँ मात्रै लसु चाहिँ मा तमा त्यति चो थि थुप्पु खा थुप्पु चो वातासहरू थियो त्यहाँ हेलौँ लागु
2: होला
1: त फिट्सहरू कि फिट्सहरू त्यो काङ सेपा दुबै ल काङ फिटनी फिट्सुम भन्नु क्या चाहिँ वा त्यसलाई त निमा निसुम डम्या कि
2: सेन्टिमिटर
1: चाहिँ नमा 정비 센티미터 내 캘러와서 니지 도맹기 때가나 학발접선이 많이 도맹기 도겐테네 디디 남상으로 몽골라티 디디 때르게네 데키스르이노 또 계속만 어디디 제 야대지고
2: 절락강리라데 나서 이노에다 갈때 디 브로드픽라 표미디어 상다 두서름 문해준 랑 답비 강리 제긴 표 강리 서쿨라 차글랜당인 표미랑 미디어랑 인촌이 디골라디 코이도 세 강스바 네퀸싱 세 샤쿠마노 있는기 강기 강겨 있는
1: 거 예 하고 들라티 탄데세 강노세세 강세 판남딩 디 소밋 팔란라이 골라 첼라도기 팔란세나 니미닝고 말라 카라제포노
2: 예
1: 카제스마테 당가제게나마 디디 비 팔란세 스마고데데 고말라 팔란라메토나 테랑 테랑 팔란조
2: 우힌
1: 세네데노가라티 고토게 하고숭 남 팔란조 스마테 강노세세 다 디디 비 팔란조 모랑 티자조 시마마테 다 땜 알라메토기 라헬롱테 알마트 땜 라마제세 알롱서 팅란 마테 땡아 잭메교기 다마 루다마 강라 켈나 켈다쿠티 거네덴 소메티앙 오세난가 루치게세 땀네테 뚝케 하라우레 토송 다마 룽네랑이랑 토게 미마동오지 세븐 모메토기 다마 팅라티 두케난난 달자토니 땀네지시 대강세 파티 카제스마 제니지리 니마니조 팅라케세 투게 모르테세노 고마 데 힌둥 힌둥기 다마 룽테 카제스마 카제스망 나마롱 다 님다스르 대한에 안타레체 딱둘란 남 민조 민두기
2: 제가
1: 길로템 방당 디시난 님아 제조 구젤라트란데 정도라 8000 제가 지엔이 신도기 택아이 페이스북 라접소 다마 와테와 테 사만만 길로템 방 동란이 달자인절라
2: 예
1: 강리 물라 제 달잔자 텔로케이션 강 아이디어 호토토게 호토 다마 디 다마랑 닥닥피 록시 고송 디 강리 텔라롱 테 록동 배드록스리 산지기 닥닥피 실라 데 신드라 메게 롱티 다마 강리 스르테 프로크리 teman tak ko orang orang jenih tu ki, teman titiwati teman tidak tercukai ni dan tak betila, lagu je senjai lahsen tuai mekel juga mak.
2: Tadi kaki topola sure ni, kaki topola semati kaki topola sure ni, misen berang lutup, sen berang sungkup itu bu ni tang disogi lah setia, cekal derang ojina ti.
1: Tidak, waktu itu ni ngang 2012 si nang perbuat la topi nara sure ni, kaki topi nara, sama kang bati pati pati kang bati rancang kang macet ti, topi nama mengungsi la kati, nama tuh dingi kas charum ji topa hono kerja ni, cerap curup zogi ti, nak bersih mo taten kala tubu doa zogi, sama nama je tu yang makau lagi mahu semarau la digdin joi umui, sama tu gue dasa ti mosa je ti cugu watas lo, nama je tu long china china je gue umusai ti wind slap is evidence gitu
2: deh,
1: tete kah sama ti kah lemu so watin nang la ti mar durururur turang kena then alok gen doa zah, ti nang la ti long zula cor patak lai yang mikir gila, tete cugu gal sen nang long kang mikir haji mohu sema kasu bugal nih then si des lo terus ya, tama kasu magal segala ti long kang mikir zula ti zametu gitu, tama tiaw aja sema long ti cutang kian rewi gitu long tu, weight is no evidence gitu la ti, tete cung kia kang kia kala kama dawi kia cula cuma dawi kia sepala duduk kia kurang lah nyuruh doa yang zaki lah wati nang la Chelsea nama ti nang la telung zuti bos mah tain si thormi ser keregal ni nama ti nang la ti telung ala tibu baca kiri kita si mengganda tuzoi misi ti nang la mit baca mikiri ti kasam bi nang la ti lala telung kang siapa niji siapa kang mikiri kasub ti magal si kang mikiri nama ti broadpig lah galu ti kasam para Hindu nope nama sang kang no sisi mari kangri ki zoa ti kang sisi ti mari ekdam steep ki 90 degrees roza ni te yangal de
2: tama
1: talok nang lang shulum sisi ora sheri nang shulum sisi palla dugla sang kangri wan tinang la ma rurun kun galo no tama ti gps la du ki na den te gps ye putila la se te gomla do mi te thorthoni mo gomla ran mo shabla leu ji tama ti tingla do mi te yo lo la je kese me yo ma kepchenung bala ti je power ke hoki kang se pa ebelan si no la kaji brok pa ti pi ma ti chechen ga si man ma ti ya ma urtuk tang ki ane purpun du ke ane kundi ki la wa ti la khel se ma yo ma ti gomla do mi ti mar mo kang se pa na kana wa ti la ke tama ti tingla mo mi ti kel se ma ti ki ta da sheri na ate speech ri ti mo lok ke speech ti mo lok bala kole ke mo za par shung ri la le se ma wa ti ke speech ta wa ren se de motorcycle gari ตั้งหัวได้นะแต่มาปัดละเล็บสมัครก็ใช้สิบรุ่งจากนี้ละแต่ว่าลงมองด้วยยังคิดสมัครก็เลยจะคอนโทรลจากคนร้านนิวโตรลงใช่ปฏิบัติช่วงละเช้าเรามีที่นำมันไปก็ใช้ปฏิหุ่นตุกิรังหุ่นตุกตัดที่ขานังละที่มดดังละน้องตาลมาดังแค่ปฏิหิงสิงคุณดี
2: นั่นสิ
1: แต่มาวัดตัวเคลื่อนเส้นนัดขาดที่ที่ขาเสียที่นั่นละชาลมใช่ไหมแต่เช่น
2: นั่นสิ
1: ชาลมโมเสียนนั่นมาแต่มีชั้นนี้ไม่เยอะจีนมันนั่นละจอกตาจอกได้ยังชิลล์สิมีอันนั
2: 간다 두그낭라 디덕비 순급 레스큐 기 톱싱디 센부랑 상근 순급 기 톱싱 송스야라 스타디 파키스탄다디 덕비 미싱에 디 레스큐 팀 도 메두이 중 디덕비 상디 레스큐 기 돌라세 비무랑 걸로 인지는 나스
1: 파키스탄 랑 레스큐 팀에 오도 촌다만티 다베 사제티 다만다 두르감시루 에그담 라라라 농 강노세인데 닥닥페 갈강기 니티네미 홍키 디야라 헬리 따탈 틴도라 농 타카나카노데 프로세싱 탄다 네팔라 오토고데 카셰모자 테 투게스만마 와 셔와탕 체체 나세 나이 오토 블라 타카티 헬리콥터 렙세 신부도 촌이 만체데 네팔 지 레스큐 티 오토고라 다만티 퍼키리아 시루이케 카노카노 슈조 요 모티아시마 농 테 강힌데 시루이케 insurance kiri kya watu kya sema wati larang na maganda nga tu sema yu ya ka kangrila na mati ka wala shuru miyang ti tope wala shuru miyang tama ti ka sambarang chini chikira ngwa sinti nang la na ma ti mo mi tenga galne tu rang ti sabi
2: keng ni
1: tama ti bela ti kangke sisita yu rang mi dalza wose zolo mong sho ti group ti lalong dalza mi do yu nang broad pick ten tu kya la sin ma tim di takto ya sape ya zeu gumit rang te wa kya sema bisiam la ti kuktang ki chindi wo yu ning jeta wan ti wala ning ti ay de mea ge ta mi ti kana yon zapar ki tu bisiam na in ho hindu ki te elong cholu mi ya ta ma elong ir heling na ma ti elong te akin nam di ta yu mi sen bu de sen kang kiro sa nam chuk si ma ti heli elong mu pi nang la ten ton ta pshar tong rong ma chung ta ma ti reshu kiro mi elong ti tukrang ti u na in rong ma chung wa tu kya se ma ti na ma ti nye du kya na samta de khas ya tak tu rung kun galo bela ra chap chup yang du kya na na sa galo chige hinde mi de no jana kwe ter kang ter rong mi ma tong uji te ay nubla cha tang chige kya la la la la pila ten o tu kya no wa tu kwe gal de no ki na chila se te tong la tong la di Everest lang wa tu rang ki tu kwe kano kano kal si ta sam di Everest la ata de Nepal ji kongri je uti de long sher wa ta tak tu mula gal si ma sher wa tong ji sher wa chi ata ba di kongri la do mi chik ti yo mo tu kwe tong ukkwi la sang sung ten ji
2: da
1: ma te te ay sang mi tong jun te Facebook la da ma yo Everest le kang se pa ice pole nang la de tok ti to ice sector rang ku to na ma da ma ti ja la tu kwe kel si na ma te gan da ni zo mi me se
2: da ma ni da ma
1: Ayat awi ya seru cuni, tamat ya mi tunggu mi me, aku mi me, tak kira sama tamat ya tiyalan matulang udah baik ya bakang me tu ki,
2: dengri te. Angsi berjualan sang, tukang sang ti.
1: Las.
2: Mi tu ayna, ati kian sungguh sung tiya sang, tukang sang asli tu ki.
1: Kangrila gali, namsan roti, ati ati alam ki. Tama cuk kian ni dan saya budi di lagi, tenggu ini dan saya, tama malam malam roti ayu mi ki, losu saya kangrila nangla atau kaji kungal saya mat, tukang pun korang mat.
2: Nasih.
1: Hamar kanu kanu kalturan, ye jen yu nama. Jila sih mi matong uji gua malah.
2: Nasih.
1: Taman di kongri lang elung tirai. Tami tiki kang sino sih sih. Kongri tiki kese kene kalle hin sino. Hindu.
2: Nasih.
1: Taman elung tu kene nasam tan sih laka tak tu kalle rain.
2: Nasih.
1: Di kongri la doa miti nasa gal sih di kongri tiki nama di zamling nang la tak tu ki kongri sih di cawu tu ki.
2: Nasih.
1: Di kalang cemulang mati. Di miti yo mo cia sih nama. Tu kene sih nama tu kurang ti thal la lak pagal.
2: Nasih.
1: Indo nama di gari tunggu tunggu nama talal logi ni dan accident gak sen. Waktu kiki masih noi sen dan nung tilarang marcha kian ni doki. Tama kongri ting nama percik tu kang kelgi sih sen di iya dan di mesi mati calak kongri la tau calak to lemu kian ni dan yuski mah kesi mah lala kongri la doyan doy lung cudu go inda. Kini gak sih mah kontrol yang asu go inda. Waktu di cah mesi mah nama percik waktu gak lah kelgi. Tama waktu ni kian ni tora duka jab do sen lung tama kang mi chap chap do bala lang kyo jara lang no
2: las in las kang ri ta zekin phem phem mo shune yasin kang ri zeku mi du di kang kang ti todi ki wi las go mala
1: ta ma kang ri la do ya mang cha na ma ta go mala in se tak to mi kare lung banai khung go chone tong la 94 si ru do bala ta kang ri la do se di ik men si ri hung za ki la ik men si ru ti ta ja sin ma ja zut ta ta ma ta ta to kang ri la go do cha lak to ta to ma na phine korang te mi kare rang khun ne wa si man de go ni te ro ta ti bala nye sang go ni majate long de size de mangila de bela
2: nasi
1: mo kana kore jab jab ko sima chu no te gram dong dong kon kon go ji
2: nasi
1: ta sam de ti kang wa se se ta sam be ki kang re je utla long ma fitting na ma long to me to na pila jam ling nang la zo ge cha lak to ta to de ne pa la ro to ke mo to ke mo ra se sing tak lu chom chom ti ru la ti cha lak khak kai kang re je u ta every stream min da la 7000 si kang te wa to i na her ke la kang re je u si lak tu jo din jo ge sa man de rang la ka wotoi mena yan kangre laga se parche khere do tama parche kangba la jutale ma mesin terang jalung kangba tu ta se khaji sa tama migla michel le mo mesin te mig piu tama te wa jas ma kundu ma jal le mo mesin te ara along hananya rong la tim du kenen mul ju tenu te haji along hurtu kwa se ma terang ais ta barap se kang ais kwa se ma terang khere do du ke se ma na ma jati le se kon se na ma te te ganta ni sum joi ta hurtu ra jep se nang nam ni sinang teja lalung white out sri giti kongrela duke sama mi chotula kangmi mo thongu wato kaning tewa lung tibela ti na muk pat supu chi ga muk parang do ni thaum sira thaum ju sma tinang la kang ba duke dong la mi mo thongu ji wati bela te lung gal sina parche parche lung di kang se pat kha ji mi tum se ga kang kar kreba sir ni tu go nang la shu gu ana ho lam chame tu wato ge sma wato ge tu go le di mang che dong la te wato go tu go le hak pa chel no ba ta sam de wato go di ba re le ta tu gi lap sma tu ge te ala duke na den tu ge white out sir ti gal sma ma orang sisi miru tera toge desma
2: kini no tera jugo
1: tera jugo dego tama wati belti maja to lemo tama sama ti buru ti sap tungu ti gandanga tu tu ma tu singi tama maja ti melo no ke sin mo tera kera ga ngro
2: ta khang ri jugula maja lemo go sung turen ga ne dak pi pol jur yang na tenga gi du sung gi tam nyang gi na ti na
1: se sang la se
2: bang iran dishin ti nang la
1: ta sam di kang mo se sen de she ri ke tong mo di kang se babai ni to ta nyang ja de ka mar ka she na intes ja de ki tama di rangira tangatin ni roti ta sambalati la khalji chu na kala suru chen den la la ge ta yo chu ge de tang sa tang de chu ge kiru yin su de ku tu ko de da sa le se zo ni je standard si kang wa tu ge zo de se je la parang ga zo a yo ga ma pal nang la ro ga de te orang kang te je te sa se se je ke mu ra che zo khali metal la metu suru ti sa man de kang chi se ma ja de che tama de tama oxygen dikya di mezelung me hoge
2: oxygen
1: e wato ge tam kya sama de la la la che mo chali la la la kur mo che chelo tor kya si mo kang kya si nang la kal ji cho yang
2: su
1: kya sen di kang di la la la ka jao de to me sen a local ji ta ji zo ga no kang le tra garo de 2005 na jon continue a 2007 sekte ta tak kude sardar chiri kya se ma mo kuru kuru nai jo ne yo kang se pa kula zeu nai jo ne oto me to te sama zo nai jo ne de du kena den ta tula la ka du ki go ji ta tu ki go de sa lam ni ti za ta rang la te te idea ho to tama la la lo te la la la kang se pa ye de no jo la la sama zo me shewi la la ho to cha lak ting ye mo chen den kon me shewi un ki tama wa ti la ji ti tama ni de sher wa to ni ka shi chen den dal za ki ti mikro to la la kang ri tra ng ta ja pa bi si ma na ma tiwana ma lunga la yo gola tse la kyal nanga se se ma kyal te ro go so
2: sung dron tang so na ta ma ke sni gola le bu so ru ding la le kina sam tu go
1: ta ma elung te te pressure se ze tilati ta ma nya tanga do ite se ma ni ha turan long mo do se ru tan do den bu ting o to ta ma mu ji na ma ka la ten do ta ma te sem den nam san tsere ga la tsere ga ran ja go tak tu ga la du pa de kang ni se kang ri ji u ti nubla yu ti ta tak tu de mi ti ta ni la ni lang ni mi lam na yu ki ru ba la kang ri ji u mi ti kang ge se khuru khun ne tas teng ne do go ki ni mo ne kha mar pa she ma yu ma ni mi ching kha ti ta ma te ki yu me ji u ji nubla ti na ma te long kar mi ti me tama maja le mo konsema dong dong dong lo no bla de her mo mo tong ji
2: to
1: ke ne no bla mang sa kang re de dong dong la kan do go ne ti da dokta do ga zung ni ma lo pala la se pala le mo dog la se dog la le mo o to tong se man ma ti han gan da sum la le go da sa la gan ta tu se teran to gi tem balance mi le ma che se ma parche parche ti o to ke pala la la te lo teran dehydration se gi la ti de da chuti ana kuru chuti tama ana gan ta ni ki la de kuru chuti ana elung sai den gan ta tu se ti teran ya se tama wa tuwa te mangche tuwa te tsukye na ti hongo je mangche kongre la te hedwa se na marahongba la te kashen yan dupa ji la marahongba la te nye te sami ki te energy ting sen chume tama zu ting tama yan chen otu kya se ma te tse kale marahongba la te mangche man miti accident kongre la te mi yomo che na tala jem shep chigay te wa kya se ma te rang garang in kongre den shep chigay
2: pusi garang sa
1: la se tama garang galao te long galang ilang in rop chigay What the hell did in my gangrela? Mangmutimin, Redeni, Redeni, what to get in ye?
2: The Tukui Tamia Tiola Sugane, Dodi Gigokis through Gola Sang out the
1: Lassi,
2: Kalim Latijo,
1: Lassi,
2: Lubjung,
1: Lassi, what to get some mati Mangchetti, the safety sugosung,
2: Nasilasi,
1: safety secures and my wrong sang, safety lade, wrong sang, wrong way, wrong, Surachella de
2: Lassi,
1: Tamati, wrong, done wrong, secure, Sirikina, secure, Tukian Tigoti, Tama. Urdu ko ang bala tuci ko je salanti yukang rila do bala yer gula do bala nam nye si tila lung ti bala mati je te tingla tem no minda tu kes mati miti do tang tu ko na ti miti tingla sin yuk gula lep ki me lep sir tira kana tak tuk tisa di san kes mama konsol si ko sang konsoling si te wa kes mati lung urang la tang ate tu mikro ti tan kes nenda konsoling kes ma pala si ke pala ni ke pala sum ke me oje Nimin tang to kiasma kiasma kiasma tangati ara mocho no tung nye kisi ngachi ga mocho ki kisi mira ni zo mi nasa do
2: nasi
1: parchi ge mochi na ma mi sherwa na ma japta japro ki
2: nasi
1: tamati ama chu sima te kyun jo ni ma chu
2: nasi
1: tamati ki mula tukken sin ti ho ji tam ko to ti tam la la mikro te ge ha ko sima khore ra nga sang bu ti ngi
2: nasi
1: di pali ti ama chu no se ne den tam ne ji
2: ko to
1: ge di pali te ke she du pa ji la sherwa te la
2: nasi nasi pangno pyo jela se yembula yembuki jela se lak ra ha ko chu ni
1: yes
2: kesi pangno pyo den bu ki dek bi mentally di mental dang physically chu ho no su di dek bi ha ko go sung
1: ke ha ko go la di ha ma ko chen ting ga na ma long zan du pa ni ji
2: nasi ta ti khoi shuk ki tu so ganta so le laptop ki si
1: la se
2: to nyam yum kya ne pheb go sung ina last ti ga
1: Last what did the Hakum go to get under the Mount Chen Macongre, the Mazaya test to get tinning magic and Jumalong law?
2: Nothing.
1: Tamaduk Patid and Ranger, what the Lakasha Yasima, Tanda Tikan was, see, Pratan Mantrela Nasurang, Jumalong Ros and Gomalati, Hazardinji, Pigs, Yakuchito, Hazardinji, Pig Mazay, and Pormichi to Mangosri, Casma, what did the Italian
2: got
1: to what to Casamata, Quarangling Salati, the Congre Hazard Jiki, Hanair, the Kikita Mikita, the Quarang competent Jenny, Quarang decision to Rucho. Tamalung hembatelo nyan ma to mise ashilak na belak tangate ni hoye siruting tiding along titang ating kolang bache kiro cho dewa che sema titra men la titang ke mula do share wa tilang na dukpa men yo ge taman da share wa na manung apis ki tang sema na manan
2: de
1: tamate am cho se cho mo so se mo so ting la ting la la la ting la ting la do la la goma la goma mula mula do to we mo ki tamate lung di tanda training ma cho de decision making se tila ti ore decision making de quality che ji komu za ge
2: ta
1: de mikro de kang se tang sa mikro la ge gun de ji taman di training cho dong ge de lung rang decision ka ti decision ki
2: wo
1: yo ga sin du kya sin du ge ti da da ku ye lep se ma do im la do il ma lep du kya se da ko lu du kya ne sa la lu na sa do sa ma ji do de se man ma decision me kya se da wa ja se man nam jep se ma ti nam de kharang se ga se hur tuk tang kha tang la he ni hu de la ti la to to ho ba la mi ko di ni ji ra ti ng la me ang ji da ma ti ba la do ba la ni ana ma ja ti kang ki se se yu ba la ti nang na sur mul te da ma ti kha tang muk pa tang hur tuk tang wa se ma te lu do ti char wa chi kha ti wa se ma ti sima de pina sa long charum charum cha tama ugoji dukyan de sima de wara zu nang na sanung tora kya ne dukyan ne charum
2: nasi
1: chawla mar tak tak tu tak tak tu da kya se mon da bulan se kang yo ka chaw chi ge
2: nasi
1: wa dukyan ne gi gi wa ti bela te nam rang rang rang ro che ti sa kya ne ne mar lok ki yu go sung
2: nasi
1: ki mar long hung sung tama de nang na sur sa chan se ma ji ugoji la 15 20 minute la dukyan dangali dogi
2: nasi nasi
1: dangali ga se ma te sab chu tro ka tam ne te lo zu ti tang lak pare chale mi ro
2: de tam te ran kharan ni parse no da
1: tam what ti ki what we di to se na ko sman man de tan da ti mang che di chom long mala do ti hilari step na nga long ni hoi au so min nga long ni hoi se na den tas di news la ngu tang du ge tam ya la ngu de che se tang ayo tu kya de se ha taru nga ti ha ji mar log me che
2: nasi
1: se sma mang che yo do me che mi lam de chi ra do ki do me yo mi al je kya se na ma ti do che u ataba de te gun de se ha ji nga ti du ge de se quarang ngat long ni decision chen long guide ti sang ki guide ki decision ji kosong
2: nasi
1: ki mise ti mikar decision ji kosong to kya sing ni kar ti baje chen ni nasi tama te wa jas ma ti decision ji ma chen no ka sing chi me chi ti
2: tama
1: ka la rang ne ti la ti kang se ta ja sing du pa ni to ne
2: nasi li mo ya khang ri o tu ki gya ka lung ba indu ki nasi
1: nasi
2: ni khang ri so khul la sung ki bo du zop la ti shung ki ti zu zu la ka to ki go gi de la
1: sta di surak chi zo te ni te kang kang ri sam ba do yo sa ti er ba ta shi te company de la ni zo som zo bis ma tu ga sem so ap chi ga ya sem ma ta ta ga zo sala lo chi lo ni lo som zo ma ting tok jen ga zo te da ko ma la ga chiro mi ting wati te su ti ga ro no ta ga se e kong ri zo yan sherwa da pe lung bi da sherwa tren sa tam ni chi na bo shung la to mi ton ji ta te kang se ban ra se ti ton gi chiro mi ton gi sala yo tok se te se lung ya ta sa ba ile ga ne ka mo ni Suruchigi, tamati long toy jazz, mati same dinner talatulagane. So jazzing tea, suruti toyra in Suruchi. Tonglangati, Sangamata, Songla Massage Devil Ranji, Kangsepa, Hazard Dinzia, Simatang, Hazard Jazz, Jesse, Dapin Nepalji, Lang Lemon, you know, Laka Kangrilla Domi, Lang Laka, Lakpaniki, no, Tukasima, Long, Tea, Sherwatanki, and Rob, Lang Dupa, Alamini, no, and then need Bardodo shoe,
2: Tea
1: Motors and Pratan Bibala.
2: Nothing.
1: Tama, Titin Nanning, Ablaiga, no, Titi Kushilaja, something, let's say, Tama, Ta, the Torongsang, the Tikigo Lakatita, the Kangrilati, Lakati Galuinuki. Tongrela lakati galumiti lati oru kwezu amochobela de to kenetseji sarkar kirang yomo kenetan to koi kansin jige zusi ataba lo churung eta na julem no derang to koi lakai ki cheu tigi ki cheu lakai bin sinang na matia sura tanga ngi no hongdang de ong ji to nga ta na takai de lo ngap chung ha gulep sung
2: nasi
1: di pali nai song bunai jo takai ta de november na jong ala insurance ra me ni de tuk julesu
2: nasi
1: tamateo ngan mande doga de trend ki danna rang rang te te kang se training ji ja ne training ja ma oti la te ji te sim
2: jau
1: sim rang la sheu ki ya den de rang sina tik pe tola lambin tamarang san te sim jau ki la kai sim jau ki la kai ja ja sam oti te orche ki no mi sin ma kang ri la do ya lo kor mal kang ri ni mu ji
2: nasi
1: 7000 8000 de ta mana sulu sulu to odo bela indo za ta september la evres ni tamate spring la tren kang se pa la ke yinu ke
2: nasi
1: tamate wa kan do sapi kan re de zai wa ta sam ke mi kare to khoran khoran na san la la pakistan la la ka ne jano ma training di lau to te lung pursat me to do bala ta ni dal za to tak to la la norway la la la te kan sa france la la la mo ka american no dak dak pe chi la la te na ma de company ki chal me te ru mi nu ki te dak dak pu ki la mo ka ne je chi ye ki mi kare te lo ki ru chi ye me nga la go chi na sa sma mo ka ne de ma ka tang ni nam du tang a bin ne insurance bin ne sang sama Binisa, along the long Tala Latirgi, Tama Yedan Sruti Toy Param. What happened? La Domiti, Congrela Domiti, or the Yedan Dimisalon, Salana, Sochilaga, and then Tokwatik Ben, and Lashon Kangbachik, Chaxi, Adaba Lakbachik, Chaxi, Adaba Mixi Kingle Nogasin, Sisang Leon, Malay, Tilatil Tinjang Nagi, what did the Congreti, what did it say?
2: Chasingbu,
1: Chasingbu, what did meet Congrela Womala? Tianjiaxing sherwarang sama qiolong sherwarang sama zonterong sherwarang titirang mindaran mo zulo la jeu chalak to tak tu gem terong sherwarang ta cha se yo go na ma helmet nan jo mo kang bi ola jeu kampon tak tu sheri ran gem de titirang ma chong ta ga ya ma te la tak bi la long du ke da ni do go po tong lai sen da bi yu lai sen da piu dang pa ra me shi pa ra da ga la da ya na ra ra du ke tak bi la da an ta ni do
2: nong lam zo bang
1: lam zo sherwa tak tu sheri ya ma tak yo somit lepsi ma somit nama tenhozi ma mongozi ma tama sujawi ngazewi tama namde nama kweti wongji tama hemitra wongji tama sherwati otukena tsaji horu tingla tingla ti nyetu tiga no kongrila ta amcho ti tongla ni tangka ni ki mula lakajir dalza to mangche kita kou kyunjang song kongri nyesang di palina yon ta kang sepa kongri jirpo siruti ta zuji sang zuji amcho sing simji amcho sing na zuti ki amcho で、ま、パリネジャモロラチャラ、たらのピティペティペティングドキャントンネジョンティペナジョンラカトンディラチャオキ。で、ディラインラカチャオメントラ、ま、で、テーニングチロテディスルチャオティンアデアナイ。トレーニングナイスルチャオキ。クルクルナイジョンスルチャスマ、ティンラカコインガセン、カングレケラカチロメテラタクトゥエカラヘデンチェティカノセンドキャン。ドキャン、リソースケセンケセンケセン、ティンラセセンディ
3: Raza suki tamnya jese tanga tanja no mikro che de tama chongdo aza dollar de permit pitra te hoki ta toge raza sura hindu ama lungi ki la ka te hoki ten do na lungi te 15% bad ka che tax kar sa what ik tax tang te mikro binda da jese ni pale kangri do se mikro che tine kangri do se lagbang sarkar la ni tarpane raza sura sura 15000 dollar se di tama te 15000 dollar ta na nepal le convert che tu lip ki tama te tine ki ke 0.5 tirang chuja kyana den lu digi digi laga duwele mu kyawe digi khalgi laga du kyana kino didi du odoi ki nangla den 0.5 ti chuja kyana oru tingla diwa ti du kyana laga chi mechew bela ataba laga chinchin yu kang kyasama accident nga apanga galu ataba yu laga chinchin kang rila tala jim ataba kang kyana shin de pesato lupu mitu nana diwa ti lup go win lam ni ter go win du de sarkar ke topa kang mi
2: ta ta ting shog la ti kang shop si sing aula ta di kang se khul la la ka gitul kheu na sam wo tu jon da jorma ti ola
3: las las
2: ta di ne tang kang se ta di tu so ki jon da jorma ti ola ta di pusta ti ola sung wo sung kang tong ngona ki kang sung ilas
3: e ta ma de ta sam bela intes ki ne ka sha training ki no to na de kong ri la ka de ta tu ki kala lo de da pe le mo cha cha se lo nda bla ala de tanga zo ti zo lo mo kangre ten taking sruti la te ta zutirang liam goson tamalong to kya se matanga te ta sambe ki te la training kya sum mesa malong te ang lak patero ki ta na mo to la te liam to ra ting la te kang no se se long palai pala ni je se ma khorang ra long oho dian sa du pa ji no se che to tu ko na samadan kya na ta ki ta kya se long di dasa te liam ra liam ta chin sang wa ni ra mi tong ni wa ta ma ko mang chak te tu kene la kala ga sma ta kang se pa di nang la te tanga zo te zo lo mo ji no se ne ta ma ko dang ge nang ba nang la family nang la sang phala du la long da ku
1: di tanggaran gua hindu ke, dekat lagi. Tapi macam cai di kampung nasional, dia tu pasin pala ni susah sama di.
2: Junjang
1: ni. Junjang ni ni lakai, berarti tu semua tu tu ke. Tapi gua janda tu, bayi bayi ni tu orang kampung. Cai di dia lakai lah susun, gua malah tenun si cai lam gua sesa suci lemahin. Lopi sang tu ke, lopu mila nong lakai sang ni neng.
2: Nasi.
1: Tapi tu ke sama kampung relati. Ta tu kang rete kok puin drang sam na samatang ke
2: nasi
1: kang ring kok puin nam la pin nam du tong mi lang kok pura hin
2: nasi
1: gari tong mi kok pura si da sa ti tak du kok pura hin
2: nasi
1: ti salati nang la ran lo shuni la ka ja sam ti ye di du gera no sri no gi no tangang ni da pa la ni zo ya e ben nang la ra shuru yi ti ti lock li ne tining un ni men yi ne ti lock
2: nasi
1: kang kang salah kang ini kang ini gol kok tak gol gol sih kau itu saya kang macam, tapi tanya lu sem ni terang gol macam tak gawat gol tak zuki ama cugi tu kaya sih macam mana tanya yang dalang ni sih tu kang ini sih laka cipperahin, lase kang berada ni kaya sih terahin laka pelagal sih terahin, dadak pi di logi jiti logi kani gol sih dupanya tu bela dupan ni kaya kirimnya tu bela, tapi eksisten sih tu kang rela terah modis.
2: Lase tu so kang sih biji orang junus ni tu so Tell Murang Junior Singh, the Arinkidi, Radio Nepal, Tongino Dub, that be Sherry Gigi Larim, Sherry Doluki Larim La, Tusanopla, Aula, Ying Takwan to Shishi Shopping Loss.
1: To Shishi along the Radio Nepaladin, Tongu in Gila,
2: Lassi
1: Kalandi.
4: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ प्रविधि संयोजनमा सुधीर मिश्र रामकृष्ण शाह उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल यति बेला साँझको 5 बज्न लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेको सिबाडीमा परिमृत्यु हुनेको संख्या हालसम्म 1,252 पुगेको जनाएको छ। यस्तै बाढीमा परि अझै विभिन्न 34 देशका 590 विदेशी नागरिक सहित 4,200 भन्दा बढी हराइरहेको मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएको छ। यस्तै बाढी प्रभावित क्षेत्रबाट करिब 300 विदेशी नागरिक सहित हालसम्म 11,993 उद्धार गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा निरन्तर खोजी तथा उद्धारको काम भइरहेको र आज नेपाली सेनाको 9,300 उद्धार टोलीसहित विभिन्न देशका प्राविधिकहरू परिचालन भइरहेको मन्त्रालयले जनाएको छ। विशेष गरी जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका व्यक्तिहरूको खोजीमा उद्धार टोली केन्द्रित भएको उल्लेख गर्नुहुँदै मन्त्रालयका प्रवक्ता पौडेल छेत्रीले हाल सिलिमेको सुरुङमा नेपाली सेना र भारतीय प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा आएको अकल्पनीय राष्ट्रिय विपदको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मुलुकमा आएको बाढीको महाविपत्तिको सामना गर्न सरकारले हर प्रयास गरिरहेको बताउनुभयो। कार्बन उत्सर्जनमा बढी योगदान गर्ने ठुला राष्ट्रहरूसँग सरकारले जलवायु न्यायका लागि संवाद गर्नुपर्नेमा जोड दिँदै सांसद झाले सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षतिपूर्तिका लागि आवाज उठाउ

0: गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले बाढी प्रभावित महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर राहत वितरण गर्न सरकारलाई आग्रह गर्नुभयो। त्यसै गरी श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौलाले जलवायु परिवर्तन हाम्रो देशका कारण नभए पनि पटक पटक क्षति चाहिँ नेपालले मात्रै सामना गर्नु परेको भन्दै क्षतिपूर्तिका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर साईले अझै पनि रसुवाको सुरुङभित्र फँसेकाहरू जीवित रहेको भन्दै खोज उद्धारलाई तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले विनाशकारी बाढीमा परेर अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्नुपर्ने, रसुवाको सुरुङमा फँसेका नागरिकको उद्धारमा सरकारले तीव्रता दिनुपर्नेमा जोड दिनुभयो। सरकारले देशी विदेशी विज्ञहरूको सहयोग लिएर टनेलमा फँसेकाहरूको उद्धार गर्नुपर्ने, होल्डिङ सेन्टरमा रहेका महिला तथा किशोरीहरूको सुरक्षाको लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने भन्दै सांसदहरूले नियमित जस्तो आइरहने विपदको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र तयार रहनुपर्ने विचार व्यक्त गर्नुभयो। भोटेकोसी बाढीका क्रममा विपत्ता भएका 6 जनालाई नेपाली सेनाले जीवित उद्धार गरेको छ। यससँगै विभिन्न हाइड्रो कम्पनीका टनेलमा खोज तथा उद्धारलाई सेनाले जारी राखेको छ। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिगदेल आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुग्नु भएको थियो। उहाँले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरकारवाला निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिनुभयो। साल ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भर्न सुरुवात गरेको छ। गत आइतबार धादिङको कृष्णभीरमा त्रिशुली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएपछि कर्पोरेसनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटिसी सिलिन्डरमा ग्यास भरेर काठमाडौँ ल्याउने नीति लिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्र सङ्घ अधिकारीले संयुक्त राष्ट्र अधिको विकास लक्ष्य SDGलाई अगाडि बढाउन लचिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल प्रविधिमा बृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र CEO सान्डा ओजी आम्बोले सिङ्गापुरमा आयोजित SDGलाई गति दिन बेल्ट र रोड इन्फ्रास्ट्रक्चर लगानी सम्बन्धी दोस्रो ग्लोबल बिजनेसलाई समिटलाई सम्बोधन गर्दै हाल SDG लक्ष्यको 36% मात्र अपेक्षित प्रक्रियामा भएको र मध्य स्तरको प्रगति गरिरहेको बताउनु भएको छ। उहाँका अनुसार 15% SDG लक्ष्य गिरावट रहेको उहाँले बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: एनपोका देला टोली सिद्धान्ते बङ्गला बनमुला विषय सुङसुभा हिन्ना रूपतामा उज्यालो नेपाल पार्टीला चोहुथेन नाचला ब्लोन कुलमान घिसिङसे रसुवाथिन नुवाकोट जोङला भाल प्रभावित थुम्री योनबेमा योन राहत बोलाभरि थिएन सडक ग्याम सोसे पिनमारी काइब्लोन सहादा सुझाव दोन छिपमुला रोङसाब्लोन शिशिर खनालसे याम्बोरी मुम्बा कुटनैतिक हेलबादा भोटेको रेखाबा भालसे तानालाबा क्षतिला फेरि ब्रिफिङ नासिपमला रोङसाब्लोन खाङ नीति निसङमा कुटनैतिक ब्रिफिङ रि लोलोलोलो युल्ला ग्लेबोन कुटनैतिक नियोगला ग्रेनपोथेन मुल्मी विश्व बैङ्क थिएन एसियाली विकास बैङ्क थिएन संयुक्त राष्ट्रसङ्घला मुख्युल गेन्दुनला मुल्मेका देशै बोकिन बुबा ब्लोन खनालसे रसुवा झोङला भोटे कोसी गान्धेरी चुनन भदौलालाई चुई कुनु खाबा ग्रेन भालसे ठुङ्नालाबा विपत्ला दान्देला अवस्था सरकारसे माबमी माइबन मुबा थिएन उद्धार लबारी फिर्का भ्युल्ग्याम खाबा ह्युल्बाला अवस्था थिएन मुख्युल चिलाबा रुला फिरिनुन जानकारी दोन्छ्योबा सानम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से चुनन भदौलाला चुइकुनु रसुवा जुङला भोटेकोसी गान्धी रेखामा भालसे जलवायु सङ्कटलाई ताम्दा हुनबारी माइबन मुभिवान ह्युलमोख्युल्ला ध्यान छेङ्नेला बमुला ब्लोन चौधरी से तिनी तिमोर लेस्तेला ग्याल्सा डिलिरी सेङ्गमान मुभा लामान च्याङना विकसित ह्युल्ला ब्लोन स्तरीय चिसाङ्री लिङ्मोथान सुबान चिनला मुरथुम्री मुभा रसुवा जुङला भोटेकोसी गान्धी रेखामा ग्रेन्ड भालथेन दुई से मानबारी आखम्बा मेरो इथेन भौतिक क्षति तान ब्लोन चौधरी से नेपाल से जलवायु पोला खापे बेमा लामा प्रभाव लामन च्याङना विकास तबा ह्युल एलडिसी दा जलवायु न्यायला ताम्री बिरान डेक्सी ताम थी बारिनुन मोइजनला शुभमुला प्रतिनिधि सभाला पूर्वाधार विकास समिति से भोटेकोसी गान्धी रेखामा भालग्याम जलविद्युत आयोजनालाई सुरुङ थिएन स्यान ग्लारी माबा मिदा योनबीमा योना भाइबारी उद्धार लबारी थिएन सुरक्षित ग्लारी लेबा गेदा ग्रेन प्राथमिकता पिनमारी सरकार द निर्देशन पिनमुला समितिलाई तिन टिबचिसाङसे नेपाल सरकार थिएन स्थानीय तह डिक्सी योनबीमा योना उद्धार लबारी निर्देशन पिनमा हिँड्न समिति से भालसे ब्योग्न लाबा थिएन नुङ्न लाबा सडक ग्याम योनबीमा योना सोसी सेङबारी थिएन क्षति तबा सडक थिएन कामका दिनुन् योनबेमा योना सोसी पिनमारी निर्देशन पिनमला समितिलाई चोहो आशिष गजुरेलसे चामथेन सडक ग्याम्रङमा स्थायी संरचना सोभारी रेङ्गमा दुई ताबा हिन्न विसाम वैकल्पिक ग्याम्थेन अस्थायी चाम सोसी पिनमारी सरकार द मोइजेला शुभमला प्रतिनिधि सभालाई तिनीलाई चिसाङ्री लिङ्मोथानमा सांसद गदेश भोटेकोसी गान्धी रेखामा ग्रेन भालडी परप्तासी माभमिला अवस्था राङ्ला दिन्थेमे थिएन गेवा गेनगुड गदेश याङबारी आखामा ताम्रे दुङ्गाल प्रसलबन माभमी माइबारी थिएन उद्धार लाबा गेदा प्राथमिकता पिन्दोबा ताम्रे सरकारलाई ध्यान छेङ्नेला बमला चिसाङलाई आकस्मिक दुईरी राङ्ला तामथानमा सांसद गदेश भालडी परप्तासी शिवा गदेदा श्रद्धाञ्जलि थिएन दुङ्गाल लिम्बोबा दिम्थेमे दा समवेदना फुलबन घाइते गदे योनन फानबारी खामगाई विषय सांसद गदेश दिमनाम आरेबा थिएन विस्थापित तबा ह्युलबादा व्यवस्थापन लबन माभमी माइबा उद्धार लबा राहत बोलाबा थिएन पुनर्स्थापना लबारी ह्युल्ला बेनन संयन्त्र परिचालन लसिपिनबारी सुङबोन ग्याम सरकार दा मोइजेल लबमुला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड से सोलझुबा ग्यास बाबा गे सजिलो सोबारी निजी ग्यास कम्पनी थिएन डेक्से राङ्ला एसटिसी सिलिन्डर ग्यास युसी पिनमारी छे बमुला निबद्धिनीरे आइतबार कुनु धादिङ जोङला कृष्णभीर विभाग ग्लारी त्रिशुली गान्धीसे पृथ्वी राजमार्ग ब्योङ्नलाबली छ कर्पोरेसन से छार विकल्प भाइबन निजी ग्यास कम्पनीलाई ग्यास प्लान्ट रि राङ्ला एसटिसी सिलिन्डर रि ग्यास भरबलाबसी याम्बोरी बाबरी छे बहिन्न पृथ्वी राजमार्ग नुङमा कर्पोरेसनलाई धादिङ जुगे सोङरी मुबा एलपिजी प्लान्ट रि नुन असर तापमुला राङ्ला प्लान्ट रि ग्यासलाई बुलेट बाबरी आखम्बाली छ कर्पोरेसन छ युरोपियामा योना स्यान निजी थुम्ला सजिलो तापा ग्लारी मुबा मनोज थेन बाबा ग्यासलाई प्लान्ट थेन डिक्सी राङ्ला खाली सिलिन्डर रि ग्यास भरबला से याम्बु उपत्यकारी बाबरी छे बहिन्न रसुवा जोङला भोटेकोसी गान्धी रेखामा भालडे परतासी चु साङ्गिर दुई सोभा दुई दोनामा शिवमी तोङ्गिक गाजङ्गिसे मेन्दो घाँचुङी छो बमुला नेपाल प्रहरीलाई अनुसार रसुवा जोङरी गाजगिक्से मेन्दो घिचुइ सिङ्गिस नुवाकोट जोङरी गाजगिक्से मेन्दो घिचुइ सिङ्गिस धादिङ जोङरी मेन्दो ढुचुई चितवन जोङरी गाजसोम्से मेन्दो घाँचुइङा गोर्खा जोङरी मेन्दो ढुचुइ सेकु तनहु जोङरी मेन्दो सोम्चुइ सेब्रे नेवलपरासी स्यार जोङरी गाजङ्गिसे मेन्दो चुइ सेब्रे थेन नेवलपरासी नुपजोङरी ग्याजगिक्से मेन्दो कुचुइ थिएन भारतरे स्याप्पा मेन्दो चुइसे भ्रेलासे तोङ्गेक ग्यार्जङ्गिसे मेन्दो घाँचु निला शिवलोइरो स्याप्पा मुला भारतलाई नुर्थुम्री स्याप्पा शिवमिला लुइरो विसाम नवलपरासी जोङरी बासी थानबमला थेरी च्यापा लुइरोला डिएनए नमुना रूपसी प्रक्रिया छोनला बालिचा ग्यार्जाङिसे मेन्दुची सोम जामेकोला ग्यार्जा सोमसे मेन्दु चुइब्ली रेम्फेबे थिएन ग्यार्जा सोमसे मेन्दु निसु गोसेबारे आखम्बा मिलालासे ग्यार्जा ब्रेसे मेन्दु कुचुसे निसला शिव लुइरो सानाङरे सुरक्षित व्यवस्थापनलासे थानबमला भोटेको थिएन त्रिशुली गान्धेरी तिनीनुन भाल खबर खाम्बा जोखिममुला बिसी जल विज्ञान थिएन जलस्रोत अनुसन्धान केन्द्र से पाङबामुला केन्द्रला भाल पूर्वानुमान महाशाखाला भाल खेन्पो सरस्वती विष्टसे भोटेकोसीला नोबग्लारी नाम ताइबन मुबा थिएन अझैनुन नाम ताइबरी खाम्बासे रसुवा थिएन नुवाकोट ताबन ब्योङबा भोटेकोसी त्रिशुली गान्धी थिएन स्यान जाजा जाजा सोङ्री भाल खबरी खाम्बा म्याङबामुला बिसे सुङबा हिन्न चुरानुन रसी जल थिएन मौसम विज्ञान विभागला मौसम खेन्पो सञ्जीव अधिकारी सेनुन थेथुम्रे ग्रेन नाम ताइबारी खाम्बा म्याङबामुला बिसे सुङबामुला मौसम खेन्पो अधिकारी चाहिँ दान्दे मनसुन नुपुना लामा सक्रिय म्राङबासे खाबा सोम्रे दोना मौसम ज्याबा ताबारी खाम्बा म्राङबा आरे बिसेनन् सुङबामुला विभागसे दान्दे ग्ला ग्लारी ग्रेन नाम ताइसिन टिपासे गान्धी थेन सुङ कुनेरी ग्रेन भाल खाबारी खाम्बासे भाल प्रभावित थुम्ला हिलबादा सतर्कता सिटी भरिनन् मैसेन लाबामुला पृथ्वी राजमार्गलाई धादिङ जोङरिमुबा कृष्ण भ्रारी खाबा ढुई ब्याङ्से ग्याम्ठाङबारी दान्दे बाङ्ला बनमुला पूर्वाधार विकास ब्लोन सुनिल लम्सालसे खापेपेमा गाछा मिलुइदा आरेना आताबा सडक ग्याम सिंहबारी थिएन प्राथमिकता पिन्सी ढुई भ्याङमा गे दान्दे लाबनमुला विषय सुङसेब हिन्न चुर्से थिएन वर्षे हुनालासे मेन्दो चुइसे भ्रेमी परिचालनलासी ढुई भ्याङमा थिएन धुङ थाबा घे लाबनमुला ढुई भ्याङबारी तोबा स्यान उपकरण गदेनुन् पट्टिङ्गी ऋण तयारी अवस्थारी थान्बामुला ब्लोन लम्सालसे धुङ थासे जिर्माला पाएनन् ग्याम शोभा उपकरण परिचालनलासी ढुई भ्याङसलमुला राष्ट्रिय मानवाधिकार आयोगसे भोटेकोसी थिएन त्रिशुली गान्धेरी खाबा ग्रेन भालसे प्रभावित अब थुम्रे उद्धार लाबारी राहत भोलाबारी मानलासी पिनबारी थिएन पुनर्स्थापना लाबा गेदा प्रभावकारी सोबारी गुरसोमन तहला सरकार द मैजन लाबोमला आयोगला रोलोन्छेन थिएन सुङ्गुन डाक्टर टिकाराम पोखरेलसे छिबा कागुरले विपत्लिचा उद्धार लाबारी राहत भोलाबारी थिएन पुनर्स्थापना लाबा मिलुई पोला थिम अनुसार लाबारी मैसेन लाबामुला रसुवा नुवाकोट धादिङ थिएन चितवन जोङला छ्याम्रे स्यान भाल प्रभावित जोङरी अनुगमन टोली पुइसे उद्धार लाबा घाइतेला मान लाबा थिएन होल्डिङ सेन्टर इमोबा प्रभावितला मिले पोला ताम्रेनुन् अनुगमन लाबामुला राष्ट्रिय विपद जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरण से भोटेकोसी गन्धेरी खाबा भाल से प्रभावित ताना लाबा थुमग्याम दानेदोनामा तोङचुई से गिक ग्यार्जा कुसे मेन्दो कुचुई से सोमदा उद्धार लाबामुला विषय पाङबामुला नेपाली सेना से हवाई उद्धार ग्याम चेकेन तोङबी से मेन्दो कुचुई गिक नेपाली थिएन ग्यार्जा गी से मेन्दो निश्चुई सोम फेर्का भ्युला ह्युलबाता उद्धार लासी जिनबामुला विषय प्राधिकरण से पाङबामुला प्राधिकरणला सुङ्गुन शान्ति महसे भाल थिएन विपत्ला घटनारी घाइते ताबा तोङ्गा ग्याजगेक से मेन्दो सोम्चे गाँदा मानलासी जिनबामुला विषय सुङबामुला सुङ्गुन महसे नेपाली सेना से तोङसोम ग्याजङी से मेन्दो ढु सशस्त्र प्रहरी बल से तोङ्गिक ग्याजा ढु से मेन्दो निचुई भ्रे थिएन लुलो लुलो अस्पतालडी ग्याजा सोम्से मेन्दो गिक्ला मानलासी जिनबामुला विषय नुन सुङबामुला भाली प्रप्तसी अझै नुन तोङब्ली ग्याजङी से मेन्दो चुइसे ढुमी महाबाबुला विषय पाङबामुला उसै नेपाली सेना से राङला जिम्मेवारी पुइबा रसुवा जोङरी भोटेकोसी गान्धेरी खापा भालसे ब्योङनलासी महाबा सैनिकला दिन्थेमेता रोलाबारी हेल्प डेस्क सङ्गबामुला सैनिकला सुङ्गुन राजाराम बस्नेसे भालसे ब्योङनलासी महाबा सैनिकला दिन्थेमेथेन दान्दीदोनामा सम्पर्कलासी जिम्मामुला बिसिनुन् सुङ्गबामुला चुरन भौदौ लाला चुइकुनु भोटेकोसी गान्धेरी खापा भालले परप्तासी लाङटाङ राष्ट्रिय निकुञ्ज थेन थेथुम्री मुबा जलविद्युत आयोजनाला सुरक्षा लाबारी खटपताबा मेन्दो ब्लिचुइ सेङहा सैनिक मासी टिपामुला महाबा सैनिक दा महाबन माइबन मुला बिसिनुन् सेनासे पाङबामुला चुरन साङ्गुरका देला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लासुगु लसो फ्याफुल्ला
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ अब केही बेर सुनाउनेछौँ स्वदेश गान यसै क्रमको पहिलो गीत राख्दैछौँ सूर्य थुलुङ र साथीहरूको स्वरमा गणेश रसिकको रचना र सङ्गीतमा

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौं अमर गुरुङको स्वरमा प्रदीप रिमालको रचना गायक स्वयंकै संगीतमा। अब राख्दैछौ नातिकाजी र शिवशंकरको स्वरमा भावुकको रचना नातिकाजी र शिवशंकरकै संगीतमा।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौं दीपक खरेल र साथीहरूको स्वरमा राजेन्द्र रिजालको रचना सम्भुजित बास्कोटाको संगीतमा। अब राख्दैछौ कोइली देवी र साथीहरूको स्वरमा साकार भक्तको रचना कोइली देवीको संगीतमा।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाखो भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। स्वदेश गान सुनाउने क्रममा भर्खरै राख्यौं भोला रिजालको स्वरमा गायक स्वयंकै रचना र संगीतमा अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: ये रेडियो नेपाल है, मौलिम अंसारी से उर्दू में खबरें सुनिए। ऐवान नुमाइंदगान के आज के इजलास के औकात हंगामी में अराकीन पार्लियामान ने हुकूमत से मुतालबा किया है कि वह उन शहरियों के लवाहिकीन के लिए जवाबदेही को यकीनी बनाएं जो भोटे कोशी के सैलाब की वजह से लापता और राबते से बाहर हैं। आज के इजलास में अराकीन पार्लियामान ने कहा कि सैलाब से मुतासरा इलाकों में पन बिजली के मंसूबों में काम करने वाले लापता अफराद और सयाहों की तलाश और बाजियाबी का काम करते हुए मुतासरा ख़ानदान के सवालों का वाजह तौर पर हुकूमत को जवाब फराहम करना चाहिए। अराकीन पार्लियामान ने मुमकिना वबाई अमराज को रोकने के लिए सैलाब मुतासरा इलाकों में हेल्थ कैंप लगाने और ज़ख्मियों को बरवक्त इलाज फराहम करने और जाँ बहक होने वालों के अहल खाना को ज़रूरी नफसियाती मुशावरत फराहम करने की ज़रूरत पर ज़ोर दिया। इसी तरह अराकीन पार्लियामान ने हुकूमत से अपील की है कि वो मुतासरा ख्वातीन, लड़कियों और बच्चों के लिए महफूज रिहाइश का बंदोबस्त करे जो कि बहुत से लोगों के साथ एक ही खीमे के नीचे रहने पर मजबूर हैं, और ये कि उनकी राजदारी, तहफ़ और वक़ार को यकीनी बनाया जाए। अराकीन पार्लियामान ने मुख्तलिफ़ ताज़ा तरीन मौजूआत की तरफ भी हुकूमत की तवज्जो मबजूल कराई, जिनमें सैलाब में अपने ख़ानदान से महरूम होने वाले बच्चों की फौरी तौर पर शनाख्त, तालीम का तसलसल, मुनासिब इंतज़ाम और तहफ़ की हुकूमत की ज़िम्मेदारी, मौसर इमदादी तकसीम, ब्लॉक शुदा शाहराहों को फौरी तौर पर दोबारा खोलना, ज़रूरी इमदादी सामान का इंतज़ाम और सड़कों के हादसे में कमी करना शामिल है। वज़ीर आज़म बालेंद्र शाह ने कहा है कि भोटे कोशी की सैलाब की वजह से मुख्तलिफ पनबिजली के मंसूबों के सुरंगों के इलाके में फंसे हुए लोगों को जल्द अज जल्द निकाल लिया जाएगा। आज सिंह दरबार में वज़ीर आज़म और काबीना दफ्तर में उजियालो नेपाल पार्टी के सदर कुलमान घिसिंग समेत के एक वफद के साथ मुलाकात में वज़ीर आज़म बालेंद्र शाह ने वाज़ह किया कि सुरंगों में फंसे हुए लोगों को बचाने के लिए माहिरीन पर मुश्तमिल एक टीम कोशिश जारी रखी हुई है। मुलाकात के दौरान उजियालो पार्टी के सदर घिसिंग ने रसवा नुआकोट के मुतासरा इलाकों में इमदादी कार्रवाइयों में तेज़ी लाने और सड़कों के नेटवर्क को फौरी तौर पर बहाल करने के लिए वज़ीर आज़म शाह की तवज्जो मबजूल कराई। भोटे कोशी सैलाब के दौरान लापता होने वाले 6 अफराद को नेपाली फ़ौज ने जिंदा बचा लिया है। नेपाली फ़ौज की तरफ से जारी करदा एक अपडेट में कहा गया है कि लांगटांग और चिली में हाइड्रो कंपनी के टनल में गैर मुल्की समेत खोज तलाश और बचाव की टीम तलाशी का काम जारी रखे हुई है। इसी दौरान त्रिशूली 3A में नेपाली और तकनीकी माहिरीन की रेस्क्यू टीम और 89 नेपाली फ़ौज के अहलकारों, 3 गैर मुल्की फौजी अहलकारों और प्रोजेक्ट के मैनेजिंग डायरेक्टर समेत की एक मुश्तरका रेस्क्यू टीम त्रिशूली 3A में तलाशी की मुहिम को जारी रखी हुई है। दरी असना नेपाली फ़ौज के चीफ ऑफ द आर्मी स्टाफ अशोक राज सिगदिल ने आज हाइड्रो कंपनी की सुरंगों और दिगर इलाकों का मुआयना करने के अलावा तमाम वाबस्तगान को हिदायत की है कि वो बुलंद हौसले के साथ तलाशी के काम को जारी रखे। वजीर खारजा शिशिर खनाल ने काठमांडू वाके सिफारती बरादरियों को भोटे कोशी सैलाब के हादसे पर ब्रीफिंग दी है। वजारत खारजा में आज मुनाकिदा सफारती ब्रीफिंग में मुख्तलिफ ममालिक के सफरा, सफारती मिशनों के सरबराहान और नुमाइंदे, आलमी बैंक, एशियाई तरक्याती बैंक और अक्वामे मुत्तहदा समेत बैनल अक्वामी अदारों के नुमाइंदे शरीक थे। वजीर खारजा शिशिर खनाल ने रसवा वाके भोटे कोशी नदी में भादो 10 गते आने वाले तबाहकुन सैलाब से पैदा होने वाली तबाही की ताज़ा तरीन सूरत हाल, हुकूमत के जानिब से खोज तलाश और बचाव की कोशिशों, गैर मुल्की शहरियों की सूरत हाल और बैनुल अक्वामी इमदाद के बारे में मालूमात फराहम किया। वज़ीर ज़िरात जंगलात और माहौलियात गीता चौधरी ने रसवा के भोटे कोशी में आने वाले सैलाब से मौसमियाती बहरान की संगीनी को जाहिर करने की बात बताते हुए दुनिया की तवज्जो मबजूल कराई है। आज तिमोर और لیتسے کے ڈلی میں منعقد ہونے والے انتہائی کم ترقی یافتہ ممالک کے وزراء سطحی اجلاس سے خطاب کرتے ہوئے وزیر چودھری نے کہا کہ چین کے ساتھ شمالی سرحد پر واقع رسوا کے بھوٹے کوشی ندی کے علاقے میں تباہ کن سیلاب اور برفانی چٹان سے ناقابل تصور جانی اور مالی نقصان ہوا ہے۔ وزیر چودھری نے کہا کہ سب سے کم ترقی یافتہ ملک ایل ڈی سی سے نیپال نے مطالبہ کیا ہے کہ موسمیاتی تبدیلی سے نیپال سب سے زیادہ نیپال متاثر ہونے کی وجہ سے متحد ہو کر موسمیاتی انصاف کے لیے وہ آواز بلند کریں۔ پرتھوی شاہراہ کے تحت دھادنگ ضلع کے کرشن بھیر میں تودے کے ہٹانے کا کام شروع کر دیا گیا ہے۔ وزیر مادی بنیادی لوازمات سنیل لمسال نے بتایا کہ ابتدائی لائف لائن سڑک کے کام کو ترجیح دیتے ہوئے تودے کو ہٹانے کا کام تیز رفتاری کے ساتھ کیا جا رہا ہے۔ تودے کے دونوں جانب 18 افرادی قوت کو متحرک کر کے درختوں کی کٹائی کا کام کیا جا رہا ہے۔ تودے کو صاف کرنے کے لیے درکار ضروری تعمیراتی سامان بھی دونوں جانب تیاری حالت میں رکھا گیا ہے۔ وزیر لمسال کے مطابق درختوں کی کٹائی کا کام مکمل ہونے کے بعد تعمیراتی سامان کو متحرک کر کے تودے کو ہٹانے کا کام شروع کر دیا جائے گا۔ سڑک کو کھولنے کے لیے ضروری افرادی قوت اور آلات کو متحرک کر کے کام کو تیز کر دیا جائے گا۔ ایوان نمائندگان کے تحت ترقیات بنیادی لوازمات کمیٹی نے حکومت کو ہدایت کی ہے کہ وہ بھوٹے کوشی کے سیلاب کی وجہ سے پن بجلی کے منصوبے کے ٹنل اور دیگر مقامات پر پھنسے ہوئے افراد کی فوری تلاش اور بچاؤ کر کے انہیں اعلیٰ ترجیح کے ساتھ محفوظ مقامات پر منتقل کرے۔ کمیٹی کے آج کے اجلاس میں حکومت نیپال اور مقامی سطحوں کے ساتھ مل کر راحتی کاموں میں تیزی لانے کے لیے حکومت کی توجہ مبذول کرائی گئی ہے۔ کمیٹی نے سیلاب سے متاثر ہونے والی سڑکوں کے نیٹ ورک کو فوری طور پر بحال کرنے اور تباہ شدہ سڑکوں کو اور پلوں کی فوری مرمت کرنے کی بھی حکومت کو ہدایت کی ہے۔ کمیٹی کے صدر آشیش گجریل نے بتایا کہ پلوں اور سڑکوں سمیت مستقل ڈھانچوں کی تعمیر میں تاخیر پر متبادل راستوں اور عارضی پلوں کا انتظام کرنے کی ضرورت پر حکومت کی توجہ مبذول کرائی گئی ہے۔ قومی کمیشن برائے حقوق انسانی نے بھوٹے کوشی اور ترسولی ندی میں آنے والے تباہ کن سیلاب سے متاثرہ علاقوں میں بچاؤ، راحت، علاج اور بحالی کے کاموں کو مزید مؤثر بنانے کے لیے تینوں سطحوں کی حکومت سے اپیل کی ہے۔ کمیشن کے معاون سیکرٹری اور ترجمان ڈاکٹر ٹیکارام پوکھریل کی طرف سے جاری کردہ بیانیہ میں اس بات پر زور دیا گیا ہے کہ آفات کے بعد بچاؤ، راحت اور بحالی کا کام حقوق انسانی کے دوستانہ طریقے سے کیا جانا چاہیے۔ بتایا جاتا ہے کہ رسوا، نواکوٹ، دھادنگ اور چتون سمیت متاثرہ اضلاع میں مانیٹرنگ ٹیموں کو متحرک کر کے امدادی کاموں، زخمیوں کے علاج اور ہولڈنگ سینٹر میں متاثرہ افراد کے حقوق انسانی کی صورتحال پر ابتدائی نگرانی کی گئی ہے۔ نیپالی فوج نے اپنی ذمہ داری کی ادائیگی کے دوران رسوا میں بھوٹے کوشی کے سیلاب کی وجہ سے رابطے سے منقطع ہونے والے فوجیوں کے اہل خانہ کے ساتھ رابطہ قائم کرنے کے لیے ایک ہیلپ ڈیسک قائم کیا ہے۔ فوجی ترجمان لیفٹیننٹ کرنل راجا رام بسنت نے بتایا کہ سیلاب میں لاپتہ ہونے والے فوجیوں کے اہل خانہ سے رابطہ کیا گیا ہے۔ فوجیوں کا کہنا ہے کہ گزشتہ 2010 بھوٹے کوشی میں سیلاب کے بعد لانگ ٹانگ قومی پارک اور اس علاقے میں پن بجلی کے منصوبوں کی حفاظت کے لیے تعینات 45 فوجی رابطے سے باہر ہیں، جن کی تلاشی کا کام ابھی بھی جاری ہے۔ سالٹ ٹریڈنگ کارپوریشن لمیٹڈ نے کھانا پکانے کے لیے گیس کی فراہمی کو آسان بنانے کی غرض سے نجی گیس کی کمپنیوں کے ساتھ مل کر اپنے ایس ٹی سی سلنڈر میں گیس بھرنا شروع کر دیا ہے۔ گزشتہ اتوار کو دھادنگ کے کرشن بھیر میں پرتھوی راج مارگ کو ترسولی ندی نے بہا کر مکمل طور پر بلاک کرنے کے بعد کارپوریشن نے نیا متبادل تلاش کرتے ہوئے نجی گیس کمپنی کے گیس پلانٹ میں اپنے ایس ٹی سی سلنڈروں میں گیس بھر کر کاٹھمنڈو لانے کی پالیسی اختیار کی ہے۔ شاہراہ بند ہونے کی وجہ سے کارپوریشن کا دھادنگ کے جگے کھولا میں ایل پی جی پلانٹ بھی متاثر ہوا ہے۔ اپنے پلانٹ میں گیس کی بلٹ آنا ممکن نہیں ہونے کے بعد کارپوریشن نے فوری طور پر نجی شعبے کے دیگر پلانٹس بشمول منوز اور بابا گیس کے پلانٹس کے ساتھ مل کر اپنے خالی سلنڈروں میں گیس بھر کر متبادل راستے سے کٹھمنڈو وادی میں لانے کا انتظام کیا ہے۔ نیشنل ڈیزاسٹر رسک ریڈکشن اینڈ مینجمنٹ اتھارٹی نے کہا ہے کہ بھوٹے کوشی کے سیلاب سے متاثرہ علاقوں سے اب تک 11,993 افراد کو بچا لیا گیا ہے۔ اتھارٹی نے کہا کہ نیپالی فوج نے فضائی راحتوں کے ذریعے 4,091 نیپالی شہریوں اور 273 غیر ملکی شہریوں کو بچایا ہے۔ اتھارٹی کی ترجمان شانتی مہت نے بتایا کہ سیلاب اور آفات کے حادثے میں زخمی ہونے والے کل 5,135 افراد کا اب تک علاج کیا جا چکا ہے۔ ترجمان مہت نے بتایا کہ نیپالی فوج کے ذریعے 3,206، مسلح پولیس فورس کے ذریعے 1,628 اور مختلف اسپتالوں میں 301 افراد کا علاج کیا گیا ہے۔ بھوٹے کوشی اور ترسولی ندی میں آج بھی سیلاب کا خطرہ ہے۔ ہائیڈرولوجی اینڈ واٹر ریسورس ریسرچ سینٹر کے تحت سیلاب کی پیشن گوئی عظیم شاہ کے ماہر سیلاب سرسوتی بشت نے بتایا کہ بھوٹے کوشی کے بالائی ساحلی علاقوں میں بارش ہو رہی ہے اور مزید بارش کا بھی امکان رہنے کی وجہ سے رسوا اور نواں کوٹ سے بہنے والی بھوٹے کوشی، ترسولی ندی اور آس پاس کی چھوٹی ندیوں میں پانی کی سطح میں نمایاں طور پر اضافے کا امکان ہے۔ اسی طرح محکمہ آب اور موسمیاتی سائنس کے ماہر سنجیو ادھیکاری نے بتایا کہ ان علاقوں میں شدید بارش کا امکان ہے۔ ماہر موسمیات ادھیکاری کے مطابق آئندہ 3 دنوں تک موسم میں نمایاں طور پر بہتری کا کوئی امکان نہیں ہے، کیونکہ مانسون وسط سے مغرب کی جانب زیادہ فعال ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔
1: लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाई बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
2: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। रसुवास्थित भोटेकोशी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढीपछि अझै 4216 जना सम्पर्कविहीन रहेका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्र प्रहरी बल नेपालका 13 जना रहेका छन्। यसै गरी भन्सार कार्यालयका 14, अध्यागमन कार्यालयका 3 तथा रसुवाका करिब 865 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार नुवाकोटका 1558, विदेशी नागरिक 583 तथा पर्यटकसँग गएका 164 जना नेपाली पनि सम्पर्कविहीन छन्। जलविद्युत आयोजनामा कार्यरत करिब 900, लाङटाङ राष्ट्रिय निकुञ्जका 3, क्वारेन्टिन कार्यालयका 3, जनप्रतिनिधि 7, स्थानीय तह तथा माधतका कर्मचारी 32 र निजी विद्यालयका 1 शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,402 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढीबाट प्रभावित मध्ये हालसम्म 5,135 जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण रुकुम पश्चिमका विभिन्न स्थानमा 5 परिवार विस्थापित भएका छन् भने 4 घर जोखिममा छन्। यी भदौ 16 गते राति परेको वर्षाका कारण त्रिवेणी गाउँपालिका 7 पूर्ण पानीमा पहिरो जाँदा 4 घर जोखिममा पर्नुका साथै करिब 13 रोपनी खेत बगाएको छ। पहिरोले स्थानीय पोल बहादुर पुनको घर जोखिममा परेको छ। उहाँको करिब 5 रोपनी खेत बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो। कोशी प्रदेश सभाको आजको बैठकमा मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन सभामा पेश भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। सो प्रतिवेदनलाई सभामुख अम्बर बहादुर विष्टले आवश्यक छलफलका लागि सामाजिक विकास समितिमा पठाएको जानकारी दिनुभयो। कोशी प्रदेश सभा न्याय प्रशासन तथा विधान समितिको सभापति कमला दर्नालले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सदनमा पेश गर्नुभयो। अर्को बैठक भदौ 22 गते दिउँसो 1 बजे बस्नेछ। धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ। यस वर्ष ढिला गरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गरेका बाँकेका किसानले धान खेतीका लागि आवश्यक परेका बेला मल नपाउँदा उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन्। खजुरा 2 सीतापुरका किसान भद्र प्रसाद देवकोटाले रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भएको उल्लेख गर्दै मल नपाउँदा यस वर्ष धान उत्पादन घट्ने चिन्ताले सताएको बताउनुभयो। उहाँले विगतमा मल नपाउँदा भारतको रुपैयाबाट 2-4 बोरा मल ल्याउँदा सहज भए पनि यसपटक 1 बोरा पनि नाकाबाट ल्याउन नदिएकाले किसान समस्यामा परेको जानकारी गराउनुभयो। गत वर्ष जिल्लामा 79.5% रोपाइँ भएकामा यस वर्ष 79.8% रोपाइँ भएको थियो। तर यस वर्ष मल नपाउँदा उत्पादन प्रभावित हुने निश्चित भएको उहाँले बताउनुभयो। मकवानपुरमा चालक र यात्रुको स्वास्थ्य सुरक्षालाई लक्षित गरी विभिन्न 24 स्थानमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। हेटौडा हुँदै काठमाडौँ जाने सवारी साधनको चाप बढेसँगै सडकमा लामो समय यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएपछि जिल्लाका विभिन्न स्थानमा यस्तो सेवा उपलब्ध गराइएको हो। गत भदौ 10 गते रसुवा भोटेकोशी बाढीका कारण मुगलिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि सवारी साधनहरू मकवानपुर हुँदै काठमाडौँ जाने व्यवस्था मिलाइएको छ। यस्तोमा चालक र यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौडा काठमाडौँ जोड्ने विभिन्न सडक खण्डमा पर्ने स्वास्थ्य संस्थालाई यात्रु तथा चालकलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारी तोकेको छ। यसैबीच पूर्व पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने यात्रुहरूलाई हेटौडामा आजबाट निशुल्क खाना खुवाउन सुरु गरिएको छ।
नागरिक समाज मकवानपुरको अगुवाईमा हेटौडा एक स्थित भाटबटेनी अगाडि यात्रुहरूका लागि निशुल्क खानाको व्यवस्था मिलाइएको छ। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रम बारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 प्रहरी कार्यक्रम, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा सुन्न सक्नुहुनेछ कार्यक्रम समानता, 8:30 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ आधुनिक गीत, 9:45 समय रहनेछ पौरखीको कथाको, 9:40 लोकगीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ हिन्दी भाषाको कार्यक्रम मधुरीमा। 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा।
2: रेडियो नेपालबाट हरेक बिहिबार बेलुकी 9 बजेको समाचारपछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। सुन्न नभुल्नुहोला कार्यक्रम पौरखीको कथा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा देशभक्ति।

धर्म देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ सहकर्मी साथी विमला राईले तयार पार्नुभएको कार्यक्रम बाल बाटिका।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू प्रस्तुत गर्दै आइरहेका छौँ। यसै क्रममा आज तपाईँहरूका दुईजना दाजुहरूका सिर्जनाहरू, केही रोचक तथ्यहरू र गीत सुन्नेछौँ। भाइ बहिनी, आजको कार्यक्रम बाल बाटिकामा कहिलेकाहीँ तपाईँहरूका अग्रज दाजु दिदीका सिर्जनाहरूलाई पनि समेट्दै आइरहेका छौँ। यसै क्रममा आज दुईजना दाजुहरूले रचना गर्नुभएका कविताहरू सुन्नेछौँ। पहिला सुनौ दाजु राजेशमान केसीले रचना गर्नुभएको कविता। कविताको शीर्षक रहेको छ नेपाल सानो छैन। कविता वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरीले।
1: नेपाल हाम्रो प्यारो अति सुन्दर शान्त देश, आफ्नै रीति रिवाज अनि आफ्नै भाषा भेष, आफ्नै रीति रिवाज अनि आफ्नै भाषा भेष, रमणीय हावा पानी, मनमोहक छ प्रकृति, विविधताले भरिपूर्ण हाम्रो कला संस्कृति, विविधताले भरिपूर्ण हाम्रो कला संस्कृति, ऋषि मुनिको तपोभूमि नेपाल हाम्रो पहिचान, सुखी जीवनको आधार प्राचीन योग र ध्यान, सुखी जीवनको आधार प्राचीन योग र ध्यान, शत्रुसँग नझुक्ने नेपाली हौ कहलिएका वीर, दुःख संकट आइ पर्दा हामी राख्छौ सधैँ धीर, नेपाल आउने पाहुनालाई देवता झै ठानी, आत्मीय भाव राखी सत्कार गर्छौ हामी, आत्मीय भाव राखी सत्कार गर्छौ हामी, भाषा भेष र संस्कृतिलाई मान्छौ हामी साझा, वैमनस्य छैन यसमा हामी नेपालीको माझ, वैमनस्य छैन यसमा हामी नेपालीको माझ, नेपालको शिर सगरमाथा संसारकै छानो। महाकवि देवकोटा भन्छन् नेपाल छैन सानो, महाकवि देवकोटा भन्छन् नेपाल छैन सानो। नेपाल हाम्रो प्यारो अति सुन्दर शान्त देश, आफ्नै रीति रिवाज अनि आफ्नै भाषा भेष।
0: दाजु राजेशमान केसीले रचना गर्नुभएको कविता पछि अब दाजु दिव्य गिरीले रचना गर्नुभएको कविता पनि सुनौ। कविताको शीर्षक रहेको छ मेरो आँखा भरी। यस कवितालाई पनि वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरीले नै।
1: मेरो आँखा भरि हिमाल खुल्दछ, मेरो मनभरि गुराँस फुल्दछ, मेरो आँखा भरि हिमाल खुल्दछ, मेरो मनभरि गुराँस फुल्दछ, जता जान्छु त्यतै देख्छु मेरो दृश्य, मलाई प्यारो लाग्छ मेरै भाषा भेष, मेरो पाखा भरि डाँफे मुनाल डुल्छन्, मेरो आँखा भरि हिमाल खुल्दछ, गीत गाउँछु स्वदेशको भाका हालेर, प्रीत लाउँछु ममताको दीप बालेर, मेरो डाँडा भरि मेरो सपना झुल्छ, मेरो आँखा भरि हिमाल खुल्दछ, मेरो आँखा भरि हिमाल खुल्दछ, मेरो मन भरि गुराँस फुल्दछ।
0: तपाईँहरूका दाजुहरू राजेशमान केसी र दिव्य गिरीका कविताहरू पछि अब कार्यक्रममा गीत सुनौ। गीतपछि रोचक तथ्यहरू सुन्नेछौ। आइ त

गीतपछि अब पालो रोचक तथ्य सुन्ने। भाइ बहिनी, रोचक तथ्यहरू प्रस्तुत गर्ने क्रममा आज नेपालमै अर्थात् हाम्रै देशमा भएका केही रोचक तथ्यहरूका बारेमा सुन्नेछौँ। ल, अब म प्रस्तुत गर्दैछु है त रोचक तथ्यहरू। अति खतरनाक जनावर भएको देश नेपाल भौगोलिक सांस्कृतिक हिसाबले मात्र होइन पर्यावरणीय हिसाबले पनि अनौठो मुलुक हो भाइ बहिनी। यहाँ निकै खतरनाक मानिएका जीव जन्तु पनि पाइन्छन्। नेपालमा हिम चितुवा, एसियन गैडा, बङ्गाल टाइगर, डल्फिन, विषालु मध्येको सर्प गोमन, इन्डियन अजिङ्गर, घडियाल गोही, कछुवा लगायतका जीव जन्तुहरू रहेका छन्। एक सिङ्गे गैडा पनि नेपालमै रहेको छ भाइ बहिनी। यसै गरी सबैभन्दा गहिरो खोज, भाइ बहिनी, नेपाल अग्ला हिमालको देश भनेर त विश्वमा चिनिएकै छ, गहिरो खोज पनि नेपालमै छ भन्दा आश्चर्य लाग्नु स्वाभाविक हो। हो, नेपालमा काली गण्डकीको खोज विश्वकै दोस्रो गहिरो खोज हो। यो खोज 4375 मिटरको छ। यो खोज अन्नपूर्ण र धौलागिरीको बीचमा काली गण्डकी नदीले बनाएको खोज हो भाइ बहिनी। यसै गरी अर्को रोचक तथ्य रहेको छ भाइ बहिनी, त्रिकोणात्मक झण्डा। नेपालको झण्डाको आकार विश्वका अन्य देशका झण्डाको आकार भन्दा फरक छ भाइ बहिनी। नेपालको झण्डा त्रिकोणात्मक दुई भागमा बनेको छ, जसमा चन्द्र र सूर्य अङ्कित छन्। अन्य देशका झण्डा चतुर्भुजाकारमा छन्। नेपालको झण्डाको किनारामा गाढा निलो रङ र त्रिकोण भागमा रातो रङ छ। भाइ बहिनी, आजको कार्यक्रम बालबाटिकामा तपाईँहरूका दाजुहरूका सिर्जनाहरू, रोचक तथ्यहरू, यसै गरी गीत सुन्यौँ। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसक्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी देवकी भण्डारीलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेल। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: हस्, धन्यवाद।
2: अकबरे खुर्सानी फल्छ तर फल नपाक्दै सबै कुहिएर झर्छ, भित्र हेर्दा किरा हुन्छ, उपचार के होला भने तुम्बेबा पाँच थरबाट विनोद अधिकारीले जिज्ञासा राख्नु भएको छ।
3: अकबरी खुर्सानीको फलमा दुई प्रकारको किराहरू प्रमुख चाहिँ शत्रुजीव शत्रु किराहरू हुन्। त्यसमध्ये एउटा चाहिँ फल छेडेर खाने किरा हो भने अर्को चाहिँ फलमा झिङ्गाले औँसा किरा पारेर फललाई कुहाउने गर्छ। औँसा किराहरूले जब फललाई भित्र छेडेर खान्छ अथवा फल भित्रको भाग खान्छ औँसा किराले, तब चाहिँ फलहरू कुहिन्छ। अथवा फल छेड्ने किराले फल छेडिसकेपछि त्यसमा ढुसीजन्य रोगहरूले आक्रमण गरेर पनि फलहरू कुहिन सक्छ। र यसको विशेष गरेर तपाईँले राम्रो तरिकाले यसलाई निरीक्षण गर्नुहोस्, कुन प्रकृतिको किराको आक्रमण छ। यदि त्यो फल छेड्ने किरा छ भनेपछि त्यसको व्यवस्थापनको लागि तपाईँले जति पनि फल छेडिएका फलहरू, खसेका फलहरू, माटोमा झरेका फलहरू छ, कुहिएका फलहरू छ, तिनीहरू सबैले जम्मा गरेर तपाईँले गाडिदिनुपर्छ। नत्र त्यत्तिकै फल छोड्दाखेरि तिनैबाट फेरि किराहरूको सङ्क्रमण अझ धेरै बढ्न सक्छ। र फल जुन चाहिँ फलमा तपाईँको झिङ्गाले आक्रमण गरेर हुने उसमा पनि फलहरू खसेको हुन्छन्, त्यसलाई सर्वप्रथम खेतबारी अथवा चाहिँ खेतमा झरेका बारीमा झरेका फलहरू सबै जम्मा गरेर त्यो जम्मा गरिसकेको फललाई नष्ट गर्ने अथवा गहिरो खाडलमा चाहिँ गाडिदिनु चाहिँ सबैभन्दा राम्रो हुन्छ। त्यसपछि एकिन गरिसकेपछि तपाईँले विशेष गरेर ट्र्यापहरू राख्न सक्नुहुन्छ, जस्तो हेलिल्युरहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तै गरेर यदि चाहिँ फलको औँसा झिङ्गा किरा हो भनेपछि तपाईँले मिथाइल युजिनोल ल्युरहरू अथवा ब्याक्टोसेरा कम्पोजिट ल्युरहरू, क्यु ल्युरहरू प्रयोग गरेर त्यो कुन प्रकारको किरा हो त्यसको चाहिँ निगरानी गर्न सक्नुहुन्छ। र किरा अनुसारले तपाईँले व्यवस्थापनका अभ्यासहरू गर्नुपर्ने हुन्छ। यसमा तपाईँले कति क्षेत्रफलमा लगाउनु भएको छ, यदि थोरै क्षेत्रफलमा छ भनेपछि जैविक घरायसी विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। यसमा चाहिँ तपाईँको भटिसिलियम लेकानी भनेर बजारमा पाइन्छ, जुन चाहिँ हामीले 5-10 ग्राम प्रति लिटर पानीमा राखेर यो चाहिँ जैविक विषादी हो र बोटमा चाहिँ छर्न सक्छौँ। त्यसै गरेर हाम्रो वरिपरि पाइने तितेपाती, निम, रुदिलोहरू अनि सिस्नोहरू लगायत बकेनो, तितो, पिरो, टर्रो हुनेलाई गाईको पिसाबमा मिसाएर हामीले चाहिँ झोलमल बनाउन सक्छौँ र यसलाई पनि प्रयोग गर्दाखेरि, निमका पातहरू प्रयोग गर्दाखेरि यसले पनि निकै मात्रामा चाहिँ किराहरू व्यवस्थापन गर्न सहायता गर्छ। निममा आधारित वनस्पतिजन्य विषादीहरू ल्याएर 5 ml प्रति लिटर पानीमा राखेर बोट सबै भिज्ने गरेर छर्न सक्नुहुन्छ। र यति गर्दा गर्दै पनि किराको प्रकोप अझ बढ्दै गएको छ, फल छेदन किराहरू छ भनेपछि बजारमा इमामिक्टिन बेन्जोइट पाइन्छ, तपाईँले 1 ml प्रति 2.5 liter पानीको दरले राखेर रा, बोट भिज्ने गरेर छरिदिनु चाहिँ राम्रो हुन्छ। त्यसै गरी अन्य फ्लुबेन्डामाइट, नुबालुरोन, त्यसै गरेर चाहिँ क्लोरा ट्रानिलिपोल लगायतका विषादीहरू चाहिँ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पञ्जीकरण गरिएको छ। यस बालीको लागि त्यहाँको सिफारिस मात्रा अनुसारले तपाईँले प्रयोग गर्नुहोस् र रासायनिक विषादीहरू प्रयोग गर्दाखेरि आफू पूर्ण रूपले सुरक्षित भएर प्रयोग गर्नुहोस् र प्रयोग गरिसकेपछि पर्खनु पर्ने दिन अवधिहरू पर्खनुहोस्।
2: गुल्मीबाट रञ्जित नेउपानेले गोलभेडामा टुटा धेरै लागेको छ, आइपिएम प्रविधिबाट नियन्त्रण कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
3: टमाटरमा इभन 80-100% यसको क्षति चाहिँ देखिन्छ र यो किरा सानै हामीले बेर्नाहरू नर्सरीदेखि नै लागेको हामीले देख्छौँ। जस्तो पातहरूमा यसले सुरुङ बनाएर चाहिँ पातको भित्री भागहरू खाने, त्यहाँ चाहिँ बिस्टाहरू पनि हुन्छ, कलिला मुन्टाहरू खाने, फलहरू छेडेर फलहरू खाने र फलहरूमा पछि चाहिँ हामीले ढुसीहरूको इन्फेक्सन भएको पनि पाउँछौँ। र यो किराको व्यवस्थापनको लागि सबभन्दा पहिले त हामीले सरसफाइमा अत्यन्त ध्यान दिनुपर्छ। जस्तो पुराना भएका जति पनि बोटहरू छन्, हामीले पहिलो वर्षका ती सबै बोटहरू जलाउने, किराहरूको सङ्ख्या चाहिँ बढ्न नदिने र त्यसको आक्रमण भएका पातहरूलाई पनि हामीले अनुगमन गर्ने, अलि धेरै किराहरू भएको पातहरू टिपेर जलाइदिने, नर्सरीबाट हामीले हेल्दी सिडलिङ अथवा चाहिँ एकदम स्वस्थ बेर्नाहरूको चाहिँ उत्पादन गर्ने, त्यसलाई अझ चाहिँ नर्सरी थोरै एरिया भएको हुनाले हामीले झुलहरू नेटहरू नर्सरी नेटहरू प्रयोग गर्न सक्छौँ र बेर्नाहरू हेर्दाखेरि पनि किराले आक्रमण गरेको बेर्नाहरू चाहिँ हामीले लैजानु हुँदैन। र एउटा कुरा चाहिँ हामीले मुख्य चाहिँ सरसफाइमा मुख्य ध्यान दिने र रोगी चाहिँ पातहरू, रोगी चाहिँ आगाहरू अथवा रोगी फलहरूलाई हामीले चाहिँ तुरुन्तै त्यसलाई चाहिँ नष्ट गरिदिने ताकि त्यसबाट चाहिँ अरू चाहिँ जेनेरेसनहरू निस्किन नपाओस्। र दोस्रो कुरा चाहिँ यो सामूहिक रूपले तपाईँको वरिपरि रहेको कृषक समूह समुदाय सबैले मिलेर चाहिँ यो सरसफाइका कामहरू गर्नुपर्ने हुन्छ। यसका अल्टरनेट होस्टहरू पनि छन्, ती त्यसको चाहिँ व्यवस्थापन झारहरू रहेका होइन, जति खुला बनायो किराहरू कम लाग्छ, सरसफाइ गर्ने झारपातहरूको गोडमेल गर्ने, अनि हामीले मलखादहरू प्रयोग गर्दाखेरि पनि एनपीके प्रयोग गर्दाखेरि पनि सन्तुलित मात्रामा प्रयोग गर्ने, नाइट्रोजन मल मात्र प्रयोग गर्नु पनि हुँदैन, त्यसले गर्दा किरा झन सहज रूपमा चुस्ने खाने बढी किराहरू चाहिँ देखिन्छ र संक्रमित जति पनि मुनाहरू छन्, टुप्पाहरू छन्, फलहरू छन् तिनीहरूलाई चाहिँ नष्ट गरिदिने एउटा भयो भने, दोस्रो कुरा बजारमा चाहिँ प्राप्त हुने जस्तो बिटीहरू पाइन्छ जैविक विषादीहरू, त्यसै गरेर चाहिँ कतिपय अब मासिक रूपमा गर्नुहुन्छ भने ट्र्यापहरू पाइन्छ होइन, ल्युरहरू पाइन्छ, त्यो चाहिँ डेल्टा ट्र्याप अथवा ओटेटी ट्र्यापहरूमा राख्न सकिन्छ, मोनिटरिङ गर्नको लागि येल्लो स्टिकी ट्र्याप हरूको प्रयोग गर्न सकिन्छ, किराहरू कति छ भन्ने कुराहरू। त्यसै गरी अब यो किरा चाहिँ व्यवस्थापन गर्नलाई हामीले निममा आधारित विषादीहरू प्रयोग गर्न सक्छौँ, त्यसको अल्टरनेटमा बिटी कुष्टाकी भन्ने चाहिँ हाम्रो रजिस्टर छ, पञ्जीकृत छ, त्यो प्रयोग गर्न बिटी विषादी प्रयोग गर्न सक्छौँ र सरसफाइमा हामीले विशेष ध्यान दिने। र यस अलावा तपाईँको धेरै नै किराको क्षति छ अथवा किरा तपाईँको मुनाहरूमा प्रशस्त मात्रामा भेटिएको छ, तपाईँले यति गर्दा गर्दै पनि नियन्त्रण बाहिर छ, ठुलो क्षेत्रफल छ भनेपछि तपाईँले सुरक्षित रहेर हाम्रो नेपाल सरकारले पञ्जीकृत गरेको स्पिनोस्याड, क्लोराकानिलिपोल, स्पिनोटोराम जस्ता विषादीहरू चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यसमा चाहिँ गर्दाखेरि 1 ml प्रति 3 liter पानीमा मिसाएर सबैतिर पर्ने गरेर छर्कने र विषादी चाहिँ प्रयोग गर्दाखेरि एउटै विषादी लगातार प्रयोग गर्नु हुँदैन, यो किराले रेसिस्टेन्स चाहिँ डेभलप गर्न सक्छ, प्रतिरोधी क्षमता विकास गर्न सक्छ र भोलि रसायनले नै काम नगर्ने अवस्था हुन सक्छ। त्यस कारण चाहिँ विषादी प्रयोग गर्दाखेरि एक विषादी पछाडि अर्को विषादी, अर्को विषादी पछाडि अर्को विषादी गरेर चाहिँ चक्र अप्नाएर चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ।
2: सुनिता कार्कीले तारकेश्वर काठमाडौँबाट लाही किराको कसरी व्यवस्थापन गर्ने भनी समस्या राख्नु भएको छ।
3: अब लाही भनेको धेरै बालीहरूमा आक्रमण गर्ने किरा हो, यसले चाहिँ पातको पछाडि बसेर मुनाहरूमा, कलिला भागहरूमा, फलहरूमा चुसेर झुप्पोमा बसेको हुन्छ र तपाईँले थोरै क्षेत्रफलमा खेती गर्नुभएको छ, नियमित अनुगमन गर्नुहोस् र त्यस्तो लाहीहरू भएको पातहरू मुनाहरू हटाइदिने अथवा सामान्य चाहिँ पानीको फोहराहरू हामीले सिँचाइ गर्दाखेरि पानी सहन सक्ने बिरुवाहरू छन् भने पानीको फोहराले पनि झार्न सकिन्छ, अथवा हामीले नजिकै तपाईँले गाईको गौतहरू पाउनुहुन्छ, तितेपाती, रुदिलो, असुरो होइन, जुन चाहिँ तितो पिरो टर्रो किसिमका वनस्पतिहरू पाउनुहुन्छ, सिस्नोहरू पाउनुहुन्छ भने तिनलाई 20-25 दिनसम्म मसिनो टुक्रा बनाएर गाईको पिसानमा राखेर त्यो झोलमल एक भागलाई 5 भाग पानीमा मिसाएर सरर बिरुवामा छर्नु पनि सक्नुहुन्छ। यसले पनि लाईलाई धेरै मात्रामा चाहिँ नियन्त्रण गर्छ। अथवा बजारमा पाइने निमजन्य विषादीहरू ल्याएर लाईको लागि प्रयोग गर्न सक्नुहुन्छ। त्यसै गरेर तपाईँले जस्तो पेट्रोलियम अयलहरू, जुन हर्टिकल्चर अयलहरू, मिनरल अयल्सहरू र सामान्य सरफहरू होइन, साबुनहरूको झोल बनाएर त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। र लाई किरा चाहिँ अब व्यवस्थापनको लागि हामीले पञ्जीकृत विषादीहरू पनि छन्। तर चाहिँ मैले के भन्छु भने आफ्नो नियमित हिडडुल गर्ने क्षेत्र कौशी खेती हो भनेपछि रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्नुहोस्। सकेसम्म जैविक उपायहरू अप्नाउनुहोस् र लाई किराहरू कतिको छ त्यसको प्रकोप हेरिकन होइन, हातैले पनि कति मिचेर पनि मार्न सकिन्छ त्यो अभ्यासहरू गर्नुहोस् भन्छु। र अब यसको लागि तपाईँले खेती गरिएको क्षेत्रफल हो, घरदेखि टाढा छ, तपाईँहरू चाहिँ प्रवेश गर्नु पर्दैन, सुरक्षित रहेर रासायनिक विषादीहरू प्रयोग गर्न चाहनुहुन्छ भनेपछि हामी कहाँ पञ्जीकृत लाईको लागि पञ्जीकृत अर्ग्यानोफस्फेट समूहमा एसिफेट विषादी छ। त्यसै गरेर चाहिँ तपाईँको बुप्रोफेन्जिन भन्ने विषादी छ, फिप्रोनिल 5% एससीको विषादी छ, त्यसै गरेर फोलिका मिड भन्ने विषादी छ, इमिडा क्लोप्रिट भन्ने विषादीहरू छ। र यी विषादीहरू प्रयोग गर्दाखेरि एकपछि अर्को चाहिँ प्रयोग गर्नुहोस्, ताकि चाहिँ एउटै विषादी चाहिँ लगातार प्रयोग गर्नु हुँदैन। तर यी रासायनिक विषादी भएकोले सकेसम्म तपाईँले जैविक उपायहरू चाहिँ अप्नाउनुहोस् र जैविक उपायबाट पनि कम गर्न सकिन्छ।
2: बेतकोट कञ्चनपुरबाट राधिका पाण्डेले मकैको गुबो खाने किरा लागेर मकै नष्ट गरिदियो, समाधान के होला भनी समस्या राख्नु भएको छ।
3: तपाईँले गुबो भनेर माथिल्लो सतहबाट पात खाइराखेको र त्यो चाहिँ अलिक ठुलो आकारको छ, त्यसमा चाहिँ टाउकोमा वाई सेप भएको र 4 थोप्ले पछाडि छ भनेपछि त्यो अमेरिकन फल आर्मीवर्म हो। र यो किरा अब मकैको तपाईँले खेती गरेको क्षेत्रफल अनुसारले पहिला चाहिँ राम्रो तरिकाले आफ्नो क्षेत्रफल निगरानी गर्नुहोस्, हेर्नुहोस् कति लागेको छ, कस्तो अवस्थामा छ। थोरै क्षेत्रफल छ भने त हातले टुप्पामा भएका किराहरू चाहिँ मिचेर अथवा चाहिँ तिनलाई मारेर पनि नष्ट गर्न सक्नुहुन्छ। तर तपाईँले धेरै क्षेत्रफलमा मकै खेती गर्नुभएको छ भनेपछि तपाईँले यो किरा व्यवस्थापन गर्नको लागि चाहिँ बजारमा पाइने पञ्जीकृत विषादीहरूको प्रयोग गर्नुपर्छ। विषादी प्रयोग गर्दा आफू सुरक्षित रहेर चाहिँ प्रयोग गर्नुहोला। यसमा चाहिँ विशेष गरेर नेपाल सरकारले स्पाइनो टोराम भन्ने विषादी चाहिँ रजिस्टर्ड गरेको छ। यो विषादी 1 ml प्रति 3 liter पानीमा मिसाएर, त्यसपछि स्पिनो स्याड भन्ने पनि छ, इमामेक्टिन बेन्जोइट 5% एसजीको विषादी छ, यसलाई पनि 1 gram प्रति 2.5 liter पानीमा मिसाएर चाहिँ तपाईँले बोटको गुबो समेत भिज्ने गरेर राम्रो तरिकाले छरिदिनुहोस्। त्यस्तै गरेर स्पिनो स्याड भन्ने विषादी छ, स्पिनो स्याड र यी विषादीहरू चाहिँ एउटै विषादीलाई पटक पटक प्रयोग गर्ने होइन, एकपछि अर्को गरेर प्रयोग गर्नुहोस्। किनभने यो किरा चाहिँ छिट्टै नै विषादीसँग चाहिँ रेसिस्टेन्स डेभलप गर्छ र भोलि चाहिँ विषादीले कामै नगर्ने प्रतिरोधी हुन्छ। र विषादी गर्नुपर्ने अवस्था के कस्तो छ होइन, त्यसको बारेमा खेतमा चाहिँ आफूले पूर्ण रूपमा निगरानी गरेर किराहरूको अवस्था हेरेर किराको प्रकोप हेरेर मात्र प्रयोग गर्नुहोस्। कतिपय अवस्थामा सिड ट्रिटमेन्ट गर्ने पनि गर्न सकिन्छ र यो किरा चाहिँ धेरै लामो समयसम्म किराको प्रकोप चाहिँ रहँदैन। त्यस हिसाबले चाहिँ मकैमा चाहिँ व्यवस्थापन गर्नुहोस्।
2: धानमा भएको झार मार्न के गर्नु पर्छ भने तुलसीपुर दाङबाट इन्द्र बहादुर केसीले जिज्ञासा राख्नुभयो।
3: तपाईँले रोपेको धान पनि अब गाछ पुरा आइसकेको हुनाले यति बेला चाहिँ झार मार्ने विषादी मैले सिफारिस गर्दिन। र यो चाहिँ धान रोपेको 2-3 दिनमा हामीले पञ्जीकरण गरेको विषादी जस्तो पेट्रिला क्लोर 2 ml प्रति लिटर पानीमा मिसाएर हामीले चाहिँ धान रोपेको, जुन हामीले धान सारिसकेपछि रोपाई गरिसकेपछि 2-3 दिनभित्र हामीले प्रयोग गर्न सक्छौँ। त्यसै गरी अर्को चाहिँ ब्युटा क्लोर भन्ने छ, यो पनि हामीले चाहिँ 2-3 दिन रोपाई पछाडि 2-3 दिनभित्र हामीले प्रयोग गरिसक्नुपर्ने हुन्छ। र अर्को विषादी भनेको हाम्रो चाहिँ बिस्प्यारिबिक सोडियम हो। यो बिस्प्यारिबिक सोडियम चाहिँ 10 15 दिन र धेरै ढिलोमा तपाईँले 17 दिनभित्र चाहिँ यसलाई चाहिँ प्रयोग गरिसक्नुपर्ने हुन्छ। र धानमा भएको झारलाई अब व्यवस्थापन गर्नको लागि चाहिँ तपाईँले गोडमेल नै सबभन्दा राम्रो र उत्तम उपाय हो र विशेष गरेर गोडमेल गर्दाखेरि झारहरूलाई तत्कालै खेतमा आफू पस्ने र चाहिँ देखिएको झारहरूलाई हातैले चाहिँ गोडमेल गर्नु चाहिँ यति बेलाको लागि चाहिँ राम्रो हुन्छ। विशेष गरेर 15-20 दिनमा पहिलो गोडाई गर्छौँ भनेपछि 30 दिनमा र 60 दिनभित्रमा हामीले चाहिँ तेस्रो गोडाई गर्छौँ र त्यसकारण अहिले तत्कालै विषादी चाहिँ छर्न चाहिँ उपयुक्त हुँदैन।
2: महोत्तरीबाट रामप्रसाद शाहले धानको पात टुप्पोदेखि पहेँलो हुन लाग्यो के भएर होला भनी जिज्ञासा राख्नु भएको छ।
3: कहिले काहीँ के हुन्छ भने धानको गुबोमा किराले खाएर गुबो चाहिँ मरेर पनि गाजहरूमा एक दुईवटा डेड हट पनि भन्छौँ हामीले त्यसरी चाहिँ टुप्पाहरू होइन पहेँलो हुँदै सुक्दै जाने पनि हुन्छ। कतिपय अवस्थामा तपाईँले खाद्य तत्त्व जस्तो नाइट्रोजनको अथवा पोटासको अथवा जिङ्कको होइन खैरो खैरो हुने जिङ्कको कमीहरू माइक्रोन्युट्रिएन्टहरूको कमीको कारणले पनि धानको चाहिँ टुप्पाहरू चाहिँ पहेँलो हुने त्यो चाहिँ देखिन्छ। अब यसमा चाहिँ विशेष गरेर तपाईँले राम्रो तरिकाले आफ्नो खेतबारीको चाहिँ निगरानी राम्रो तरिकाले गर्नुहोस्। त्यहाँनिर किराहरूको उपस्थिति के कस्तो छ अथवा गुबो तान्दाखेरि बाहिर निस्किन्छ कि अथवा कतिपय पहेँलो तपाईँले टाढाबाट देख्दा पहेँलो देख्दाखेरि त्यहाँ चुसा किराहरूले पातहरू खाइ चाहिँ राखेको हुन सक्ने अथवा बिपिएच ब्राउन प्लान्ट ओपर भन्छौँ खैरो फड्के धानको खैरो फड्केले चुसेको कारणले पनि बिचमा चाहिँ गाजहरूमा चाहिँ पहेँलोपन देखिने र पछि सुक्ने पनि हुन्छ। राम्रो तरिकाले आफ्नो खेतबारीको निगरानी गर्नुहोस्, खेतको बिचमा गएर हेर्नुहोस् के कारणले हुन सक्छ र नजिकको सबभन्दा राम्रो नजिकको प्राविधिकहरूलाई यो रोगका नमुनाहरू जुन चाहिँ पहेँलो भएको छ त्यो बोटको चाहिँ नमुना नै लिएर प्राविधिकहरूलाई देखाउनु भयो भनेपछि उहाँहरूले चिन्न सक्नुहुन्छ। नत्र किनभने यसरी पहेँलो हुने कारणहरू थुप्रै कारणहरू हुन्छन्। अब त्यसमा रोग किरा तपाईँको सूक्ष्म खाद्य तत्त्व खाद्य तत्त्वको कमीको कारणले पनि धानमा चाहिँ पहेँलो हुन्छ। त्यसकारण म एकपटक चाहिँ उहाँलाई नजिकैको प्राविधिकलाई नमुना नै लगेर देखाउनको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु।
2: किसानहरूले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद।
2: अस्त आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन् तर सबै सूचना सही नहुन सक्छन्
5: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ मिति र स्थान पनि पुष्टि गरौँ एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ
4: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ
5: याद राखौँ गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल यति बेला साँझको 7 बज्न लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी। आज 6 जनाको उद्धार। भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। भदौ 23 गते जयन्ती दिवसको सार्वजनिक विदा। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा वैकल्पिक मार्ग खोल्न अध्ययन सुरु। दिगो विकास लक्ष्यका लागि बृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न राष्ट्रसङ्घको आह्वान। र एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार 2 जित। घरेलु टोली मलेसिया 6 विकेटले पराजित।

0: प्याक खरिद गर्न #1415# #2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। सरकारले भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
3: रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निशुल्क औषधि उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक 10 लाख राहत उपलब्ध गराउने, विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्यु गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात् 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको

0: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
1: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
0: अनि म मनुका कुँवर।
1: सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि एफएम ब्यान्ड 98.1 से 103 MHz र मिडियम वेभका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.radionepal.gov.np वा www.online.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप्सबाट समेत प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुनसुकै समयमा पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ।
0: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यस युगमा पनि जन्मलाई आधार बनाएर मान्छे मान्छे बीचमा छुवाछुत गर्नु सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले प्रगतिशील सोचको विकास गरी अघि बढ्न हरेक व्यक्तिले छुवाछुतका विरुद्धमा अभियान चलाउन जरुरी छ भन्दै आजको यस श्रृङ्खलामा जातीय विभेद र छुवाछुत अन्त्यका लागि गैर दलित समुदायको भूमिका र भावी कार्य दिशा विषयक रेडियो रिपोर्ट सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनेर हाम्रो समाजमा विद्यमान जातीय विभेद र छुवाछुत आज पनि सामाजिक न्याय र लोकतन्त्रका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा उभिएको छ। संविधानले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरेको करिब 1 दशक बितिसक्दा पनि व्यवहारमा विभेद कायमै रहनु गम्भीर चिन्ताको विषय हो। तसर्थ विद्यमान छुवाछुतको अन्त्य गर्न राज्यले अभिभावकीय जिम्मेवारी लिनुपर्ने र हामी सबै सिङ्गो समाजको सक्रिय भूमिका हुनुपर्छ भन्दै आज हामी जातीय विभेद र छुवाछुत अन्त्यका लागि गैर दलित समुदायको भूमिका र भावी कार्य दिशाका सवालमा व्यक्त विचार सहित तयार पारिएको रेडियो रिपोर्ट प्रस्तुत गर्दैछौँ। सुनौ अबको प्रस्तुति। जातीय विभेदको अन्त्य कानुनी घोषणा मात्र होइन, राजनैतिक इच्छा शक्ति र सामाजिक प्रतिबद्धतासँग जोडिएको विषय पनि हो। गैर दलित समुदायले विभेद विरुद्ध स्पष्ट अडान नलिँदासम्म लोकतन्त्रको मर्म पूरा हुन सक्दैन भन्ने धारणा प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक दुर्गा शोभ।
2: संविधानले छुवाछुत अन्त्य गरेको छ, कानुनले अन्त्य गरिसकेको छ, मान्छे यति धेरै सचेत भइसकेका छन्, तर पनि धर्म र यो सामाजिक मूल्य र मान्यता भनौँ र संस्कारले गर्दाखेरि हामी यसलाई ठाल्नै नसक्ने भन्थ्यो। संविधानभन्दा पनि यो चाहिँ धर्म र यो चाहिँ समाजको मूल्य मान्यता यति बलियो भइदियो कि किन भन्दाखेरि त्यो ठाउँमै उनीहरू छन् क्या, जो विभेदमा परेको छ ऊ चाहिँ त्यो पावरमा छैन, अनि त्यो फिलै हुँदैन कि उसले एउटा मानव भएर बाँच्न पाएको कुराको फिलै गर्न पाएको छैन। उनीहरूले चाहिँ जहिले पनि पुर्खौँदेखि चाहिँ शोषण गरेको समूहले चाहिँ अनि जहिले पनि उसलाई चाहिँ विभेदमा मात्रै पार्ने खालको त्यो खालको चाहिँ हामीसँग चाहिँ संस्कार चाहिँ त्यसरी जगडेर बस्यो। त्यस कारणले गर्दाखेरि त्यो धार्मिक उसले चाहिँ हामीले चाहिँ यसलाई एउटा एउटा एउटा अभियानको रूपमा चाहिँ यसलाई चाहिँ लैजाउँ। अब यसलाई चाहिँ हामी चाहिँ सबै हिन्दू त हुने यहाँ भएर धेरै जता त हिन्दू नै छौँ, कोही अब धर्मै नमान्ने होलान्, कोही विभिन्न धर्ममा आस्था राख्ने, म त हिन्दू धर्ममै जन्मेँ, परिवारमा जन्मेँ, हिन्दू धर्मै भएर अहिलेसम्म बाँचिरहेको छु, भनेपछि चाहिँ त्यही धर्मबाट म विभेद भइरहेको छु भनेपछि यो कुराहरू चाहिँ तपाईँले अलिकति सिरियसली लिइदिनुहोस् भनेको क्या मैले अलिकति, तर चाहिँ एउटा अभियानको रूपमा चाहिँ यसलाई लानुपर्छ भन्ने मलाई चाहिँ समाधानको कुरा कि तपाईँहरूले भने हुनाले के गर्ने त के हुन्छ त कार्य दिशा मैले त्यो कुराहरू राखेँ। कानुनी रूपमा चाहिँ उसलाई चाहिँ सजाय हुनुपर्छ र यो के अरे धार्मिक समूहबाट पनि अथवा यो इन्स्टिट्युसनहरूबाट पनि यसलाई चाहिँ काम गर्यो भने चाहिँ मलाई लाग्छ अहिले धेरै यो धर्मगुरुहरूले नै यसलाई ठुलो अभियानको रूपमा लाने, यसलाई चाहिँ एउटा प्रचार प्रसार गर्ने, उहाँले भन्नुभयो दलित हुन मलाई कहाँको रहर हो त भने के मलाई त रहरै छैन, अनि मलाई के भन्ने हजुर भन्ने मलाई के भन्ने त मलाई शब्द दिनुहोस् न यो शब्द हटाउँछु हामी। अब हामी यो पनि ठिक हो एकदम, यो शिक्षा चाहिन्छ, गरिबी अन्त्य हुनुपर्छ भन्ने कुरा सही हो, तर शिक्षित मान्छे अहिले हामीसँग 70 कि 75 कि कति% चाहिँ हामीसँग चाहिँ लिट्रेसी रेट छ क्या अहिले हाम्रो, अथवा शिक्षित मान्छे छन् हामीसँग, हामीसँग विभेद हुने अहिले पढे लेखेका मान्छेबाट हो क्या अहिले त्यसरी मैले भने छुवाछुतलाई चाहिँ हामीसँग जुन दिमागमा बसेको जुन मानसिकता छ त्यसलाई हटाउनु पर्यो र हाम्रा धर्मका जुन लिपिहरू त्यसलाई चाहिँ संशोधन गर्नु पर्यो। धारा कानुन पनि भए, संविधान पनि भए, चेतना पनि नभएको होइन। यत्रो विज्ञान प्रविधिको प्रयोग गरिरहेछौँ हामीले तर विभेद रहिरहेछ भनेपछि त के रहेछ त यसको मूल जडो भन्ने कुरामा त जानु पर्यो नि त हामी चाहिँ। भनेपछि अहिलेको मूल जडो भनेको हामीले जुन कुरा अहिले गऱ्यौँ, जहाँ जहाँ विभेद भएका छन् मठ मन्दिरमा विभेद हुन्छन्, अनि अन्तर्जाति विवाहमा विभेद हुन्छन्, अब यिनी जुन खालका हाम्रा चाहिँ यो नि धर्मका जुन ग्रन्थहरूमा चाहिँ विभेदकारी छन् त्यसलाई एउटा चाहिँ तलसम्म हामी कसरी जाने भनेर एउटा रणनीतिक हिसाबले जाउँ भन्ने मेरो आग्रह हो। अन्तर्धार्मिक परिषद राखेर पहिले जुन तपाईँहरूले काम गर्नुभएको छ अझ यसलाई ठोस रूपमा गर्नुहोस् भन्ने मात्रै मेरो आग्रह हो। विशेष गरेर विश्व हिन्दू महासङ्घले चाहिँ ठुलो काम गर्न सक्छ र गर्नुपर्छ र तपाईँहरूलाई हामी कसरी हुन्छ सहयोग पनि गर्न सक्छौँ।
0: सामाजिक विभेदको अन्त्यका लागि आत्मसमीक्षा, व्यवहारगत परिवर्तन र सामाजिक नेतृत्वको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। परम्परागत रूपमा अग्रस्थानमा रहेका समुदायबाटै पहल सुरु हुनुपर्ने आवश्यकता औल्याउनुहुन्छ ठकुरी समाजका डाक्टर दलित कुमार मल्ल।
3: जातीय विभेद अन्त्य गर्नलाई चाहिँ हाम्रो त्यो सोसियल कन्स्ट्रक्टिभ मनोविज्ञान, त्यो माइन्डसेटलाई कसरी हटाउने, यसमा चाहिँ हामी अगाडि बढ्नुपर्छ। अब त्यो जातीय विभेदको त्यो माइन्डसेट छ नि, त्यो माइन्डसेटलाई चाहिँ हामीले चाहिँ दलित दलित भन्छौँ, दलितको परिभाषा शास्त्रमा छैन, दलितको परिभाषा हाम्रो हाम्रो नेपाली भाषामा चाहिँ छिन्न भिन्न भएको जाति छ। छिन्न भिन्न भए त सबै समाजमा छ त, होइन? हामीले किन यसरी एडप्ट नगरे कि हामी दलित भनेर किन गहिरो दलित र दलित नै यहाँ भाषी बनाइएको छ, यो भाषाले किन हामी एडप्टेसन गरे हो कि? दलित भनेको त परिभाषामा जानु पऱ्यो नि, डेफिनेसनमा जानु पऱ्यो नि। अब यहाँ अहिले आएर फेरि हिन्दू दर्शनको कुरामा धेरै डिबेट भयो। हाम्रै यहीँ समुदायमा पनि हाम्रो वर्णाश्रम व्यवस्था कस्तो राम्रो डेफिनेसन दिएको छ। यहाँ वर्णाश्रम व्यवस्थामा कोही पनि, यहाँ अहिले ब्राह्मण भन्नुभयो, ब्राह्मणले कर्मलिजम गरेकै छैन, मलाई क्षेत्रीय भन्छ ठकुरी, क्षेत्रीयले चाहिँ कर्मलिजम गरेकै छैन कि त्यहाँ दिएको कर्म। भनेपछि हामीले किन शूद्र भनेर एडप्ट गरे? हामी शूद्रै होइनौँ त, जन्म जायदै शूद्र भन्ने, कर्मले चाहिँ ब्राह्मण क्षेत्रीय वैश्य शूद्र भनेर डेफिनेसन दिएको छ मजाले। त्यही मनुस्मृतिलाई हाम्रै समुदायबाट यस्तो धेरै गाली गलौज गरेको छ कि त्यो मनुस्मृति कुन समयमा लेखेको, कहाँको समुदायलाई लेखेको, खै त त्यो अध्ययन खोज अध्ययन खै त हामीले के खोज अध्ययन अनुसन्धान गरेर हामी समाज समाजमा रुट रुटमा गएर चाहिँ सामाजिक परामर्श दिनुपर्ने आवश्यकता छ। हामी दलित होइनौँ, हामी चाहिँ यो शूद्र होइनौँ भनेर त हामीले परामर्श दिन सक्नु पऱ्यो नि। आज यस्तो बहस चाहिँ धेरै कार्यक्रम गाउँ गाउँमा रुट रुटमा गरेर हामीले त्यो मनोविज्ञानलाई हामीले चाहिँ चिर फाड गर्न सक्यो भने यो जातीय विभेद चाहिँ अन्त हुन्छ, होइन? नत्र त्यो मनोविज्ञान छ, हेर्नुहोस्, त्यो माइन्डसेट छ, त्यो माइन्डसेटलाई चाहिँ हामीले परिवर्तन गर्नै सक्नुपर्छ, हेर्नुहोस्, होइन? त्यसका धेरै दर्शनहरू छ। जस्तो अहिले मलाई मेरो नामै, म चाहिँ होइन, आई वाज बोर्न इन इन्डिया एट द्याट टाइम, इज अ फेमस हिरो दिलीप कुमार, दिलीप कुमार राख्यो अनि मलाई समाजले दलित बनायो, कसैले दलित पनि भन्नुहुन्छ, होइन? कति राम्रो शब्द छ त, होइन? मलाई अब सोसियल कन्स्ट्रक्टिभ भयो कि, त्यो सोसियल कन्स्ट्रक्टिभ एउटा हुँदो रहेछ, समाजले बनाउँदो रहेछ, तर हामीले यथार्थता र रियलिस्टिक शब्दमा बुझेर चाहिँ हामीले चाहिँ सामाजिक परामर्श दिनै पर्छ। जन जन कुरा काप्रोमा चाहिँ हामीले चाहिँ जातीय विभेद यो भएको कारणले गर्दा हो, के कारणले गर्दा त हो, पेसाको कारणले गर्दा हो वा हाम्रो के कारणले गर्दा हो? त्यस कारणले सबभन्दा पहिला चाहिँ शिक्षा नै आवश्यकता छ र यो हाम्रो यो सङ्घले चाहिँ सबभन्दा खोज अध्ययन अनुसन्धान गरेर यो आजको यो 5 मिनटको कुराले चाहिँ हाम्रो भावी रणनीति बनाउन सकिँदैन। हामीलाई बरु आउनुहोस्, हामीले पनि जानेको कुरा खोजेको कुरा चाहिँ हामी पनि भन्न, होइन, भनौँला र ठुलो बहस र ठुलो निसि बनाएर चाहिँ अगाडि बढ्नै पर्छ। यो एकदम नितान्त आवश्यकता भइसकेको छ र यो फर इक्जाम्पल म फेरि हाम्रो एउटा सानो दर्शन चाहिँ म हाम्रो अध्यक्षज्यू कि हामी एउटै गाउँ बिलङ्स गर्छौँ तर हाम्रो समाजमा त छैन त, हामी त दाजुभाइ बनेर बसेका छौँ, उहाँको बुवालाई मैले बुवा नै भन्छु, वी आर अल रेस्पेक्टेड इज अदर, होइन? हाम्रो कम्युनिटीमा छैन त, वी हैव टु टेक द्याट फिलोसफी टु अदर सोसाइटी, के अर्को सोसाइटीमा ल्याएर त्यस्तो दर्शनलाई चाहिँ व्याख्या गरौँ न। हाम्रो दर्शनमा जाति भयो त्यति धेरै छैन, हाम्रो राखुमा देख्दैन मैले त, त्यस्तै गरी अरू कमिटीमा कहाँ छ त, त्यो कमिटीमा गएर चाहिँ हामीले जनचेतना फैलाउन सक्नु पऱ्यो, शैक्षिक बनाउनु पऱ्यो र यो जाति विभेदमा चाहिँ हामी शूद्र होइनौँ, हामी दलितको शब्द परिभाषा र एक एक शब्दलाई अगाडि बढेर गयौँ भने चाहिँ यो हामीले दर्शन दिनुपर्ने आवश्यकता छ, समाजमा हामीले चाहिँ काउन्सिलिङ गर्नुपर्ने आवश्यकता छ। त्यो अभियानमा त्यो भावी रणनीतिमा चाहिँ ठगरी सेवा समाज म ठगरी कला संस्कृति प्रतिष्ठानबाट मैले बिलङ्स पनि गर्छु र मैले 2-3 वर्षदेखि आएर सोसाइटी एसएल एक्सलेन्सी एकाडेमिक रिसर्च सोसाइटी भनेर नारायण गोपाल चौकमा हामी यस्तै बौद्धिक बहस गरिरहेका छौँ। त्यसमा पनि हामीले हरेक समाज भनेका छौँ, हामी शास्त्रको कुरा, हामी मनुष्य नीति कुरा, हाम्रो वेदको कुरा पनि त्यहाँ छलङ्ग स्पष्ट कुरा गरिरहेका छौँ भने यो चेतना घर घर आँगन आँगनमा पुर्याउनु पर्छ। त्यो चेतनाको लागि त्यो जातीय विभेद कसरी अन्त्य गर्न सकिन्छलाई गहन रूपमा मेन रूपमा डिस्कस गरेर त्यो अभियानमा सधैँ साथ र समर्थन र तपाईँले कहाँ बोलाउनुहुन्छ त्यहाँ पुग्न चाहिँ म एकदम प्रतिबद्ध दिँदै यो अभियानलाई अरू समुदायले होइन आफ्नै समुदायले गर्नुपर्छ, मलाई त्यो अठोट लाग्छ। किनभने म ठकुरी समुदायलाई कसरी सुसंस्कृत बनाउने, कसरी संस्कार संस्कृति पहिचान बनाउने म आफै लागेको छु भने तपाईँको समुदायले लाग्नुपर्छ। र हामी अब मैले दलितलाई गैर दलित त जोड्दैन होइन, त्यो दलितको परिभाषा दिएपछि हामी पनि तपाईँको यो अभियानमा चाहिँ एकदम साथमा साथ काँधमा काँध मिलाएर अगाडि बढ्नेछौँ।
0: संविधान र कानूनले छुवाछुतलाई दण्डनीय अपराध माने पनि कार्यान्वयन कमजोर हुँदा पीडितले अझै न्याय पाउन सकेका छैनन्। कानूनी संरचना, राज्यको दायित्व र नागरिक समाजको भूमिका बारे वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी।
4: मेरो बुझाइ के छ भने डेमोक्रेसी एन्ड डिस्क्रिमिनेसन कनेक्ट गो टुगेदर, यो दुईटै सँगै जानै सक्दैन। यदि त्यहाँ विभेद छ भने त्यहाँ चाहिँ लोकतन्त्र हुन सक्दैन। समस्याको कसमा छ भन्दाखेरि सोकल अपर कास्टमा छ। यद्यपि हामीले चाहिँ लोकतन्त्रको कुरा गर्ने हो भने हामीले पोलिटिकल डेमोक्रेसीको कुरा गर्दैछौँ, तर हामीले सोसाइटीलाई पनि निड टु डेमोक्रेटाइज, सामाजिक रूपान्तरण पनि हुनु पऱ्यो, सामाजिक लोकतन्त्र पनि चाहियो। अहिले हाम्रो अवस्था कस्तो छ भने हामीले पोलिटिकल डेमोक्रेसीको धेरै नारा दियौँ तर हामीले चाहिँ सोसाइटीलाई डेमोक्रेटाइज गरेनौँ, सामाजिक रूपमा रूपान्तरण गरेनौँ। त्यहाँ समानताको जुन आधारभूत अवधारणा हो त्यो अवधारणालाई चाहिँ हामीले चाहिँ संस्थागत गरेनौँ। र एउटा कुरा हामीले के देखिरहेका छौँ भने धेरै चाहिँ स्ट्रक्चरल डिस्क्रिमिनेसन, र जहाँ चाहिँ डेमोक्रेसी यदि हामी चाहन्छौँ भने देयर सेल बी नो डिस्क्रिमिनेसन। यदि कुनै लोकतन्त्रमा त्यहाँ भेदभाव छ भने त्यो लोकतन्त्र लोकतन्त्र होइन, त्यो लोकतन्त्रको नाममा कलङ्क हो। किनभने यो हुनै सक्दैन कि जनसङ्ख्याको एउटा धेरै ठुलो हिस्सालाई तपाईँले श्रेय बनाएर राख्नुहुन्छ, तपाईँले त्यसलाई विभेदमा राख्नुहुन्छ, त्यसलाई डिस्क्रिमिनेसन गर्नुहुन्छ, अछुत बनाएर राख्नुहुन्छ भने त्यो लोकतन्त्र हुन सक्दैन। लोकतन्त्र भनेको इज नट ओन्ली फर फर्चुनेट फ्यू, लोकतन्त्र भनेको समग्र सोसाइटीको इमान्सिपेसन हुनु पऱ्यो। कुनै पनि व्यक्ति, कुनै पनि समुदाय, कुनै पनि जातिको नाममा, वर्गको नाममा, भूगोलको नाममा, धर्मको नाममा कसैले पनि डिस्क्रिमिनेसन फिल गर्नु भएन। त्यस कारण तपाईँहरूले पोलिटिकल डेमोक्रेसीको त कुरा गर्नुहुन्छ, कहिले तपाईँहरूले सोसल डेमोक्रेसीको पनि कुरा गर्नुभएको छ? कहिले जुन स्ट्रक्चरल डिस्क्रिमिनेसन छ यसको पनि कुरा गर्नुभएको छ? कहिले समाजलाई पनि डेमोक्रेटाइज गर्नुपर्छ भन्ने कुरा तपाईँले गर्नुभएको छ? अनि पोलिटिकल डेमोक्रेसी भनेको चाहिँ त के छ भने यो त एडिट क्याप्चर, हाम्रो लोकतन्त्र के भएको छ भने एडिट क्याप्चरको शिकार भयो, टाठा बाठा तन्त्रमा चाहिँ के छ भने रूपान्तरित भएको छ। 5% पपुलेसनले 95% पपुलेसनलाई रुल गरिरहेको छ, सारा स्टेटका रिसोर्सेसहरू, पदहरू, सबै कुरा चाहिँ कहिलेका काप्छ। त्यस कारण हाम्रो डेमोक्रेसीको एउटा सबभन्दा ठुलो डिफेक्ट भनेकै के हो भने एलिट्सहरूले क्याप्चर गरेका छन्। त्यहाँ दलितहरूको कुनै स्थान छैन, महिलाहरूको कुनै स्थान छैन। यद्यपि एउटा चाहिँ सजावटको लागि, कस्मेटिक पर्पजका लागि, भन्नको लागि चाहिँ त्यसले आरक्षण गरिएको छ, तर साँच्चीकै भन्यो भने के दलित आन्दोलनकोमा चाहिँ जेन्युनली काम गर्ने कुनै दलित चाहिँ मनोनित हुन पाउँछ के? त्यो डिसिजन मेकिङ प्रोसेसमा जान पाउँछ? त्यहाँ नेताहरूको खल्तीमा अट्ने व्यक्तिहरू हुन्छ। हामीलाई चाहिएको कस्मेटिक रिप्रेजेन्टेसन होइन, अर्थपूर्ण सहभागिता हुनु पर्यो। अर्थपूर्ण सहभागिता भनेको चाहिँ के छ, तपाईँले त्यसको इम्प्याक्टमा चाहिँ, त्यसको रिजल्टमा चाहिँ इम्प्याक्ट चाहिँ पार्न सक्नु पर्यो। फर्मल इक्वालिटी मात्र होइन, सब्सट्यान्टिभ इक्वालिटी। फर्मल त संविधान लेखिएको छ, अल आर इक्वल बिफोर ल, कानुन समक्ष सबै समान छन्, संविधान लेखिएको छ नि, त्यो भनेको एउटा फर्मल इक्वालिटी हो। हामीलाई के चाहियो, सब्सट्यान्टिभ इक्वालिटी चाहियो, सारभूत समानता चाहियो, साँचो अर्थमा समानता चाहियो, सब्सटान्टिभ इक्वालिटी चाहियो, हो त्यो लडाइँ भनेको त्यसको लागि हो। त्यस कारण के छ भने अहिले यो दलितहरूमाथि विभेद गर्नु भनेको, अन्याय गर्नु भनेको, म दलित मात्रै महिलाहरूलाई पनि जनजातिहरूलाई पनि अन्याय गर्नु भनेको, विभेद गर्नु भनेको, यो चाहिँ लोकतन्त्र विरुद्धको अपराध। लोकतन्त्रको नाममा यहाँ चाहिँ टाठा बाठा तन्त्र चलाइएको छ, फटाहा तन्त्र चलाइएको छ, चाकरहरूको तन्त्र चलाइएको छ। त्यस साँचो अर्थमा हामी लोकतन्त्र चाहन्छौँ भने हामीले चाहिँ यो दलितको मुद्दा भनेर यसलाई पन्छाउनु मिल्दैन। यो दलितको मुद्दा होइन, यो हाम्रो राष्ट्रिय मुद्दा, हामी सबैको मुद्दा। किनभने यदि फुल इक्वालिटी फर अल, सब्सटान्टिभ इक्वालिटी भएन भने त्यो लोकतन्त्र भएन। हामी आफूलाई एउटा सभ्य समाजको सदस्य भन्छौँ भने कसैमाथि विभेद हुनु भएन नि, कोही पनि बहिष्करणमा पर्नु भएन नि, कसैमाथि स्ट्रक्चरल डिस्क्रिमिनेसन हुनु भएन नि, कसैमाथि सिस्टमेटिक डिस्क्रिमिनेसन हुनु भएन नि। त्यस कारण के हो भने यो दलितहरूको मुद्दा होइन, यो हाम्रो नेसनल मुद्दा हो, यो हामी सबैको मुद्दा हो। त्यस कारण म के भन्छु भने यस्तो स्थितिलाई यु निड टु ब्रेक गरेर ब्रेक गर्नु जरुरी छ। यो साइकल पोभर्टीको साइकल, डिस्क्रिमिनेसनको साइकल, जुन सिस्टमेटिक डिस्क्रिमिनेसनको साइकल छ, यो चाहिँ ब्रेक हुनुपर्छ। हामी आफूलाई एउटा लोकतान्त्रिक समाजमा रूपान्तरित गर्न चाहन्छौँ भने हामीले चाहिँ के छैन विभेद विरुद्ध लड्नु, त्यसलाई समाप्त गर्नु, आफ्नै परिवारको एउटा सदस्यलाई हामीले दलित बनाएको छौँ, यस्तो कुरा चाहिँ अहिलेको दुनियाँमा सम्भव छैन।
0: जातीय विभेद र छुवाछुत अन्त्य कुनै एक समुदायको लडाई होइन, यो समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणको साझा अभियान हो। कानुन चेतना र सामाजिक प्रतिबद्धताको एकसाथ प्रयोगबाट मात्र संविधानको मर्म व्यवहारमा उतार्न सकिन्छ भन्ने सन्देश सहित आजको यो रेडियो रिपोर्ट यही समाप्त हुन्छ। यसका साथै आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@gmail.com।
1: कार्यक्रमको आजको श्रृङ्खला यति नै, अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
5: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा।
6: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
7: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाईँ यति बेला रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 9 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। पहिलो गीत सुनाउँछौँ रोशन अधिकारीको स्वर, भरत प्रसाद भट्टको रचना हो भने कमल अधिकारीको सङ्गीतमा।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। भर्खरै यहाँहरूलाई सुनायौँ दिवाकर शर्मा द्वारिका ढुङ्गानाको रचना, कृति नेउपानेको सङ्गीत हो भने दिवाकर शर्माको स्वरमा रहेको आधुनिक गीत सुनायौँ हामीले। निकै रातिको समय छ, खास गरी बरसातको यो समय छ, बाढी पहिरोको जोखिम हुनसक्छ तपाईँको गाउँघरतिर, तपाईँको क्षेत्रतिर, तपाईँको ठाउँतिर। भर्खरै अस्ति भदौ 10 गते बुधबार बिहान जुन खालको अकल्पनीय भीषण बाढीको जोखिम हामीले बेहोर्यौँ, त्यो जोखिमपछि जुन खालको मानवीय क्षति बेहोर्यौँ, भौतिक संरचनामा क्षति बेहोर्यौँ, घरबार विहीन हुनु परेको पीडा भोगिरहेका छौँ, हजारौँ नागरिकहरू बेपत्ता हुनुभएको छ, सम्पर्कविहीन हुनुभएको छ, हजारौँ नागरिकहरूले, सयौँ नागरिकहरूले ज्यान गुमाउनु परेको यो पीडा छ। विपदको यो ठुलो जोखिम हामीले भोगिरहँदाखेरि अझै पनि हाम्रा सम्पर्कविहीन हुनुभएका दाजुभाइ दिदीबहिनीहरूको खोज तलासी उद्धारको कुरा, राहतको कुरा अझै पनि सरकारका संयन्त्रहरूले जारी राखेका छन्। यो विपदको क्षणमा, यो विपदको जोखिमको बेला सबैभन्दा ठुलो कुरा मानवीयताको, आत्मीयताको, सहयोगको कुरा हो। विपदको जोखिम जब आइपर्छ, जब आपद विपद र अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ, त्यति बेला मानवीयताको सहायता, मान्छेको सहयोगको आवश्यकता पर्छ। तपाईँ हामी जुन ठाउँमा छौँ, जुन क्षेत्रमा छौँ, सुरक्षित तरिकाले यात्रा गरौँ, सुरक्षित तरिकाले विपदमा परेका आफ्ना आफन्तजन, साथीभाइ, इष्टमित्र, नजिकका आफन्तजन र समाजका मान्छेहरूलाई सहयोग गरौँ। अप्ठ्यारोमा परेका, विशेष गरी अप्ठ्यारो परिस्थिति सिर्जना भएर जुन अप्ठ्यारोको जोखिमको सामना गरिरहनु भएको छ, उहाँहरूलाई विशेष गरी सहयोग गरौँ। विपदको अप्ठ्यारोमा सहयोग नै सबैभन्दा ठुलो आत्मीयता हो। विशेष गरी रसुवाको भोटेको सीमा आएको जुन खालको बाढीको अकल्पनीय जोखिम हामीले बिहोर्यौँ, जुन निकै पीडादायी क्षणमा छौँ हामी, लामो समय भइसक्यो, अझै पनि हाम्रा सम्पर्कविहीन हुनुभएका दाजुभाइहरू भेटिनु भएको छैन, खोजी तलासी उद्धारको कुरा अझै जारी छ, निकै जोखिमपूर्ण अवस्थामा पनि रात दिन नभनिकन हाम्रा सुरक्षा निकायहरूले, हाम्रा सम्बन्धित सङ्घ संस्थामा आबद्ध रहनुभएका जुन उद्धारकर्ताहरूले सहयोग गरिरहनु भएको छ। विपदको यो जोखिमको सामना गरिरहँदाखेरि हामीले सहयोग माग्ने बहानामा हामी आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि कसैलाई अप्ठ्यारो पर्ने तरिकाले सहयोग माग्ने नगरौँ। सहयोग माग्ने बहानामा विभिन्न खालका जोखिमहरू हुन सक्छन्। अनावश्यक रूपमा सहयोग माग्ने व्यक्तिहरू भेटिनुभयो, अनावश्यक रूपमा ठग्ने व्यक्तिहरू भेटिनुभयो भने सम्बन्धित निकायमा, नजिकको सुरक्षा निकायमा, नजिकको सुरक्षा का प्रतिनिधिहरूसँग सम्पर्क गरेर उहाँहरूसँग सहयोग मागौँ। अझ विपदको यो जोखिमको बेला विशेष गरी हामीले पूर्व सूचनाहरू जारी भइरहेका छन् सरकारका संयन्त्रहरू मार्फत, विभिन्न निकाय मार्फत, आधिकारिक निकाय मार्फत पूर्व सूचनाहरू यहाँहरूसम्म पुगिरहेका छन्। सत्य तथ्य सूचनाको पछि लागेर विपदको यो जोखिमको सामना गर्न हामी अग्रसर हुन जरुरी छ। अनावश्यक हल्ला, अनावश्यक अफवाह र अपुष्ट सूचनाको पछि लागेर हामी विपदको जोखिमको बेला अगाडि नबढौँ। विपदको सारथी भनेको सूचना हो। सूचनालाई सही रूपमा प्रयोग गरेको खण्डमा, सही सूचनालाई सम्प्रेषण गरेको खण्डमा, सही सूचनालाई अनुसरण गरेको खण्डमा, खास गरी हामी विपदको जोखिमको सही तरिकाले सामना गर्न सक्छौँ। त्यही सूचनालाई गलत तरिकाले, भ्रमपूर्ण र झुट्टा विवरण पेश गरेर अथवा झुट्टा विवरण प्रस्तुत गरेर ती सूचनाहरू सम्प्रेषण गरेको खण्डमा सबैभन्दा हामीलाई जोखिम झन् उत्पन्न हुने गर्छ। त्यसैले गलत सूचनाले जहिले पनि हामीलाई एकदमै ठुलो क्षति पुर्याउन सक्छन्। गलत सूचनाकै कारणले गर्दा धेरै ठाउँमा हामीले जोखिम भोग्नु परेको अवस्था छ। खास गरी रसुवा बाढी सम्बन्धी खोज उद्धार तथा राहत सम्बन्धी पछिल्लो अपडेट अघि 7 बजेतिरको साँझ 7 बजेतिरको अपडेट हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको, जहाँ 1,259 को मानवीय क्षति भएको छ, अर्थात् 1,259 शव फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 5,083 रहेको विवरण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपडेट गरेको छ। हामी यो यस्तो अकल्पनीय दुर्घटना जुन हामीले बेहोर्यौँ, अकल्पनीय जुन खालको हामीले जोखिम बेहोर्यौँ, यो जोखिमको सामना एकजना व्यक्ति, एकजना सरकार, एउटा सरकारले गरेर, एकजना व्यक्तिले गरेर मात्र सम्भव हुने कुरा होइन। तपाईँ हाम्रो हरेक क्षेत्रबाट, हरेक तबकाबाट, हरेक तहबाट हामीले एकअर्कालाई सहानुभूति सँगसँगै एउटा आत्मीयता र समन्वयको र समभाव राखेर अगाडि बढेको खण्डमा यो विपदको जोखिमलाई हामी सहज रूपमा पार गर्न सक्छौँ। विपद आगामी दिनमा आउन सक्ने विपदबाट हामी जोगिन सक्छौँ। हाम्रो समुदायलाई, हाम्रो आफ्ना आफन्तजनहरूलाई हामी जोगाउन सक्छौँ। यो रातिको समय छ, विशेष गरी यो विपदको जोखिमको बेला उद्धार गरिएका जो जति नागरिकहरू हुनुहुन्छ, उहाँ खुल्ला ठाउँ अथवा खुल्ला चौर अथवा सार्वजनिक भवनमा बसिरहनु भएको छ, यस्तो बेला विशेष गरी खानपानमा ध्यान दिन हामी आग्रह गर्छौँ। खानपान सबैभन्दा सुरक्षित तरिकाले खानपानको व्यवस्थापन गरेर खानपानमा ध्यान दिनको लागि पनि हामी यहाँहरूलाई आग्रह र अनुरोध गर्छौँ। विपदको जब जोखिम बढ्छ, त्यति बेला विभिन्न खालका समस्याहरू उत्पन्न हुने गर्छन्। ती समस्याले हाम्रो स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्छन्। त्यसैले बाढी पछि पानीजन्य रोगहरू, झाडापखाला, हैजा तथा किटजन्य रोगहरू, औलो, डेङ्गुको जोखिम वात्तै बढेर जाने सम्भावना रहन्छ। यस्तो बेला उच्च सतर्कता अपनाउनु अत्यावश्यक हुन्छ। सफा र सुरक्षित पानी मात्र पिउने गरौँ। खाना राम्ररी पकाउँ। उचित तरिकाले फोहोर विसर्जन गरौँ। हाम्रो वरिपरि, हामी बसेको वरिपरि ठाउँको फोहोरलाई जति सक्दो उचित तरिकाले व्यवस्थापन गर्न सकियो, त्यति धेरै हामीलाई, हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ, हाम्रो वरिपरिको समाजलाई फाइदा पुग्छ। त्यसै गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि सधैँ हात धोउँ, किनकि कहिलेकाहीँ हामी सार्वजनिक ठाउँमा अथवा खुल्ला ठाउँमा बसिरहँदाखेरि, रात बिताइरहँदाखेरि त्यो अप्ठ्यारो परिस्थितिमा विभिन्न खालका फोहोर मैलामा हाम्रा हातहरू टेकिएका हुन सक्छन् अथवा कहीँ छोइएका हुन सक्छन्। त्यस्तो बेला कुनै सरुवा रोगहरू हाम्रो हातको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्न सक्ने हुनाले पनि विशेष गरिकन हामी हात धुने बानीको विकास गरौँ, खाना खानु अघि अथवा शौचालय प्रयोग गरिसकेपछि। त्यसैले अर्को कुरा के भने, हाम्रो वरिपरि, हाम्रो हामी बसेको ठाउँ, हामी बसेको घर आँगन वरिपरि लामखुट्टे सर्ने ठाउँ रोक्न को लागि विशेष गरी पानी जम्न नदिउँ। वरिपरि झाडीहरू उम्रेको छ भने त्यसलाई सफा गरौँ, जसले लामखुट्टेबाट हुन सक्ने रोगहरू, सर्न सक्ने रोगहरूलाई पनि कमी गर्न मद्दत गर्छ। लामखुट्टे विशेष गरी झाडीहरूमा, फोहोर पानीहरूमा बस्ने भएकोले पनि त्यतातिर यहाँहरूले ध्यान दिन हामी आग्रह र अनुरोध गर्छौँ। बालबालिकालाई रोगबाट जोगाउन बाढीको पानीमा खेल्न नदिउँ। बाढीमा बगेर आएका अथवा नदीमा लेदोसहित पानीमा बगेर आएका माछाहरू लगायतका चिजहरू नखाउँ, किनकि त्यो मरेका माछाहरू हुन सक्छन् अथवा जिउँदै माछा भए पनि त्यो कुन ठाउँ कस्तो अवस्थामा हुन्छन्, ती कस्तो अवस्थाबाट आएका हुन् भन्ने यकिन हुँदैन। त्यसैले अनावश्यक रूपमा नदीमा आएका चिजहरू अथवा बगेर आएका चिजहरूलाई सेवन नगरौँ, प्रयोग नगरौँ। त्यसले पनि कहिलेकाहीँ हाम्रो व्यक्तिगत स्वास्थ्यमा ठुलो खालको जोखिम उत्पन्न गरिदिन सक्छ। त्यसै गरी आफू वरपरको वातावरण सफा राखौँ। फोहोर रोगको घर हो। त्यसैले विशेष गरी फोहोरलाई व्यवस्थापन गरौँ, जसले गर्दा हामीलाई सुरक्षितसँग हिँडुल गर्न, वरिपरिको वातावरणलाई सुन्दर राख्न फोहोर व्यवस्थापन गरेको खण्डमा हामीलाई उपयुक्त हुन्छ। त्यसै गरी बाढीको पानीको सम्पर्कमा आएको र कुहिएको खाना प्रयोग नगरौँ। अघि मैले भने जस्तै बाढीको पानीको सम्पर्क मार्फत आएका चिजहरूलाई प्रयोग नगरौँ, विशेष गरी कुहिएर बगेका चिजहरू, खोला नालाहरूमा बगेका चिजहरूलाई अनावश्यक रूपमा त्यो के कस्तो चिज हो भनेर जानकारी नलिकन अनावश्यक रूपमा प्रयोग नगर्न पनि हामी आग्रह गर्छौँ। यो रातिको समयमा समय छ, यो रातिको समयमा यहाँहरूलाई विभिन्न खालको अप्ठ्यारो पर्न सक्छ। वरिपरिको छिमेकी, वरिपरिको आफन्तजन, वरिपरिका नजिकका सुरक्षा निकायहरू, नजिकका आफ्ना जनप्रतिनिधिहरू, नजिकका वडा कार्यालयहरूसँग पनि समन्वय गरिराखौँ। रातिको समय छ, विशेष गरी रसुवाको जुन बाढी को जोखिमपछि अझै पनि विशेष गरी रातिको समयमा सबै ठाउँ विद्युतको आपूर्ति सहज नहुन सक्छ। अहिले त अझै मध्यराति भइसकेको छैन, मोबाइलमा धेरै अन्त फुल चार्ज गरेर राखौँ, कहिलेकाहीँ मोबाइलको ब्याट्रीले पनि धेरै हामीलाई सहजता उत्पन्न गर्न सक्छ। सार्वजनिक ठाउँमा कहीँ शौचालय अलिकति टाढा हुनसक्छ, वरिपरि हिँडुल गर्दाखेरि कम्तीमा मोबाइलको लाइट बालेर हामी सहज रूपमा हिँडुल गर्न सक्छौँ। पानी परेको हुनसक्छ तपाईँको ठाउँतिर, त्यस्तो बेला विभिन्न खालको समस्या उत्पन्न हुनसक्छ। त्यसै गरी रसुवा जिल्लाको जुन भोटेकोसीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि निम्न नम्बरमा पनि यहाँहरूले सम्पर्क गरेर सहयोग लिन सक्नुहुनेछ। हामी यहाँहरूलाई बारम्बार ती नम्बरहरू भनिरहेका छौँ, जसले यहाँहरूको लाई अप्ठ्यारो परेको अथवा गाह्रो साह्रो परेको बेला सहयोग लिन माग्न सकिनेछ। ती नम्बरहरू रहेका छन् नेपाल प्रहरीको 100 नम्बर अर्थात् 100 नम्बरमा यहाँहरूले अप्ठ्यारो परेको बेला सम्पर्क गरेर सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी एम्बुलेन्सको आवश्यकता परेमा यहाँहरूले 102 अर्थात् 102 सम्पर्क गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी हेलो सरकारको 11 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ, सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी गृह मन्त्रालयको कल सेन्टर 11-12 नम्बरमा पनि यहाँहरूले सम्पर्क गरेर अप्ठ्यारो परेको, आपद विपद परेको अवस्थामा यहाँहरूले त्यो 11-12 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी विपद उद्धारको लागि 1234 अर्थात् 1234 फोन गरेर पनि यहाँहरूले उद्धारको लागि सहयोग माग्न सक्नुहुनेछ। यो नम्बरमा फोन गर्दा यहाँहरूका सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा यो फोन पुग्नेछ र उहाँहरूले यहाँहरूको फोनलाई रेस्पोन्स गरेर सहयोग गर्नुहुनेछ र यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी सशस्त्र प्रहरी बल नेपालको 11-14 नम्बरमा पनि यहाँहरूले फोन गरेर अप्ठ्यारो परेको बेला, आपद विपद परेको बेला पनि सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी हेलो स्वास्थ्यको यहाँहरूलाई स्वास्थ्य सम्बन्धी केही जिज्ञासा लाग्यो अथवा स्वास्थ्यमा कुनै खालको समस्या उत्पन्न भएको खण्डमा 11-15 नम्बरमा पनि फोन गरेर यहाँहरूले सहयोग लिन सक्नुहुनेछ, सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी यहाँको गाउँठाउँमा पानी पर्ने सम्भावना छ कि छैन अथवा म बसेको ठाउँ मेरो गाउँघरमा कतै पानी पर्छ कि, पानी परिसकेपछि बाढी आउन सक्छ कि भन्ने खालको यहाँहरूलाई जुन खालको मनमा कौतूहलता उत्पन्न छ, बाढीको जोखिम मेरो गाउँठाउँमा छ कि, कहीँ धेरै वर्षा भएर जोखिम उत्पन्न हुन सक्छ कि भन्ने लाग्छ भने यहाँहरूले बाढी तथा मौसम सम्बन्धी जानकारीका लागि 11-55 नम्बरमा फोन गरेर 11-55 नम्बरमा फोन गरेर एक थिच्नुभयो भने मौसम सम्बन्धी जानकारी र 11-55 डायल गरेर 2 थिच्नुभयो भने यहाँहरूले बाढीको बारेमा जानकारी लिन सक्नुहुनेछ। यो जानकारी सँगसँगै अब भने यति बेला रातिको 9 बज्नै लागेको छ, केही समय बाँकी छ, केही समय बाँकी रहेको केही समयमा यहाँहरूले केही सूचना विज्ञापन सुन्न सक्नुहुनेछ। त्यसपछि रातिको ठिक 9 बजे समाचार सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी। भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। भदौ 23 गते जेन्जी दिवसको सार्वजनिक विदा। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा वैकल्पिक मार्ग खोल्न अध्ययन सुरु। दिगो विकास लक्ष्यका लागि बृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न राष्ट्रसङ्घको आह्वान। र घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित। अब समाचार विस्तारमा। सरकारले भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र न्युयोर्कमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेन्जी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले भोटेकोसी बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भएकाको निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10 लाख रुपियाँ राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ। यस्तै भोटेकोसी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार राहतका लागि एसियाली विकास बैङ्कबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र बाढीबाट प्रभावित नागरिकहरू तथा व्यवसायको तत्काल पुनरुत्थानका लागि राहत कर तथा महसुल छुट लगायतका सुविधा उपलब्ध गराउने पनि निर्णय गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य आज पनि जारी रहेको छ। यस क्रममा भोटेकोसी बाढीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको जनाएको छ। नेपाली सेनाद्वारा जारी अपडेटमा लाङटाङ र चिलिमे हाइड्रो कम्पनीका टनेलमा विदेशी सहित खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। यसै गरी त्रिशुली 3A नेपाली र चिनिया प्राविधिक गरी 93 जनाको संयुक्त उद्धार टोली र त्रिशुली 3B नेपाली सेनाको 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी रहेको अपडेटमा जनाइएको छ। यसैबीच नेपाल प्रधान सेनापति अशोक राज सिग्देल आज हाइड्रो कम्पनीका टनेलका साथै अन्य क्षेत्रहरूको अवलोकन गर्दै सबै सरकारवाला निकायबीचमा प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिनुभएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,252 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, चितवनमा 355, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 190 तथा भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1,252 जनाको शव फेला परेको छ। यस्तै घाइते भएका मध्ये 1 जनाको टिचिङ अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज मृत्यु भएको छ। यसै गरी फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 201 महिला, 327 पुरुष र 369 नखुलेको गरी जम्मा 897 वटा शव व्यवस्थापन अर्थात् माटो मनी सुरक्षित राखिएको नेपाल प्रहरीले जनाएको छ। साथै पहिचान नभएको 1,052 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। यसै गरी हालसम्म बेपत्ता भएका 4,798

0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठकले विपद व्यवस्थापनमा तीन तहका सरकार बीचको समन्वय अघि बढाउन जोड दिएको छ। रासोपा केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको सचिवालय बैठकले यही बदौ 10 गतेको रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीको पछिको अवस्थामा उद्धार राहत र पुनस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको हो। सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद प्रभावित नागरिकको जीवन रक्षा, तत्काल राहत र सुरक्षित पुनस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा 2 अन्तर्राष्ट्रिय सम्झौता पेश गरिएको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्झौता पेश गर्नुभयो। नेपाल सरकार र भारत सरकार बीचमा भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता जानकारीका लागि प्रतिनिधि सभा समक्ष पेश गरिएको छ। मन्त्री श्रेष्ठले सम्झौताले नेपाल र भारत बीच विद्युतको दीर्घकालीन व्यापारका लागि पारस्परिक रूपमा लाभदायक प्रबन्धहरूलाई प्रोत्साहन गर्न आवश्यक कदम चाल्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै मन्त्री श्रेष्ठले सम्झौतामा विशेष गरी आगामी 10 वर्षको अवधिभित्र नेपालबाट भारततर्फ 10,000 मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य राखिएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुभयो। सम्झौताले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानून सम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने विश्वास गरिएको छ। प्रतिनिधि सभा बैठकले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ। आजको बैठकले युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कार्बन उत्सर्जनमा बढी योगदान गर्ने ठूला राष्ट्रहरूसँग सरकारले जलवायु न्यायका लागि संवाद गर्नुपर्नेमा जोड दिँदै सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षतिपूर्तिका लागि आवाज उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो। नेपाली कङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले एकद्वार प्रणालीबाट भोटेकोसी बाढी पीडितलाई राहत पुर्याउन नसकेको भन्दै बाढीमा फँसेकाहरूको खोज उद्धार र राहत वितरण प्रक्रिया प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले बाढीका कारण यातायात प्रणालीमा प्रत्यक्ष असर परेको भन्दै सरकारले तत्काल वैकल्पिक सडक मार्ग खुलाउनु पर्नेमा जोड दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले बाढी प्रभावित महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर राहत वितरण गर्न सरकारलाई आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौलाले जलवायु परिवर्तन हाम्रो देशका कारण नभए पनि पटक पटक क्षति चाहिँ नेपालले मात्र सामना गर्नु परेको भन्दै क्षतिपूर्तिका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले अझै पनि रसुवाको सुरुङभित्र फँसेकाहरू जीवित रहेको भन्दै खोज उद्धारलाई तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आगामी भदौ 24 बुधबार दिनको 1 बजे बैठक बस्नेछ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबु।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबु।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रतिनिधि सभा पूर्वाधार विकास समितिले भोटेकोसी बाढीबाट जलविद्युत आयोजनाका सुरुङ तथा अन्य स्थानमा फँसेकाहरूको तत्काल खोज उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो। भोटेकोसी र त्रिशुलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद सरस्वती विष्टले भोटेकोसीको माथिल्लो तटीय क्षेत्रमा अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोसी, त्रिशुली तथा अन्य आसपासका साना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिनुभयो।

0: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथि वैकल्पिक ट्र्याक खोल्ने अध्ययनका लागि डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ। नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार आज 33 जना रुख काट्न र झाडी फाड्न परिचालन गरिएको छ। तीमध्ये 4 जना सुपरभाइजर हुन् भने बाँकी मजदुर रहेका जनाइएको छ। भित्तोपट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने यकिन गर्न सकिने मिश्रले बताउनुभयो। डाँडो सफा गरेपछि विज्ञहरूले हेरेसँगै कहाँबाट ट्र्याक खोल्न उपयुक्त हुन्छ त्यसका लागि आवश्यक निर्देशन अनुसार काम अघि बढ्ने उहाँले जानकारी दिनुभयो। भदौ 14 गते बिहान यो सडक भाँसिएसँगै काठमाडौँसँगको सडक सञ्जाल अवरुद्ध भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज उद्धार र राहत लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रसुवाको भोटेको सीमा यही भदौ 10 गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार भारतले हालसम्म 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराउनुका साथै उद्धारका लागि विज्ञ टोलीहरू समेत प्रभावित क्षेत्रमा खटाइरहेको छ। चीनले 30 करोड रुपियाँ र 50 टन राहत सामग्री, युएले 83 टन र कतारले 40 टन राहत सामग्री उपलब्ध गराएको छ। यस्तै फ्रान्सले प्रभावित क्षेत्रका 200 घर परिवार का लागि आपतकालीन राहत सामग्री तथा लक्जेमबर्ग र लातभियाले राहत सामग्री उपलब्ध गराएको मन्त्री परिषद कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्य एसडिजी अगाडि बढाउन लसिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल प्रविधिमा बृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सिइओ सान्डा ओजियाम्बोले सिङ्गापुरमा आयोजित एसडिजीलाई गति दिन बेल्ट र रोड इन्फ्रास्ट्रक्चर लगानी सम्बन्धी दोस्रो ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्दै हाल एसडिजी लक्ष्यको 36% मात्र अपेक्षित प्रक्रियामा भएको र मध्यम स्तरको प्रगति गरिरहेको बताउनु भएको छ। शिखर सम्मेलन एसडिजीलाई गति दिन सडक सञ्जालका लागि दिगो पूर्वाधारमा संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट एक्सन प्लेटफर्म र संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट चाइना अफिसले आयोजना गरेको थियो। अब आर्थिक समाचार।
1: एसियाली विकास ब्याङ्कले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत र पुनस्थापनाका लागि 50 लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहिबार एसियाली विकास ब्याङ्कका देशीय प्रतिनिधि अर्नाउड काउचोइस र अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख अमृत लम्सालले हस्ताक्षर गर्नुभयो। सहयोग रकम बाढी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता, सरसफाई, घाइतेहरूको उपचार तथा राहतमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास विक्रेता कम्पनीहरूले काठमाडौँ उपत्यका बाहिर नै सिलिन्डर भरेर ल्याउन सुरु गरेका छन्। खाना पकाउने एलपी ग्यास बोकेका बुलेटहरू उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गबाट आउन नसक्ने अवस्था भएपछि बाहिर नै सिलिन्डर भरेर ढुवानी हुन थालेको नेपाल आयल निगमले जनाएको छ। साल ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास ब्रिगन्जको मनोज ग्यासमा भरिएको छ भने साईबाबा ग्यासले चितवनमा भरेर काठमाडौँ ल्याउने गरेको छ। यस्तै बाबा ग्यास पनि चितवनमा भरेर काठमाडौँ ढुवानी गरेको नेपाल एलपी ग्यास उद्योग संघका सदस्य बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले बताउनुभयो। यसै गरी गैंडाकोटको जानकी ग्यासमा श्रीराम ग्यास, हेटौडाको सहारामा एभरेस्ट र सुगम, परासीको चण्डी ग्यासमा सगरमाथा ग्यास सिलिन्डर भरेर राजधानी ढुवानी गरिएको छ। नेपाल आयल निगमले अनुमति दिएपछि काठमाडौँ उपत्यका आसपासका विभिन्न 16 ग्यास उद्योगले उपत्यका बाहिर नै सिलिन्डर भरेर ढुवानी गर्न सुरु गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले जानकारी दिनुभयो। उपत्यका र छिमेकका जिल्लामा नेपालको कुल ग्यास खपतको 40% ग्यास खपत हुने अध्यक्ष चन्दले बताउनुभयो। नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा 7,600 रुपियाँले बढेर प्रति तोला 3,04,900 रुपियाँमा कारोबार भएको छ। यस्तै बिहिबार चाँदीको मूल्य 145 रुपियाँले बढेर प्रति तोला 4,725 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अझै बमबाट। एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा व्यवहार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले बहरानलाई पराजित गरेको थियो। मलेसियाले नेपाललाई जितका लागि 104 रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपाल 21.4 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। नेपालका लागि अर्जुन कुमारले सर्वाधिक 45 रनको योगदान दिए। त्यसै गरी ईशान पाण्डेले 20, दिपेन्द्र सिंह ऐरी 12 तथा रोहित कुमार पौडेलले 10 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले 32.3 ओभरमा सबै विकेट गुमाउँदै 103 रनमा समेटिएको थियो। मलेसियालाई 103 रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिएका थिए। त्यस्तै ललित नारायण राजवंशीले 2 विकेट तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिए। नेपालले अब आफ्नो तेस्रो खेल 21 गते साउदी अरेबियासँग खेल्नेछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफद्वारा आयोजित 23औं संस्करणको पल्सर स्पोर्ट अवार्डमा भलिबल खेलाडी मिना सुनाले मतका आधारमा पिपुल्स च्वाइस अवार्ड जितेकी छिन्। मिनाले कुल 29.4% मतसहित अवार्ड जितिन्। कराँतीकी मनिषा कुमारी बोहराले युवा वर्ष खेलाडीको अवार्ड जितिन्। दृष्टिबिन महिला क्रिकेट खेलाडी सुषमा तामाङले पारा एथलेटिक अफ दि इयरको अवार्ड प्राप्त गरिन्। त्यसै गरी कराँतेका कुशल श्रेष्ठले वर्ष प्रशिक्षकको अवार्ड जितेका छन्। ब्याडमिन्टनका पुराना खेलाडी कुमार मोहन बहादुर शाही लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। कराँतेकी सुपर वुमेन एरिका गुरुङ लगातार दोस्रो पटक नेपाली खेलकुदको सबभन्दा प्रतिष्ठित अवार्डको उत्कृष्ट महिला खेलाडी विधामा सम्मानित भएकी छिन्। एसियाली च्याम्पियनसिपमा पदक जित्न सफल बक्सिङका अप्रिल राणा सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका छन्। कराँतेका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेशल अवार्डबाट सम्मान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफद्वारा आयोजित 23औं संस्करणको पल्सर स्पोर्ट अवार्डबाट 9 विधामा खेलाडी तथा खेलकर्मी सम्मानित भएका छन्।
2: अब मौसम। आगामी 24 घण्टामा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी त्यसै गरी गण्डकी बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी। भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। भदौ 23 गते जेएनजी दिवसको सार्वजनिक विदा। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा वैकल्पिक मार्ग खोल्न अध्ययन सुरु। दिगो विकास लक्ष्यका लागि बृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न राष्ट्र सङ्घको आह्वान। र घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ, कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98.100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल .com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले रसायन मुक्त कृषि अभियानका एकजना अभियन्ता दिल्ली खतिवडासँग कुराकानी गरेको छु। हरित अर्ग्यानिक कृषि फार्म सञ्चालनपछि यो अभियानमा जोडिनु भएका खतिवडासँग वैदेशिक रोजगारी, स्वदेशमै व्यवसाय र व्यावसायिक कृषिको पनि अनुभव छ। व्यावसायिक कृषि कर्म गर्दै गर्दा रसायन मुक्त कृषि उत्पादनबाट प्रभावित खतिवडा यति बेला हरित अभियान मार्फत कृषकहरूलाई रसायन मुक्त कृषि उत्पादनतर्फ प्रोत्साहित गर्दै आइरहनु भएको छ। कार्यक्रम पौरखीको कथामा आज मैले रसायन मुक्त हरित अभियानका एकजना अभियन्ता दिल्ली खतिवडासँग कुराकानी गरेको छु।
2: कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
3: हजुर, धन्यवाद। हजुर अर्जुनजी,
2: पछिल्लो समय यहाँ चाहिँ यो जैविक कृषि भनेर यसमा लाग्नु भएको छ, यसको अभियन्ता पनि हुनुहुन्छ, पछिल्लो समय चाहिँ यो अभियानमा कसरी जोडिराख्नु भएको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ कि।
3: मैले एउटा एकजना गाउँमा साथी हुनुहुन्थ्यो, बुढा मान्छे, उहाँले खेती गर्नुहुन्थ्यो, उहाँले खेती गर्दाखेरि यति कोपी लगायो यति नाफा हुन्छ भनेर चाहिँ उहाँले हिसाब देखाउनुहुन्थ्यो। मैले पनि हिसाब गर्दाखेरि थोरै लगानीमा धेरै नाफा, तर वास्तविक कृषि गर्दै जाँदा त्यो हुँदो रहेछ कि। उत्पादन गर्ने बेलामा किसानहरू फेलर हुँदा रहेछन्। किसानहरू किन फेलर हुन्छन् त भन्दाखेरि गलत बाटो भएको कारणले फेलर हुँदा रहेछन् भन्ने कुरो चाहिँ मैले गहिराईबाट भेट्टाएँ।
2: हजुर हजुर,
3: दोकानमा गएर सामान किन्ने बित्तिकै यो सामान हाल धेर फल्छ, त्यो सामान हाल धेर फल्छ भनेर धेरै सामान किन्नु परेकोले गर्दा उनीहरू पीडित भएकोले गर्दाखेरि त्यस्ता पीडित साथीहरू चाहिँ अर्ग्यानिकतिर चाहिँ रसायन मुक्ततिर चाहिँ कसरी मोडिने त अन्तिम चाहिँ विकल्प यही रहेछ है भन्ने कुरो उहाँहरूले महसुस गर्नुभयो र विषादी हान्दा हान्दा आफू पनि जोखिममा पर्नुपर्ने स्थिति भयो। त्यो भएर त्यस्ता मोडिने साथीहरू चाहिँ मसँग अहिले बेला बेला ठोकिनुहुन्छ र उहाँहरूलाई मैले गाइडलाइन दिइराखेको छु।
2: खास चाहिँ यो हरित अभियान भनेर चाहिँ कस्तो खालको अभियान हो, यो बारेमा अलिकति जोड दिनुहुन्छ कि?
3: यो हरित अभियान भनेको चाहिँ हामीहरूले नेपाललाई चाहिँ हरियाली बनाउने, किनभने खाद्यान्न चाहिँ हाम्रो विदेशबाटै आउँछ र यहाँको उत्पादनले हामीहरूलाई 6 महिना पनि धान्न गाह्रो हुन्छ, यहाँको धान चामल जेसुकै उत्पादन पनि, र त्यो भएर चाहिँ नेपाललाई नै हरियाली हरित बनाएर लैजाउँ न त भनेर चाहिँ म यसमा चाहिँ लागेको।
2: अघि यहाँले जोड्नुभयो 77 जिल्लामा चाहिँ यो हरित अभियानको यो अभियान चाहिँ जोडिएको छ, यो अभियानको अरू थप जिल्ला जोड्दाखेरि चाहिँ कसरी जोड्नु भएको छ?
3: यो सामाजिक सञ्जालबाट जो साथीहरू ठोकिनुहुन्छ म चाहिँ अर्ग्यानिकतिर जान्छु भन्ने साथीहरूलाई चाहिँ हामीहरूले यहीँबाट व्हाट्सएपको माध्यमबाट, तपाईँको चाहिँ मेसेन्जरको माध्यमबाट, फोनको माध्यमबाट त खेती सम्भव छैन, सबै कुराहरू बताउनलाई हामीले पनि 14-15 वर्ष यसमा त्यो अध्ययन गऱ्यौँ। बिहानदेखि बेलुकासम्म 24 घन्टा हामी यसको अध्ययन खोज गऱ्यौँ र एउटा निचोडमा हामी पुग्यौँ र उहाँहरूलाई चाहिँ हामीहरूले मोटामोटी कुराहरू दिने गराएको छ, उहाँहरूसँग पनि अलिकति एक्टिभ हुनु पर्यो।
2: यहाँले यो हरित अभियानको कुरा गर्दै गर्दाखेरि होइन, रसायन मुक्त हरित अभियान भनेर अगाडि बढ्दै गर्दाखेरि यहाँसँग त पक्कै पनि यो कृषिसँग जोडिएको केही अनुभव पनि होला, योभन्दा अगाडि अथवा विगतमा चाहिँ कुनै पनि व्यवसायसँग त जोडिनु भएको होला, त्यस्तो केही अनुभव छ यहाँसँग?
3: मैले उत्पादन नगरेको पनि होइन, 2 बिघासम्म सब्जी उत्पादन गरेको हो समयमा पहिला, पछि गएर उत्पादन गर्दाखेरि आफूले अर्ग्यानिक उत्पादन उत्पादन गर्ने अनि अर्ग्यानिक उत्पादन गरिसकेपछि त्यो उत्पादनलाई चाहिँ हामीले बिचौलियाको मार्फतबाट बजारमा दिनु पर्दाखेरि चाहिँ हामीलाई धेरै गाह्रो, धेरै सस्तोमा दिनु पर्छ। त्यो भएर मैले चाहिँ अब हामी तिन तिन महिना रिस्क मोलेर काम गर्नुपर्ने, मेहनत गर्नुपर्ने, असिना पानी सबै कुराहरूको सहन गर्नुपर्ने, त्यो भएकोले गर्दाखेरि मैले केही समय चाहिँ बजारमा लगेर पनि आफ्नो बोर्ड राखेर पनि मैले सब्जीहरू बेचेँ। बेच्दाखेरि हाम्रो सब्जी चाहिँ हारालुस तरिकाले चाहिँ लाने मान्छेहरूको ताती भएको थियो र मैले त्यतिखेर उत्पादन गर्दाखेरि तपाईँको इन्डियाको मान्छेहरू पनि आएर मेराबाट सब्जी उत्पादन लिएर जानुहुन्थ्यो र मेरो उत्पादन गरेको ठाउँबाट 10 किलोमिटर परबाट पनि लिएर जानुहुन्थ्यो क्या, लिन आउनुहुन्थ्यो। तर के भयो भन्दाखेरि सबै कुराहरू उहाँले खोजेको कुराहरू सबै कुराहरू म एक्लै दिन नसक्ने भए हेर्नुहोस्, त्यो भएर पनि अलिकति गाह्रो पनि भयो।
2: हजुर, त्यति बेला यहाँले के उत्पादन गर्नुहुन्थ्यो, त्यति बेलाको बजार कस्तो थियो यहाँको?
3: मैले तपाईँको फुलकोपी उत्पादन गरेँ, गाजर उत्पादन गरेँ, केसिन खोर्सानी उत्पादन गरेँ, करेला उत्पादन गरेँ, घिरौला उत्पादन गरेँ, टमाटर उत्पादन गरेँ, आलुहरू उत्पादन गरेँ र त्यो लगेर म बजारमा बेच्ने क्या।
2: ए हजुर,
3: मैले पहिला होलसेलमा लगाएर दिँदाखेरि हामीले उत्पादन गरेको कुराहरू हामी किनभने झट्ट त्यहाँ पुगेका हुन्थ्यौँ, हाम्रो उत्पादन नलिने त्यत्तिकै फालेर हिँड्नुपर्ने यस्तो स्थिति पनि आएको थियो। त्यस पछाडि मैले अब यसरी चाहिँ हुँदैन भनेर मैले बजारमा लगाएर आफै बेच्न थालेँ।
2: यसरी यो आफूले उत्पादन गरेका वस्तुहरू बजारमा पुर्याउँदै गर्दाखेरि कस्ता खालका चाहिँ चुनौतीहरू आउँदा रहेछन्, त्यो अनुभव पनि अलिकति सुनाइदिनुहोस् न।
3: अब एक्लैले उत्पादन गर्दाखेरि चाहिँ ढुवानी खर्चमा धेरै चुनौती आउँछ। समग्र एउटा अब त्यो समूह पनि बनाएको छ राज्यले। मैले देखेको चाहिँ के हो भने हरेक ठाउँमा कुनै वडामा एउटा चाहिँ तपाईँको सब्जीको चाहिँ किसानले उत्पादन गरेको चाहिँ त्यहाँ लिने व्यवस्था भयो भने चाहिँ धेरै सजिलो हुन्छ क्या।
2: हजुर, भनेपछि त्यो कृषकले उत्पादन गरेका वस्तुहरूको बजारीकरण अथवा बिक्रीको प्रबन्ध चाहिँ राज्यबाट पनि त्यो खालको सहजीकरण भइदियो भने चाहिँ सहज हुने थियो होइन त यहाँको बुझाइ?
3: एकदमै त्यो 100% हो। त्यो तपाईँको एक वर्ष दुई वर्ष गाह्रो हो राज्यलाई पनि, त्यो भाडा तिर्नु पर्यो, मान्छे राख्नु पर्यो, तर एक वर्ष दुई वर्षभित्रमा त राज्यले नहेरे पनि त्यो किसानले आफै हेर्छन् क्या। त्यो चाहिँ मैले बुझेको छु, राज्यले 1 रुपियाँ त्यहाँ लगानी स्टार्टिङ मात्रै गराइदिनु सक्नु पर्यो क्या। र अहिले चाहिँ किसानहरू त्यसरी गरौँ नि त भन्दाखेरि किसानहरू एक ठाउँमा आउन सक्दै सक्दैन, त्यो किसानहरूलाई एक ठाउँमा आउनलाई राज्यले त्यो पोलिसी अप्नाउनु पर्छ। त्यस पछाडि राज्यले नगरे पनि आफै अटोमेटिक उनीहरूले त्यो कोठा भाडा दिनुपर्ने, त्यो त्यहाँ बेच्न चाहने मान्छेलाई तलब दिनुपर्ने, सबै कुरो त्यहीबाट त्यही उत्पादन गरेकोबाट दिन मजाले पुग्छ, किसानलाई पनि राम्रोसँग राहत।
2: हजुर हजुर, पक्कै पनि हजुर हो, यहाँको बुझाइ पक्कै पनि त्यो खालको सहजीकरण भइदियो भने चाहिँ एउटा बेस बन्थ्यो, आधार बनिसकेपछि बिस्तारै त्यो सहज हुँदै जान्थ्यो भन्ने यहाँको बुझाइ हो होइन त? यहाँले यो कृषि लामो समय कृषि व्यवसाय पनि गर्नुभयो, अरू व्यवसाय पनि गर्नुभयो, यहाँसँग लामो अनुभव छ। हरित अभियानकै कुरामा जोड दिँदै गर्दाखेरि अर्ग्यानिक कृषि अथवा जैविक कृषि र अर्को चाहिँ रसायन प्रयोग गरेर गरिने कृषि व्यवसाय, यो बीचको फरक, यसले दिने उत्पादन अथवा कृषकले जैविक कृषि गर्छु भन्दै गर्दाखेरिको चुनौतीहरू के हुँदो रहेछ नि?
3: रासायनिक कृषि गर्ने साथीहरूले अन्तिममा गएर उनीहरूले कृषि पढेको हुँदैनन्, किसान गर्ने मान्छे प्रायः जसो कृषि पढेको मान्छेले कृषि गर्दै गर्दैन र कृषि नपढेको मान्छेले कृषि गर्ने हो र रासायनिकको मात्रा चाहिँ यति हाल्नुपर्छ है भनेर चाहिँ मल खादको कुराहरू गरेको हुन्छ, त्यो ब्यालेन्समा त जाँदैन। ब्यालेन्समा नगइसकेपछि त्यो उनीहरूले चाहिँ छिटो कमाउने उसमा चाहिँ अझ बढी हालेर चाहिँ धेरै कमिन्छ कि भन्ने उनीहरूको कन्सेप्ट हुन्छ र अलिक बढी हाल्ने काम उनीहरूले गर्छ। त्यसो गर्दा चाहिँ के हुन्छ भने दिनदिनै तपाईँको माटोको उर्वरा शक्ति नष्ट हुँदै जान्छ, रोग किराले एट्याक गर्छ र विषादी आफूले हान्दाखेरि आफूलाई पनि भोलिको दिनमा चाहिँ धेरै ठुलो चुनौती, त्यो त्यहाँ कमाएको सम्पत्तिले पनि नपुग्ने स्थिति हुनसक्छ, क्यान्सर लाग्नेदेखि लिएर किडनी फेल हुनेदेखि लिएर हरेक रोगहरू त्यहाँ देखिरहेका छन् र अन्तिममा गएर रासायनिक कृषि भन्दा पनि अर्ग्यानिक कृषिमा चाहिँ तपाईँको मान्छेले गर्ने मान्छेहरूलाई चाहिँ सन्तुष्टि पनि हुन्छ र त्यो कुरोहरू चाहिँ खर्चमा पनि धेरै कम लागतमा उत्पादन गर्न सकिन्छ, किनभने हाम्रै वरिपरि भएका चिजहरूलाई हाम्रै वरिपरि छन् तर नदेखेको मात्रै हो, हरेक कुराको समाधान हाम्रै वरिपरि छन्, रोग किरा पनि हामीले समाधान गर्न सक्छौँ र मल पनि हामी बनाउन सक्छौँ, भिटामिन पनि हामी बनाउन सक्छौँ, सबै कुराहरू हामी गर्न सक्छौँ भने चाहिँ हाम्रो खर्च कहाँ गयो त भन्दाखेरि हाम्रो बजारमा त खर्च गएन, एउटा खर्च कहाँ जान्छ भन्दाखेरि पहिला तपाईँको बिउ पनि घरमै उत्पादन हुन्थ्यो, किसानले आफै उत्पादन गर्थे, अहिले बजारमा किन्ने बानी परिसकेका छन्, त्यही एउटा बिउमा मात्रै हाम्रो खर्च हुने, अरूमा हाम्रो खर्च हुँदैन र लेबर कस्ट त्यति हो।
2: हजुर, यो जैविक कृषि गर्न पनि सहज छ होइन त?
3: सहज, एकदमै सहज छ। त्यो चाहिँ अब किसानहरूले पनि अलिकति फरवर्ड हुनुपर्छ, अब किनभने तालिम भयो भनेदेखि त ऊ भयो भने त हामी पनि तपाईँको चाहिँ उनीहरूलाई तिन दिनमा चाहिँ एउटा खेतीको सिस्टम सिकाइदिन्थ्यौँ होइन, र एउटा सिस्टम सिकेपछि उनीहरूले चाहिँ खेती गर्नलाई अटोमेटिक जान्दछन् के। हामीले 14-14 वर्ष जानेको भोगेको कुराहरूलाई उनीहरूले हामीले तिन दिनमा सकिदिने हो के। उनीहरूलाई हामीले के सिकाइदिने हो भन्दाखेरि मल बनाउनु सिकाइदिने हो, माइक्रोन्युट्रिएन्ट भिटामिन बनाउनु सिकाइदिने हो, उनीहरूलाई ढुङ्गाको लिक्विड निकालेर चाहिँ बिरुवामा कसरी उपलब्ध गराउने त त्यो सिकाइदिने हो, रोग किरा कसरी नियन्त्रण गर्ने त भनेर चाहिँ हर्बल सोल्युसन बनाउन सिकाइदिने हो, माटो कसरी सुधार गर्ने त भनेर चाहिँ माटो सुधार गर्ने कुराहरूलाई, माटोलाई ट्रिटमेन्ट गर्ने कुराहरू उनीहरूलाई सिकाइदिने हो। उनीहरूसँगै चिजहरू हुन्छ, र हामीले कुनै ठाउँमा तालिम भयो भनेदेखि जतिजना किसान भए पनि हामी उनीहरूलाई छवटा प्रोडक्सन यो ओडब्ल्युडिसी टेक्नोलोजीलाई मैले प्राथमिकता दिएको छु। यो चाहिँ भारतको एकजना डाक्टर कृष्णचन्द्रज्यूले खोज गर्नुभएको हो, र त्यो टेक्नोलोजीबाट हामीले उनीहरूलाई फ्रीमा दिएर उनीहरूलाई सबै कुराहरू हामी सिकाइदिन सक्छौँ।
2: जैविक कृषि सम्भव छ, जैविक कृषितर्फ लागौँ भनेर यो अभियान चलाइराख्नु भएको छ होइन। योभन्दा पहिले कृषिमै संलग्न पनि हुनुभयो, उत्पादनमै पनि जोडिनु भयो होइन। योभन्दा अगाडि चाहिँ यहाँ चाहिँ कृषि अरू कुनै व्यवसायहरू पनि गर्नुभयो, अगाडिको कुरा पनि यहाँको अनुभव जोडिदिनु न।
3: अब सङ्घर्ष त हेर्नुहोस्, काम गर्दै जाँदाखेरि धेरै सङ्घर्ष गर्नुपर्ने हुँदो रहेछ। काठमाडौँ पनि 10-15 वर्ष आफ्नो जीवन चलाउनलाई म त्यहाँ बसेँ होइन, धेरै विभिन्न किसिमको व्यवसायहरू त्यहाँ पनि गरियो। 8-9 वर्ष जति कोरिया गएर बसियो, यहीँ 4-5 वर्ष यहीँनिर तपाईँको चाहिँ हार्डवेयर सार्डवेयर दोकान गरेर पनि बसियो, र अहिले पछिल्लो समयमा अब यो हार्डवेयर मात्रै मेरो अन्तिम हो भनेर मैले सोचिराख्दाखेरि, अब म व्यापार सेपार केही पनि गर्दिनँ भनेर सोचिराख्दाखेरि म कृषिमा मेरो मोड फर्कियो। त्यसबाट म अहिले कृषिमा लागेको छु। अब योभन्दा उता चाहिँ अर्को चेन्ज हुँदैन मबाट, अब यही हो मेरो बाँचुन्जेल मैले गर्नुपर्ने कर्म।
2: विभिन्न व्यवसाय गर्नुभयो, वैदेशिक रोजगारीमा जानुभयो, फर्केर आएपछि पनि यहाँको व्यवसाय गर्नुभयो, अहिले चाहिँ यहाँ विशुद्ध यही हरित अभियानमा नै सक्रिय हुनुहुन्छ होइन त?
3: हजुर हजुर, मैले दिनमा 1-2 जना मान्छेलाई ठाउँ ठाउँमा उनीहरूलाई चाहिँ फोनको मार्फतबाट, व्हाट्सएपको मार्फतबाट उहाँहरूलाई ट्रेडिङ जस्तो दिइरहेको ठाउँ ठाउँमा। अब ती मान्छेहरू चाहिँ सक्षम भएर निस्किने बित्तिकै उनीहरूले पनि अरूलाई भोलि सिकाउँछन् क्या।
2: हजुर हजुर, कार्यक्रम पौरखीको कथामा आज म एकजना हरित अभियानका अभियन्ता दिल्ली खतिवडासँग कुराकानी गरिरहेको छु। दिल्लीज्यू, यहाँले यो हरित अभियानको कुरा गर्दै गर्दाखेरि हरित अभियान सम्भव छ अहिले?
3: मैले चाहिँ 100%मा 100% सम्भव देखेको छु है, किनभने अब 96.2% चाहिँ बिरुवाले हावा पानी र प्रकाशबाट लिँदो रहेछ, र 2.8% चाहिँ हामीले जमिनबाट दिनुपर्ने मल दिनुपर्दो रहेछ हामीले जमिनबाट। र अर्को कुरो के छ भने नाइट्रोजन भनेको जुन हामीले भारतबाट नाइट्रोजन ल्याइरहेका छौँ, त्यो नाइट्रोजन भनेको 76.8% त वायुमण्डलमा रहेछ। त्यो नाइट्रोजन त्यो उनीहरू कम्पनीले बनाउनेले त्यो वायुमण्डलको हावाको मार्फत तानेर चाहिँ उनीहरूले चाहिँ युरिया बनाउँछन् दुनियाँहरूको केमिकल हालेर। त्यो नाइट्रोजन हामीले ब्याक्टेरियाको मार्फतबाट, एउटा प्रकृतिको एउटा सिस्टम छ, त्यो ब्याक्टेरियाको मार्फतबाट हावाबाट तानेर बिरुवालाई उपलब्ध गराउँछ। र यी कुराहरू भने जस्तो होइन, हामीले त गरेर हेरिसक्यौँ, किन असम्भव छ त भन्ने। यो त एउटा विदेशीले एउटा हुइम फैलाएर उनीहरूले नाफा कमाउनको लागि दुनियाँभरका कुराहरू भिडाएका नै हुन्। त्यो कुरो त गइरहेछ, कसैले पनि खोलेको छैन हेर्नुहोस् अहिलेसम्म। कुनै कृषि तालिममा गयो भने त्यो कुराहरू खोलेकै छैन हेर्नुहोस्। खोल्नु पर्यो नि त्यो कुराहरू, किसानलाई चाहिँ बुझाउनु पर्यो नि, किसानलाई पनि नपत्याउन सक्लान्, तर यसो यसो गरेर गराए भनेर भन्नु त पर्यो नि। अनि मैले त्यो गरेर चाहिँ मैले सम्भव देखेको छु, र आफूले पनि प्र्याक्टिकल गरेर पनि हेरिसकेँ, हेरिसक्दाखेरि सम्भव देखेको छु, किनभने हामीले उत्पादन गरेका कुराहरू राम्रोसँग उत्पादन भइरहेको छ हेर्नु। अर्काले युरिया डिएपी हालेको मान्छेहरू चाहिँ धान नराम्रो छ, हामीले उत्पादन गरेको ठाउँमा धान राम्रो छ, कुनै रोग किराले पनि एटेक गर्दैन हेर्नुहोस्। अर्काको रातो पहेँलो भएर धान गइरहेको छ हेर्नुहोस्, त्यो के कारण भन्दा तिनै रासायनिक मलको कारण हो हेर्नुहोस्। त्यो बिरुवासँग लड्ने क्षमता छैन त्यहाँनिर हेर्नुहोस्, अब हामीले अर्ग्यानिक तरिकाले गरेर ठाउँमा लड्ने क्षमता छ रोगहरूसँग, त्यो भएर पनि सम्भव देखेको छु।
2: यहाँले यो कुरा गर्दै गर्दा पक्कै पनि हरित अभियान यहाँले चलाइराख्नु भएको छ, यो अभियानको अभियन्ताको रूपमा विभिन्न साथीभाइहरूलाई पनि यो सल्लाह दिइराख्नु भएको छ कि जैविक कृषि गर्न सकिन्छ। हरित अभियान भनेर एउटा पक्कै टिम पनि होला, यहाँले विभिन्न वैज्ञानिकहरू यो जैविक कृषिसँग जोडिएका विशेषज्ञहरूसँग पनि मिलेर अगाडि बढ्नुहुन्छ होला, यसकै बारेमा अलिकति जोडिदिनु न।
3: मेरो कुराहरू, मेरो गुरु भनेको एकजना मधुसूदन पोखरेल हुनुहुन्छ काठमाडौँको कोमलटारमा, तपाईँको चाहिँ पहिला अधिकृत भएर चलाउनु भएको हाम्रो शिव प्रधान हुनुहुन्छ, काठमाडौँमै हुनुहुन्छ, उहाँ पनि 85 वर्ष पुगिसक्नु भयो। उहाँहरूले र धेरै विज्ञहरूले नेपालका धेरै विज्ञहरूले हाम्रा कुराहरू हामीले लेखेका कुराहरू हामीले भनेका कुराहरूलाई फलो गरिराख्नु भएको छ, हेरि पनि राख्नु भएको छ र मलाई गाइडलाइन पनि दिइराख्नु भएको छ र उहाँहरूले चाहिँ मलाई मैले नबुझेका कुराहरूलाई के हो त वास्तविक कुराहरू भनेर गर्दाखेरि उहाँहरूले चाहिँ मलाई बताइदिनु म इन्डियाको हरेक कुनामा कस्तो तरिकाले कृषि भइरहेछ ककरले के गरिरहेको छन् त्यो चाहिँ मैले फलो गरेर हेरिरहेको।
2: यो कुराकानी गर्दै गर्दाखेरि अलिकति बढी हामी चाहिँ हरित अभियानकै कुरा पनि जोडिराखेका छौँ होइन, यो हरित अभियान अथवा जैविक कृषिमा चाहिँ राज्यले कसरी सहयोग गर्नुपर्छ अथवा यसमा चाहिँ कसरी जोड दिन सक्छ राज्यले?
3: हामीले त अब तपाईँको छवटा पोडकहरू हामीसँग टेक्नोलोजी छ, टेक्नोलोजी भएको कारणले गर्दाखेरि छवटा पोडक त हामी जीवनभर किसानलाई दिन्छौँ, जीवनभर खेती गर्न छवटा पोडक दिन्छौँ। त्यही छवटा पोडकको भित्र घुमेर किसानले अरू पोडक बनाउनु पर्यो र माटो सुधार गर्नु पर्यो, मल बनाउन सक्नु पर्यो, तपाईँको भिटामिन बनाउन सक्नु पर्यो, रोग किरा नियन्त्रण गर्ने कुराहरू सक्नु पर्यो भनेपछि त यो त आवश्यकै जस्तो लाग्छ मलाई त। हेर्नुहोस्
2: हजुर हजुर,
3: अब यो कुरोमा राज्यको मास्टर लेभलमा मलाई भन्दा पनि अगाडि उहाँहरूलाई यो टेक्नोलोजीबारे थाहा रहेछ। उहाँहरू गएर डाक्टर कृष्णचन्द्रसँग भेट गरियो अरे आउनु पनि भएको, तर आएर पनि यहाँनिर आएर चाहिँ उहाँहरूले त्यो नाम शुद्ध लिन सक्नु भएन। तर आज नेपाली किसानहरूले चाहिँ उहाँहरूले नाम नले पनि, कृषिको विज्ञ मान्छेहरूले उहाँहरूले नाम नले पनि नेपालकै नेपाली किसानहरूले त खोजे आज हेर्नु ओडब्लुडिसी भन्ने कुरो अहिले 77 जिल्लामा पुगेको छ, काठमाडौँमा 63 छ, पोखरामा 63 छ, दाङ भैरवा तपाईँको मोरङ हरेक पहाडको कुना कुनामा 63 पुगेको छ त, किनभने उनीहरूले बुझे नि त यो चिज चाहिँ रहेछ है गर्नुपर्ने चाहिँ यो रहेछ बाटो भन्ने कुरो त किसानले बुझे। यो त मैले गर भनेर कर लगाएको होइन, हेर्नुहोस् अरू साथीहरू पनि हुनुहुन्छ यसको सम्बन्धीको, कसले कति बुझ्नुभएको छ कसले कति बुझ्नुभएको छ आफ्नो आफ्नो ठाउँमा छ।
2: हजुर हजुर सर, यो ओडब्लुडिसी भन्नुभयो होइन हजुरले?
3: हजुर,
2: यो ओडब्लुडिसी भनेको चाहिँ के हो अनि यहाँले छवटा उत्पादन भनेर बेला बेला जोडिराख्नु भएको छ होइन, यो छवटा उत्पादनमै सबै पर्छन् पनि भन्दै हुनुहुन्छ, माटो सुधारका कुरा पनि गरिराख्नु भएको छ, यो चाहिँ के हो अलिक प्रश्न बनाइदिनु न।
3: ओडब्लुडिसी भनेको अब यसको जरिनै भन्नुपर्दा त धेरै लामो छ होइन, तर ओरिजिनल वेस्ट डिकम्पोजर, अर्काले डुप्लिकेट नगरोस् भनेर पहिला अर्कै नाम थियो, त्यही भएर चाहिँ अहिले अर्को नाम चेन्ज गरेर ओरिजिनल वेस्ट डिकम्पोजर बनाएको हो। अब यसमा एउटा चिजले तपाईँको मल बनाउँछ भने एउटा टाइकोडरमा हामी बजारमा किनिराखेका छौँ, त्यो टाइकोडरमा एकपल्ट किसानले लगाऊ भने जीवनभरि हुन्छ भन्ने मान्छेहरूले त तपाईँको के प्रमाण छ भनेर गर्छन्, त्यो प्रमाण हामी जुटाउन सक्दैनौँ। प्रमाण हामीलाई एउटा वैज्ञानिकले खोज गरेको कुरोलाई हामी त्यसमा ढुक्क पनि छौँ र हामीहरूलाई फाइदा पनि भएको छ र लाने किसानलाई पनि फाइदा भएको छ। अर्को यसमा छवटा पटकमा एउटा माइको राजा भन्ने छ, अर्को तपाईँको एउटा कवाज भन्ने छ रोग क्रिया नियन्त्रण गर्ने, अर्को छ बेबरबेसिनिया भन्ने छ त्यो पनि रोग क्रिया नियन्त्रण गर्ने नै हो। यी छवटा पोडक छन्। अब यी छवटा पोडकमा अहिलेसम्म वैज्ञानिकहरूले खोजेको अनुसारले संसार चलेकै ब्याक्टेरियाबाट रहेछ, हाम्रो शरीर पनि यो वनस्पति पनि यो पृथ्वी सबै चलेको ब्याक्टेरियाबाट रहेछ, हामी सबै प्रलय भएर गयौँ भने पनि यो संसारमा ब्याक्टेरिया मर्ने रहन्छन् भन्ने कुरो हामीले बुझ्यौँ। र अर्को कुरो के हुन्छ भने अहिलेसम्म वैज्ञानिकहरूले खोज गरेको कुरोमा ब्याक्टेरियामा 1% पनि ब्याक्टेरिया वैज्ञानिकले खोज गर्न सकेको रहेन अहिलेसम्म लाभकारी ब्याक्टेरियाहरू, तर छवटा पोडक त छन् यसमा ब्याक्टेरियाहरू, तर हामीहरूले अझ त्योभन्दा पनि लाभकारी कुराहरू हामीले चाहिँ ब्याक्टेरियाको हामीले खोज गरिसकेका, त्योभन्दा पनि लाभकारी 1% भन्दा पनि बढी जति पृथ्वीमा हिजो थियो ब्याक्टेरिया थियो फेरि हामी त्यो ब्याक्टेरिया जमिनमा हामी हाल्न सक्छौँ।
2: हजुर डिलीज्यू, म कुराकानीको करिब करिब अन्तिम तर्फ पनि आइपुगेको छु होइन, अन्त्यमा चाहिँ यहाँले यो हरित अभियान सञ्चालन गर्दै गर्दाखेरि रसायन मुक्त कृषि अथवा चाहिँ जैविक कृषिमा जोड दिउँ भनेर लागिराख्नु भएको छ होइन, जैविक कृषि गर्नको लागि त्यो कृषकले अथवा व्यावसायिक कृषि गरिराखेका व्यक्तिहरूले ध्यान पुर्याउनु पर्ने कुरा अथवा तपाईँको केही सुझाव रहन्छ?
3: हिजो ओडब्लुसी टेक्नोलोजी आएको थिएन भनेदेखि हामीलाई गाह्रै थियो, जब ओडब्लुसी टेक्नोलोजी आइसके पछाडि हामीलाई गाह्रो छैन, किनभने हाम्रै वरिपरि सबै चिज छ, हामीले नदेखेको मात्रै हो, नजानेको ज्ञानको कमी मात्रै भएको हो, र त्यो कुराहरू चाहिँ हामीले किसानमा चाहिँ हामीले दिने गरेको छौँ, हामीले जानेको र कतिपय कुराहरू किसानले पनि जानेको छ, विज्ञ त किसान हो, त्यही किसानले रिसर्च गरेर त्यही किसानले अनुभव गरेको कुरो न कतिपय वैज्ञानिकहरूलाई त्यसलाई नै फलो गरेर पनि आफ्नो नाम अगाडि राखेका छन्। र विज्ञ वास्तव भन्यो भने वैज्ञानिक भनेको विज्ञ भनेको किसान हो, उसले त 3 महिनासम्म कुनै पनि कुराहरूलाई मिहिनेत गरेर चाहिँ कसरी गर्ने के गर्ने, एकपल्ट हुँदैन अर्कोपल्ट हुँदैन अर्कोपल्ट हुँदैन अर्कोपल्टमा सफल भएर निस्केको छन् किसानहरू छन् नि त, र त्यो सम्भव छ हामीले देख्दाखेरि चाहिँ, र ओडब्लुडिसी टेक्नोलोजी थिएन भने असम्भव जस्तै थियो, तर अझ अब अहिले हामीसँग ओडब्लुडिसी टेक्नोलोजी भएन भने पनि हामी सम्भव गराउन सक्ने हामीले बाटोहरू खोजेर बसिरहेको।
2: अन्तिममा चाहिँ यो हरित अभियानका सन्दर्भमा चाहिँ आम अहिले रेडियो नेपाल सुनिराख्नु भएका श्रोताहरूलाई अथवा व्यावसायिक कृषि गरिराख्नु भएका कृषकहरूलाई चाहिँ यहाँको केही सुझाव रहन्छ?
3: उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, रासायनिकतिर तपाईँहरू बल नगर्नुहोस्, अर्ग्यानिकतिर मोडिनुहोस्। हामीले गर्ने भनेको के भने, लागत सबभन्दा कम लागत कम गर्ने हो र उत्पादन बढी गर्ने, अनि मात्रै त्यो लागत कम गराउने मात्रै उत्पादन बढी गरेको उत्पादनबाट हामीले नाफा लिन सक्छौँ। लागतै हामीले बजारको चिज किन्दा किन्दा किन्दा किन्दा हैरान हुन्छ, भरे उत्पादन गरिसकेर बेच्दाखेरि त्यो दोकानलाई दिन पनि पुग्दैन भने कहाँबाट नाफा कमाउँछ? अनि एक वर्ष दुई वर्ष जेने तेने तामझामसँगले किसानहरूले खेती गर्नुहुन्छ, त्यसपछि छोडेर फेरि साउदी अरबबाट खाडी मुलुक जानुपर्ने स्थिति देखिन्छ। यहीँ हामीले देखिरहेका छौँ, दस वर्ष साउदी अरबतिर बसेर मलेसियातिर बसेर आएर यहाँ कृषि गर्छौँ भने तामझाम गरेको नलेज छैन, केही छैन, भरे ड्याममा डुबेर चाहिँ फेरि साउदी अरबै जानुपर्ने स्थिति आएको छ। बाटो त नहुने तर सही ट्याक समातेर काम गर्नु भने सफल छ, त्यतिमा राम। म चाहिँ उहाँहरूलाई अर्ग्यानिकतिर जैविकतिर मोडिनुहोस् भनेर उहाँहरूलाई सल्लाह सुझाव भन्न चाहन्छु मेरो तर्फबाट।
2: समय दिनुभयो, यो समय र संवाद दुवैको लागि रेडियो नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
3: केही कुराहरू राख्ने मौका दिनुभएकोमा मेरो तर्फबाट पनि धन्यवाद भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो रसायन मुक्त हरित अभियानका एकजना अभियन्ता दिल्ली खतिवडा। व्यावसायिक कृषि र हरित अभियानका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै
0: कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
5: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
5: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ रेबिका सेफी उल्लाको स्वरमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ यहाँहरूलाई विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ लालबहादुर गन्धर्वको स्वर तथा सङ्कलनमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ। नवीन किशोर राईको स्वर तथा सङ्कलनमा यो गीत सुनिसकेपछि यहाँहरूले राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। सरकारले भोटेकोसी बाढीमा ज्यान गुमाएका व्यक्तिको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै भदौ 23 गते जेन्जी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले भोटेकोसी बाढी पछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भएकाको निशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति 10,00,000 रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। यस्तै भोटेकोसी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र बाढीबाट प्रभावित नागरिक तथा व्यवसायको तत्काल पुनरुत्थानका लागि राहत कर तथा महसुल छुट लगायतका सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य आज पनि जारी रहेको छ। यस क्रममा भोटेकोसी बाढीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाद्वारा जारी अपडेटमा लामटाङ र चिलिमे हाइड्रो कम्पनीका टनेलमा विदेशी स्थित खोज तथा उद्धार टोलीले खोजी कार्य जारी रहेको जनाएको छ। यसै क्रममा त्रिशुली 3A नेपाली र चिनिया प्राविधिक गरी 93 जनाको संयुक्त उद्धार टोली र त्रिशुली 3B नेपाली सेनाको 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी रहेको अपडेटमा जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,252 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, चितवनमा 355, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 190 र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझाएको 18 गरी 1,252 जनाको शव फेला परेको हो। यस्तै घाइते भएका मध्ये 1 जनाको टिचिङ अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज मृत्यु भएको छ। यसै गरी फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 201 महिला, 327 पुरुष, 369 नखुलेको गरी जम्मा 897 वटा शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। साथै पहिचान नभएको 1,052 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यस्तै हालसम्म बेपत्ता भएका 4,798 जनाको खोजी कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी बाढीमा पड़ी विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रबाट करिब 300 जना विदेशी नागरिक सहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले आज जानकारी दिनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज। लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी राजु श्रेष्ठ,

बेसी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: गजल गंगा। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। तिमी थियौ र पुरा थियौ यो जिन्दगी, तिमी थियौ र पुरा थियौ जिन्दगी, तिमी थियौ र पुरा थियौ यो जिन्दगी। तिमी गएपछि आधा झैँ भयो, तिमी गएपछि आधा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। दुःख पीडा अभावले तला थपिरहे, दुःख पीडा अभावले तला थपिरहे, सुख भनेको त भुइँतला झैँ भयो, सुख भनेको त भुइँतला झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। यो देशको एउटा बिरङ्गिन चित्र, यो देशको एउटा बिरङ्गिन चित्र, आँखामै बस्यो आँखा झैँ भयो, आँखामै बस्यो आँखा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। नछुन मिल्ने न सधैँ हेर्न मिल्ने, नछुन मिल्ने न सधैँ हेर्न मिल्ने, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, जिन्दगी बार्दलीको गमला झैँ भयो, जिन्दगी बार्दलीको गमला झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो।
1: गजलकार खेम बगरको यो गजल वाचनसँगै आजको गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैमा हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 50-55 मिनट अर्थात 11 बजेको हाराहारीसम्म तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आजको गजल गङ्गा सञ्चालनका लागि पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट हुनुहुन्छ अनि म राम अविरल तपाईँसँगको सहयात्रामा छौँ। आजको यो गजल गङ्गालाई सुन्दर बनाउनका लागि, सभ्य बनाउनका लागि हामीसँग स्थायी घर अछाम अहिले नेपालगञ्जमा बस्दै आउनुभएका गजलकार खेम बगर आउनु भएको छ। खेम बगरले आफूले लेख्नुभएका गजलहरूको डायरी बोकेर रेडियो नेपालको स्टुडियोसम्म आउनुभएको हो। उहाँले वाचन गर्नुभएका गजलहरू यो बसाइमा प्रस्तुत हुनेछन् अनि सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउने प्रयास विगतका श्रृङ्खलामा जस्तै आज पनि गरिरहनेछौँ। कार्यक्रम आरम्भ गर्छौँ एउटा सुमधुर गजल सङ्गीतबाट जसमा काव्य आचार्यको स्वर रहेको छ, पूजा आराधनाको गजल रचना हो अनि सागर शरद अधिकारीको सङ्गीत हो। यो सुमधुर सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि

0: काव्य आचार्यको स्वर, पूजा आराधनाको रचना अनि सागर शरद अधिकारीको सङ्गीत हामीले कार्यक्रम गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। यी सुमधुर गजलका शेरहरूबाट साङ्गीतिक मनोरञ्जन प्राप्त गर्नुभयो होला भन्ने हाम्रो विश्वास विश्वाससँगै अगाडि बढ्न चाहन्छौँ। खेम बगर आउनु भएको छ, स्थायी घर अछाम हो, अहिले नेपालगञ्जमा बसेर आफ्नो कर्म गरिराख्नु भएको छ। काम विशेषले काठमाडौँ आउनुभएको बेला रेडियो नेपालको स्टुडियोमा आउनुभयो खेम बगर। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नु भएको छ। अब हामी अगाडि गजलकार खेम बगरलाई प्रस्तुत गर्छौँ।
1: हेर्नु, शत प्रतिशत

0: हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, यो आँखाको लत त्यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ। दुनियाँका सारा खुसी लिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, उधारोमा पनि बिक्री भएन म, उधारोमा पनि बिक्री भएन म, र त तिम्रै दिलमा थन्किन पाए, र त तिम्रै दिलमा थन्किन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि तिम्रो शिरमा सजिन पाए, फेरि तिम्रो शिरमा सजिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, पाउजु बनेको छ जिन्दगी यो, पाउजु बनेको छ जिन्दगी यो, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, अन्धकारको जुनकेरी हुँ म, अन्धकारको जुनकेरी हुँ म, अँध्यारो आएपछि देखिन पाए, अँध्यारो आएपछि देखिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई सम्झिन पाए, वर्षौँपछि आफैलाई सम्झिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, मलाई लागेको लत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कति क्रूप देख्यो होला ढुङ्गा, कति क्रूप देख्यो होला ढुङ्गा, ओहो सिसाको नफरत चान्चुने होइन, ओहो सिसाको नफरत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, पुतलीले दिएको खत चान्चुने होइन, पुतलीले दिएको खत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, घरी हराउने घरी मै सँगसँगै हिँड्ने, घरी हराउने घरी मै सँगसँगै हिँड्ने, मेरो छायाको हरकत चान्चुने होइन, मेरो छायाको हरकत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, तिमीसँगको मोहब्बत चान्चुने होइन, तिमीसँगको मोहब्बत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, ओहो बगरको विगत चान्चुने होइन, ओहो बगरको विगत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन,
1: खेम बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल, रेडियो नेपालको तरङ्गमा कार्यक्रम गजल गङ्गा सुन्दै हुनुहुन्छ। यो हाम्रो राष्ट्रिय प्रसारण हो, हाम्रा मिडियम वेभका फ्रिक्वेन्सीहरूसँगै एफएम रेडियो स्टेसन अनि www.radionepalonline.com संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। लक्ष्मण विष्ट अनि राम अविरल तपाईँसँगको सहयात्रामा यहीँनिर आग्रह गर्छौँ। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको पनि ख्याल गर्नुहोला। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बिन्दु परियारको स्वर रहेको छ। गजलकार माधव निर्दोषको गजल रचना हो अनि सन्तोष श्रेष्ठको सङ्गीत हो। यस मधुर सङ्गीत हामीलाई सुन्दै रहनुभएका तपाईँ सबैका लागि

0: परियारको स्वर, माधव निर्देशको रचना, सन्तोष श्रेष्ठको सङ्गीत हामीले यहाँहरूको माझमा प्रस्तुत गर्यौँ। यो समयमा समय सान्दर्भिक भए होला, मन कहीँ न कहीँ कतै न कतै दुखी राखेको थियो भने मलम पट्टी लगाउने काम गजलका स्वरहरूले गरे होलान्, यो विश्वास गर्छौँ र आग्रह गर्छौँ। तपाईँ पनि गजलहरू लेखिराख्नु भएको छ, गजललाई माया गर्नुहुन्छ, गजललाई सम्मान गर्नुहुन्छ, गजलप्रति तपाईँको रुचि छ भनेदेखि र लेख्नु भएको छ भने gazalganga@gmail.com यसमा पठाउन सक्नुहुनेछ। अनि काठमाडौँ आउनु भएको छ भने सिधा सिधा रेडियो नेपालको स्टुडियोमा आउनुहोला अनि आफ्ना गजलहरू यसरी नै वाचन गर्नुहुनेछ र हामी तपाईँका गजलहरू रेडियोका तरङ्ग मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि फेरि गजलकार खेम बगरका गजलहरू सुन्छौँ कार्यक्रम गजल गङ्गा।
1: असर ओखतीका कति छन् कति, असर असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, मेरै जीवनमा आएर चम्कन्छ अरे, मेरै जीवनमा आएर चम्कन्छ अरे, चर्चा चादनीका कति छन् कति, चर्चा चादनीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, इच्छा प्रेसिका कति छन् कति, इच्छा प्रेसिका कति छन् कति, फाइदा विषादीका कति छन् कति, काटमार गर्न थाले आफ्नै दाजुभाइ, काटमार गर्न थाले आफ्नै दाजुभाइ, बेफाइदा सम्पत्तिका कति छन् कति, बेफाइदा सम्पत्तिका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सधैँ तिम्रो शिरमा फुलिरहने, सधैँ तिम्रो शिरमा फुलिरहने, चाहना जिन्दगीका कति छन् कति, चाहना जिन्दगीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, पानीमै टडपी टडपी मर्यो माछा, पानीमै पानीमै टडपी टडपी मर्यो माछा, कहानी प्यासीका कति छन् कति, कहानी प्यासीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सुनाउन मन थियो बगरको कथा, सुनाउन मन थियो बगरको कथा, किस्सा नदीका कति छन् कति, किस्सा नदीका कति छन् कति, असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति। आँखामा देखिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, तिम्रो जस्तो हुनु पर्थ्यो बिर्सिने कला, तिम्रो तिम्रो जस्तो हुनु पर्थ्यो बिर्सिने कला, मात्र छु सम्झिन मैले जानेको, मात्र छु सम्झिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, अन्धकारको जुनकेरी हुँ म, अन्धकारको अन्धकारको जुनकेरी हुँ म, अँध्यारोमा दौडिन मैले जानेको, अँध्यारोमा दौडिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, आइजाए नदी म सिकाउँछु तँलाई, आइजाए नदी म सिकाउँछु तँलाई, आइजाए नदी म सिकाउँछु तँलाई, म बगर हुँ रित्तिन मैले जानेको, म बगर हुँ रित्तिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको। तिम्रो ओठमा फुलेका राता फुलहरूले, तिम्रो ओठमा फुलेका राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, फकिरको उपमा पाएका रहेछन्, फकिरको फकिरको उपमा पाएका रहेछन्, हामीले बाटोमा छोडेका राता फुलहरूले, हामीले बाटोमा छोडेका राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, आफै जलेका राता राता फुलहरूले, आफै जलेका राता राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, नाथे रङ उडेका राता फुलहरूले, नाथे रङ उडेका राता फुलहरूले बोक्छन् आगोका ज्वाला राता फुलहरूले प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन् प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन् प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन् आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन् फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन् आफै जलेका राता राता फुलहरूले आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन् फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन् हामीसँग हिँडेका राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन् फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन् हामीसँग हिँडेका राता फुलहरूले मेरै जीवनमा आएर बस्छु भन्छन् मेरै जीवनमा आएर बस्छु भन्छन् नाथे रङ उडेका राता फुलहरूले नाथे रङ उडेका राता फुलहरूले सपनाहरूलाई काँडा बनाउने रहेछन् सपनाहरूलाई काँडा बनाउने रहेछन् आँखामा जमेका राता फुलहरूले आँखामा जमेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला राता फुलहरूले अझैसम्म प्यास मेट्न पाएका छैनन् अझैसम्म प्यास मेट्न पाएका छैनन् बगरमा झरेका राता फुलहरूले बगरमा झरेका राता फुलहरूले तिम्रो ओठमा फुलेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला राता फुलहरूले
0: बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ आभार व्यक्त गर्छौँ धन्यवाद व्यक्त गर्छौँ कार्यक्रम गजल गङ्गाको शोभा बढाइदिनु भएको छ अछाम अछामबाट नेपालगञ्ज नेपालगञ्जबाट काठमाडौँ आउनु भएको बेला रेडियो नेपालसम्म आउनुभयो आफ्ना गजलहरू गजल गङ्गाका लागि दिनुभयो वाचन गरिदिनुभयो कार्यक्रमको शोभा बढिरहेको छ यो विश्वास हामीले लिएका छौँ श्रोताहरूले आनन्द महसुस गर्नुभएको छ होला आनन्द अनुभूत गर्नुभएको छ होला सुनौ सुनौ लाग्ने खिम बगरका गजलहरू अझै बाँकी छन् अहिलेका लागि निशा देसारको स्वर सुनाउँछौँ डब्बु छेत्रीको रचना हो अनि ज्योति प्रकाशको सङ्गीत हो यस मधुर सङ्गीत कार्यक्रम गजल गङ्गा सुन्दै रहनुभएका तपाईँ सबैका लागि

0: निशा देसारको स्वर, डब्बु छेत्रीको रचना र ज्योति प्रकाशको सङ्गीत सुनिरहँदा कहीँ न कहीँ कतै न कतै तपाईँले आफ्ना अनुभव आफ्ना अनुभूतिहरू पाउनुभयो होला। यसर्थमा स्रष्टाहरूप्रति हाम्रो समान सम्मान छ। अहिलेको लागि खेम बगरका गजलहरू फेरि सुन्छौँ। यो लहरमा अगाडिको गजल वाचन खेम बगरबाट।
1: आफूले आफैलाई धोका दिन्न भनेको, आफूले आफैलाई धोका दिन्न भनेको अब जिन्दगी बनाउँछु भिन्न भनेको, आफूले आफैलाई धोका दिन्न भनेको अब जिन्दगी बनाउँछु भिन्न भनेको, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, आफूले आफैलाई धोका दिन्न भनेको अब जिन्दगी बनाउँछु भिन्न भनेको, तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको, तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको, लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही, लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही, सायद बिर्सियो होला बिर्सिन्न भनेको, बिर्सियो होला बिर्सिन्न भनेको अब जिन्दगी बनाउँछु भिन्न भनेको, आखिर त्यही छाया रहेछ जिन्दगी, आखिर त्यही छाया रहेछ जिन्दगी, उज्यालो आएपछि देखिन्न भनेको, उज्यालो आएपछि देखिन्न भनेको, आफूले आफैलाई धोका दिन्न भनेको अब जिन्दगी बनाउँछु भिन्न भनेको। फुल बिनाको गमला म होइन, फुल बिनाको गमला म होइन, दुःखहरूको भैतला म होइन, फुल बिनाको गमला म होइन, दुःखहरूको भैतला म होइन, के को हुकुम गर्छु म माथि, के को हुकुम गर्छु म माथि, के को हुकुम गर्छु म माथि, तिम्रो परछाया म होइन, तिम्रो परछाया म होइन, दुःखहरूको भैतला म होइन, इन्द्रेणी झैँ फुलुन फुलहरू, इन्द्रेणी झैँ फुलुन फुलहरू, त्यो रङ्गिन बगैँचा म होइन, त्यो रङ्गिन बगैँचा म होइन, दुःखहरूको भैतला म होइन, बन्न सकिएन बाको लौरो, बन्न सकिएन बाको लौरो, आमाको चस्मा म होइन, आमाको चस्मा म होइन, दुःखहरूको भैतला म होइन, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ, भित्ताको ऐना म होइन, भित्ताको ऐना म होइन, आफू सधैँ अन्धकारमा रहेर, आफू सधैँ अन्धकारमा रहेर, उज्यालो दिने चन्द्रमा म होइन, उज्यालो दिने चन्द्रमा म होइन, सधैँ यस्तै सोच्दो हो बगर, सधैँ यस्तै सोच्दो हो बगर, सुखको कथा म होइन, फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन, मेरा त परछाया पनि थिए, मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए, मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए, मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको, फेरि मै हत्यारा पनि थिए, फेरि मै हत्यारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए, जुनकै चर्चा छ यो बस्तीमा, जुनकै जुनकै चर्चा छ यो बस्तीमा, आकाशमा त तारा पनि थिए, आकाशमा त तारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, म तिम्रो चस्मा पनि थिए, म तिम्रो चस्मा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए, मेरै छाया बनेर मैसँग हिँड्ने, मेरै छाया बनेर मैसँग हिँड्ने, इच्छा प्रेयसीका यस्ता पनि थिए, इच्छा प्रेयसीका यस्ता पनि थिए, सबैले फुलहरू

0: चुक्न थाले, सबैले फुलहरू चुम्न थालेछन्, सबैले फुलहरू चुम्न थालेछन्। फुलको बोटमा काँडा पनि थिए, फुलको बोटमा काँडा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। छोरी हराएकै समाचार पढिरह्यो सधैँ, छोरी हराएकै समाचार पढिरह्यो सधैँ, छोरी हराएकै समाचार पढिरह्यो सधैँ। समाचारहरू ताजा पनि थिए, समाचारहरू ताजा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा। कोही आँखामै बेपत्ता पनि थिए, कोही आँखामै बेपत्ता पनि थिए, मेरा त पर्छाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए।
1: खेम बगरलाई धन्यवाद दिन्छौँ, आभार व्यक्त गर्छौँ। समय मिलेछ, समय अनुकूल भएछ, काठमाडौँ आउने जाने क्रममा रेडियो नेपालसम्म आएको बेला आफ्ना गजलहरू वाचन गरिदिनु भयो र फेरि आउँदा पनि सम्झिनु होला गजल गङ्गालाई, यहीँनिर आभार व्यक्त गर्छौँ र धन्यवाद व्यक्त गर्छौँ। र अब छुट्टी नै लाग्दा अर्को सुमधुर गजल सङ्गीत सुनाउने नै छौँ। त्योभन्दा अगाडि सुनसान रात एकान्त समय आफन्तको याद, स्वाभाविक हो, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। ग्यास स्टोभ अगेना चुलोमा कहीँ कतै आगोको फिलिङ्गो झिलिङ्गो हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गरौँ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। फेरि सम्झायौँ, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। घरमा ज्येष्ठ नागरिक हुन सक्नुहुन्छ, बाल बच्चाहरू हुन सक्नुहुन्छ, उहाँहरूको विशेष ध्यान दिनुहोला। सम्झिनु पर्ने थुप्रै कुराहरू हुन सक्छन्, सम्झिएर पुरा गरेर मस्तसँग निदाउनका लागि अनुरोध गर्यौँ र बाँकी रहेको समयका लागि रेणु विष्टको स्वर सुनाउँछौँ। लोकराज अधिकारीको रचना हो, महेश खड्काको सङ्गीत हो। यो सुमधुर गजल सङ्गीत तपाईँको लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 19 गते शुक्रबार, भाद्रपद कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार सेप्टेम्बर 4 तारिक सन् 2026, नेपाल सम्मत 1146, गुणलागा अष्टमी, अष्टमी व्रत गोरखकाली पूजा, श्री कृष्ण जन्म अष्टमी व्रत गौरा पर्व। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम करिब 7 बजेसम्म, 7 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 7:25 बुझौन कार्यक्रम प्रसारण गर्नेछौँ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:10 करिब 8:45 हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्नेछौँ, 8:45 9 बजेसम्म कृष्ण भजन सुन्नुहुनेछ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ समय सन्दर्भ कार्यक्रम करिब 10 बजेसम्म, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 10:05 करिब 10:40 साहित्य संसार कार्यक्रम सुन्नुहुनेछ, 10:40 11 बजेसम्म श्रीकृष्ण जन्माष्टमीको विशेष कार्यक्रम प्रसारण गर्नेछौँ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।

संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् त्यागस्य च ऋषिकेश पृथक् केशिनिषूदन। अर्जुनले भने, हे महाबाहो, हे केशिनिषूदन, म संन्यास र त्यागका विषयलाई, त्यागका तत्त्वलाई छुट्टा छुट्टै जान्न चाहन्छु। अर्जुनको जीवनमा 18 अध्याय प्रारम्भ भयो। थाहा छैन हाम्रो जीवनमा कतिौं अध्याय चलिरहेको छ। अर्जुनले सद्गुरु पाए, अर्जुनले जीवनको मूल भाव भेटाए। हामीले सद्गुरु पाएका छौँ कि छैनौँ थाहा छैन, जीवनको मूल भाव भेटाएका छौँ कि छैन त्यो थाहा छैन। सद्गुरुसँगै जीवन पूर्णतामा पुग्छ, मूल भावमा पुगिहाल्छ। जीवन जब मूल भावमा पुग्दछ त्यतिखेर यो प्रश्न जन्मिन्छ, जुन प्रश्न अर्जुनले सोध्दैछ। आउनु सबै यो प्रश्नभित्र प्रवेश गरौँ। अर्जुनले तीनवटा अलग अलग शब्द उच्चारण गरेर सम्बोधन गरेर तीनवटा अलग अलग शब्दले सम्बोधन गरेर भगवान कृष्णलाई यो प्रश्न सोध्दैछन्। के भन्छन्? हे महाबाहो, हे ऋषिकेश, हे केशिनिषूदन। पक्का पनि तीनवटा अलग अलग विषय उठाउँदैछन् अर्जुनले, तीनवटा अलग अलग भाव अर्जुनको मनमा छ। श्रद्धाको कुरा भयो, लामो चर्चा भगवान कृष्ण र अर्जुनको बिचमा भइसक्यो र त्यसको चर्चाको पनि शिखर श्रद्धाको पनि चर्चा भइसक्यो। त अब एउटा प्रश्न सदा बाँकी थियो अर्जुनको मनमा, त्यो सन्यास के हो र त्याग के हो? यो प्रश्न अर्जुन यहाँ उठाउन गइरहेका छन्। र महर्षि व्यासले यो अध्यायको नाम दिनुभएको छ, मोक्ष सन्यास योग। एउटा शब्द छ मोक्ष, अर्को शब्द छ सन्यास, र सोध्दछन् सन्यास र त्यागको विषयमा सम्बन्ध के छ। त्यागबाट मोक्ष फलित हुन्छ, सन्यास जीवनको परम अवस्था हो। त्योभन्दा अगाडि मनुष्यले केही देखेकै छैन। बस मोक्ष र सन्यास भन्दा अगाडि मनुष्यको जीवन जाँदै जाँदैन, जीवनको पूर्णाहुति हो। बस मनुष्य हुनुको मात्रै होइन, यो ब्रह्माण्डको एउटा अंश हुनुको पुरै प्रयोजन सकियो मोक्ष र सन्याससँगै। पूर्वका ऋषिहरूको अन्तिम खोज मोक्षको हो, जीवनका सबै दुःखबाट म जब मुक्त हुन्छु त्यसलाई मोक्ष भनिन्छ, र जब म आफूभित्र स्थापित हुन्छु त्यसलाई सन्यास भनिन्छ। अर्जुनले उठाउन सक्ने पनि अन्तिम प्रश्न उठाए र महर्षि व्यासले जे कल्पना गर्न सक्नुहुन्थ्यो त्यो आत्यन्तिक नाम यो अध्यायलाई दिनुभयो। त यी तिनवटा शब्दले किन सम्बोधन गरे अर्जुनले? हेरौँ, पहिलो भने महाबाहो। महाबाहु भनेको धेरै शक्ति धेरै सामर्थ्य भएको, सन्यासको तत्त्व बुझाउन सक्ने मोक्षको तत्त्व बुझाउन सक्ने भनेको परम सामर्थ्यवान व्यक्ति हो त्यो। तत्त्व सोधिरहेका छन्, तत्त्वम इच्छामी वेदितुम, त्यो तत्त्व जान्न मन छ मलाई। बाहिरको सामान्य ज्ञान होइन, यो भनेको यो भनेर बुझाइदिने कुरा होइन, तत्त्व तह मलाई जान्न मन छ। त्यसकारणले प्रभु तपाईँमा परम सामर्थ्य छ, तपाईँले सक्नुहुन्छ त्यो भन्ने भावका साथ महाबाहो भनेर सम्बोधन गर्छन्। अब दोस्रो सम्बोधन अर्जुन गर्दछन् ऋषिकेश। ऋषिकेश भनेको के हो? जो अन्तर्यामी छ। अर्जुनले अहिलेसम्म देखे होला कि बाहिरका कर्महरू महत्त्वपूर्ण छैनन्, मैले के कर्म गर्छु त्यो महत्त्वपूर्ण छैन, युद्धमै भइकन पनि म परम सन्यासी हुन सक्छु र मन्दिरको बीचमा पनि म परम भोगी हुन सक्छु, परम पापी हुन सक्छु, म भजन कीर्तन गर्दा गर्दै पनि परम पापी हुन सक्छु, यज्ञ दान तप गर्दा पनि परम

0: पापी हुन सक्छु, अर्कोतिर म पापहरूका बीचमा रहेर पनि परम सन्यासी हुन सक्छु। त्यो देखेपछि अर्जुनलाई के भयो भने, भित्रको कुरा बुझाइदिनुहोस् मलाई, मलाई बाहिरको कुरा बुझ्नु छैन, अब यो युद्ध लडौँ नलडौँ यो परेको केही पनि मलाई विषय नै लागेन, यो युद्ध मेरो विषय नै रहेन, अब मेरो विषय चाहिँ अब म भित्रबाट तत्त्वतः जानु, यो मात्रै विषय हो। त्यही भएर अर्जुनले ऋषिकेश भनेर सम्बोधन गरे, र तेस्रो सम्बोधन छ केशिनी सुदन, यानी विघ्न हर्ता, सारा बाधाहरू हरण गर्नेवाला। अर्जुनलाई थाहा छ कि मोक्ष र सन्यासको बाटोमा हिँड्दाखेरि हजारौँ विघ्न बाधा आउँछन्, र सारा विघ्न बाधा भित्रबाट आउँछन्, बाहिरबाट आउँदैनन्। मोक्षतिर यात्रा गर्ने व्यक्तिको लागि युद्ध पनि अवसरै बन्छ, जे पनि अवसर बन्छ उसको लागि। श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 2 श्री भगवान भन्नुहुन्छ, काम्यानाम कर्मणाम न्यासम सन्यासम कवयो विदुः सर्व कर्म फल त्यागम प्राहुस त्यागम विचक्षणाः। श्री भगवानले भन्नुभयो, कति पण्डितहरूले त काम्य कर्महरूको त्यागलाई सन्यास भन्ने सम्झन्छन् भने, अन्य विचार कुशल पुरुषले सबै कर्महरूका फलको त्यागलाई त्याग भनेर भन्दछन्। अत्यन्तै संवेदनशील बिन्दुमा हामी आइपुग्यौँ। गीता जस्तो परम संवेदनशील शास्त्रलाई छुँदाखेरि बुद्धि पुऱ्याएर मात्रै हुँदैन, आफूभित्रको संवेदनशीलतालाई जन्माउनु पर्छ। गीताको जुन उच्चतम भाव छ, त्यति भाव मेरो जीवनमा जन्माउनु पर्छ, अनि बल्ल म गीताको भावलाई बुझ्न सक्छु, ग्रहण गर्न सक्छु। त्यसकारणले अध्यात्मका हरेक प्रयास आफ्नो विकासको प्रयास हो, आत्मविकास हो अध्यात्म, सेल्फ डेभलपमेन्ट हो अध्यात्म। आउनुहोस् यो श्लोकलाई हेरौँ, कति पण्डितहरूले के भन्दछन् त, काम्य कर्मको त्यागलाई नै सन्यास हो भनेर भन्दछन्। काम्य कर्म भनेको के हो? धेरै प्रकारका कर्महरू गर्छौँ हामी बिहानदेखि बेलुकीसम्म, कर्म त छोड्न सकिँदैन, नहि कश्चित् क्षणमपि जातु तिष्ठत्य कर्मकृत कार्यते हेवसः कर्म सर्व प्रकृति जैर गुणै। अध्याय 3, कर्म छोड्न सकिँदैन किनभने मनुष्यको योनि कर्म योनि हो, केही न केही कर्म त भइरहेको हुन्छ मबाट। तर ती कर्महरू विभिन्न प्रकारका हुन्छन्। केही पण्डितहरूले के भन्छन् भने, कामनाले युक्त कर्म चाहिँ छोडिदेऊ, यो छोड्यो भने सन्यास हुन्छ भन्छन्। सन्यासको परिभाषा केही पण्डितहरूले यसरी गर्दछन्। बडो श्रद्धाका साथ भगवान कृष्णले पण्डित भन्नुहुन्छ। यी पण्डितहरूले भनेको पनि आफ्नो ठाउँमा ठिक छ कि काम्य कर्म छोड। काम्य कर्म भनेको के हो? जुन कर्म गर्दाखेरि मलाई सुख प्राप्त गर्छु, समृद्धि प्राप्त गर्छु भन्ने मेरो मनमा सोच हुन्छ, यो संसारमा मेरा अनुभवहरूलाई अझ सुन्दर बनाऊ भन्ने सोच हुन्छ, ती सारा कर्म काम्य कर्म हो। त्यसो त हाम्रो धर्मशास्त्रहरू पनि सबै काम्य कर्मले भरिएका छन्। त यी सारा काम्य कर्म मैले छोडेँ भने त्यसलाई सन्यास भनिन्छ भनेर कतिपय पण्डितहरूले भन्दछ। तर यो सत्यबाट धेरै पर छ, किनभने कर्म छोड्न सकिँदैन, र कर्म छोड्नु पर्छ भन्ने विषयको पक्षपाती भगवान कृष्ण होइन। भगवान कृष्णले त एउटा विराट क्रान्ति ल्याउनु भएको छ। कस्तो क्रान्ति? त्यो भगवद् गीताको अध्याय 4 थाहा हुन्छ कि यो मूल ज्ञान छ नि, मूल ज्ञान चाहिँ हरायो, मैले मनुलाई दिएको थिएँ, मनुले अनि आफ्नो प्रक्रियाबाट सारा संसारमा फैलाए, तर त्यो ज्ञान हरायो भन्नुहुन्छ भगवान कृष्ण। के ज्ञान हरायो? कर्म योग हरायो। कर्म गर्दा गर्दै पनि, जीवनका सबै जिम्मेवारी पुरा गर्दा गर्दै पनि भगवानसँग जोडिन सकिन्छ, परमात्मासँग जोडिन सकिन्छ भन्ने ज्ञान भगवद् गीताको पालासम्ममा, महाभारतको पालासम्ममा लुप्त भइसकेको थियो। त्यो ज्ञानलाई अध्याय चारमा भगवानले उठाउनु भयो भगवद् गीताको, र त्यही कुरालाई फेरि यहाँ सम्झाउनुहुन्छ कि हेर, कुनै पनि कर्म छोड्न सकिँदैन। काम्य कर्म छोड्यो भने जीवन बडो अधुरो हुन्छ। तिमी सक्दै सक्दैनौ कर्म छोड्न, किनभने जीवनले कर्मको माग गरेको हुन्छ। कर्म छोड्न खोज्नु तिमी भित्रबाट पुरै बिग्रिन्छौ, भित्रबाट तिम्रो व्यक्तित्व बिग्रिन्छ र भित्रबाट तिम्रो ऊर्जा पुरै खण्डित हुन्छ। तर पनि यो एक प्रकारको मत हो, यो एक प्रकारको विचार हो भनेर यो विचार राखिदिनुहुन्छ भगवान कृष्ण। यी पण्डितहरू यसो भन्छन्। अर्को, सर्व कर्म फल त्यागम प्राहुस त्यागम विचक्षणाः। अब विचक्षण पुरुषहरू, विचक्षण यानि जो मननशील छन्, जो अत्यन्तै विचारवान छन्, ती व्यक्तिहरू चाहिँ के भन्छन् रे भने, सबै कर्महरूका फलको त्यागलाई नै त्याग भनेर भन्छन् भनेर भन्नुहुन्छ। र यी व्यक्ति चाहिँ विचार कुशल भन्नुहुन्छ। कहीँ कहीँ भगवान कृष्णले आफ्नो मत पनि यस्तै छ है भन्ने खाले भाव व्यक्त गर्दै हुनुहुन्छ यहाँ अर्जुनलाई। के भन्नुहुन्छ कि हेर, त्योभन्दा त धेरै राम्रो र धेरै सुन्दर अवस्था के हो भने, सबै कर्मका फलहरूको त्याग गर। कर्म त चलिराखोस्, कर्मका फलहरू त्याग गर, यस्तो भनेर विचार कुशल व्यक्तिहरू भन्दछन्। सबैको विचार यहाँ राखिदिँदै हुनुहुन्छ है। अर्जुनले रोज्ने मौका पाउन, अर्जुनले देख्ने मौका पाउन, जब अँध्यारो र उज्यालो दुइटै कुरा म सँगै राखिदिन्छु, अन्धकार र प्रकाश, भने बल्ल व्यक्तिले अन्धकार रोज्ने हो कि प्रकाश रोज्ने हो बुझ्न पाउँछ। सद्गुरुले जहिले सुकै रोज्ने स्वतन्त्रता दिए। सद्गुरुले यही नै गर भनेर कहिले पनि भनेनन्, किनभने व्यक्तिको विकास हुँदै हुँदैन त्यसरी।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: पूर्णतम पुरुषोत्तम भगवान श्री कृष्णले जीव कल्याणका लागि अवतार लिएर अवतरित हुनुभएको पावन दिन श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा आध्यात्मिक ज्ञान वृद्धिका साथै निष्काम सेवायुक्त भक्तिमा उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैमा हार्दिक मङ्गलमय शुभकामना एवं बधाई। श्री राधा माधव।

में ही मन को लगा दे। सुर कला एवं 64 गुणले युक्त भई अवतार लिएर आई अधिकारी जीवात्माहरूलाई आफ्नो दिव्यानन्द प्रदान गर्नुहुने योगेश्वर भगवान श्री कृष्णकै नाम रूप लीला गुण धाम एवं उनका जन्म मनको अटुट प्रीति नै वास्तविक भक्ति हो। यसैद्वारा नै परम चरम लक्ष्य प्राप्त हुनेछ। श्री कृष्ण जन्माष्टमी पावन पर्वको उपलक्ष्यमा कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनु भएका हाम्रा आदरणीय श्रोताहरूमा श्री राधा माधव समिति नेपालको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना। आज जन्माष्टमी 5000 वर्ष पूर्व द्वापर युगको अन्तमा अनेक कार्य एक साथ गरी जीव कल्याणका लागि स्वयं भगवान श्री कृष्ण यस मृत्यु लोकमा आएर दिव्य गोलोक धाममा पनि अलभ्य हुने ब्रजरसको वर्षा गर्नुभयो। प्रेमको आधीनमा रहेर गोपिनीहरूको प्रेमयुक्त गाली, सखाहरूको हप्काई एवं यशोदाजीको पुत्र स्नेहवश गरिएको शासन पनि सहन गर्नुभयो। वात्सल्य भावयुक्त प्रेम रसको आस्वादन गर्ने अवसर प्राप्त गरेकी यशोदा देवीको सौभाग्यको सराहना स्वयं देवर्षि नारदजीले पनि गरेका छन्। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ बालगोपाल आरती गायनबाट। ब्रजभाषामा रचित प्रस्तुत आरतीमा यशोदा नन्दनको यशोगान गरिनुका साथै दैन्य भावना पनि व्यक्त

0: श्रोताहरू, अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले जन्माष्टमीको उपलक्ष्यमा दिनुभएको प्रवचनको आजको श्रृङ्खला।
1: आज परात्पर परब्रह्म श्री कृष्ण चंद्र भगवान को इस धराधाम में प्रकट भय को विशेष दिन हो। भगवान का अवतार अनंत हुन्छन्, तर इस दिन भय को अवतार को नाम रह्यो कृष्ण अवतार। कृष्ण इसमें दुई शब्द को समिश्रण छ, कृषि र ना।

नश्च निवृत्ति वाचकः तयोरैक्यं परब्रह्म कृष्ण इत्यभिधीयते। गोपाल पूर्वता पन्युपनिषद को पहिलो मंत्र कृष्ण शब्द को परिभाषा गर्दछ। वेद भन्छ एक शब्द छ कृषि, अर्को न। कृषि को अर्थ हुन्छ सत्तावाचक, सत्ता, शाश्वत सत्ता, सदा रही रहने सत्ता, कहिले नाश न हुने सत्ता। र न को अर्थ हुन्छ निवृत्तिवाचक, अर्थात पूर्ण, के पूर्ण, आनंद पूर्ण। तो यो प्रतिपादन जुन शब्द भयो कृष्ण, इसको परिभाषा हो कि आनंदले परिपूर्ण जुन पर्सनालिटी छ त्यसलाई भनिन्छ कृष्ण। वेद को परिभाषा यस कृष्ण तत्व को बारे मा वेद मा एक विशेष विवेचन छ। तमाम ऋषि मुनिहरू को मन मा एक जिज्ञासा उत्पन्न भयो कि कह परमो देवः, कुन देवता मूल हुन, सबका मूल र परम हुन। यो जिज्ञासा उत्पन्न भयो, यो लगायत अन्य। तो इसको समाधान हेतु ऋषि मुनिहरु जम्मा भए र प्रजापति ब्रह्मा जी को मा गए र प्रश्न राखे कि हे ब्रह्मा जी, हमरो सनातन वैदिक धर्म मा तमाम देवी देवता भगवान हरु छन्, 33 कोटि त देवी देवता छन्। 33 कोटि को अर्थ हुन्छ 33 करोड, अन्य भगवानहरु पनि त्यतिकै छन्। तर सबका मूल को हुन्? एक प्रश्न, कह परमो देवः। सातमा अर्को प्रश्न पनि सोधे, कुतो मृत्युर्विवेति, को देखि मृत्यु पनि डराउँछ, कस्य विज्ञानेन खिलम विज्ञातम भवति, कसलाई जाने पछि जान्न केही बाँकी रहँदैन, ब्रह्माण्डको सब ज्ञान हुन्छ, केनेद विश्व संसरतीति, कस द्वारा यो संसार चल्दछ, आवागमन हुन्छ, सृष्टि प्रलय हुन्छ। यी प्रश्नहरू हाम्रो मनमा उत्पन्न भए समाधान गर्नुहोस्। गोपाल पूर्वता पन्युपनिषद्को दोस्रो मन्त्र, यी सब प्रश्नहरू जति छन्, ब्रह्माजीले उत्तर दिए। To the point, कह परमो देवः, इसको उत्तर दिए, कृष्णो वै परम दैवतम, कृष्ण भगवान जुन छन् उनी नै परम देव हुन्।
गोविन्द मृत्युर्विवेति, गोविन्द देखि मृत्यु पनि थर थर काप्दछ, डराउँछ। गोपी जन बल्लभ विज्ञानेन नैतत् विज्ञातम् भवति। गोपी जन बल्लभ श्री कृष्णलाई जाने पछि अरू जान्न केही बाँकी रहँदैन। स्वाहेदम विश्व संसरतीति, भगवान श्री कृष्ण का अनंत शक्ति छन्, त्यस मध्ये एक स्वाहा नाम गरे कि माया शक्ति छे, त्यसै द्वारा यो संसार को सृष्टि प्रलय कार्य संपन्न हुन्छ। यो उत्तर दिए ब्रह्मा जीले। गोपाल पूर्वता पन्युपनिषद को तेस्रो मंत्र हो यो, यो जवाब जति ठीक। त ऋषि मुनिहरू एक से एक प्रश्न करता, जवाब दिने व्यक्तित्व तो स्वयं ब्रह्मा जी भगवान, ब्रह्मा विष्णु महेश्वर आदि सब भगवान का लिंचन ठुलठुला। यो प्रश्नोत्तर संपन्न भयो। यतिमै बुझे संत महात्माले ऋषि मुनिले, तर हाम्रो जुन स्थिति छ यसमा थोरै गहिराईमा गएर बुझ्न सक्छौँ, अतः टु दि पोइन्ट म यसलाई गहिराईमा लगेर सरल ढङ्गले बताउन प्रयत्न गर्नेछु। त हेर्नुहोस्, पहिला आउनुहोस्, कः परमो देवः, यसको उत्तर वेदले नै दियो। कृष्णो वै परम दैवतम, पुनः वेद जवाब दिन्छ, कृष्णो हवै परम दैवतम। राधोपनिषद को पहिलो मंत्र पनि भन्छ श्री कृष्ण नै परम हुन्। गीतामा पनि यही बताइयो, यसमा त सीधा सीधा भगवान श्री कृष्णले नै बताइदिए। मन मना भव मद भक्तो मध्याजी माम नमस्कुरु, गीता 18 अध्याय को 65 श्लोक। यो बन्दा पूर्व पनि बताए, अनन्याश्चिन्तयन्तो माम ये जनाः परिपाशते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्, गीता 9 अध्याय को 22 श्लोक। अर्जुन, परात्पर परब्रह्म सबको मूल कारक तत्व मैं हूँ, अतः मलाई नै मान, मलाई नै नमस्कार गर, मेरै भक्ति गर, बस मेरो गरेपछि सबको गरिन्छ, अरूको अलग अलग गर्नु पर्दैन। र फेरि निष्कर्षमा बताए, सर्वधर्मान् परित्यज्य, यी देवी देवता इत्यादिको जुन भक्ति छ यो कर्म धर्म अन्तर्गत पर्छ, यो सब त्यागिदे। माम एकम, म एकै हुँ सबको मूल, त्यसैले मेरै भक्ति गर। गीतामा पनि यही वेदको भनाइलाई नै समर्थन गरियो स्वयं भगवानको मुखारविन्दद्वारा। भागवतमा आउनुहोस्, भागवतमा पनि बताइयो

भागवत चौथो स्कंद को 31वां अध्याय को 14वां श्लोक। यह बताइयो, अच्युत श्री कृष्ण को अर को नाम अच्युत शब्द ले संबोधन करते भागवत में बताइयो, अच्युत को अर्थ हुन्छ कहिले च्युत न हुने, कहिले नाश न हुने। अच्युत मैले अघि बताए कृष्ण को परिभाषा, कृषि माने सत्तावाचक सदा रहने, त्यही चीज को समर्थन में भागवत बोल्दैछ। अच्युत अच्युत नै मूल हो, मूल। उदाहरण सरल रूप में दियो, जसरी एक वृक्ष को मूल जरा में पानी हाले पछि फेरि पात पात में डाँट डाँट में फल फल में हाल्नु पर्दैन, सब ठाउँमा स्वतः पुग्दछ। तर मूल जरोलाई छोडेर हामी लाख फूल फूल पात पात डाँट डाँटमा हालौँ, त्यही वृक्षलाई पनि लाभ हुँदैन। यो सबलाई अनुभव छ, भागवतमा यही उदाहरण दियो। जसरी शरीरमा प्राण रहेपछि सब इन्द्रियहरू स्वतः सञ्चालित हुन्छन्, अन्यथा यो शरीर के हो, लाश मुर्दा, प्राण बिना जतिसुकै सुन्दर हात पाउ श्रोत चक्षु घ्राण जिह्वा त्वचा हुन् तर काम गर्दैनन्, प्राण चाहिन्छ अनि मात्र सञ्चालित हुन्छन्। त्यस्तै प्राण तत्त्व हो श्री कृष्ण, मूल हो। यो बताइयो भागवतमा पनि। अन्य पुराणहरूमा पनि यसको वर्णन छ, ब्रह्म संहितामा पनि यस बारेमा बताइयो कि भगवान श्री कृष्ण नै सबका कारक तत्त्व हुन्। ईश्वर परम कृष्ण सच्चिदानन्द विग्रह अनादिराधिर गोविन्द सर्वकारण कारणम, सबको कारण।